0: तरिका र राज्यलाई गरेको सहयोगको आधारमा प्राथमिकताका साथ हेरिने उल्लेख गर्दै वाग्लेले करदाताहरूलाई स्वैच्छिक कर अनुपालक मार्फत करको दायरामा समेट्नु पर्ने धारणा राख्नुभयो। कर प्रशासन चुस्त दुरूस्त बनाउन जनशक्ति पूर्वाधार तथा सूचना प्रविधि जुनसुकै अभाव भए निर्धक्क भएर बताउन उहाँले आग्रह गर्नुभएको छ। हतियार दुरूपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रताप शाह, तत्कालीन मधेसका प्रदेश सचिव गजेन्द्र कुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरत कुमार थापा सहित सातजना तथा निर्माण कम्पनी बीकोई र धुलीखेल जेबी विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सर्लाहीको बागमती नगरपालिका एघार स्थित बागमती फन पार्क एण्ड रिसोर्ट निर्माण आयोजनामा सार्वजनिक खरीद प्रक्रियामा अनियमितता, लागत कृत्रिम रूपमा बढ़ाएर ठेक्का स्वीकृत गरेको तथा सार्वजनिक सम्पत्तिमा ठूलो हानि नोक्सानी पुर्याएको आरोपमा बिहिबार विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता सुरेश नेउपानेका अनुसार आर्थिक वर्ष 2078-79 बागमती नगरपालिकाले आयोजनाको दोस्रो चरण निर्माणका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्दै मूल डीपीआरमा नभएका संरचना समावेश गरी लागत अनुमान बढ़ाएको थियो। आयोगका अनुसार प्रतिस्पर्धा सीमित हुने गरी जटिल मूल्यांकनका आधारमा तय गरिएको तथा सीमित निर्माण व्यवसायलाई लाभ पुग्ने उद्देश्यले ठेका प्रक्रिया अघि बढ़ेको थियो। अनुसन्धानबाट पहिलो चरणको डीपीआर पुनरावलोकन गरी दोस्रो चरणको डीपीआर तयार गरिएको, आयोजनाको आवश्यकता, जोखिम विश्लेषण तथा आर्थिक सम्भावनाको पर्याप्त आधार बिना नै थप संरचना समावेश गरिएको खुलेको आयोगले जनाएको छ। यसबाट राज्यलाई ठूलो आर्थिक क्षति पुगेको आयोगको दावी छ। आयोगले सार्वजनिक खरिद ऐन विपरीत मूल्यांकनका आधार स्वीकृत गरी निर्माण कम्पनीसँग मिलिमतोमा ठेक्का सम्झौता गरिएको आरोप पनि लगाएको छ। अख्तियारका अनुसार बिकोई र धुलीखेल जेबीका आधिकारिक प्रतिनिधिले मूल्यांकनका क्रममा झुटा तथा कृत्य कागजात पेश गरी ठेक्का दायर गरेको अनुसन्धानबाट खुलेको छ। आयोगले उक्त कार्यबाट सार्वजनिक सम्पत्तिमा 39,39,66,333 रूपियाँ बराबरको हानि नोक्सानी भएको दावी गरेको छ। देशका विभिन्न भागमा फैलिएर पंशीपालक किसानलाई गम्भीर असर पुर्याएको बर्ड फ्लूको संक्रमण दर नियन्त्रणमा आउन थालेको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार साउन 1 गते यता देशका कुनै पनि स्थानमा बर्ड फ्लूको नयाँ संक्रमण अहिले देखिएको छैन। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बर्ड फ्लू अहिले पूर्ण रूपमा नियन्त्रित अवस्थामा रहेको जानकारी दिनुभयो। पछिल्लो पटक काठमाण्डुको गोकर्णेश्वर एक सुन्दरी जलमा बर्ड फ्लूको संक्रमण पुष्टि भएको थियो। त्यसैता नयाँ संक्रमण नदेखिएको र थप जोखिम न्यूनीकरणका लागि विगतमा संक्रमण देखिएका क्षेत्रको वरिपरिबाट नमूना संकलन गरी प्रयोगशाला परीक्षणमा तीव्रता दिएको विभागले जनाएको छ। हाल काठमाण्डु उपत्यका बाहिरका सातवटै जिल्लामा रोग बर्ड फ्लू पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। कपिलवस्तुको मर्यादपुर नाकामा अवैध चोरी निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरीले अभियान सञ्चालन गरेको छ। भारतीय सीमा हुँदै अवैध सामग्रीको तस्करी हुन थालेपछि सशस्त्र प्रहरीले विशेष अभियान सञ्चालन गरेको जनाएको छ। अभियान सञ्चालन गरेको एक महिनाभित्रै करिब 60,94,000 बराबरका अवैध सामान नियन्त्रणमा आएको 28 नम्बर घरका गणपति गोपाल अधिकारीले जानकारी दिनुभयो। बरामद गरिएका अवैध सामानमा पिकअप, अटोमोबाइल, यस्तै गरी मोटरसाइकल, पशु चौपाया, माछा, कुखुरा, दूध, अण्डा, इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल सामग्री, मोटरका पाट पूर्जा, औषधि, लत्ता कपड़ा, मलखाद, सुर्तीजन्य पदार्थ, पेय पदार्थ, कस्मेटिक, हार्डवेयरका सामग्री, मोबाइलका पाट पूर्जा, पटाका, पेट्रोलियम पदार्थ, नदीजन्य सामग्री तथा वन पैदावार लगायतका रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले गत आर्थिक वर्षमा कपिलवस्तुमा राजस्व छली गरी नेपाल भित्रिएका 5 करोड़ भन्दा बढ़ीका अवैध सामान बरामद गरी भन्सार तथा सम्बन्धित निकायमा बुझाएको जनाएको छ। पाल्पाको तिनाउ गाउँपालिका 3-6 गैरामा टिप्पर दुर्घटना हुँदा चालकको निधन भएको छ। निधन हुनेमा पाल्पाको तिनाउ गाउँपालिका 3 सिगुवाका 35 वर्षीय हेमबहादुर लम्तरी रहेको प्रहरीले जनाएको छ। बुटोलबाट पाल्पा सदरमुकाम तामगेर्स तानसेनतर्फ जाँदै गरेको लु 2/17/19 नम्बरको खाली टिप्पर बुधबार राति करिब 11 बजे आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो। टिप्पर सड़कबाट करिब 120 मिटर तल खोलसम्म खसेको थियो। प्रहरी चौकी दोभान पाल्पाबाट खटिएको प्रहरी टोलीले चालकलाई उद्धार गरी उपचारका लागि बुटोल ल्याएको थियो। गम्भीर घाइते भएका चालकको बुटोल स्थित मर्सी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। रूपन्देहीको तिलोत्तमा पाँच मणिग्राम स्थित गिरवाण सरस्वती संस्कृत तथा साधारण माविमा निवर्तमान प्रधानाध्यापक केदार चन्द्र पराजुलीको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भयो। प्रधानाध्यापक डेलीराज भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरूले पराजुलीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्कृत शिक्षाको संरक्षण, अनुशासन र संस्थागत विकासमा पुर्याएको योगदान दीर्घकालसम्म स्मरणीय रहने बताएका छन्। निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष यमदत्त सुवेदी, सल्लाहकार कविराम अर्याल तथा पूर्व विद्यार्थी एवं अक्षकोष तथा विश्वराज गैरेले वहाँको नेतृत्वले विद्यालयलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गर्नुभएको प्रधानाध्यापक डिलीराज भण्डारीले जानकारी दिनुभयो।
1: उहाँले गर्नुभएको विद्यालय प्रतिको वफादारीलाई उच्च सम्मान गर्दै उहाँले शुरूआत गर्नुभएको, उहाँले पनि उहाँभन्दा अगाडिका प्रहरीहरूले थाल्नुभएका कार्यहरूलाई निरन्तरता दिँदै नयाँ कार्यहरूलाई पनि अगाडि बढाउने प्रयास गर्दै अगाडि बढ्नुभयो। हामीले पनि उक्त कार्यक्रममा सम्पूर्ण शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक, हाम्रा पूर्व विद्यार्थीहरू तथा सामाजिक अज्ञात व्यक्तित्वहरूले गर्नुभएको अपार माया र सहयोगको कारण हामी अहिले यो अवस्थासम्म पुग्न सफल भएका छौं।
0: सम्मानित हुँदै पराजुलीले विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै आफू जहाँ रहे पनि विद्यालयको उन्नति र समग्र प्रगतिका लागि सधैँ लागिरहने बताउनुभयो। उहाँले संस्कृत शिक्षाको प्रवर्धनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। उहाँले सेवा अवधिभर आफूले विद्यालयको समग्र हितमा काम गरेको पनि बताउनुभयो।
2: हामी अपेक्षा गरेका छौँ। हामी पदमा भए पनि नभए पनि हामी सबैको साझा संस्था हो। यही संस्थाबाट नै हामीले हाम्रो भूमिका चलायौँ, त्यही संस्थाबाट नै हामी परिचित हुने अवसर पायौँ र हाम्रो कार्यक्षमता देखाउने अवसर पनि पायौँ, त्यसैमा समाजलाई पनि केही सन्देश दिने अवसर पायौँ। त्यसले गर्दा यो संस्था हाम्रो लागि धेरै महत्वपूर्ण छ।
0: कार्यक्रममा सरस्वती पञ्चायत मन्दिरका अध्यक्ष टोप नारायण भण्डारी, लालमणी सुवेदी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका सदस्य तथा पदाधिकारी, पूर्व विद्यार्थी मञ्चका पदाधिकारी, शिक्षक कर्मचारी तथा विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सरूवा भई आउनुभएकी विद्यालय सहयोगी रूपा पौडेललाई समेत स्वागत गरिएको थियो। सहायक प्राचार्य दयानिधि आचार्यले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको सञ्चालन शिक्षक वासुदेव गौतमले गर्नुभएको थियो। गुल्मी सदरमुकाम तंगुहासमा पहिलेको लाकुरी ढलेपछि निर्माण गरिएको 3D पार्क लामो समयसम्म प्रयोगविहीन भएपछि सोही स्थानमा पुनः लाकुरी रोपण गरिएको छ। रेसुङ्गा नगरपालिका वडा नम्बर 8 रहेको पुरानो लाकुरी ढलेपछि निर्माण गरिएको 3D पार्क प्रभावकारी रूपमा सञ्चालन हुन नसकेपछि नगरपालिकाले उक्त स्थानलाई पुनः लाकुरी मञ्चकै रूपमा स्थापित गर्ने उद्देश्यले लाकुरी रोपण गरेको हो। यता अर्घाखाँचीको छत्रदेव 2 बलकोट स्थित ऐतिहासिक पौवा संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। राणाकालीन इतिहास, अद्वितीय काठे शिलान्यास, शिल्पकला र स्थानीय किम्वदन्तीले भरिएको यो सम्पदा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण माने पनि यसको संरक्षण र प्रवर्धनमा अपेक्षित ध्यान कसैको पुग्न सकेको छैन। यो पौवालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाको न्वारन भएको स्थान भनेर मानिन्छ। सन्धिकर्क बलकोट प्युठान सड़क खण्ड छेउमा रहेको पौवा अहिले यात्रुको विश्राम स्थल, स्थानीय भेला तथा सामाजिक गतिविधिका लागि प्रयोग हुँदै आएको छ। यद्यपि यसको ऐतिहासिक महत्व अनुसार संरक्षण हुन नसक्दा काठमा कुदिएका कलात्मक आकृति र संरचना क्रमशः जीर्ण बन्दै गएका छन्। नेदरल्याण्डसमा जारी आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको दोस्रो खेल पनि नेपालले हार्न पुग्यो। नेपाललाई घरेलु टोली

एडवर्ड्सको उत्कृष्ट साथ दिएका छन्। यी दुईबीच पाँचौं विकेटका लागि भएको अभिजित साझेदारी नै नेदरल्याण्डसको जीतको प्रमुख आधार बन्यो। यसअघि नेदरल्याण्डसका ओपनर सेडिट डी लानोले 29 तथा ज्याक लायन ब्याकेटले 21 र म्याक्स ओडापले 9 रन जोडेका थिए। यता नेपाल भने ब्याटिङको लागि सधैँ खडेरी परे जस्तै देखियो। टस हारेर पहिले ब्याटिङको निम्ति पाएको नेपाल 44.4 ओभरमा 157 रनमा समेटिन पुग्यो। नेपालका लागि आरिफ शेखले सर्वाधिक 41 रनको योगदान दिएका छन्। उनले 90 बल खेल्दै 4 चौका प्रहार गरेका थिए। गुलशन झा 42 बलमा 1 चौका र 2 छक्काको मद्दतमा 29 रनमा समेटिए भने एरीले 42 बलमा 29 रन जोड़े। त्यस्तै तल्लो क्रमका ब्याट्सम्यान करण केसीले 13 रनमा अभिजित रहे भने आशिष शेखले 14 रन र सोमपाल कामी 10 रन बनाउन सफल भएका थिए। नेपालको शीर्ष क्रमको ब्याटिङ फेरि फ्लप भएको छ। ओपनर कुशल भुर्तेल 9 रन, यस्तै गरी ईशान पाण्डे 4 र कप्तान रोहित पौडेल मात्र 3 रन बनाएर पेभिलियन फर्किएका थिए। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरको अन्त्यमा छौं। सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक। सरकारद्वारा सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी कार्यविधि कार्यान्वयन केही दफाहरू संशोधन गरी नयाँ व्यवस्था थप। नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रयासरत रहेको अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको भनाई। बर्ड फ्लू संक्रमण दर नियन्त्रणमा आएको पशु सेवा विभागद्वारा स्पष्ट। कपिलवस्तुमा अवैध चोरी निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरीको सचेतना अभियान। गुल्मीको तमगासमा प्रयोगविहीन बनेको 3D पार्कमा फेरि लाकुरी रोपियो। निर्वाण सरस्वती संस्कृत तथा साधारण माविमा निवर्तमान प्रधानाध्यापक पराजुलीको सम्मानपूर्ण विदाई कार्यक्रम। र आईसीसी विश्वकप क्रिकेट लीग 2 नेपाल फेरि निरीह नेदरल्याण्डसँग हार्यो। हाल खबर सकियो। रेडियो लुम्बिनीबाट अब केही बेरमै काठमाडौँको सीआईएन साझा खबर सुन्न सकिन्छ।

0: आउन 8 गते शुक्रबार जुलाई 24 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको दशमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: कांग्रेस आधिकारिकताको विवाद पुनः सर्वोच्चमा, पूर्व कार्यवाहक सभापति खड्का सहितले दिएको निवेदन दर्ता तर पेशी भने अनिश्चित, अबौद्धिक सांस्कृतिक सम्पदा संरक्षणका लागि कानून बनाउन संसदीय समितिमा दफावार छलफल।
1: वैदेशिक व्यापार 15.88% बढ़्यो, खरबुजा र तरबुजाको बिउ आयात एक वर्षमै 12 गुणाले वृद्धि, अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन।
0: झापाको अर्जुन धाराका 18 घर परिवारलाई जग्गा धनी पूर्जा वितरण, जुम्लामा महको भाउ प्रति किलो 2005

0: तय पाल्पाको पूर्व खोलाका किसानले लगाएको धानमा रोग किराको प्रकोप
1: अमेरिकाद्वारा पश्चिम एसियामा रहेका आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी विश्व बजारमा तेलको मूल्य प्रति ब्यारल $100 पुग्यो अत्यधिक गर्मीले युरोपमा खडेरेको जोखिम
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपालको लगातार दोस्रो हार काभा पुरूष भलिबलमा नेपाल श्रीलंकासँग 3-2 पराजित एसियाली खेलकुदमा महिला भलिबल तर्फ नेपाल समूह एमा
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको सबैभन्दा शुरूमा नेपाली कांग्रेसको आधिकारिकताको विवाद फेरि सर्वोच्चमा पुगेको प्रसंग
1: कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालतमा प्रवेश गरेको छ सभापतिमा गगन कुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला विरूद्ध पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्का सहितले पुनरावलोकन निवेदन दिनुभएको हो यो विवाद दोस्रो पटक अदालत प्रवेश गरेको छ महाधिवेशन नजिकिँदै गर्दा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अस्ति दिएको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले पुनरावलोकन निवेदन पेश भएको र अध्ययनपछि दर्ता भएको बताउनुभयो उहाँले अर्को पेशी कहिले भन्नेबारे निश्चित नभएको समेत जानकारी गराउनु भएको छ चार वैशाखमा सर्वोच्चले थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला गरेको थियो उक्त निर्णय त्रुटिपूर्ण भएको दावी गर्दै शेरबहादुर देउवा पक्षले पुनरावलोकन निवेदन दिएको छ उक्त निवेदन अब 3 न्यायाधीशको इजलासमा पेशी तोकिन्छ 3 न्यायाधीशको इजलासले निशा लिएमा अघि वर्ष भनी नलिएमा टुंगो लाग्नेछ यसअघि न्यायाधीशहरू सारंग सुवेदी र निरपध्वज निरौलाको इजलासले कांग्रेसको विशेष महाधिवेशनमा आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानून सम्बद्ध ठहराएको थियो सर्वोच्च अदालतको यो निर्णयसँगै विशेष महाधिवेशनबाट चुनिएको अहिलेको कार्य समितिले गर्ने काम कार्यवाहीले निरन्तर मान्यता पाएको थियो गत पुसको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्य समितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउबा समूह त्यस विरूद्ध सर्वोच्च पुगेको थियो 6 माघमा न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासमा भएको सुनवाईले अन्तिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोग सहितका विपक्षका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको थियो
0: गएको आर्थिक वर्ष 2082-83 कुल वैदेशिक व्यापार 15.88% वृद्धि भएको छ आर्थिक वर्ष 2081-82 नेपालको कुल वैदेशिक व्यापार 20,81,15 करोड़ रूपियाँ रहेको थियो आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 24,11,66,95,00,000 रूपियाँ पुगेको छ भन्सार विभागका अनुसार यस अवधिमा 20,97,37,00,000,00 रूपियाँ बराबरको वस्तु आयात तथा 3,15,29,00,00,000 रूपियाँ बराबरको वस्तु निर्यात भएको छ कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको छ यसलाई आर्थिक दृष्टिले कसरी हेर्न सकिन्छ सीआईएनसँग कुराकानी गर्दै अर्थ विज्ञ चन्द्रवाणी अधिकारीले भन्नुभयो
3: स्वाभाविक ढंगले अहिले व्यापार अब अलिकति सरकारी खर्च पनि बढेको छ निजी क्षेत्रबाट चाहिँ आयात पनि बढेको छ र निकासी बढ्नमा चाहिँ यो सोयाबिन तेल र सूर्यमुखी तेलको पनि योगदान छ त्यसले पनि बढेको छ त्यस कारणले गर्दा अब यसले यो समय र यो वर्षको अन्तिम भएर पनि 3 महिनामा सामान्यतया बढ्ने पनि गरिएको छ हो अब यसबाट अलिकति उत्पादनका कुराहरू पनि बढ्छन् बढ्नलाई तर यो चाहिँ मूल कुरा चाहिँ मुख्यत यहाँले हेर्नुभयो भने पेट्रोलियम पदार्थ जस्ता कुराहरू बढी बढ्या छन् आयात भएका छन् त्यस कारणले अब यसलाई धेरै अहि ढंगले जाला भन्न त भन्न सकिन्न
0: यसैबीच नेपालमा खरबुजा तथा तरबुजाको बिउ आयात एक वर्षमै 12 गुणा भन्दा बढ़ीले बढ़ेको पाइएको छ भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 2082-83 मात्रै 3,35,28,00,000 रूपियाँ बराबरको 18,813 टन बिउ आयात भएको हो यो रकम गत आर्थिक वर्षको सोही अवधिको आयात भन्दा करिब 12 गुणा बढ़ी हो परिमाणको हिसाबले पनि आयात 1,286 टनबाट 18,813 टन पुगेको छ यो करिब 15 गुणा रूपियाँले बढ़ी हो। आर्थिक वर्ष 2078-79 2 करोड़ 3 लाख रूपियाँको 900 टन आयात भएकोमा 2079-80 सामान्य वृद्धि हुँदै 2 करोड़ 14 लाख रूपियाँको 127 टन पुगेको थियो। 2080-81 आयात एकाएक बढ़ेर 9 करोड़ 13 लाख रूपियाँको 502 टन पुगेको थियो। यसैबीच अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारी संघको छलफलमा अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो भएकाले नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने एसोसिएशनका पदाधिकारीको माग बमोजिम प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिने बताउनुभयो। प्रधानमन्त्री शाहले रासायनिक मल र विषादी नियन्त्रण गर्दै मुलुकमा अर्ग्यानिक कृषि प्रवर्धन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ।
1: पाल्पाको पूर्व खोला गाउँपालिका 2 जल्पा ददराका कमल राज खनालको खेतमा असार दोस्रो साता रोपेको धानका बोट हरियो हुनुको सट्टा पहेँलो भएका छन्। आफ्नो 10 रोपनी क्षेत्रफलमा लगाइएको धान पूरै पहेँलो देखिएको उहाँले बताउनुभयो। अर्काको खेत लिएर कृषि कर्म गर्दै आउनुभएकी खेम कुमारी आलेको खेतमा पनि त्यस्तै समस्या देखिएको छ। पूर्व खोला क्षेत्रमा धानका बोटमा काँडादार खपटे किरा फैलिएर पातमा सेतो धर्सा र धब्बा देखिने समस्या आएको हो। पूर्व खोलाको लाभेदेखि खैरेनी मन्दी डाँडा पुल 8 विषे र बिता नजिकको क्षेत्रमा रोपिएको धानमा यो किराको प्रकोप देखिएको स्थानीयले बताएका छन्। असार अन्तिम सातातिर रोपेको धानमा संक्रमण नदेखिए पनि त्यस अघि रोपेको अधिकांश खेतमा धान पहिलै भएको पूर्व खोला गाउँपालिकाका सहायक कृषि प्राविधिक शिर बहादुर बुढाले बताउनुभयो। सीआईएमसँग कुरा गर्दै किट रोग विज्ञ डाक्टर सुदीप उपाध्यायले भन्नुभयो,
4: खासमा यो धानमा लाग्ने विभिन्न किराहरूमध्ये काँडेदार खपटे किरा जसलाई हिस्पा किरा पनि भन्छौ हामी, यसको पनि निकै महत्व बढ्दै गएको छ। यसको नोक्सानी विगतको वर्षदेखि बढ़ेको क्रममा देखिन्छ र यो किरा अहिले ठिक्क बेला अहिले धेरै धान चाहिँ धेरै ठूलो अवस्थामा पुगिसकेका छैन, यति बेला हामीले राम्ररी खेतको अनुगमन गर्यौं भने र किराको नोक्सानी कति छ त्यसको राम्ररी आकलन गरेर हामीले यसको व्यवस्थापन गर्न सक्छौ। दानेदार विषादी हो क्या, त्यो घुलनशील हुन्छ पानीमा, आधी ग्राम पर लिटर पानीको दरले थायमेथग्राम, क्लोरट्रानिलिप्रोल 0.3 ml पर लिटर पानीमा, वा फिप्रोनिल 1.5 ml पर लिटर पानी, यी तीनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौं भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौं बालीलाई।
5: अहिले अब तत्कालै किसानले गरिहाल्नुपर्ने काम चाहिँ के हो, त्यो किरा यदि हाम्रो धान बालीमा देखा पर्यो भने?
4: त्यही मैले अघि नै भने जस्तै स्विप नेट गरेर पनि हामीले त्यसलाई संकलन गरेर नष्ट गर्न सक्छौँ। बिहानै पक्का त्यो धानको खेतमा नेटिङ गर्ने के, यो हामीले किरालाई नेटबाट जसरी स्विप नेट भन्छौ नि जालीले समात्ने के, त्यो गर्दाखेरि
5: धेरै क्षेत्रफलमा धान खेत हुँदाखेरि जालीले त्यो समात्न संकलन गर्न त धेरै समय लाग्ला अथवा गाह्रो होला।
4: अब तुरुन्तै अब पहिलो काम चाहिँ हामीले नाइट्रोजनको प्रयोग रोक्नु पर्यो है, नाइट्रोजन मलले चाहिँ किरालाई अझ त्यो धानलाई चाहिँ त्यो झलक्क बढाउने, त्यसमा किराको प्रकोप बढी हुने भएको हुनाले नाइट्रोजन प्रयोग रोक्नु पर्यो। दोस्रो काम त्यहाँ वरिपरि झारहरू हुन्छ नि, हाम्रो खेतमा झार पनि धेरै हुन्छ, त्यो झारहरू पनि हटाएर सफा राख्ने क्या, त्यस पनि तिनीहरू आश्रय लिन्छ, त्यहाँ लुकेर बस्छ, त्यो काम गर्नु पर्यो। तेस्रो काम चाहिँ धेरै नै प्रकोप भइसकेको छ भने यी अघि मैले भनेको तीनटा विषादी मध्ये कुनै एउटा विषादी तुरन्त प्रयोग गर्नु पर्यो। पानी नभएको भन्नाले पानी त
5: सुविधा नभएको, जस्तो अलिक कम पानी भएको ठाउँहरूमा अथवा धेरै पानी छ भने त्यसलाई कसरी नियन्त्रणमा लिने?
4: अब यस्तो गर्नुपर्छ, हामीले अब अहिले लगभग देशैभरि पानी परेको अवस्था देखिन्छ र पानीले गर्दा यसको त्यस्तो खासै रिलेसन हुँदैन, त्यही नाइट्रोजनहरू बढी भएर र पहिला पनि त्यसमा नोक्सानी भएको हुनाले हामीले त्यो अनुगमन गर्नु पर्यो किराको, र जानेर नोक्सानी नै हजुरले भने जस्तो अब त्यो एरियामा त प्रकोपकै रूपमा आइ देखा परिसकेको हुनाले त्यसमा चाहिँ अब पानी जम्न नदिने पानीलाई चाहिँ छिपछिपे पानी मेन्टेन गरेर हामीले विषादी प्रयोग गरिदिन्छौँ भने त्यो किरा माथि आएर खुर्केर खाने हो, त्यहाँ विषादी परेको हुनाले तिनीहरू मर्छ।
5: अहिले अब समस्यामा परेका किसानहरूलाई चाहिँ गाउँपालिकाले अथवा कृषि शाखाले कृषि ज्ञान केन्द्रले चाहिँ कसरी सहयोग गर्न सक्छन्?
4: हाम्रो नजिकको पालिकाको कृषि शाखामा गएर आफ्नो समस्या भन्छौँ भने उहाँहरूले पक्कै पनि अब उहाँहरूसँग उपलब्ध केही छ भने त्यसमा गर्न सक्नुहुन्छ। हामीले चाहिँ नेपाली कृषि अनुसन्धान परिषदबाट हामीले किसानलाई गर्ने सहयोग भनेकै प्राविधिक सहयोग हो। हाम्रो चाहिँ किसान कल सेन्टरबाट पनि हामीले प्रत्येक आइतबार 4 बजेदेखि 6 बजे 1135 हामीले फोन रिसिभ गर्छौँ, त्यसमा पनि हामीले टेक्निकल जानकारी दिन सक्छौँ। किसान दाजुभाइहरू त्यहाँ पनि फोन गरेर बुझ्न सक्नुहुन्छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण बारेको कानून बनाउन संसदीय समितिमा लगातारको छलफल।
6: हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौं र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौं।
1: झापाको अर्जुन धाराका 18 परिवारलाई जग्गाधनी पूर्जा वितरण, जुम्लामा महको भाउ प्रति किलो 2500 लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
9: पाँच बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
10: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
13: कार्यक्रम साझा आवाज,
10: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
14: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
15: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
10: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
11: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
12: पसिनाको सम्मान, समानताको अभियान,
13: कार्यक्रम साझा आवाज।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: जुम्लाको महको भाउ प्रति किलो 2500 रूपियाँ तोकिएको छ। प्रमुख जिल्ला अधिकारी तेज प्रसाद प्रसाईको अध्यक्षतामा बसेको जिल्ला दर रेट निर्धारण समितिले गत आर्थिक वर्षको तुलनामा यस वर्ष 500 रूपियाँले महको मूल्य बढ़ाएको हो। गत आर्थिक वर्षमा महको भाउ प्रति किलो 2000 रूपियाँमा निर्धारण गरिएको थियो। सार्वजनिक खरिद नियमावली 2064 परिच्छेद 15 नियम 148 क बमोजिम महको मूल्य तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मौरी पालक किसान चन्दन नाथ नगरपालिका 4 का नारायण चौला गाईले महको भाउ तोकिएपछि किसान उत्साहित बनेको बताउनुभयो।
0: नेपाली कांग्रेसले एनसी फर एनसी अभियानको घोषणा गरेको छ। कांग्रेसले नयाँ अभियानको घोषणा गरेको हो। बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा हिजो राष्ट्रिय सभागृहमा आयोजित नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान घोषणा कार्यक्रममा सभापति गगन थापाले यो अभियानको घोषणा गर्नुभएको हो। यसको उद्देश्य नेपाली कांग्रेस फर नेशन कज हुने उहाँको भनाइ छ। यो अभियान भदौ 24 गते विश्वेश्वर कोइरालाको जन्म जयन्तीको अवसर पारेर शुरूआत गरिने पनि थापाले बताउनु भएको छ। त्यसै गरी नेपाली कांग्रेस भित्रको विवाद समाधानका लागि गरिएका प्रस्तावका बारेमा नेता कार्यकर्ताहरूको बीचमा भने विभिन्न किसिमको आरोप प्रत्यारोप चलिरहेको छ। हिजै आयोजित एउटा कार्यक्रममा नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा पनि गरिएको छ। कांग्रेसका सभापति थापाले पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गर्नुभयो। बीपी कोइरालाको 44 स्मृति दिवसमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा थापाले बिरामी भएर जटिल अवस्थामा उपचार गराइरहेका नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गर्नुभएको हो।
1: झापाको अर्जुनधारा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका 18 परिवारलाई जग्गा धनी पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाले हिजो 18 परिवारलाई लाल पूर्जा वितरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि उनीहरू कानूनी रूपमा जग्गा धनी बनेका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न उच्च प्राथमिकता राखेको भूमि मन्त्रालयले जनाएको छ। यसअघि सरकारले बर्दियाको बढ़िया तालका र झापाको बुद्ध शान्तिका भूमिहीनलाई लाल पूर्जा वितरण गरेको थियो।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्य प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाह सहितका सातजना र एउटा निर्माण कम्पनी विरूद्ध भ्रष्टाचारको मुद्दा हालेको छ। सर्लाहीको बागमती नगरपालिकामा बागमती फन पार्क एण्ड रिसोर्ट आयोजना निर्माण गर्दा अनियमितता गरेको आरोपमा आयोगले हिजो विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको हो। यस अनियमिततामा संलग्न भएको आरोपमा आयोगले मन्त्री शाह सहित मध्य प्रदेशको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन प्रमुख भरत कुमार थापा, सोही नगरपालिकाका तत्कालीन उपप्रमुख लीला कुमारी मोक्तान, सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल विरूद्ध पनि मुद्दा दायर गरेको छ। मध्य प्रदेश अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धवराज नेउपाने, निर्माण कम्पनी धुलीखेल जीएभी र यसका आधिकारिक प्रतिनिधि युवराज पोखरेललाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ। आयोगको अनुसार बागमती नगरपालिकामा बागमती फन पार्क एण्ड रिसोर्ट निर्माण क्रममा प्रकाशित ठेक्का प्रक्रियामा प्रतिस्पर्धीलाई सीमित गर्ने उद्देश्यले प्रतिवादीको मिलेमतोमा सीमित शर्त राखिएको र यसबाट करोड़ौं रूपियाँ अनियमितता गरिएको अनुसन्धानबाट देखिएको छ।
1: नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्षमा 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 बिजुली निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 नेपालले 17 अर्ब 45 करोड़ 87 लाख रूपियाँको बिजुली बिक्री गरेको थियो। गएको आर्थिक वर्षमा नेपालले 3 अर्ब 87 करोड़ युनिट भन्दा धेरै बिजुली निर्यात गरेको छ। भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7 रूपियाँ 56 पैसा प्रति युनिटका दरले बिजुली बिक्री भएको हो।
0: साझा खबरमा अब विदेशको खबर। अमेरिकी विदेश मन्त्रालयले पश्चिम एसियामा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एडवाइजरी जारी गरेको छ। मन्त्रालयले सम्भावित आपतकालीन अवस्थाका लागि तयार रहन समेत भनेको छ। इरानसँग जारी युद्ध चर्किएसँगै हवाई उडानहरू जुनसुकै बेला रद्द हुन सक्ने र यात्रामा गम्भीर अवरोध आउन सक्ने भन्दै मन्त्रालयले चेतावनी दिएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हालसम्मकै भीषण आक्रमण गर्ने तयारी भइरहेको र आफू निर्णयको नजिक पुगेको बताएको अन्तर्राष्ट्रिय चार माध्यमहरूले उल्लेख गरेका छन्। पश्चिम एसियामा बढ़दै गएको द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा त्रास सृजना भएपछि मे महिना यता पहिलो पटक कच्चा तेलको मूल्य प्रति ब्यारेल 100 अमेरिकी डलर पुगेको छ। अमेरिकाले इरान विरूद्ध सैन्य आक्रमण तीव्र बनाएपछि अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रूडको मूल्य 6% भन्दा बढ़ीले बढ़ेको हो। यमनका हुती विद्रोहीहरूले लाल सागरमा तेल ट्याङ्करहरूमा आक्रमण गरेपछि मूल्यमा 81 उछाल आएको बताइएको छ। र मानव गतिविधिका कारण बढ़ेको जलवायु परिवर्तनले यूरोपमा खडेरीलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एउटा अध्ययनले देखाएको छ। अध्ययन अनुसार वर्षा कम हुनु मात्र खडेरीको प्रमुख कारण नभई बढ़दो तापक्रमका कारण माटो, नदी र तालबाट आर्द्रता तीव्र रूपमा घटेकाले सुखापन झन चर्किएको हो। जून महिनामा आएको ऐतिहासिक गर्मीको लहरपछि फ्रान्सदेखि रोमानियासम्म धेरै देशले सुक्दै गएका नदी पानीको प्रयोगमा प्रतिबन्ध तथा भीषण डढ़ेलोको सामना गरिरहेका छन्।
1: साझा खबरमा अब खेल खबर. आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेदरल्याण्डसमा जारी ओडीआई श्रृंखलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ. हिजो राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्याण्डसँग 6 विकेटले पराजित भएको हो. नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्याण्डसले 44.1 ओभरमा 4 विकेटको क्षतिमा पूरा गर्यो. नेपाल पहिलो खेलमा नामिबियासँग पनि यही युगफलमा समेटिएको थियो. यो जितपछि लीग दुई अंक तालिकामा नेदरल्याण्डसको 29 खेलमा 34 अंक भएको छ. नेपालको 30 खेलबाट 24 अंक छ. नेपालले अब श्रृंखलाको तेस्रो खेलमा आगामी सोमबार नामिबियासँग खेल्नेछ. पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बेहोरेको छ. नेपाल श्रीलंकासँग 3-2 सेटमा पराजित भएको हो. हिजो भएको खेलमा श्रीलंकाले पहिलो सेट 25-18, चौथो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो. नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जितेको थियो. त्यसअघि उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको छ. र जापानमा हुने एसियाली खेलकुद 2026 अन्तर्गत महिला भलिबलतर्फ नेपाल समूह एमा परेको छ. यो समूहमा नेपालसँगै जापान इण्डोनेसिया रहेका छन्. ड्रबाट समूहमा रहने टोलीको टुंगो लागेको हो.
0: अभौतिक सांस्कृतिक सम्पदामा सांसदहरूको चासो, विशेष छलफल, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
16: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्. क्लासिक टेक छोयो कि चल्यो.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब अभौतिक सांस्कृतिक सम्पदाका कुरा. अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक 2081 बारेमा संसदीय समितिले छलफललाई तीव्रता दिएको छ. यो विधेयकका बारेमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सहित समिति सदस्य संघको छलफल अबको क्रममा
17: अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकजी हुनुहुन्छ. केही छ विचार अथवा प्रतिबद्धता छ भने छुटकरीमा राख्नु अनुरोध गर्दछु.
18: धन्यवाद सर. अब टेक्नोलोजीसँग त जोड्नै पर्छ. वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई भने अर्को यो कोष बनाउने कुरा एकदम महत्वपूर्ण छ. र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि यो एक किसिमको अभौतिक कुरा छ. त्यस कारणले गर्दाखेरि कसले कहाँ अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा चाहिने सरकारले नै सरकारको कुनै चाहिने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त्यो एकदम ठूलो समस्या हुन्छ नि त होइन. त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि चाहिँ कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्. त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु. अब हामी हाम्रो समितिमा छलफल गर्छौं.
17: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ नि त्यो विषय अब यसलाई अन्तिम चरणमा पुर्याउने ठाउँमा हजुरहरू नै हुनुहुन्छ. ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ.
18: हामीले समितिमाको बैठकमा हामीले नै के भनेका छौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौं, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौं भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ होइन.
17: यहाँको प्रतिबद्धता चाहिँ के हो मानिस
18: प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ. अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावना पनि देख्छु म होइन. त्यसमा पनि जो आफ्ना तर्फबाट चाहिँ नि यसलाई चाहिँ नि आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु.
17: हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ. छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु यहाँलाई.
19: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरी त्यसमा गर्दैछौ. लिस्टिङको प्रोसेस के अप्रुभल कमिटी एकदमै यो आइरहेको कुरा हो. अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुष्छ. किनभने सबैजना ल्याएको राम्रो राम्रो अब पुरुषै पुरुष परे त के गरौं भन्यो भने द्याट्स एक्ज्याक्टली वाट इक्विटी इजन्ट. सो हामीले समावेशिताको लागि एकदम कन्सियस पहल गर्नु नै पर्छ. फाइनान्सियल सपोर्ट कोस हुन सक्दैन भनेदेखि हामीले यसलाई यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि endangered practitioners like HEs preserve गर्ने हो कि तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ र रिस्पोन्सिबल एन्टिटी कुन संस्कृति विभाग छ त्यसको करेन्ट इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ यो बिलको अगाडि उसमा जाँदै गर्दा हेर्नुहोस् लास्टमा हामीले बनाउने भनेको अगेन यो प्रोसेस मैले फेरि सुरुकै पोइन्टमा लगेर चाहिँ के टुङ्ग्याएँ भने समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो होइन उहाँ त्यसपछि लगेर पास हुने सो सायद हामीले यो होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटिज चाहिँ प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौँ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहेँ हस् धन्यवाद
17: म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासीलाई अनुरोध गर्दछु
6: सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौँ युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौँ हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौ
0: यो छलफलसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
1: कांग्रेस आधिकारिकताको विवाद पुनः सर्वोच्चमा पूर्व कार्यवाहक सभापति खड्का सहितले दिएको निवेदन दर्ता तर पेशी भने अनिश्चित अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि कानून बनाउन संसदीय समितिमा दफावार छलफल
0: वैदेशिक व्यापार 15.88% बढ़्यो खरबुजा र तरबुजाको बिउ आयात एक वर्षमै 12 गुणाले वृद्धि अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन
1: झापाको अर्जुन धाराका 18 परिवारलाई जगाधनी पूर्जा वितरण जुम्लामा महको भाउ प्रति किलो 2500 पाल्पाको पूर्व खोलाका किसानले लगाएको धानमा रोग किराको प्रकोप
0: अमेरिकाद्वारा पश्चिम एसियामा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एडभाइजरी जारी विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल $100 पुग्यो अत्यधिक गर्मीले यूरोपमा खडेरीको जोखिम
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालको लगातार दोस्रो हार काबा पुरूष भलिबलमा नेपाल श्रीलंकासँग 3-2 पराजित एसियाली खेलकुदमा महिला भलिबल तर्फ समूह एमा
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेस भित्रको विवाद सर्वोच्चमा एक ढंगको फैसला आइसकेपछि फेरि पुनरावलोकनको लागि निवेदन दिइएको छ र कानूनी रूपमा लड़ाई चर्किरहँदाखेरि बीपी स्मृति दिवसको अवसरमा दुवै पक्षहरूले छुट्टा छुट्टै कार्यक्रम गरे कुनै कुनैले आफ्नो बचाउ र अरू पक्षको आलोचना गर्दै पनि बिताए यहाँ एउटा मंच देखाइएको छ मंचमा दुईजना नेताहरू छन् नजिकै बसिराखेका छन् र पछाडिपट्टि पृष्ठभूमिमा बीपी कोइरालाको ठूलो तस्वीर त्यहाँ टाँसिएको छ ती सोफामा बसिराखेका दुईजना नेता कार्यकर्ता कुनै एउटा गुटको जस्ता देखिन्छन् एक अर्काबीच संवाद भइरहेको छ तल यस्तो लेखिएको छ ए चिने उहाँलाई साँच्ची कता हुनुहुन्छ उहाँ आजकल यता कि उता
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देश

0: जिलोतमाकुम बरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम 1 मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
15: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्णा खुल्यो।
16: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
15: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
16: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
15: मणि मुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही, फोन 071-420-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
17: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
18: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
17: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
18: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
17: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही, फोन 071-414-268, मोबाइल 98-570-34-520।
19: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
20: हाम्रा सेवाहरू
19: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
20: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
19: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
20: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
19: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
21: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
22: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
23: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
15: हाम्रा सेवाहरू
23: जनरल फिजिसियन,
15: स्त्री तथा प्रसुति,
23: बाल रोग,
15: छाला तथा यौन रोग,
23: हाड जोड्ने नसा तथा बाथ रोग,
15: टाउको तथा मनोरोग,
23: नाक कान घाँटी,
15: जनरल सर्जरी,
23: भिडियो एक्सरे,
15: डिजिटल एक्सरे,
23: ईसीजी,
15: डेन्टल तथा प्याथोलोजी,
23: फिजियोथेरापी
15: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
24: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
25: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
18: 98-570-21-835।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
26: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
26: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
15: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
26: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
15: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
27: स्वास्थ्यमा बटवल,
28: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
27: असल अभ्यासदेखि निकेका कुरा,
28: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ,
27: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
0: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: आजको सन्दर्भ सन्दर्भ
1: नमस्कार। रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भबाट प्रविधिका रोम पोखरेल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज अनलाइनमा www.radiolumbini.org विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र जल्दाबल्दा विषयवस्तुलाई कुराकानीको प्रसंग बनाउने गर्दछौ र हाम्रा अतिथि महानुभावहरूसँग प्रत्यक्ष संवादमा जोड़िने गर्दछौ। मलेसियामा केही दिन अघि सम्पन्न 25 अन्तर्राष्ट्रिय कराते च्याम्पियनशीपमा नेपालले एक स्वर्णसहित 4 रजत र 4 काँस्य सहित कुल 9 पदक जित्दै उल्लेखनीय सफलता हासिल गरेको छ। नेपाली टोलीको यस उपलब्धिमा रूपन्देहीका तिलोत्तमा लगायतका क्षेत्रका खेलाड़ीहरूले पनि महत्वपूर्ण योगदान दिए। तिलोत्तमाका 3 खेलाड़ीले रजत पदक जित्न सफल भएका छन् भने यस्तै ओम सतिया लगायतका विभिन्न क्षेत्रबाट जुन खेलाड़ीहरू गएका थिए उनीहरूले एउटा उत्कृष्ट नतिजा दिलाउन सफल भएका छन्। तिलोत्तमामा कराँतेलाई यसै पनि अहिले पछिल्लो समय हबका रूपमा हेर्ने गरिएको छ। तिलोत्तमालाई कर्मथलो बनाएर लामो समयदेखि कराँते खेलको विकास खेलाड़ी उत्पादन र प्रशिक्षणमा सक्रिय नेपाल सितोरियो कराँते संघ तिलोत्तमा शाखाले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी समेत गरिरहेको हामीलाई जानकारी प्राप्त भएको छ। यिनै महत्वपूर्ण विषयवस्तुमा आधारित रहेर आज हामीले कुराकानी गर्ने प्रयास गर्दैछौ। हामीसँग हुनुहुन्छ नेपाल सितोरियो कराते संघ तिलोत्तमा डोजोका अध्यक्ष सन्तु दंगोरिया थारू। उहाँसँग हामीले खास गरी मलेसियामा सम्पन्न प्रतियोगितामा नेपालको उपलब्धि, तिलोत्तमाका खेलाड़ीको प्रदर्शन, संघका गतिविधि, आगामी योजना र तिलोत्तमामा आयोजना गर्न लागि अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका विषयमा विस्तृत र वृहत कुराकानी गर्ने प्रयास गर्दैछौ। यहाँलाई स्वागत छ रेडियो लुम्बिनीमा।
2: धन्यवाद प्रकाश सर, र मलाई आज यसरी आफ्नो खेलकुदको बारेमा धारणा राख्न दिनुभएकोमा रेडियो लुम्बिनी परिवारका सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
1: यो तिलोत्तमाका खेलाड़ीहरूले सँगै या भनौ रूपन्देहीका खेलाड़ीहरूले जुन उत्कृष्ट प्रदर्शन गरेर मलेसियामा नेपालको नाम राख्न सफल भएका छन्, यो उपलब्धिलाई यहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ?
2: यो उपलब्धिलाई एकदमै म राम्रो मान्दछु, किनकि विदेशी भूमिमा गएर मलेसियामा गएर नेपालको झण्डा फहराउन सफल भएका छन् र आफ्नो जुन सिकेका प्रतिभा छ उक्त प्रतिभालाई उहाँहरूले 18 देशको सामु आफ्नो प्रतिभाहरू प्रस्तुत गरेका छन्, जसमध्ये एउटा गोल्ड, 4 सिल्भर, 4 ब्रन्ज गरेर 9 मेडल ल्याउन सफल भएका छन्। उक्त प्रतियोगितामा एकदमै राम्रो गरेको छन् र एकदमै मलाई खुसी पनि छ, आफूले सिकाएका विद्यार्थीहरू एकदमै राम्रो उत्कृष्ट प्रस्तुत गरेका छन्, मलाई चाहिँ एकदमै खुसी छ सर।
1: अब जस्तो 18 देशसँग नेपालले भिडन्त गर्नु पाउनु त्यो गौरवको कुरा हो पक्कै पनि, त्यो अवस्था कसरी जुर्यो, त्यो समय कसले जुरायो?
2: एकदमै सही प्रश्न गर्नुभयो सरले। यो खास गरी एकदमै हामीसँगै खेलेका साथी हुनुहुन्थ्यो होम बहादुर गुरुङ, हुन त उहाँ फरक धारका कराँतेका हुन् तर डब्ल्युकेएफकै हुन्, वर्ल्ड कराँते फेडरेसनकै कराँते अन्तर्गत जापान गुजुरियो केन्वाकै कराँतेको चाहिँ उहाँ हुनुहुन्छ। उहाँसँग राम्रो दोस्ती, राम्रो चाहिँ साथी भाइको नाताले उहाँ देश विदेश गइराख्ने अनि उहाँसँग चिन्जान भयो, उहाँसँग परिचय भयो। यहाँ आइसकेपछि लै मैले फेरि स्पेसली गुरु भन्नुहुन्न, उहाँले दाजु भन्नुहुन्छ, अनि दाजु यस्तो छ, मैले जो कुरा राखेको थिएँ कि चाहिँ कि यदि कुनै अन्तर्राष्ट्रिय लेभलमा त्यस्तो खालको तपाईँ गइराख्नुहुन्छ, खेलाडी लिएर गइराख्नुहुन्छ, लगभग 25-26 देश उहाँ घुमिसक्नु भएको छ, तसर्थ उहाँसँग समन्वय गरिसकेपछि ल मलेसियामा चाहिँ 25 अन्तर्राष्ट्रिय क्रान्ति प्रतियोगिता छ, उक्त प्रतियोगितामा तपाईँको खेलाडीहरूलाई लान चाहनुहुन्छ भने भन्नुहोला भनेर भन्दै हुनुहुन्थ्यो। त्यसै गरी चाहिँ मैले यहाँ खेलाडीहरूलाई अभिभावकहरूसँग चाहिँ सहकार्य गरेँ, त्यसपछि गएर हामी जाने योजना र हाम्रो जाने वातावरण चाहिँ उहाँले जो मिलाइदिनु भयो।
1: अब जस्तो तिलोत्तमाबाट अन्तर्राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादन हुनुमा नेपाल सितोरियो कराते संघ तिलोत्तमा शाखाको चाहिँ भूमिका कस्तो देखिया छ?
2: एकदमै राम्रो देखिएको छ। देश विदेशमा गएर पदक ल्याउने, जस्तै योभन्दा पहिला हामी गत दुई सालदेखि इण्डियामा विशाखापट्टनममा राम्रो प्रस्तुति गरेर नेपाललाई सेकेन्ड बनाइएको थियो, पहिलो पनि सेकेन्ड, दोस्रो पनि सेकेन्ड बनाइएको थियो र अहिले मलेसियामा आएर पनि राम्रो नौवटा पदक ल्याउनुमा एकदमै राम्रो भूमिका खेलेका छन् खेलाडीहरूले र मेहनत गरेका छन् र अभिभावकजीहरूले मेहनत गरेका छन्। तसर्थ तिरुतामा शाखालाई मैले एक अझै पनि देश विदेशमा गएर नेपालको नाम राख्नेछ, राम्रो गर्नेछ भन्ने रूपमा लिएको छु।
1: अब तिलोत्तमाका तीनजना खेलाडीले चाहिँ रजत पदक जित्यो भन्नुहुन्छ?
2: दुईजना
1: खेलाडीले रजत पदक जित्यो भन्नुभयो?
2: दुईजना, रजत
1: अनिस र प्रज्वल। उनीहरूको बारेमा चाहिँ के भन्नुहुन्छ, कस्ता खेलाडी हुनुहुन्छ?
2: एकदमै अनिस र प्रज्वल भनेको हाम्रो अनिस कुमेटेमा एकदमै राम्रो खेलाडी, ऊ चाहिँ राष्ट्रपति कपबाट प्रदेशसम्म पुगेको खेलाडी हो। त्यसै गरेर प्रज्वल थापा भाइ, ऊ पनि अहिले काँता र कुमैते भन्ने दुईटा विधा हुन्छ, त्यसमध्ये काँता र कुमैतेमा चाहिँ दुइटैमा एकदमै राम्रो गरेको छ भाइले। ऊ पनि अहिले राष्ट्रपति कपमा चाहिँ सातौं राष्ट्रकप तिलोत्तमामा जुन गराएको छ त्यसबाट चाहिँ गोल्ड मेडल गरी जिल्ला समेत पुगेको भाइ हो। मेहनत गर्दैछन्, मेहनतले जति मेहनत गर्छन् त्यति मेहनतले रंग देखाउँदै गएको छ। आगामी दिनमा अझै राम्रो गर्नेछन् भन्ने आशा लिएको छु।
1: अब यो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै गर्दा खेलाडीहरूलाई चाहिँ कस्तो प्रशिक्षण आवश्यक पर्छ? उनीहरूलाई खानपानका कुराहरू आउन सक्छन्, उनीहरू चाहिँ अब आन्तरिक रूपमा चाहिँ अब मानसिक रूपमा पनि तयारी हुनु पर्यो, कस्तो खालको चाहिँ प्रशिक्षण दिनुपर्छ, कस्तो खालको खानपान उनीहरूलाई आवश्यक पर्छ, कस्तो खालको प्रशिक्षण मा उनीहरूलाई चाहिँ भिजाउनु पर्छ, के भन्नुहुन्छ?
2: एकदमै महत्वपूर्ण प्रश्न सर। सबभन्दा पहिले त खानपान हो, सबभन्दा पहिले त खानपान हो, डाइटिङको व्यवस्था हुनुपर्छ। त्यो चाहिँ तपाईँको साधारण खानाले मात्रै हुँदैन, उनीहरूको टाइम टेबल अनुसार, उनीहरूको ट्रेनिङको अनुसार उनीहरूको जति चाहिँ क्यालोरी चाहिनुपर्ने हो त्यति क्यालोरी उनीहरूलाई चाहिन्छ। उक्त खानपानको लागि मैले चाहिँ स्पेसली च्याम्पियनसिपको दौरान म उनीहरूलाई एउटा चार बनाइदिन्छु, यति यति बजीदेखि यसो यसो गरेर सबै लगभग उहाँहरूको खानपिनको सबै मैले व्यवस्थाको बनाउँछु र त्यही अनुसार उनीहरूको निर्देशन गर्छु अनि त्यही अनुसारले उनीहरूले आफ्नो खानामा डाइटिङमा व्यवस्था गरेको हुन्छन्। त्यसै गरी खेलकुदमा चाहिँ आफूलाई अग्रपन्थीमा उभ्याउनको निमित्त कडा मेहनत कडा परिश्रम चाहिन्छ। त्यसको लागि म आफूले जानेको सिकेकोले मात्र पुग्दैन सर, त्यसको लागि चाहिँ हाम्रा वरिष्ठ कोचहरूको पनि महत्वपूर्ण योगदान रहन्छ। उक्त उहाँहरूसँग सहकार्य गरी उहाँहरूसँग तालिम लिई मैले चाहिँ आफूले सकेकोसम्म ट्रेनिङ गराइराखेको छु। आगामी दिनमा चाहिँ यो 83 आर्थिक वर्षमा मैले पक्कै पनि योजना बनाएको छु, नेपालको राष्ट्रिय कोच काटाका आदरणीय हाम्रो गुरु हुनुहुन्छ कुशल गुरुलाई उहाँले बोलाउने योजना गरेको छु। त्यसै गरेर काँतामा एकदमै अहिले जल्दो बल्दो सानुमाया थिङ हुनुहुन्छ, उहाँलाई बोलाएर तिरुतामाका खेलाडीहरूलाई अझै सबल र सक्षम बनाउने एउटा योजना बनाउँदैछु। यसै गरी यहाँका तिलोत्तमाका सम्पूर्ण अभिभावकज्यूहरूले साथ दिनुहुनेछ, प्रकाश सर जस्ता आदरणीय मित्रहरूले पत्रकारज्यूहरूले हामीलाई साथ दिनुहुन्छ पक्कै पनि, र त्यसै गरी तिलोत्तमा नगरपालिकाले साथ दिनुहुन्छ भने हामी यो कार्यक्रम पक्कै पनि सफल पार्नेछौ र आगामी दिनमा अझै धेरै मेडलको साथमा अगाडि बढ्नेछौ।
1: मलेसियामा सम्पन्न भएको 25 अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको जित भएको छ भनौ, एउटा स्वर्ण, 4 रजत र 4 काँस्य सहित नेपालले कुल 9 पदक जित्न सफल भएको छ। नेपाली टोलीको यो उपलब्धिमा रूपन्देहीको तिलोत्तमाका खेलाड़ीहरूले महत्वपूर्ण योगदान गरे, तिलोत्तमाका अनिश थापा र प्रज्वल थापा सहितका खेलाड़ीहरू सो प्रतियोगितामा जुन सहभागी भए रजत पदक जित्दै अन्तर्राष्ट्रिय मंचमा आफ्नो क्षमता प्रमाणित गरेका छन्। यो सफलताले नेपाली कराँतेको अन्तर्राष्ट्रिय उपस्थितिलाई अझ मजबूत बनाएको छ भने तिलोत्तमालाई पनि कराँतेको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सफल भएको छ। तिलोत्तमालाई कर्मथलो बनाएर लामो समयदेखि कराँते खेलको विकास, खेलाड़ी उत्पादन र प्रशिक्षणमा सक्रिय रहनुभएका नेपाल सितोरियो कराते संघ तिलोत्तमा शाखाका अध्यक्ष सेन्साई सन्तु दंगोरिया थारू हामीसँग हुनुहुन्छ। फेरि पनि यहाँलाई मैले कुराकानीमा स्वागत गर्न चाहे। तपाईसँग आज खास गरी नेपाल सितुरियो कराते संघ तिलोत्तमाका काम कारवाही र नेपालमा कराटेको भविष्य लगायतका विषयलाई हामीले कुराकानीको प्रसंग बनाइरहेका छौं। धेरै खेलाड़ीहरू चाहिँ अब खेल्न चाहँदा चाहँदै अब मनमा इच्छा हुँदा हुँदै पनि विदेशिनु परेको छ। लामो लगानी धेरै लगानी तर अन्तमा गएर आर्थिक अभावका बीचमा चाहिँ पैसो कमाउनका लागि विदेशिनु पर्ने यो अवस्था सिर्जना छ नेपालमा। र रूपन्देहीमा त्यो अवस्था कस्तो छ? खास गरी तिलोत्तमाको कुरा गरौँ न, तिलोत्तमामा खेलाड़ी पलायनको अवस्था कस्तो छ?
2: एकदमै समय सन्दर्भिक अनुसारको चाहिँ प्रश्न गर्नुभएको छ। एकदमै यो कस्तो छ भने खेलाड़ी भइसकेपछि पहिला खेलाड़ी भइन्छ, खेलाड़ी भइसकेपछि काम गर्दै जाँदा काम गर्दै जाँदा खेल्दै जाँदा जित्दै जाँदा खेल्दै जाँदा जित्दै जाँदा आत्तिनु हुँदैन। मेन कुरा भन्छन् नि आत्तिनु र मातिनु हुँदैन। तसर्थ धेरै मेडल जिते भने त धेरै घमण्डी पनि हुनु भएन, मेडल हानेन र चाहिँ मेरो सफल म सफलताको शिखर पुग्न सकेन भने निराशता पनि हुनु हुँदैन। तसर्थ सबभन्दा पहिले त म खेलाड़ीहरूलाई जो कराते मात्र नभइकन जुनसुकै खेलमा आबद्ध हुनुहुन्छ उहाँहरूलाई मैले के भन्न चाहन्छु भने आत्तिनु हुँदैन। खेल्दै जाँदा खेल्दै जाँदाखेरि प्रगति हुन्छ। जस्तै म आफैलाई स्वयं इक्जाम्पल लिउँ, म क्लास पाँचबाट कक्षा पाँचमा पढ्दादेखि म चाहिँ कराटे सिक्न सुरु गरेको। खेल्दा खेल्दा खेल्दा खेल्दा खेल्दा म 2061 सालमा मैले ऊ गरेँ, एससी दिँदाखेरि म कलेज पढ्न गएँ। त्यसपछि गएर मैले यो सिकाउने वातावरण पाएँ जसमा मेरो चाहिँ शुल्क भनेको जम्मा महिनाको 50 रुपियाँ थियो। 50 रुपियाँ 2060 सालमा 50 रुपियाँ थियो भने अहिले मैले महिनाको 1000 लिन्छु। भनेपछि यसरी गर्दा गर्दा गर्दा मेहनतको रङ हुन्छ, गर्दा गर्दा सब मान्छेले चिन्छ। यसरी गरेर भने पक्कै हामी राम्रो गर्न सक्छौँ। र यो खेलाडीहरूको पलायन त के हो भने मेन कुरा आत्तिने, मेन कुरा हो आत्तिने। तर शिक्षा र खेलकुद दुईटा पाटो भयो भने मलाई लाग्दैन कि विदेश जानुपर्छ भन्ने। महिनाको 40-50 हजार रुपियाँमा हामीले यहीँ मजाले कमाउन सकिन्छ। म आफै इभन तिनवटा स्कुलमा छु, एउटा स्कुलले 15 हजार दिन्छ भने म 15-45 हजार रुपियाँ म यहीँ कमाउँछु आफ्नो परिवारसँग बसेर। तसर्थ म धेरै कमाउँछु, 2-4 लाख कमाउँछु भने यो सम्भवै छैन नेपालमा, यो सधैँ छैन सर। त्यसको लागि के छ भने यहीँ बसेर जतिमा चाहिँ चित्त बुझाउन सक्नुपर्छ, मलाई खाना लाउन मेरो परिवारसँग बस्न पुगोस् भन्ने जुन जो सोच छ, जो जसको चाहना छ, त्यो चाहिँ यहाँ गर्न सक्छ। नत्र भने म महिनाको लाखे रुपियाँ कमाउँछु भने नेपालमा कि चाहिँ एकदमै ठुलै उच्च अहोदामा हुनुपर्छ, तपाईँको चाहिँ हाकिमै हुनुपर्छ, त्यस्तो खालकोमा चाहिँ पुग्यो भने 80-90 हजार रुपियाँ तलब हुन्छ। होइन भने त हामी सामान्य एउटा प्रावि पढाउने टिचरको चाहिँ तलब त्यही चाहिँ 40-45 हजार हुन्छ। यसरी गरेर शिक्षा र खेलकुदलाई सँगसँगै लिएर गयो भने हामी विदेश हिँड्नुपर्ने चाहिँ बाध्यता हुँदैन। तसर्थ मैले सम्पूर्ण यहाँको तिलोत्तमाको खेलाडीहरूले के भन्न चाहन्छु भने शिक्षित हुनुहोस्, पढ्नुहोस्, अगाडि बढ्नुहोस्, कमसे कम ग्रेजुएट हुनुहोस् र त्यसपछि गएर खेलकुदलाई चाहिँ आफ्नो म कराते विधाको भएको नाताले म कराते विधाको लागि जोड्छु। सबै खेलाडीहरू कमसे कम मेहनत गर,
1: हजुर
2: मेहनत गर, मेहनत गरेपछि परिश्रमको फल चाहिँ आउँछ।
1: अब जस्तो खेलाड़ी पलायनको कुराकानी गर्यौं हामीले, अब जस्तो तिलोत्तमामा कराते प्रति अब स्कूले बालबालिका युवाहरूको चाहिँ आकर्षण कस्तो छ?
2: एकदमै अहिले पहिलाको तुलनामा हाम्रो जुन समय थियो त्यतिको तुलनामा अहिलेको एकदमै राम्रो रिस्पोन्स छ। किनकि अहिलेका चाहिँ अभिभावकहरू चाहिँ जागरूक हुनुहुन्छ, मेरो बच्चा चाहिँ स्वस्थ हुनुपर्छ। धेरै जस्तो बच्चा, धेरै जस्तो अभिभावकको चाहिँ गुनासो के आउँछ, मेरो बच्चा चाहिँ मोबाइलमा झुन्ड्यो, खेल्यो अनि टिभीमा झुन्ड्यो, म हाम्रो बच्चाहरूले चाहिँ स्वस्थ हुनुपर्छ भन्ने हिसाबले चाहिँ धेरैजना विद्यार्थीहरू, धेरैजना अभिभावकहरूले चाहिँ मसँग चाहिँ गुनासो गर्नुहुन्छ र मसँग ल्याउनुहुन्छ। ल मेरो अनि त्यसै गरेर खेल भनेको अनुशासनसँग चाहिँ जोडिन्छ,
1: हजुर
2: उक्त अनुशासनमा चाहिँ मेरो बच्चाहरूले चाहिँ ल्याउनु पर्यो भन्ने कुरा सुन्दैन भनेर चाहिँ आउनुहुन्छ। अनि मलाई आफ्नो बच्चाहरूले उहाँले चाहिँ कमसे कम 5 साल जति चाहिँ दिनुहुन्छ, अनि त्यसपछि ल तपाईँको चाहिँ छोराछोरीलाई चाहिँ मलाई जिम्मा दिनुभएको थियो, यसलाई हेर्नुहोस् आज मैले तपाईँको बच्चाहरूलाई छोराछोरीलाई अनुशासित र अन्तर्राष्ट्रिय मेडलिस्ट बनाएर तपाईँले दिएको छु भनेर म यसरी उहाँसँग चाहिँ कुराकानी गर्छु। एकदमै सक्रिय भूमिका, राम्रो चाहिँ एकदम अहिले जुन समय समय सन्दर्भ अनुसार तिलोत्तमाका अभिभावकज्यूहरू एकदमै पोजिटिभ हुन्छ, सकारात्मक हुनुहुन्छ र परेको आइपरेको बेलामा एकदमै सहयोग पनि गर्नुहुन्छ।
1: अब जस्तो तिलोत्तमामा यसअघि पनि यहाँहरूले चाहिँ अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता, कराते प्रतियोगिता आयोजना गरिसक्नु भएको छ, अब फेरि प्रतियोगिता आयोजना गर्ने भनेर चाहिँ यो चर्चा चलिरहेको अवस्था छ यो प्रतियोगिता चाहिँ कहिले आयोजना हुन्छ कति देशहरूलाई चाहिँ यहाँहरूले सहभागी गराउँदै हुनुहुन्छ अब त्यसका लागि रकमको जोहो चाहिँ कसरी गर्नुहुन्छ
2: एकदमै यो चाहिँ गहकिलो प्रश्न सर अब गत साल दुई साल पहिला चाहिँ मैले दुई सालमा गर्ने योजना मेरो हो यो प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय क्रान्ति प्रतियोगिता राखेको थिएँ अब फेरि दोस्रो अन्तर्राष्ट्रिय लुम्बिनी अन्तर्राष्ट्रिय क्रान्ति प्रतियोगिता राख्ने मनाइसा राखेको छु साथीभाइहरूसँग सल्लाह गरेको छु यसमा मैले चाहिँ हाम्रा साथीहरूसँग मिलेर हामी कमसे कम सातदेखि आठसम्म चाहिँ देशहरूको लगभग 500 देखि 1000 खेलाडीहरू चाहिँ तिलोत्तमा नगरपालिकामा चाहिँ उभ्याउने हाम्रो लक्ष्य रहेको छ।

0: जर्मनीमा गएको छु ल सर तपाईँ होटल व्यवसाय हुनुहुन्छ उहाँसँग राम्रो चिन्जन छ किनकि प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय कला प्रतियोगितामा चाहिँ उहाँले राम्रै हामीले सहयोग गर्नुभएको थियो त्यसर्थ गर्दै ल होटलको जिम्मा तपाईँलाई हामी दिनेछौँ र चाहिँ सस्तो सुपथ र राम्रो जुन कि चाहिँ इन्डियाको खेलाडी मात्रै नभइकन हाम्रो त मलेसियाको आउँछन् थाइल्यान्डको आउँछन् इन्डोनेसियाको आउँछन् उहाँहरूको सेवा सुविधामा कुनै पनि कमी नहोस् भन्ने हिसाबले हिजो लगभग हाम्रो आधा घण्टा एक घण्टा जति छलफल भएको छ त्यसै गरेर अझै पनि यहाँका उत्कृष्ट होटेलहरूमा चाहिँ गएर उहाँहरूसँग चाहिँ छलफल गर्ने योजना
1: खेलाडी व्यवस्थापनलाई सल्लाह गर्ने उनीहरूलाई चाहिँ कन्भिन्स गर्ने उनीहरूसँग चाहिँ सजिलो ढंगले खेलाडीहरूलाई राखिदिनका लागि
0: किनकि
1: खेलाडी व्यापार होस् हो खेलाडीहरू पनि राम्रोसँग बस्न पाउन् र एउटा कराटेको माहौल चाहिँ बनोस्
0: हो किनकि तपाईँको हेर्नुहोस् किनकि चार पाँच सय हजारजना खेलाडी आउँदाखेरि कमसे कम यहाँ हाम्रो एउटा होटलमा 40 जना हुन्छ भने त हेर्नुहोस् त कमसे कम 12-13 वटा होटल चाहिन्छ 12-13 वटा होटल कमसे कम 3-4 दिनसम्म चाहिँ उहाँहरूको कन्टिन्यू चल्ने भयो त्यसले गर्दाखेरि उहाँहरूको के भयो भने व्यवसाय पनि भयो तिलोत्तम नगरपालिकामा पर्यटन पनि आए अनि आर्थिक कारोबार पनि भए त्यसै गरेर हाम्रा यहाँका तिलोत्तम नगरपालिका मात्रै नभइकन यस आसपासका सम्पूर्ण जिल्लाहरूको खेलाडीहरूले पनि विदेशीसँग खेल्नका लागि र खेल्नका लागि आफ्नो अनुभव तिनीहरूसँग चाहिँ कसरी खेलिन्छ र खेल्दाखेरि कस्तो खालको खेल्नुपर्छ भनेर उनीहरूले चाहिँ यो मौका पाउनेछ सर
1: हामी कुराकानीको अन्तमा पनि छौँ हामीसँग धेरै समय बाँकी छैन जस्तो अब यो प्रतियोगिता सफल बनाउन चाहिँ स्थानीय सरकार निजी क्षेत्र र समुदायको कस्तो भूमिका हुनुपर्छ अब र सहयोगको दायरा चाहिँ स्थानीय सरकारले चाहिँ अझ फराकिलो बनाउनु पर्ने हो कि
0: एकदमै किनकि कुनै पनि कार्यक्रम सञ्चालन गर्नका लागि फन्ड बिना आर्थिक बिना चाहिँ सम्भव हुँदैन
1: हजुर
0: उक्त कार्यक्रम सञ्चालन गर्नका लागि सबभन्दा ठूलो कुरा आर्थिकै हो तसर्थ म आफै स्वयं तिलोत्तम नगरपालिकाको नगर खेलकुद विकास समितिमा छु र त्यसपछि हाम्रो नगर खेलकुद समितिका आदरणीय हाम्रो आदरणीय दाजु हुनुहुन्छ संयोजक लोकपुन उहाँ दाजुले पनि एकदमै सहयोग गर्नुहुन्छ जुनसुकै खेलका भए पनि उहाँले खेलको मर्म बुझ्नु भएको छ उक्त खेललाई चाहिँ जुनसुकै खेल भए पनि उहाँले चाहिँ सपोर्ट गर्नुहुन्छ त्यसै गरेर हाम्रो यो खेलकुदलाई पनि म उहाँसँग बस्नेछौँ उहाँको मुवा बिमारी हुनुहुन्छ तसर्थ उहाँको मुवाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु उहाँ जब चाहिँ यहाँ तिलोत्तममा आइसक्नु भएपछि हामी बैठक बस्नेछौँ बैठक बसेर यो कसरी जाने भन्ने कुरो उहाँको मार्ग निर्देशनमा पनि हामी जानेछौँ र तिलोत्तम नगरपालिकाबाट आदरणीय मेयर साहब र उपमेयर साहबलाई पनि यस खेललाई प्रतियोगितालाई जति सकिन्छ सक्दो बढी नत्र भने अब क्राइटेरियाअनुसार जति सकिन्छ बजेटको व्यवस्थापन गराइदिनु हुनका लागि पनि अनुरोध गरिएको छ पक्कै आशा छ केही न केही तिलोत्तम नगरपालिकाबाट हुन्छ आर्थिक सहयोग हुन्छ त्यसै गरेर यहाँका विभिन्न संघ संस्थाहरू छन् उद्योगी व्यापारीहरू छन् उहाँहरूकै छोराछोरीहरू पनि कराटेमा आबद्ध छन् कराटेलाई एकदमै माया गर्छन् र यसरी चाहिँ थोरै चाहिँ तपाईँहरूले जसरी सहयोग गर्नुहुन्छ कसैले मेडलको व्यवस्था गरिदिनुहुन्छ भने कसैले ट्रफीको व्यवस्था गरिदिन्छ गत सालमा सर मैले गर्दाखेरि हाम्रा यहाँका उद्योगी व्यवसायी हुनुहुन्छ व्यापारी हुनुहुन्छ हाम्रो केटिएम गार्मेन्टका आदरणीय दाजु उहाँले पनि हामीलाई 15-20 वटा टी सर्ट सहयोग गर्नुभएको थियो त्यसै गरेर चाहिँ ठेकदार हुनुहुन्छ आदरणीय मेरो मित्र कराँतीको ब्ल्याक बेल्ट हुनुहुन्छ विष्णु पासा उहाँले चाहिँ 600 वटा सर्टिफिकेट चाहिँ व्यवस्था गरिदिनु भएको थियो त्यसै गरेर आदरणीय गार्जेनहरू हुनुहुन्छ कोही अब जस्तै खेले त्यसो ब्ल्याक बेल्ट लिए गए अस्ट्रेलिया गए क्यानाडा गए उहाँहरूबाट पनि मलाई चाहिँ ल है भनेर 5,000-10,000 गएर चाहिँ लगभग 1,00,000सम्मको चाहिँ सहयोग चाहिँ मैले पाएको थिएँ म एक्लै दौड्दाखेरि 1,00,000 पाएको थिएँ भने अहिले लगभग मैले यो टिम खडा गरेको छु यो टिमले पक्कै पनि राम्रो चाहिँ रिस्पोन्स दिनेछ र गार्जेनहरूले र खेल प्रेमी मनोभावहरूले हामीलाई एकदमै सहयोग गर्न हुनेछ भन्ने पूर्ण आशा र विश्वास लिएको छु सर
1: मलेसियामा सम्पन्न भएको 25औं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले 1 स्वर्ण 4 रजत र 4 कास्य सहित कुल 9 पदक जित्दै उल्लेखनीय सफलता हासिल गर्यो। नेपाली टोलीको यो उपलब्धिमा रूपन्देहीको तिलोत्तमाका खेलाड़ीहरूको पनि महत्वपूर्ण योगदान रह्यो। तिलोत्तमाका अनिश थापा र प्रज्वल थापा सहितका खेलाड़ीहरूले रजत पदक जित्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रमाणित गरेका छन्। यो सफलताले नेपाली कराटेको अन्तर्राष्ट्रिय उपस्थितिलाई अझ मजबूत बनाएको छ, तिलोत्तमालाई अझ मजबूत बनाएको छ र तिलोत्तमामा कराटेको महत्वपूर्ण केन्द्र हुनुपर्छ।

0: कुरा स्थापित गर्न मदत पुर्याएको छ। तिलोत्तमालाई कर्मथलो बनाएर लामो समयदेखि कराते खेलको विकास सम्वर्धन खेलाड़ी उत्पादन र प्रशिक्षणमा सक्रिय रहनुभएका नेपाल चितोरियो कराते संघ तिलोत्तमा शाखाका अध्यक्ष सेन्साई सन्तु दंगोरिया थारू हामीसँग कुराकानीकै क्रममा हुनुहुन्छ र अन्तमा हामी आइपुगेका छौं। अन्तमा जस्तो यो कराते खेलमा लाग्न चाहने बालबालिका र अभिभावकलाई तपाईँको तर्फबाट कस्तो सन्देश छ?
1: एकदमै अब हामी अन्तिम घडीमा छौँ सरको एकदमै महत्वपूर्ण प्रश्न। बालबालिकाहरूलाई खास गरी अहिलेको ग्याजेटको दुनियाँ छ, अहिले नेट इन्टरनेटको दुनियाँ छ, अब मोबाइलदेखि लिएर ग्याजेटहरू आफूलाई चाहिँ यो कतिको राम्रो चाहिँ युज गर्न सक्यो भने राम्रो, नराम्रो युज गर्न सक्यो भने यो नराम्रो। तसर्थ हाम्रो कराटेको चाहिँ र खेलकुदमा चाहिँ मैले के भन्न चाहन्छु भने आदरणीय तिलोत्तमा नगरपालिकाका सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना खेलाडी आफ्ना बालबच्चाहरूलाई उक्त ग्याजेटबाट बचाउनका निमित्त र स्वास्थ्य हुनका लागि त्यसै गरेर चाहिँ खेलकुदको माध्यमबाट आफ्नो टोल छिमेक नगर वडादेखि लिएर देशलाई चिनाउन चाहिँ खेलकुदले ज्यादै महत्वपूर्ण योगदान दिएको हुन्छन्। तसर्थ तपाईँको बच्चाहरू बिहान 7 बजेसम्म सुतेर बस्छ भने बिहान 6 बजे उठ्ने बानी बस्नका लागि र खेलकुदमा अगाडि बढ्नका लागि पढ्नका लागि अनुशासित हुनका लागि यस नेपाल चितोरियो कराटे संघकोमा चाहिँ आबद्धता भई आफ्नो बच्चाहरूलाई हामीलाई आबद्धता गराई उक्त बच्चाहरूलाई चाहिँ राम्रो
0: मार्गदर्शन गर्न र उनीहरूलाई चाहिँ सफल खेलाडी बनाउन भविष्यमा एउटा नयाँ बाटो र गन्तव्य
1: एकदम हामी कोच भनेकै त्यही के हो भने नयाँ बच्चाहरूलाई चाहिँ खेलाडीहरूलाई उनीहरूलाई देश विदेशदेखि लिएर राष्ट्रमा नेपालको झण्डा फहराउनको लागि र आफू चिनिनको लागि जस्तै अहिले तपाईँको वर्ल्ड कप चलिरहेको छ हेर्नुहोस् त त्यहाँ चाहिँ बच्चाहरूलाई रोनाल्डो को हो मेसी को हो भनेको थाहा छैन तर उनीहरूको जर्सी लाएर रोडमा हिँडिरहेछ। त खेलकुदले चाहिँ व्यक्तिलाई राष्ट्रलाई सबैलाई चाहिँ चिनाउने गर्दछ र खेलाडी बालबच्चाहरूले अनुशासित रहन्छन्। उक्त विषयमा चाहिँ सम्पूर्ण तिलोत्तमा नगरवासी अभिभावकज्यूहरूलाई थाहा भएकै कुरा हो। तसर्थ म यहीँबाट रेडियो लुम्बिनीबाट नै सम्पूर्ण अभिभावकज्यूहरूलाई यो आग्रह गर्न चाहन्छु कि आफ्ना बालबच्चाहरू आफ्ना नानी बाबुहरूलाई एङ्गेज राख्नुहोस्। खाली दिमाग शैतानको घर भन्छन्। तसर्थ खाली राख्नुहुन्छ भने उनीहरू पक्कै राम्रो गर्नेछन् र अनुशासित हुनेछन् र खेलबाट आफ्नो जीविका पालन गर्छन्। जस्तै मैले विगत लामो 10 सालदेखि कराटे र पढाउने गर्थे सर, तर अहिले मैले लगभग चाहिँ शिक्षातिर चाहिँ टोटलै म बेन गरेको छु किनकि मलाई कराटे खेले अब त हेर्नुहोस् एउटा निजी स्रोतमा काम गर्नको लागि 10-4 गर्नुहुन्छ 15,000 पाउनुहुन्छ, तर चाहिँ कराटेमा 1 घण्टा ट्रेनिङ गराउनुहुन्छ 15,000 भनेपछि त हामी 3-4 स्कुलमा चाहिँ 1-1 घण्टा ट्रेनिङ गरायो भने त 4 स्कुलमा चाहिँ महिनाको 60,000 रुपियाँ त खोइ जाँदो रहेछ त। तसर्थ यो चाहिँ हाम्रा तिलोत्तमा नगरवासीका सम्पूर्ण अभिभावकहरूलाई चाहिँ जान्नुपर्ने जरुरी हुन्छ किनकि यो टेक्निकल चिज हो। टेक्निकलमा चाहिँ के छ भने फाइदा छ र चाहिँ राम्रो हुन्छ भन्दै एकदमै चाहिँ यो हाम्रो खेलाडीहरूलाई चाहिँ अगाडि बढ्नमा र आफ्नो भविष्य उज्जवल गर्नमा एकदम महत्वपूर्ण योगदान दिन्छ खेलकुदले।
0: हुन्छ, यो महत्वपूर्ण समयका लागि यहाँलाई धन्यवाद छ।
1: मलाई पनि यो जुन रेडियो लुम्बिनीमा जुन हाम्रो यो कार्यक्रम मार्फत एकदमै हाम्रा कराटेको गतिविधि सम्पूर्ण र मलेसियामा भएको च्याम्पियनसिपको बारेमा आदरणीय मेरो मित्र आदरणीय सर प्रकाश सरलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु र रेडियो लुम्बिनी परिवारका सम्पूर्ण टेक्निसियन मित्रजी हुनुहुन्छ हाँसिराख्नु भएको छ उहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि यसै गरी हाम्रो रेडियो लुम्बिनीको परिवारको साथ र सपोर्ट रहनेछ भन्दै म पनि यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार, जय खेलकुद।
0: यहाँ हुनुहुन्थ्यो नेपाल चितोरियो कराते संघ तिलोत्तमा डोजोका अध्यक्ष सेन्साई सन्तु दंगोरिया थारू हामीसँग आजको सन्दर्भ स्तम्भका लागि कुराकानी गर्नुहुँदै यही महत्वपूर्ण कुराकानी सँगसँगै भोलि फेरि आउने वाचाका साथ आजको यो कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मरिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मरिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
3: साहुजी गुड्खा दिनु न।
4: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
5: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: सिकल सेल रोगको एक जानकारी।
7: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
2: सिकल सेल रोगका लक्षणहरू:
8: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
7: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाइ हुने,
8: जन्डिस हुने,
7: आँखाका समस्याहरू देखा पर्ने,
8: संक्रमणहरू भइरहने,
7: पक्षीघात समेत हुने,
8: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
7: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
8: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
7: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
8: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
7: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
8: रक्त अल्पताको उपचार गराउनु पर्छ,
7: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
8: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
7: धेरै तनाव लिनु हुँदैन,
8: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
7: सिकलसेल रोगको रोकथाम:
8: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
7: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
8: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
9: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
10: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
11: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
10: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
11: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
10: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
11: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
10: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
11: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
10: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
12: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
14: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
13: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
14: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
12: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
17: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
18: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
19: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
17: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
20: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
21: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
22: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
23: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
0: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
1: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857 59934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855 50 50 934
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855 50 50 934 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855 40 934
4: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
23: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
23: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ हेर्नुहोस्, जमा नै फर्केछ। पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
0: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
24: बिनिसरा मसरङ्गी गाइडकोट घर नम्बर 10 सीताजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति
25: खुसी। म त अहिले
24: अब त म त बचे भनेछ नि। म
25: सुझारे रामराजीपुर कलिपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भई गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यही बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ़ चितवन मोबाइल 9855509934।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
4: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
3: यसरी स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
4: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
6: कहाँ हुनु नि? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
5: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
6: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
5: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
6: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
5: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
7: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
8: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
2: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
9: होइन पुर्खे बा, किन के भयो र?
10: बाह्र चौरा
9: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
11: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
9: होइन रे पुर्खे बा, फेरि दौडिदै कता हो?
10: ए किरिम यनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक।
11: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
12: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
13: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
14: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
12: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
13: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
15: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
16: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा त्रिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।

0: मदिरा सन्देश।
1: नमस्कार, कार्यक्रम मदिरा सन्देशमा यहाँलाई स्वागत छ। प्रविधिमा रोम पोखरेलसँगै म बिन्दु भट्टराई। मदिरा सन्देश सिविन नेपाल र रेडियो लुम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। तपाई यो कार्यक्रम रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, हाम्रो पात्रो र रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि हरेक हप्ताको शुक्रबार यसै समयदेखि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी मदिराको कारण सिंगो समाजमा पारेको नकारात्मक असर, त्यसमा पनि खास गरी महिला र बालबालिकामा हुने हिंसा र न्यूनीकरणमा कसको भूमिका वा सरकारवालाको भूमिका कस्तो छ र कस्तो हुनुपर्छ, यिनै विषयमा रहेर चर्चा परिचर्चा गर्दै आइरहेका छौं। र यस्तो खालको हिंसा न्यूनीकरणमा यो कार्यक्रमले मुख्य भूमिका खेल्न सक्ने विश्वास हाम्रो रहेको छ। समाजमा हिंसाजन्य कार्यका लागि केही न केहीले प्रेरित गरेकै हुन्छ। त्यसमध्ये मुख्य कारण हो मदिरा सेवन। यसको प्रयोगका विषयमा सचेतना जगाउनु यो कार्यक्रमको मुख्य उद्देश्य हो। मदिराका कारण परिवारले भोग्नु परेको पीड़ाको महसुस मदिरा सेवनकर्ताले गर्नु जरूरी छ। यसतर्फ नलागेकाहरू बस्न जरूरी छ। मदिराका कारण परिवारले भोग्नु परेको पीड़ाको महसुस मदिरा सेवनकर्ताले गर्नु जरूरी छ र त्यसतर्फ नलागेकाहरू बच्न जरूरी छ। सन् 2016 मात्रै 30 लाख भन्दा धेरैको मृत्यु भएको तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको थियो, जसमध्ये 3/4 पुरूष रहेका छन्। कति महिला र बालबालिकामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा हिंसामा परे भन्ने कुरा यसबाट पनि बुझ्न सकिन्छ। यसैको न्यूनीकरणमा विभिन्न संघ संस्थाहरूले सचेतनामूलक अभियानहरू चलाउँदै पनि आएका छन्। लामो समयदेखि सिविन नेपालले पनि यसको लागि विभिन्न कामहरू गर्दै आइरहेको छ। यसअघिको कार्यक्रममा हामीले मदिराका कारण आफ्नै परिवारसँग बढ़ेको दूरी, परिवारले भोग्नु परेका पीड़ा र स्वयं मदिरा सेवनकर्ताको पीड़ादायक भोगाईलाई कार्यक्रममा जोड़ेका थियौं भने आजको कार्यक्रममा हामीले आफै पनि लामो समय लागू औषध लतबाट छुटेर विगत 17-18 वर्षदेखि काउन्सिलरको रूपमा काम गर्दै आउनुभएका तथा सिंगो सुधार केन्द्र चौतारी फाउण्डेशनकै कार्यक्रम संयोजक अरूण थापासँग सुधार केन्द्रमा मदिरा लत भएका व्यक्तिको अवस्था, मदिराबाट छुटाउन गरिने प्रक्रिया र सेवनकर्ताको सुधारको अवस्था बारे हामीले सुन्दैछौ र मदिरा व्यवसाय संघ रूपन्देहीका महासचिव जीवन पाण्डेसँग गरिएको कुराकानीलाई पनि कार्यक्रममा जोड्दैछौ। आउनुहोस् शुरूमा जोडौं अरूण थापासँगको यो कुराकानी।
2: परिवारहरूले ल्याउने भनेको मेडम अब एकदमै दुःख कष्ट होइन दिएर नै अब परिवारले ल्याउने हो या आफ्नो सो इच्छाले म सुध्रिन्छु, म राम्रो हुन्छु, म ठिक हुन्छु भनेर सयमा चाहिँ नि 1-2 हुन सक्छ होइन, अरू चाहिँ नि हुनै सक्दैन म्याडम। त्यही भएर चाहिँ नि परिवारले चाहिँ नि यहाँ कतिखेर ल्याउनुहुन्छ भन्दाखेरि जब ऊ क्रोनिक अवस्थामा पुग्छ, जब उसको जिन्दगी अस्त व्यस्त हुन्छ, अब छोरा मेरो छोरा अब मर्न लाग्यो, अब यो ठिक भएन, अब यसलाई सुधार्न पर्यो भन्ने हिसाबले चाहिँ नि परिवारहरूले यहाँ लिएर आउनुहुन्छ। यहाँ एडमिसन गरिसकेपछि अब परिवारलाई चाहिँ हामीले यसरी यसरी उपचार हुन्छ, यो यो तरिकाले हुन्छ, उसलाई एडमिसन गरिसकेपछि उसलाई अल्कोहल खाने मान्छेलाई चाहिँ यो यो समस्याहरू आउन सक्छ भनेर चाहिँ नि हामीले परिवारलाई जानकारी गराइदिने गर्छ। अनि त्यसपछि चाहिँ नि हामीले एग्रिमेन्ट पेपरहरूमा चाहिँ नि साइन गराउने, लेख गराउने अनि गराएर चाहिँ नि एकछिन परिवारसँग काउन्सिलिङमा बस्ने गरेर चाहिँ नि हामीले त्यसरी एडमिसन गर्छ। अनि चाहिँ नि हामीले यतिसम्म पनि भन्छ कि म्याडम अब यहाँ चाहिँ नि कुनै जादुको लक्ष्मी चाहिँ हुँदैन होइन, चाहिँ नि यहाँ 3 महिनासम्म बसेर चाहिँ नि सिकाउने भनेको चाहिँ नि लागु पदार्थ भनेको के हो, अल्कोहल भनेको के हो, यसले समाजमा कस्तो असर पार्छ, परिवारमा कस्तो असर पार्छ, शारीरिक मानसिक आर्थिक आध्यात्मिक कुराहरूमा कस्तो असर पार्छ, यो चिज छोड्नलाई के गर्ने के नगर्ने भन्ने कुराहरू हामीले सिकाउने बुझाउने गर्छ। अब हामीसँग बस्ने भनेको 3 महिना हो, जिन्दगी जाने भनेको परिवारसँग हो। अब यहाँबाट डिस्चार्ज भएर घर गइसकेपछि जसले यहाँ सिकाएको बुझाएको कुराहरूलाई बाहिर गएर व्यवहारमा उतार्न सक्यो त्यो मान्छे जिन्दगीभरको लागि राम्रो हुन सक्यो, जसले यहाँ सिकाएको बुझाएको कुराहरूलाई बाहिर गएर व्यवहारमा उतार्न सक्दैन ढिलो चाँडोको कुरा हो, फेरि नखाला भन्ने चाहिँ छैन। त्यही भएर चाहिँ अब विश्व स्वास्थ्य संगठनले पनि के प्रमाणित गरेको छ भन्दाखेरि लागू पदार्थ खाने मान्छे अल्कोहल खाने मान्छे रोगी हो, यो रोग चाहिँ नि निर्मूल कहिले पनि हुँदैन, यसलाई सिर्फ कन्ट्रोलमा मात्रै राख्न सकिन्छ भन्ने कुराको प्रमाणित गरेको छ। अब यहाँबाट डिस्चार्ज भएर गइसकेपछि अब परिवारले चाहिँ नि ठूलो भूमिका खेल्नुपर्छ म्याडम उसलाई राम्रो गराउन। अब कति यहाँबाट डिस्चार्ज भएर गयो अनि कतिपय परिवारहरूले, म सबै परिवारलाई भन्दिनँ, कतिपय परिवारहरूले चाहिँ नि अब जस्तै ऊ बाहिर घुमेर घर आउँदाखेरि कुनै बेला आँखा रातो रातो भएर आउला होइन, अब उसको आँखा के कारणले रातो भएको छ भनेर चाहिँ नि पुरै नबुझिकन त्यही मान्छेलाई फेरि ओइ फेरि खाएर आइसक्यो, फेरि घिचेर आइसक्यो, आँखा त रातो रातो बनाएर आएको छ मेरो जिन्दगी भनिदिने, अनि यहाँबाट जाने बित्तिकै राम्रो कामकाजहरू पाउँदैन, त्यसको लागि केही पोस्टेज टाल्न पर्यो, कतै नै कुकुर बिरालो जस्तै लखर लखर लखर घुम्छस्, तेरो केही कामकाज छैन, यही हो जिन्दगी भनेर प्याच भनिदिने, अलिक विगतको कुराहरूलाई कोटाइदिने, उसो गर्दाखेरि चाहिँ नि उनीहरूको दिमागमा फेरि के थाहा पस्न जान्छ भन्दाखेरि ए पहिला म खाएर हिँड्थ्यो, यिनीहरूले मलाई नराम्रो सोच्थ्यो, नराम्रो गर्थ्यो, शङ्काको दृष्टिले हेर्थ्यो, अहिले म मेरो स्थानमा ठिक हुँदा हुँदा पनि फेरि पनि यिनीहरूले मलाई किन यस्तो व्यवहार गरेको छ त भन्ने कुरा लिएर चाहिँ नि फेरि पुनः सेवन गरेर आउने मान्छेहरू पनि छ म्याडम।
1: हजुर हजुर हजुर, जस्तो परिवारले चाहिँ मुख्य भूमिका खेलिदिन पर्यो एकातिर छ होइन, फेरि फर्केका घटनाहरू चाहिँ कति बढी छन् अथवा सुधार भएर गएकाहरूको अवस्था चाहिँ के छ, यहाँले केही बुझ्नु भएको छ कि के छ?
2: अब जति लागू पदार्थ खाने मान्छेलाई यो चिज छोड्न सजिलो छ नि म्याडम, यदि रक्सी खाने मान्छेलाई रक्सी छोड्न एकदमै गाह्रो छ, किन भन्दाखेरि अब लागू पदार्थ खाने मान्छेलाई लागू पदार्थ खानको लागि कि त्यो मान्छे बर्डर पुग्न पर्यो, कि चाहिँ कसैले सप्लाई गरेर नेपालभित्र आए मात्रै खान पाउने हो, अब रक्सी भन्ने चिज हरेक पाइला पाइलामा हरेक पसल पसलमा पाउने भयो, त्यही भएर कुनै पनि मान्छे लागू पदार्थ खाने मान्छे होस् अथवा अल्कोहल खाने मान्छे होस्, त्यो व्यक्ति राम्रो हुनको लागि त्यो मान्छेले जबसम्म आफ्नो सोच परिवर्तन गर्दैन तबसम्म त्यो व्यक्ति कहिले पनि सुध्रिन सक्दैन म्याडम। हामी सुध्रिनको लागि चाहिँ नि मान्छेले चाहिँ नि सोच परिवर्तन गर्यो भने मात्रै सुध्रिन सक्छ म्याडम।
1: हजुर हजुर, जस्तो व्यक्तिहरूले भूमिका त खेल्नु पर्यो होइन, राज्यले पनि जस्तो यहाँले भन्नुभयो पसल पसलमा मदिराको कारणले हुने कारणले गर्दाखेरि अल्कोहल हुने कारणले गर्दाखेरि चाहिँ समस्या छ होइन, फेरि दोहोरिने सम्भावना चाहिँ बढी हुन्छ, देख्दाखेरि खाम खाम हुने त्यो खालको अवस्था आउँछ भन्दै गर्दाखेरि के गरिदिनुपर्छ होला, स्थानीय तहले चाहिँ कसरी कस्तो खालको भूमिका खेलिदिनुपर्छ होला?
2: अब यो खामखाम हुने चाहिँ रोगी हो भन्ने कुराको प्रमाणित भइसकेको छ, त्यो रोगलाई कसरी कन्ट्रोल गर्ने भन्ने कुरा नै हामीले यहाँ सिकाउने बुझाउने हो म्याडम। अनि बाहिर गइसकेपछि त्यो खामखाम लाग्ने, तलतल लाग्ने जुन फिलिङ्सहरू आउँछ नि, त्यो फिलिङ्सलाई कसरी कन्ट्रोल गर्ने भन्ने कुरा नै हामीले उनीहरूलाई सिकाउने बुझाउने हो। अब जस्तै यही सुधार केन्द्रबाट निस्केर गएर आफ्नो जिन्दगीलाई व्यवस्थित गरेर बसेको उदाहरणहरू पनि धेरै छ म्याडम, अब यही सुधार केन्द्रबाट गएर फेरि पुनः सेवन गरेर आउने मान्छेहरू पनि छ म्याडम।
1: हजुर, त्यो चाहिँ व्यक्तिमा भर पर्यो, परिवारमा भर पर्यो।
2: हजुर हजुर,
1: होइन खासमा यो बालबालिका र महिलामा हुने समस्या यहाँ आफै पनि पहिले योभन्दा 12-15 वर्ष अगाडि चाहिँ अलिकति होइन लागू पदार्थ सेवनका कारणले गर्दा भनौँ न, लागू औषध सेवनका कारणले गर्दाखेरि समस्यामा हुनुहुन्थ्यो, यहाँले पनि अहिले 10-11 वर्ष भयो त्यतातिरको छोडेर अर्को बाटो मोड्नु भएको छ र अहिले काउन्सिलरको रूपमा काम गरिरहनु भएको छ होइन, खास के समस्या हुँदो रहेछ पारिवारिक हिसाबमा कुरा गर्दाखेरि चाहिँ यहाँलाई के लाग्यो, परिवारमा कस्तो खालको असर पर्यो र यहाँलाई चाहिँ दिमागमा त्यो खालको पिन्च गर्यो कि?
2: सबैभन्दा ठुलो मान्छेमा मान्छेहरू लागू पदार्थ असरमा फस्नु नै मान्छेले सही र गलत छुटाउन नसक्नुको कारणले रहेछ म्याडम।
1: हजुर,
2: होइन कुनै पनि जो सुरुको बेलामा चाहिँ नि कुनै पनि र अल्कोहल खाने मान्छेले चाहिँ नि सुरुमै एक दुई बोतल खाएको त हुँदैन नि म्याडम, होइन कतिपय मान्छेले साथीभाइको प्रतापले खाना खास त मेरो साथी होइन र खाइदिएन मेरो मन चित्त बुझाइदे भनेर खाने अनि अनुभवको कारणले खाने गर्ने र सुरुमा चाहिँ जति पनि यो लागू पदार्थ अल्कोहलमा फँसेको व्यक्तिहरू छ उनीहरूले सबैभन्दा आफ्नो जिन्दगीमा सबैभन्दा ठूलो भूल के गर्यो भन्दाखेरि उसले चाहिँ नि परीक्षण गर्ने काम गरे कि म्याडम, यो परीक्षण नगरिदिएको भएमा नसाकिदिएको मात्रै भएमा आज न सुधार केन्द्र नै हुन्थ्यो न कोही गएर सुधार केन्द्रमा बस्न नै पर्थ्यो
0: होइन.
2: सुरुमा चाहिँ परीक्षण गर्ने बेलामा त्यो व्यक्तिले यो सोचेर परीक्षण गरेको पनि होइन कि पछि म गएर खत्तमै हुन्छु मेरो जिन्दगी बर्बादै हुन्छु गराउँछु मेरो पारिवारिक अवस्था सामाजिक अवस्था आर्थिक अवस्था मानसिक अवस्था सम्पूर्ण अवस्था म बर्बादै बनाउँछु र म कुनै बेला सुधार केन्द्र गएर बस्छु भनेर त्यतिखेर परीक्षण गर्ने बेलामा त्यो सोचेर परीक्षण गरेको पनि होइन. अब सुरुमा चाहिँ उसले चाख्दाखेरि एक दुई बोतल चाखेको पनि होइन, सुरुमा आधा ग्लास एक ग्लास चाख्यो अनि चाख्दाखेरि चाहिँ नि त्यो रक्सीको टेस्ट चाहिँ नि उसको जिब्रोले पायो अनि उसको दिमागले के सोच्यो त आहा क्या मजा आउने रहेछ क्या आनन्द आउने रहेछ यसले त टेन्सनै दूर गरिदिने रहेछ भन्ने उसको दिमागले सोच्यो र उसको व्यवहारले चाहिँ नि आज पनि देखाइदियो भोलि पनि देखाइदियो अनि त्यसलाई कन्टिन्यू गर्दै गयो अनि कन्टिन्यू गर्दै जाने क्रममा चाहिँ नि त्यो चिजले चाहिँ नि त्यो व्यक्तिलाई के गरिदियो भन्दाखेरि उसको केन्द्रीय स्नायु प्रणाली जुन तपाईँ हाम्रो जुन सोच्ने शक्ति हुन्छ त्यो चिजलाई चाहिँ नि कमजोर बनाइदियो कि म्याडम. कमजोर बनाइसकेपछि त्यो व्यक्तिले के गर्न सकेन भन्दाखेरि सही के हो गलत के हो मैले यो चिज खाँदा ठिक भइराखेको छ अथवा नखाँदा ठिक हुन्छ भन्ने कुरा उसको दिमागले सोच्न भ्याएन. अब त्यो किन सोच्न भ्याएन भन्दाखेरि सुरु सुरुमा त्यो चिज खानको लागि उसको बोलीले उसको दिमागले माग्थ्यो भनेपछि पछि पछि उसको व्यवहार उसको शरीरले माग्न थाले कि म्याडम. जब शरीरले माग्न थालिसकेपछि एनी हाउ उसलाई त्यो चिज चाहियो अनि त्यो चिज खानको लागि चोरेर हुन्छ कि ठाँटेर हुन्छ कि झुटबोलेर हुन्छ कि छत्काएर हुन्छ कि लुटेर हुन्छ कि कुनै न कुनै बहानाबाजी बनाएर उसले आफ्नो खाने बानीलाई पुरा गरेरै छाड्थ्यो अनि त्यो गरिसकेपछि एकातिर चाहिँ उसको शारीरिक अवस्था कमजोर आर्थिक अवस्था कमजोर मानसिक अवस्था कमजोर टोटल्ली अवस्था कमजोर बनाइरहेको थियो अनि उसको दिमागमा चाहिँ नि अब म सुधिन्न पर्छ म नखाँदाखेरिको मेरो अवस्था र खाइसकेपछिको अवस्थामा मेरो जमिन आसमानको फरक भइसकेछ अब म सुधिन्न पर्छ म राम्रो हुनपर्छ भन्ने कुरा उसको दिमागमा आउन पनि दिएन त्यो चिजले. अनि आउन नदिँदाखेरि अब के भयो त उसले आफ्नो सो इच्छाले पनि छोड्न सकेन अब त्यो नहुँदाखेरि त अब परिवारलाई चाहिँ नि डर भयो अब मेरो छोरा खाइखाई मर्ने पो हो कि कति यो खाइखाई पागल पो हुने हो कि कति यो खाइखाई चाहिँ नि कुनै क्राइम गरेर जेलनेल पो जाने हो कि भन्ने परिवारलाई डर भएको कारणले चाहिँ अब बचाउनको लागि चाहिँ नि सम्पूर्ण परिवारले चाहिँ नि आफ्नो छोराछोरीलाई चाहिँ नि सुगा केन्द्रमा लगेर राखिदिने हो म्याडम.
0: हजुर यो परिवारले चाहिँ सुरुवातीको कुरा गर्नुभयो होइन, परिवारले चाहिँ कस्तो कुरालाई चाहिँ ध्यान दिनुपर्छ, सुरुवातीमा चाहिँ कसरी बुझ्ने के कुरामा चाहिँ ध्यान दिनु पर्ला?
2: अब मैले अभिभावकहरूलाई अब यही माध्यमबाट मैले के भन्न चाहन्छु भन्दाखेरि आफ्नो छोराछोरीहरू बिग्रिन र भत्किन चाहिँ नि घरबाट बाहिर निस्किन पर्दै पर्दैन म्याडम, घरबाट नै स्टार्ट हुने हो. अब कतिपय परिवारले चाहिँ नि अब छोराछोरीकै अगाडि बसेर जाँड रक्सी खाइदिने, छोराछोरीकै अगाडि बसेर चुरो छुर्ती खाइदिने, छोराछोरीकै अगाडि बसेर जुवातास खेलिदिने, छोराछोरीकै अगाडि बसेर झगडा गरेर अपशब्द प्रयोग गरिदिने अनि त्यही छोराछोरीलाई नै लाबाबु फलानाको पसलबाट एक बोतल बियर अथवा एक क्वाटर रक्सी लिएर आइज त भनेर पठाउने अनि त्यो माहौल पाइसकेपछि अभिभावकको कारणले गर्दाखेरि छोराछोरीहरू बिग्रेको केस पनि धेरै छ म्याडम. यो कुरा चाहिँ परिवारले अथवा अभिभावकले चाहिँ एकदमै बुझ्न जरुरी छ. अभिभावक भनेको एउटा रूपको जरा हो कि म्याडम. अब त्यो हाँगा बिना बलियो हुनको गराउनको लागि चाहिँ नि जरा मजबुत हुनपर्छ अनि बल्ल त्यो हाँगा बिना बलियो हुन सक्छ नि त. अब जरा नै मजबुत छैन भनेपछि त्यो हाँगा बिना कहिले पनि मजबुत हुनै सक्दैन कि म्याडम.
0: हजुर अहिले चाहिँ कति छन् यहाँले चाहिँ कतिलाई काउन्सिलिङ गर्नु भएको छ भनौँ न मदिरा सेवन गर्ने व्यक्तिहरूलाई चाहिँ कति जति छन् होला?
2: मैले काउन्सिलिङ धेरैजनालाई गरिसकेँ म्याडम, यो मेरो यो 20 वर्षको अनुभवमा होइन. अनि यो काउन्सिलिङ गर्ने क्रममा चाहिँ नि अब कतिपय फस्नुको कारण चाहिँ नि परिवारले मेरो कुरा बुझ्दैन मैले खाइदिएँ, मेरो रोजगारी थिएन मैले खाइदिएँ होइन, मलाई पैसाको कमी थियो साथीभाइको सङ्गतले गर्दाखेरि मैले खाइदिएँ, कतिपय साथीभाइले चाहिँ नि मलाई करकाप गरे खाना खा भनेर करकाप गरे मैले खाइदिएँ भनेर चाहिँ नि यसरी चाहिँ नि काउन्सिलिङ गर्ने क्रममा चाहिँ नि भेटाउने गरेको छ. अनि यो काउन्सिलिङ गर्ने क्रममा चाहिँ नि कुनै पनि व्यक्तिले सर म गएर फेरि त्यो चिजलाई सेवन गर्छु म फेरि यो कुलतबाट टाढा हुनै सक्दैन, मैले परिवारलाई दुःख दिन छाड्दैन भनेर चाहिँ नि कुनै पनि व्यक्तिले चाहिँ नि भन्दैन। सबैले काउन्सिलिङ गर्ने क्रममा चाहिँ नि सर म ठिक हुन्छु, राम्रो हुन्छु, म अब मेरो परिवारलाई चाहिँ नि दुःख दिँदिन भन्ने कुराहरू मात्रै गर्नुहुन्छ। अब पाँच अपना बराबर हुँदैन भने जस्तै सबैको सोचाइ र विचार कहिले पनि बराबर हुँदैन म्याडम। अब कतिले चाहिँ ठ्याक बोली अनुसारले ठ्याक्क व्यवहारमा उतारेर आफ्नो जिन्दगीलाई व्यवस्थित गरेर बसेको पनि छ, कतिको चाहिँ नि अब बोली एकतिर व्यवहार एकतिर गरेको कारणले गर्दाखेरि फेरि पुनः सेवन गरेर आउने मान्छेहरू पनि छ।
0: यहाँलाई यो महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद छ अरुण सर।
2: हस्त म्याडम, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो चौतारी फाउन्डेशनका कार्यक्रम संयोजक काउन्सिलर अरुण थापा। यो कुराकानी सँगै अब हामी मदिरा मदिरा बिक्री वितरण गर्दा ध्यान दिनुपर्ने कुरा, व्यवसाय भन्दा माथि सामाजिक दायित्व सम्झन कति जरूरी छ त भन्ने विषयमा मदिरा व्यवसाय संघ रूपन्देहीका महासचिव, आफै पनि एउटा युवा व्यक्तित्व, विभिन्न अभियानमा लागेका व्यक्तित्व जीवन पाण्डे के भन्नुहुन्छ त?
3: मदिरा व्यवसायमा विशेष गरी अहिले पछिल्लो समयमा युवा पुस्ताका भाइ बहिनीहरू बढी मदिरासँग जोडिएको देख्न सकिन्छ। अब विभिन्न आर्थिक समस्याका कारणले उनीहरू देशमा रोजगारीको कमीले गर्दा उनीहरू खुल्ला फेरी भएको अवस्था, के गर्ने त भन्दा रंग रमाइलोमा मदिरालाई लिएको अवस्था देख्न सकिन्छ। यसले गर्दा समाजमा थोरै नकारात्मक कुराहरू त परेको नै छ। यसका लागि ती युवा भाइ बहिनीहरू रोजगारसँग जोडिए अथवा कुनै उद्यमसँग जोडिए भने त्यो मदिराको उपभोग गर्ने समय एउटा उनीहरूको टाइमिङ फरक पर्न, एउटा टाइममा गर्न सक्छन्, एउटा साँझको समयमा मदिरा लिन सक्छन्। तर अहिले उनीहरू बेरोजगार भएको अवस्था र खाली भएको अवस्था हुँदा जुनसुकै समयमा पनि मदिरा उपभोग गर्ने र त्यसले गर्दा दिउँसोको समयमा, बिहानको समयमा र जुनसुकै समयमा पनि मदिरा सेवन गर्दा त्यसले चाहिँ विभिन्न समस्याहरू, एक्सिडेन्टका कुराहरू होइन, अनि त्यसै गरी महिलाहरू बलात्कारका कुराहरूदेखि लिएर अनि धेरै कुराहरू, पारिवारिक समस्याहरू, झगडाहरू एउटा दिउँसकै समयमा, बिहानको समयमा मदिरा सेवन गरेपछि समस्या उत्पन्न हुन सक्छ। त्यस्ता जटिल समस्याहरू देखा परेका देख्न सक्छौ। विशेष गरी एउटा उद्यमसँग जोडिएको, एउटा व्यवसायसँग जोडिएका मदिरा सेवनकर्ताहरू चाहिँ एउटा मदिरा लिन आएर एउटा साँझको समयमा घरमै लिएर गएर खाने अथवा एउटा रेस्टुरेन्टमा बसेर एउटा टाइमिङ मिलाएर खाने गरेको अवस्था छ। त्यसलाई चाहिँ हामीले नकारात्मक रूपमा लिन पनि हुँदैन। त्यसले चाहिँ त्यो मदिरा आफैमा त्यो सेवन गर्नका लागि नै बनाएको चिज हो, सेवन गर्नै हुँदैन भन्ने कुरा चाहिँ त्यसरी चाहिँ जानु हुँदैन। एउटा राज्यलाई पनि एउटा ट्याक्सबाट राज्यलाई पनि एउटा सहयोग गरिरहेको छ ट्याक्स उठाएर, र एउटा व्यावसायिक हिसाबले पनि एउटा पर्यटन प्रवर्धनको लागि पनि एउटा राम्रो व्यापार व्यवसाय हो यो। त्यसरी गर्दाखेरि विशेष गरी युवाहरू उद्यमसँग नजोडिएको अवस्था, उनीहरू खाली भएको अवस्थामा यसलाई गलत प्रयोग गरेर चाहिँ समाजमा नकारात्मक समस्या उत्पन्न भएका हुन् जस्तो लाग्छ मलाई।
0: हजुर, जस्तो अब यहाँ त भनौँ न नगर स्तरीय पुरुष सञ्जालको अध्यक्षको रूपमा पनि रहनु भएको छ। यो सञ्जालले चाहिँ महिला हिंसा न्यूनीकरण भनौँ अथवा लैंगिक हिंसा न्यूनीकरणमा चाहिँ काम गर्छ, खास गरी महिलालाई। अब यसरी हेर्दाखेरि चाहिँ मदिराको कारणले गर्दाखेरि कति हिंसाका घटनाहरू चाहिँ घटेको पाउनु भएको छ? घरैसी पारिवारिक हिंसा, सामाजिक हिंसाको विषयमा कुरा गर्दा चाहिँ
3: मदिराका कारणले गर्दा, मदिरा उपभोग गरेर हिंसाका कुराहरू भएका देख्न सकिन्छ। विशेष गरी एउटा त्यो उपभोग गर्ने तरिका, उपभोग कति गर्ने अनि उपभोग कुन टाइममा गर्ने अनि कसरी गर्ने भन्ने कुराहरू, कतिसम्म उपभोग गर्दाखेरि आफ्नो शरीरलाई र पारिवारिक हिसाबले पनि ठिक हुन्छ भन्ने कुराहरूको चेतनाको कमीले गर्दाखेरि विभिन्न समस्याहरू उत्पन्न भएका छन्। एउटा बिहानको अथवा दिउँसोको टाइममा मदिरा खाएर जाँदाखेरि घरमा परिवारले त्यो मदिरा सेवामा व्यक्तिलाई आफ्नो घरको बालबालिकाहरूलाई पर्ने असरदेखि धेरै कुराहरू उसले नसोचिकन मदिरा सेवन गरेर घर जाँदाखेरि घरको परिवारसँग पनि राम्रो सम्बन्ध नहुने, परिवारले पनि ती कुराहरू नरुचाउने अवस्था हुन्छ, त्यसले कलहका कुराहरू सृजना हुन्छन्। त्यसै गरी विशेष गरी मदिरा सेवन गर्दा पनि एउटा आफ्नो समय निर्धारित गरेर एउटा साँझको टाइममा विशेष गरी छुट्टै घरमा बसेर हुन्छ अथवा एउटा रेस्टुरेन्टमा बसेर आफ्नो परिवारलाई असर नगर्ने हरि, बालबालिकालाई नकारात्मक असर नपर्ने हरि गर्यो भने चाहिँ त्यस्ता घटनाहरू नहोलान्, कम हुन्छन् जस्तो लाग्छ मलाई।
0: जस्तो अब यहाँ युवाका लागि युवामा पनि हुनुहुन्छ होइन, अब यता पुरुष सञ्जालसँग त हुनुहुन्छ नै, त्यो सँगसँगै एकजना आफै पनि युवा हुनुहुन्छ, त्यसै सँगै आफै व्यवसाय हुनुहुन्छ, व्यवसायसँगै अब यो समग्रलाई हेर्दाखेरि मैले फेरि पनि के कुरालाई जोड्न चाहे भने सचेतनाको कुरा यहाँले भन्नुभयो भने दिउँसो पनि मदिरा सेवन गरेर घरमा पुगेको अवस्था चाहिँ रहन्छ होइन, देखिन्छ पनि कुनै कुनै ठाउँहरूमा, धेरै ठाउँहरूमा त्यो पनि देखिन्छ। के गर्नु पर्ला यहाँहरूले, त्यो यहाँहरूको पनि दायित्व रहन्छ भन्ने पनि लाग्छ मलाई। यसको लागि चाहिँ व्यवसायको हिसाबले पनि त्यो दायित्व हुन्छ, यहाँको युवाका युवा संस्थाले पनि त्यो काम गर्नुपर्छ भन्ने लाग्छ, र त्यो सँगसँगै अब नगर सञ्जालमा रहेर पनि त्यो कामहरू गर्नुपर्छ, तिनैवटा सँग चाहिँ यहाँ जोडिनुहुन्छ, के गर्नु पर्ला?
3: म एक हिसाबले व्यावसायिक रूपमा मुद्रा व्यवसाय सङ्घ रूपन्देहीको महासचिव भएको हिसाबले व्यावसायिक हिसाबले अनि युवाका लागि युवाको नेतृत्व गरेर संयोजकको रूपमा युवाका लागि युवा भन्ने अभियान अगाडि बढाइरहेको छु युवाहरूका हकितका लागि, र यो सञ्जालको अथवा संयोजकको हिसाबले समग्र रूपमा मैले यो मदिरालाई जोड्नु पर्दा मैले के भन्छु भने मदिरा विशेष गरी समाजमा चाहिँ मदिरा बेच्ने व्यवसायहरूले पनि एउटा सरकारले दिएको टाइमभित्र बिहान 10 बजेदेखि साँझ 10 बजेको टाइममा मदिरा बिक्री वितरण गर्ने एउटा टाइम दिएको छ, त्यो टाइमभित्र बसेर व्यापार गर्नुहोस् भन्न चाहन्छु मैले। विशेष अहिले अहिले पनि देख्न सकिन्छ बिहान 7 बजे 8 बजे पनि पसलहरू खोलिदिने अनि व्यापार गर्ने गरेको देखिन्छ, त्यो चाहिँ गलत हो, त्यो नगर्नु होला, कानुनी रूपमा पनि त्यो फेरि तपाईँहरू छानबिन भयो भने दण्डित हुनुपर्छ भन्ने जानकारी गराउँछु। र अर्को कुरा विशेष गरी विद्यालय क्षेत्रबाट 200 मिटरको दूरीमा पसलहरू हुनुपर्ने भन्ने छ, यसलाई पनि वडा स्तरबाट नगर स्तरबाट यसलाई चाहिँ विशेष गरी कार्यान्वयनमा ल्याउनका लागि पनि म भन्न चाहन्छु। र व्यावसायिक हिसाबले भन्दा व्यापारी साथीहरूलाई पनि एउटा उमेर समूहलाई ख्याल गरेर कस्तो उमेरको मदिरा खरिद गर्न आइरहेको छ होइन, विशेष गरी 18 वर्ष पुगिसकेको उमेर पुगिसकेकोले मात्र मदिरा खरिद गर्न पाउने र बिक्री गर्न पाउने भन्ने नियम छ सरकारले, त्यसलाई कानूनलाई टेकेर व्यवसाय गर्नुहोला, जसले गर्दा साना भाइ बहिनीहरू कुलतमा नफसुन् होइन, मदिरा जन्य कुराहरू उनीहरूले सानो उमेरदेखि नै उनीहरूलाई सिकाइ नभओस्, त्यसलाई चाहिँ सीमित रूपमा उनीहरूले आफ्नो उमेर पुगिसकेपछि आफू आफ्नो क्षमताले कति उपभोग गर्दा ठिक हुन्छ र बेठिक हुन्छ भन्ने कुराहरू आफू सचेत भइसकेपछि उपभोग गर्न सिक्यो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। र विशेष गरी पसलवाला साथीहरूले पसलमै बिर्को खोल्ने, पसलमै राखेर खुवाउने अनि त्यो कुराहरू पनि नगरिदिनु होला। मदिरा व्यापार गर्नको लागि होटल रेस्टुरेन्टहरू हुनुहुन्छ, होटल रेस्टुरेन्टहरूमा गएर बसेर खाइसकेपछि अब त्यहाँ धेरै वातावरण पनि फरक पर्छ मान्छेलाई, र यसरी गरियो भने समग्र व्यवसायीहरूले साथ सहयोग गरेर समाजलाई पनि सोचेर हाम्रो व्यापार मात्रै नभनेर सामाजिक दायित्व पनि सोचेर अगाडि बढियो भने समाजमा राम्रै भूमिका निर्वाह हुन्छ र समाज परिवर्तनमा हाम्रो पनि दायित्व हो भन्ने कुरा सोच्नुपर्छ। र विशेष गरी मदिरा यी घरेलु मदिराका कुराहरू छन् जुन सरकारको लागि राजस्व पनि नतिरेका र घरमा उत्पादन भएका मदिराहरू विशेष गरी खुला रूपमा बिक्री वितरण भएको छ, यसले एकदम जटिल समस्याहरू जति बेला पनि जहाँ पनि अनि त्यसपछि त्यसले फेरि शारीरिक रूपमा पनि असर गर्ने र
0: मानसिक
3: पारिवारिक आर्थिक हरेक हिसाबले असर गर्ने ती खुल्ला मदिराहरूमा पनि सरकारले नियन्त्रण गर्नुपर्छ, त्यसले पनि विशेष जटिल समस्याहरू ल्याएको छ समाजमा। र मदिरा सेवन गर्दा विशेष गरी एउटा समयको ख्याल गरियो, कुन टाइममा मैले मदिरा प्रयोग गर्दाखेरि ठिक हुन्छ भन्ने कुरा ख्याल गरेर मदिरा उपभोग गरियो भने त्यसले परिवारमा बालबालिकामा समाजमा नकारात्मक असर पर्दैन, तर त्यसलाई ख्याल नगरेर मदिरा उपभोग गर्यो भने त्यसले चाहिँ समाजमा नकारात्मक कुराहरू चाहिँ फैलाउँछ, त्यो जसले गर्दा मदिरा अत्याधिक सेवन गर्यो भने त्यो मान्छेले एक्सिडेन्टका कुराहरू गर्न सक्छ, अनि त्यसपछि गएर झै झगडा कलहका कुराहरू गर्न सक्छ, घर गएर पारिवारिक रूपमा आफ्नो श्रीमतीसित अथवा परिवारसँग झै झगडा गर्ने गर्न सक्छ, त्यसले बालबालिकाहरूलाई नकारात्मक असर गर्न सक्छ, त्यसले गर्दा समाजलाई नै पुरै नकारात्मक बाटोमा लैजाने कुराहरू हुन सक्छ। त्यसलाई विशेष गरी हरेक क्षेत्रमा मैले त्यसलाई म आफै पनि त्यो नेतृत्वदायी भूमिकामा भएको हिसाबले चाहिँ त्यो न्यूनीकरण हुनुपर्छ भन्छु, र राज्यले आफ्ना नियम कानूनहरूलाई चाहिँ लागू गर्ने, कडाईका साथ लागू गर्ने, व्यापारी साथीभाइहरूले त्यो सामाजिक उत्तरदायित्व सम्झेर ती उत्तरदायित्व सम्झेर ती कानूनहरूलाई पालना गर्ने र उपभोग गर्ने मान्छेले ती सचेत गराएर ती उपभोग गर्ने साथीहरूलाई उपभोग गर्ने व्यक्तिहरूलाई पनि उपभोक्तालाई पनि एउटा त्यसको समय उनीहरूलाई विशेष गरी त अब पछिल्लो समयमा बेरोजगारका कारणले गर्दा मदिरा सेवन बढी हुन्छ, खाली समयमा के गर्ने त भने रेस्टुरेन्टमा बस्यो खायो भन्ने हुन्छ, त्यस्तालाई पनि राज्यले कमसे कम सानो पनि आर्जनमा अथवा उसलाई उसको समयलाई चाहिँ आर्थिक आर्जनमा जोड्न सकेर अगाडि बढ्यो भने चाहिँ यस्ता हिंसाहरू न्यूनीकरण गर्न सकिन्छ।
0: जस्तो विद्यालय एरियाको कुरा थियो, तिलोत्तमा नगरपालिकाले विद्यालय वरिपरि त्यही 200 मिटर होइन भन्दा पेरिफेरीमा चाहिँ राख्न नपाइने भन्ने थियो, के छ त्यो कार्यान्वयन भएको छ? विद्यालयको कुरा जोड्दाखेरि चाहिँ के छ, विद्यालयमै यो खालको समस्या हो?
3: यो कस्तो छ भने नीति त बनाएको छ 200 मिटर वरपर राख्न नपाइने भनेर, अब यस्तो छ कस्तो छ भने त्यो दर्ता गर्न जाँदा पनि तपाईँले कहाँ खोल्नुहुन्छ, कस्तो अवस्थामा खोल्नुहुन्छ, स्कुलको कति छ भनेर छानबिन नहुने अथवा

0: त्यसले असर पर्छ र बाल बालिकाहरूले एउटा स्कूलको नजिकै मदिरा पसल छ भने त्यहाँ आफूहरू स्कूल जाँदा आउँदा किनेको बेचेको देख्दै गर्दा पनि यो त खाने चिज रहेछ, यो त खाना हुँदो रहेछ, उसले पनि किनेको देखेछ भन्ने उसको चाहिँ मानसिकताले चाहिँ यो खाना चाहिँ केही हुन्न भन्ने जस्ता सोच हुन सक्छ। त्यो हिसाबले पनि कमसे कम त्यो एरियादेखि थोरै पर भयो भने मानसिक रूपमा पनि बाल बालिकाहरूलाई त्यो फरक पर्छ जस्तो लाग्छ। त्यसले गर्दा यसलाई कडाईका साथ पालिकाले चाहिँ लागू गरिदियोस् भन्न चाहन्छु मैले। विशेष गरी स्कूल क्षेत्र र समाजमा जहाँ अब जस्तो स्कूल मन्दिर भीड़भाड हुने जुन सामाजिक हिसाबले बाल बालिकाहरूदेखि अलि बढी घुलमेल हुने ठाउँमा चाहिँ मदिरा चाहिँ व्यवसायलाई चाहिँ कडाई गरिदियो भने राज्यले नै कडाई गरिदियो र व्यवसायहरूलाई उत्तरदायी बनायो भने चाहिँ यो सम्भव छ।
1: हुन्छ, यहाँलाई यो समयका लागि धेरै धेरै धन्यवाद छ। हजुर, यतिन्जेलसम्म हामीले सुन्यौं काउन्सिलर र व्यवसायका कुरा। कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? केही सुझाव जिज्ञासा छन्? रेडियो लुम्बिनीको अफिसियल नम्बर 71562012 डायल गरेर जस्तो लाग्छ त्यस्तै भन्न सक्नुहुन्छ। हामीले यहाँले दिनुभएका सुझावलाई जस्ताको तस्तै सम्बन्धित ठाउँसम्म पुर्याउनेछौ। कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धन्यवाद छ। आजलाई भने शिविर नेपाल र रेडियो लम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम मदिरा सन्देशबाट अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र रोम पोखरेलसँगै म बिन्दु भट्टराई पनि सँगै बिदा हुन्छु। नमस्कार।

0: Sir Nagira San です。
1: 大丈夫ね、僕のペアを。下に行かせたきんじゃん。
0: え、ほら、やるすか。あそこにリセダイジー、リタバウスレイ、ロクシカールピケさん。
2: え、ダンダダンダ。
3: おいな、キューバーバブ。
4: アンコン、アンコン、サバレコピラピットワイヤー。
3: Lala, Natur Babu, Hami Aipu Yota,
5: Pichana,
3: Sudar Kendra Marahona, Escalagi, Mapri Paul Gorsu.
6: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
7: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
8: होइन, के खुशीको खबर?
9: यति बेला बिहानको

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद सरकारवाला विज्ञ सहितको छलफल गर्छौं। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल, सरकारवालाको सुझाव तथा तपाईंका विचार तथा प्रतिक्रिया पनि प्रस्तुत गर्दैछौ। यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि फागुन 21 चुनावपछि गठन भएको प्रतिनिधि सभामा प्रस्तुत भयो र हिजो आज संसदको अन्तर्राष्ट्रिय

0: सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ।
1: विगत पुस्ताबाट पुस्ता हस्तान्तरण हुँदै आएका हाम्रो विश्वास, परम्परा, रीतिरिवाज, मूल्य मान्यता, रहनसहन, जात्रा पर्व लगायतका संस्कृतिका अभौतिक पक्ष हुन् भने पूर्वजले सृजना गरेका चलायमान कला वस्तुहरूदेखि लिएर अचल वस्तु संरचना तथा स्थलहरू भौतिक सांस्कृतिक सम्पदामा पर्दछन्। यस्ता सम्पदाको संरक्षण एवं व्यवस्थापनका लागि गरिने विभिन्न उपायहरूमध्ये तिनलाई कानूनी सुरक्षा प्रदान गर्नु एवं संरक्षण गर्नु पहिलो आवश्यकता हो।
0: अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सरकारले कानूनी र व्यवहारगत रूपमा के कस्तो व्यवस्था गर्नुपर्छ? हामीले सीआईएनको फेसबुक पेजमा राखेको प्रश्नमा प्राप्त विचार तथा केही प्रश्न कार्यक्रम हेलो सांसदको शुरूमा प्रस्तुत गर्दैछौं।
1: चन्द्रकिशोर कल्याण लेख्नुहुन्छ, यस्ता अभौतिक सम्पदा अभ्यास गरेर सिक्ने खालका वस्तु पीएचडी गरेकाहरू डाटा विश्लेषण मात्र गर्छन्, सरकारको ध्यान जाओस्।
0: धन परियारको विचार यस्तो छ, परम्परागत लोक सांस्कृतिक राष्ट्रको गहना हो। राष्ट्रिय सांस्कृतिक संस्थाको प्रदेश सांस्कृतिक संस्था जिल्ला शाखाको विस्तार गरी संस्कृति संरक्षण गर्न बेला बेलामा राष्ट्रिय प्रदेश र जिल्लामा कार्यक्रम हुन जरूरी छ।
1: विवेक शर्मा गौतमको भनाई केही फरक छ। उहाँका अनुसार अभौतिक सांस्कृतिक सम्पदामा भाषा, लोकगीत, लोकनृत्य, परम्परा, संस्कार, मौलिक इतिहास, सीप तथा ज्ञान जस्ता अमूल्य सम्पदाहरू पर्दछन्। यस्ता सम्पदाको संरक्षण गर्नु राष्ट्रको पहिचान र सांस्कृतिक विविधता जोगाउन अत्यन्त आवश्यक हुन्छ। सरकारले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न सर्वप्रथम स्पष्ट नीति तथा कानून निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। विभिन्न समुदायका परम्परा, भाषा, कला र संस्कृतिको अभिलेखीकरण तथा डिजिटल दस्तावेजीकरण गर्नुपर्छ। विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय संस्कृति र परम्परा सम्बन्धी विषय समावेश गरी नयाँ पुस्तामा यसको महत्वबारे सचेतना फैलाउनुपर्छ। लोक कलाकार, परम्परागत सीप भएका व्यक्तिहरू र सांस्कृतिक संस्थाहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गराउन आवश्यक पर्छ।
0: बुर्थापा पदम लेख्नुहुन्छ, अमूर्त सांस्कृतिक सम्पदा जस्तै देउडा, लोकगीत, लोकनृत्य, स्थानीय भाषा र परम्परा संरक्षणका लागि कानूनमा स्थानीय समुदायको भूमिका र अधिकार कसरी सुनिश्चित गरिनेछ? युवा पुस्तालाई आफ्नो मौलिक संस्कृति सिकाउन र संरक्षणमा सहभागी गराउन कानूनमा कस्ता व्यवस्था हुनुपर्छ? अमूर्त सांस्कृतिक सम्पदाको व्यावसायिक दुरूपयोग रोक्न र वास्तविक समुदायलाई लाभ पुग्ने व्यवस्था गरिनुपर्छ।
1: नेपालको संविधानले नेपालको संस्कृति एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न संवैधानिक व्यवस्था गरेको छ। नेपालको संविधान 2072 विविधतामा आधारित सामाजिक न्याय र समानतालाई विशेष प्राथमिकता दिएको छ। संविधानको भाग 3 धारा 16 46 मा नागरिकका मौलिक हकहरूको सुनिश्चितता गरिएको छ। धारा 26 मा धार्मिक स्वतन्त्रताको हक उल्लेख छ। हरेक नागरिकलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरिएको छ। त्यस्तै धारा 32 मा भाषा तथा संस्कृतिको हक छ। प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि र संस्कृति, सभ्यता र सम्पदाको प्रवर्धन गर्ने अधिकार सुनिश्चित गरिएको छ। संविधानको भाग 4 मा धारा 50-55 मा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको व्यवस्था छ। यसले राज्यलाई धर्म, संस्कृति र परम्पराका नाममा हुने कुनै पनि विभेद वा शोषण अन्त्य गर्न निर्देश गर्दछ।
0: नेपालको संविधानको भाग 4 धारा 51 खण्ड ग मा सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिको व्यवस्था गरिएको छ। यस नीति अन्तर्गत राज्यले समाजमा विद्यमान विभेद, कुरीति र शोषणको अन्त्य गरी न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य राखेको छ। यस अन्तर्गत देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सह अस्तित्वका आधारमा विभिन्न जात जाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने समेत बेहोरा उल्लेख रहेको छ। तीनै तहका सरकारले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सके अनुसारको काम गर्न सक्छन्। कानून नहुँदा अन्यल र आवश्यकताको बारेमा हामीले केही सरकारवाला निकायका प्रतिनिधिको विचार संकलन गरेका छौं।
2: रामबहादुर कुँवर, राष्ट्रिय अभिलेखालय हो मेरो कार्यालय। अमूर्त सांस्कृतिक सम्पदाको जुन विकास छ, त्यो विकासलाई चाहिँ नेपाली संस्कृतिको विकासमा कहाँ लगाएर जोड्न सकिन्छ? विचार तथ्यको विकासको लागि सर्टेन पोइन्ट हुन्छ। एउटा हामीले नेपाली संस्कृतिको विकासको पोइन्ट तोकेर त्यो पोइन्टदेखि नै अमूर्त सांस्कृतिक सम्पदाहरूको पनि विकास हुन सक्यो भनेर एउटा पोइन्ट तोक्ने हो कि सनातनदेखि चलिआएको भनेर हुन्न जस्तो लाग्छ। अमूर्त सांस्कृतिक सम्पदाहरूको चाहिँ यो वर्गीकरण अर्थात चाहिँ क ख ग गरेर चाहिँ कतै त्यो चाहिँ त्यसको प्राचीनताको आधारमा गर्ने हो कि त्यसलाई पनि हामीसँग डकुमेन्टेड अर्थात चाहिँ इन्स्क्रिप्सनल एभिडेन्स भएका पनि अमूर्त सांस्कृतिक सम्पदाहरू छन्, तिनीहरूलाई चाहिँ कसरी ऐनमा हामीहरूले जोडेर लान सकिन्छ? त्यसकारण वर्गीकरण पनि उत्तिकै जरुरी छ जस्तो लाग्छ।
3: खास गरी उहाँले पुरातत्व विभाग अभौतिक भन्दा अमूर्त अलि व्यवहारिक जस्तो लाग्छ। सबैले छलफल गरेर एउटा निष्कर्ष निकाल्नु पर्ने आवश्यकता देखिन्छ। फिजिकलको भौतिक, नन फिजिकल अभौतिक हुने हुँदाखेरि इन्टान्जिबलको एक्चुअली अभौतिक भन्दा अमूर्त सांस्कृतिक सम्पदा बेस्ट हुन्छ जस्तो लाग्छ। यसमा छलफल गरौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाले अहिले केही अमूर्त सांस्कृतिक सम्पदालाई हेर्ने गरेको छ। अब भविष्यका दिनहरूमा कुनै सरकारी निकाय उसले नीति निर्माणहरू गर्ने भएको हुनाले र पर्याप्त जनशक्ति नभएको हुनाले एउटा संस्था जसले अमूर्त सांस्कृतिक सम्पदालाई दीर्घकालीन रूपमा संरक्षण र सम्वर्धन गरोस्।
4: म राजेन्द्र दाहाल गुठी संस्थानबाट प्रतिनिधि गर्छु यहाँ, र मैले यहाँ जोड्न खोजेको कुरा अमूर्त सांस्कृतिक सम्पदाको व्यवस्थापन सम्वर्धन प्रवर्धनका लागि विभिन्न निकायहरू छन् यहाँ, र ती निकायहरूको आफ्नो आफ्नै फरक फरक जिम्मेवारी तोकिएको छ र धेरै धेरै निकायहरूमा त्यो दोहोरोपन छ। जुन काम गुठी संस्थानले गरिआएको छ त्यही काम पशुपति क्षेत्र विकास कोषलाई पनि दिएको छ, लुम्बिनी विकास कोषलाई पनि दिएको छ। मठ मन्दिर जात्रा पर्वहरूमा समितिहरू गठन गरेर ती व्यवस्थापन पनि भएर आएको छ। त्यो दोहोरोपनलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने गरेको संस्थाको परिकल्पना भयो भने, कानूनमै त्यो संस्थाको परिकल्पना भयो भने सम्वर्धन गर्न संरक्षण गर्न सहजता हुन्छ भन्ने मलाई लागेको छ।
5: म रुसन महर्जन। हामीले चाहिँ सधैँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ रादर देन द आर्ट, किनकि भोलिको दिन यही सेम त नहोला, तर यही सिमिलर वाला कुरा चाहिँ हामीले बनाउने आर्टिस्टलाई चाहिँ हामीले एउटा जीवनशैली, उहाँको जीवनयापनमा हामीले काम कसरी दिन सक्छौँ त? एउटा मन्दिर थियो भने त्यो मन्दिरलाई हामीले गेट बार वाला कुनै हिसाबले हामीले प्रोटेक्ट गर्दैनौँ थियो। त्यो कुरालाई चाहिँ प्रोटेक्ट गर्नलाई हामीले आर्टिस्टलाई प्रोटेक्ट गर्थ्यौँ, उसलाई काम हुन्थ्यो, अनि त्यो रिलेटेड सर्टेन कुरा जुन मटेरियलहरू थियो त्यसको पनि कन्जर्भेसन हुन्थ्यो। त्यसको लागि चाहिँ हामीले चाहिँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ। हिजोको अवस्थामा आज जीवनशैली फरक भएको छ, तर हामीले आर्टिस्टलाई चाहिँ कसरी प्रोटेक्ट गर्न सक्छौँ त? जस्तै गटुप्याखा नाच्नेहरूलाई हामीले इक्विभ्यालेन्ट एउटा डिग्री कुनै दिन सक्यौँ भने पुरातत्व विभागदेखि लिएर गुठी संस्थानको कुनै एउटा जिम्मेवार ठाउँमा हामीले जागिरको अवस्था सिर्जना गर्न सक्यौँ भने चाहिँ उहाँहरूले चाहिँ भोलिको दिनमा आफ्नो लाइफस्टाइल पनि सस्टेन गर्न सक्नुहुन्छ। नाचदेखि लिएर यताउतिवाला कुरा छ, यस्तै सँगवाला चाहिँ इम्प्लोयमेन्टको थ्रुबाट चाहिँ उहाँले सस्टेन पनि गर्न सक्नुहुन्छ।
1: अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 नेपालले 2067 सालमा अनुमोदन गरी पक्ष राष्ट्र भएको छ। यो महासन्धिको धारा 11 धारा 15 पक्ष राष्ट्रहरूले यो महासन्धि कार्यान्वयनका लागि राष्ट्रिय स्तरमा गर्नुपर्ने संरक्षण कार्यहरू उल्लेख गरिएको छ। 2003 महासन्धिको पक्ष राष्ट्रको नाताले नेपालले पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्नका लागि पनि अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी कानूनको आवश्यकता हुन्छ, तर 16 कानूनी रूपमा उल्लेखीय प्रगति हुन सकेको छैन। यसै विषयमा गरिएको छलफल अब शून्य बेला भएको छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समावेश गर्नुपर्ने विषय र सांसदहरूको भूमिकाका बारेमा छलफल गर्दै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
6: संवाद श्रृंखला हेलो सांसद, यूएनडीपी संसद सहयोग परियोजना, युनेस्को अनि सामुदायिक रेडियो प्रसारक संघ अकोडा नेपालको सहकार्यमा छलफल गर्दैछौ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक र यो विधेयकमा गरिएको व्यवस्थाको बारेमा छलफल गर्दैछौ।
7: नेपालको सन्दर्भमा कुरा गर्दा स्थानीय समुदाय र पोलिटिकल बेरियरहरू धेरै देखिन्छ। ह्युमन राइट्सका कुराहरू, आईसीएससँगका कुराहरू, यो डाइभर्सिटी, माइग्रेशन, ग्लोबलाइजेशनका कुराहरू, अब इन्टेलेक्चुअल प्रपर्टी राइट, कम्युनिटी राइट्सका कुराहरू छन्, क्लाइमेट चेन्ज र आईसीएचका कुराहरू छन्, जेन्डर राइटका कुराहरू छन्, डिजास्टर म्यानेजमेन्ट गर्ने, डिजास्टर रिस्क म्यानेजमेन्ट, डिजास्टर रिस्क रिडक्सन गर्ने कुराहरू च्यालेन्जका रूपमा छन्। अमूर्त अभौतिक सांस्कृतिक सम्पदा चाहिँ यो इन्टर रिलेटेड विषय भएकोले गर्दाखेरि यो प्रियम्बल अथवा प्रस्तावनामा चाहिँ एन्सियन मोनुमेन्ट एक्ट 2013 कुरा, नेशनल कल्चरल एक्ट 2067 कुरा, ओल्ड हेरिटेज 1972 कुरा, डाइभर्सिटी अफ कल्चरल एक्सप्रेसन 2005 कुरा, संयुक्त राष्ट्र संघले आदिवासी जनजातिको लागि अधिकार घोषणा गरेको यूएन ड्रिपका कुरा, कन्भेन्सन अन बायोलोजिकल डाइभर्सिटीका कुरा पनि त्यो प्रस्तावनामा चाहिँ अलिकति अध्ययन गरेर राखिदिनु भयो भने राम्रो हुन्छ भन्ने लागेको छ।
6: धेरै धन्यवाद छ। यो संस्कृतिको जानकारको रूपमा लामो समयदेखि काम गर्दै आउनुभएका सोम धिमालज्यूले थप केही समीक्षा र आफ्नो केही विचार पनि प्रस्तुत गर्नुभयो। अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणको क्षेत्रमा क्रियाशील अधिवक्ता राज सुवालज्यू हुनुहुन्छ।
8: इन्टेन्जिबल कल्चरल हेरिटेजबाट कम्युनिटीले लाइफ सस्टेनिङ रिसोर्सहरू एउटा मिडियमको रूपमा प्रयोग गर्न सक्दैन, तबसम्म चाहिँ अहिलेको चेन्जिङ सोसाइटीमा बाजे बराजु बाबुआमाहरू चाहिँ इन्टेन्जिबल कल्चरल हेरिटेजमा एक्टिभ पार्टिसिपेसन हुने, अनि छोराछोरीहरू चाहिँ आधुनिक ज्ञान सिपमा एजुकेसनमा अगाडि जाने भइसकेपछि सबैभन्दा ठूलो च्यालेन्ज त्यही नै हो। राज्यले निर्देशित गर्ने तरिकाबाट जुन मेकानिजम हुन जान्छ कि भन्ने कुरामा चाहिँ यहाँहरू सचेत भइदिनु हुनको लागि मैले त्यति रिक्वेस्ट गरेँ। अब आइपीआरको कुरा गर्दै गर्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी राइट्सको कुरा विगत 20-22 वर्षदेखि यही फिल्डमा छु। यो आईसीएस बिल ड्राफ्ट हुँदै गर्दाखेरि पनि मैले त्यो कन्सेप्टलाई चाहिँ त्यो बिलमा इन्ट्रोड्युस गरेको थिएँ। अहिले बिलको रूपमा आइपीआर एज सच टाइटल राखेको थिइनँ। अब आइपीआर भन्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी भन्दाखेरि कपीराइट पेटेन्ट डिजाइन ट्रेडमार्क भन्छौँ, जियोग्राफिकल इन्डिकेसन भन्दै जान्छौँ। तर हामीले चाहिँ के प्रोभिजन राखेका थियौँ भन्दाखेरि जसरी इन्टेलेक्चुअल प्रपर्टी राइटमा चाहिँ हामीले कानूनमा छुट्टै त्यसको प्राइभेट प्रपर्टीको रूपमा त्यहाँ विभिन्न अधिकारहरूको एउटा लिस्टिङ हुन्छ, त्यस्तै नै हामीले यो कानूनमा पनि यो कम्युनिटीलाई चाहिँ कसरी त्यो अधिकारहरूलाई एक्सर्साइज गर्न सकिन्छ भनेर चाहिँ त्यो अधिकारहरू उता इन्टेलेक्चुअल प्रपर्टीमा भएकै अधिकारहरू चाहिँ यता पनि लिस्टिङ गरेका थियौँ। त्यो कुराहरू चाहिँ अहिले संसदमा इन्ट्री गर्दाखेरि चाहिँ त्यो कुरा मैले क्लियर रूपमा भेटाइन। त्यो चाहिँ
6: आदिवासी जनजाति आयोगको अध्यक्षज्यू मैले अघि पनि भनेको थिएँ, रामबहादुर थापाज्यू, यहाँसँग त्यो जवाब पनि हुन सक्छ अथवा विचार यहाँकै पनि प्रश्न हुन सक्छ मान्यज्यूहरूसँग अथवा अरू विज्ञज्यूहरूसँग छोटकरीमा आफ्नो विचार राख्नुहुनुमा अनुरोध गर्छु।
9: धन्यवाद। है गर्न सक्नेछ भन्नेमा चाहिँ गर्ने पर्नेछ भन्ने चाहिँ शब्द राख्न म अनुरोध गर्न चाहन्छु। तोकिए बमोजिम भन्ने छ एक ठाउँमा, त्यो पनि तोक्नै पर्छ होइन, त्यसको स्पष्ट पारेर जाँदा राम्रो हुन्छ। दफा 5 सिफारिस समितिमा आदिवासी जनजातिसँग सम्बन्धित संस्थाहरूलाई पनि राख्नुपर्छ है भन्ने मेरो पनि त्यसमा सहमत छ। त्यो किनभने आदिवासी जनजाति समुदायले नै यो धेरै चाहिँ छ, इन्टेन्जिबल हेरिटेज चाहिँ आदिवासी जनजातिकोमा धेरै छ होइन। युएनकै रिसर्चले पनि के भन्छ भने 80% भन्दा बढ्दा जुन तपाईँको चाहिँ खाद्य पदार्थ छ त्यो चाहिँ इन्डिजिनियस कम्युनिटीको इन्डिजिनियस नलेजबाट आउँछ भन्छ कि। त्यो इन्डिजिनियस स्किल र नलेज पनि यो इन्टेन्जिबल हेरिटेजै हो। त्यस कारणले यो चाहिँ आदिवासी जनजाति समुदायबाट पनि त्यहाँ चाहिँ त्यो सिफारिस समितिमा राख्नको लागि म अनुरोध गर्न चाहन्छु।
10: अमृत बहादुर सुनवार, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको उपाध्यक्ष।
11: सिफारिस समितिको काम कर्तव्य अधिकारमा चाहिँ समुदाय कार्यालय निकाय संघ संस्थाले सूचीकृत गरेका अभौतिक सांस्कृतिक सम्पदा मध्येबाट भन्ने ठाउँमा यो संघ संस्था सहित एउटा प्रथाजन्य संस्था पनि थप्नुपर्छ होला। आदिवासीहरूको चाहिँ अधिकतम तपाईँको यो अमूर्त संस्कृतिक सांस्कृतिक सम्पदाको अभ्यास चाहिँ प्रथाजन्य संस्थामा हुन्छ, प्रतिनिधिमूलक भन्दा पनि। जस्तो म सुनवार आदिवासीको सुनवार सेवा समाजको पनि अध्यक्ष हुँ होइन, त्यो चाहिँ प्रतिनिधिमूलक भयो। तर सुनवार समुदायको चाहिँ पैँ चुप्लु भन्ने एउटा मुखेली प्रणाली छ होइन, त्यहाँ नासो हुन्छ, पैँ हुन्छ, त्यहाँ मुलिज हुन्छ, त्यहाँ विभिन्न क्यारेक्टरहरू हुन्छन्, उहाँहरूको उसमा चाहिँ यो संरचना चल्छ। तर त्यसको कुनै आफ्नै किसिमको कस्टमरी ल छ, यो संविधान ऐन कानुन भन्दा फरक तरिकाको आफ्नै किसिमको स्वायत्त ल छ, त्यो ल अनुसार उहाँहरू चल्नुहुन्छ, परम्परागत कानुन अनुसार चल्छ। त्यो कुन चाड कतिखेर मान्ने, त्यो चाडको नेतृत्व कसले गर्ने, कहिले मिटिङ बस्ने, के सामग्री त्यहाँ चाहिँ कसले ल्याउने भन्ने कुरा निर्धारण चाहिँ त्यो ठाउँबाट हुन्छ। त्यसले गर्दाखेरि प्रथाजन्य संस्थाले सिफारिस गरेको पनि एउटा चाहिँ राख्नुपर्छ होला भन्ने यहाँहरूलाई मैले आग्रह गरेँ। अहिले जति पनि विकास संरचनाहरू गएका छन् नि, सबै तपाईँको त्यो आदिवासीहरूको जुन त्यो अमूर्त सांस्कृतिक सम्पदाको जुन चाहिँ तपाईँको अभ्यास हुने स्थलहरू थियो, त्यो स्थल चाहिँ तपाईँको नामेड भएको छ
6: भनेको। अब चाहिँ त्यसलाई चाहिँ प्राथमिकता दिएर विकास निर्माणको काम गर्नुपर्छ भने
11: यसलाई संरक्षण गर्ने चाहिँ भन्यो, तर अर्को कानूनले काटिदिन्छ। जस्तो तपाईँको अरू अरू यो विकासी संरचना कानूनले यसलाई काटिदिन्छ, यसलाई कसरी स्ट्रङ बनाउन सकिन्छ भन्ने कुरा राखेँ। धन्यवाद।
6: धेरै धन्यवाद छ। अब मान्यज्यूहरूतर्फ प्रवेश गर्ने क्रममा कानून न्याय तथा मानव अधिकार समितिमा सदस्य रहनुभएको मान्य निनु कुमारी कर्णज्यू, मधेस आफैमा एक प्रकारको आफैमा अभौतिक सांस्कृतिक सम्पदाहरूको एउटा ठूलो भण्डार हो, त्यो विषय पनि अलिकति समेट्ने गरी र सांसदको रूपमा यहाँले भूमिका निर्वाह गर्दै गर्दाखेरि अब कसरी सहयोग गर्नुहुन्छ त्यो पनि म छोटकरीमा राख्न अनुरोध गर्दछु मानिन्छ।
12: अस्ति हामीले संशोधन पनि हालेका थियौं होइन, यो मिथिला मधेसको कुनै पनि संस्कृतिको संरक्षण सम्बन्धी केही कुरा पनि यो ऐनमा आएन। अब म कानून समितिमा छु, कानून समितिमा हाम्रो समितिमा यो ऐन आइसकेपछि म आफ्नो मधेस लगायत अन्य पनि समुदायहरूको संस्कृति संरक्षण गर्नको निम्ति मबाट राख्नुपर्ने कुराहरू मैले गर्नुपर्ने सम्पूर्ण प्रयासहरू म गर्छु।
6: तपाईँ आफै समितिमा नभए पनि अहिलेकै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति जुन यहाँ हुनुहुन्छ, अरू मानिस सदस्यहरू पनि हुनुहुन्छ, अरू बेलामा पनि त्यो सहकार्य र समन्वय गर्नको लागि त कसैले छेक्दैन होला।
12: छेक्दैन, यसको निम्ति कोसिस गर्नेछु। तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ, त्यो विभेदबाट त मधेस पीडितै छ नि। त्यो पीडितलाई सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ, मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले। त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानूनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो लाग्छ मलाई।
6: धेरै धन्यवाद छ मलाई विचारको लागि र यो प्रतिबद्धताको लागि पनि। माननीय सृजना श्रेष्ठले आफ्नो कुरा राखेर अर्को महत्वपूर्ण कामको लागि पनि जान पाए हुन्थ्यो भनेर अनुरोध गर्नुभएको छ। म मान्यज्यूलाई छोटकरीमा आफ्नो विचार राख्नको लागि अनुरोध गर्दछु।
13: हामीले चाहिँ यसलाई इकोनोमिक ब्याकग्राउन्डतिर चाहिँ लैजान कसरी सकिन्छ भन्ने कुरामा हामीले अलिकति छलफल गरेर त्यसमा काम गर्न सक्यो भने अझ हाम्रो देशलाई चाहिँ आर्थिक विकासमा चाहिँ सहयोग हुन्छ जस्तो मलाई लाग्छ। र यो भन्दै गर्दाखेरि यो अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण मात्र गरेर चाहिँ हुँदैन, नयाँ पुस्ताहरूमा चाहिँ पुस्तान्तरणको लागि चाहिँ डिजिटलाइज गरेर इनोभेसनको थ्रुहरूबाट चाहिँ हामीले यसलाई सस्टेनेबल इन्टरप्रेनरसिपसँग जोडेर युवाहरूलाई चाहिँ रोजगारीको सृजनामा पनि हामीले ध्यान दिन सक्यौँ भनेदेखि सफलताको श्रेय जान्छ जस्तो लाग्छ मलाई। सम्पदा भनेका छौँ यसलाई चाहिँ हामीले आर्थिक पाटोसँग मात्र जोडेर यसलाई चाहिँ आधुनिकीकरण गर्ने कुराहरू लग्दाखेरि चाहिँ नराम्रो कन्सेप्ट पनि जान सक्छ। जुन एउटा कम्युनिटीलाई चाहिँ फर्स्ट भनेको छौँ भने कम्युनिटीलाई चाहिँ पूरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा सहजकर्ताको भूमिका निभाएको खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छ जस्तो लाग्छ मलाई। समुदायको ज्ञान र सिपबाट आएको आर्थिक जुन लाभहरू हुन्छ, हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा सुनिश्चितता चाहिँ हुन जरुरी छ। जसको कारणले गर्दाखेरि चाहिँ हामीले राज्यको थ्रुबाट बजेटहरू त आउँछ यसलाई प्रबन्धन गर्नको लागि भने हामीले हरेक वर्ष राज्यकै मुख ताक्नु चाहिँ पर्दैन। जुन समुदायबाट जेनेरेट भएको इन्कम छ त्यो इन्कमलाई चाहिँ समुदायमै फर्काउने किसिमको हामीले सुनिश्चितता निर्धारण गर्न सकेको खण्डमा चाहिँ हामीले यसलाई चाहिँ प्रबन्धन गर्ने कुराहरूमा एकदमै राम्रोसँग लान सक्छौँ जस्तो लाग्छ मलाई।
6: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति यहाँको
13: हजुर
6: यहाँ अघिदेखि शुरूआतदेखि हुनुहुन्छ र सुन्नुभयो, समिति मार्फत चाहिँ यहाँको यो जति पनि प्रस्तुति र विचार आइसकेपछि केही प्रतिबद्धता छ कि म यो आफ्नो समितिबाट चाहिँ यस्तो यस्तो खालको काममा चाहिँ सहयोग गर्न सक्छु यसलाई अझ समृद्ध बनाउन?
13: एकदमै साना तथा घरेलु उद्योगसँग जोडेर चाहिँ एकदमै राम्रोसँग प्रवर्तन गर्न सक्छौँ। यसको लागि थोरै हामीले कामहरू पनि भइरहेको छ र यसलाई चाहिँ भोलिको दिनमा एउटा भनिहाले अघि समुदायलाई चाहिँ हरेक समुदायको छुट्टै किसिमको एउटा पहिचान हुन्छ, जात जाति हुन्छ, आदिवासी जनजातिहरू भन्दैमा अब डिफ्रेन्ट कल्चर छ त्यसभित्र पनि। यो सबै कुरालाई चाहिँ हामीले यो साना तथा घरेलु उद्योगसँग जोडेर कुनै एउटा ब्रान्ड अथवा पेटेन्ट निकालेर चाहिँ त्यसलाई इन्टरनेसनल्ली हामीले चाहिँ सेल्स गर्न सक्यौँ भने यसलाई प्रमोट गर्न सक्यौँ भनेदेखि अभियसली हाम्रो नेपालको आर्थिक पाटोमा चाहिँ धेरै मदत पुग्छ जस्तो मलाई लाग्छ। धन्यवाद,
6: धेरै धन्यवाद सुमानीज्यू यो विचारको लागि र प्रतिबद्धताको लागि पनि धेरै धन्यवाद यहाँलाई। अब यसलाई खुला गरौं, कृपया हात उठाइदिनु भयो भने छोटकरीमा धन्यवाद छ। पछाडि उहाँले हात उठाउनु भएको छ, कृपया माइक उपलब्ध गराइदिनु हुनुको लागि म अनुरोध गर्दछु। हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकजी हुनुहुन्छ। कृपया अब यहाँले जति सुन्नुभयो त्यो सुनेको कुरालाई चाहिँ अब यहाँले समिति मार्फत विभिन्न 17 संशोधन यो विधेयकको विषयमा परिसकेको छ, केही छ विचार अथवा प्रतिबद्धता छ भने छोटकरीमा राख्नु म अनुरोध गर्दछु।
14: धन्यवाद सर। जुन संरचना बनाउने कुरा छ एकदम महत्वपूर्ण छ यो, होइन, किनभने त्यसले मोनिटरिङ गर्नेदेखि लिएर त्यसले नेतृत्व गर्नुपर्ने त्यसको सम्बन्धित क्षेत्रको ज्ञानको मान्छे चाहिँ हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण छ। समुदायको चाहिँ प्रतिनिधित्व कुरा त्यसको परिभाषाको कुरालाई अलि चाहिँ नि प्रष्ट पार्नुपर्छ भन्ने छ। यो समुदायको चाहिँ नि हामी चाहिँ बन्ने संरचनाहरू हामी सांसदहरू त हुलाकी जस्ता हुलाकीले चिठी खोल्न पाउँदैन नि, चिठी त त्यही समुदायले खोल्छ जसले लेख्या हो अथवा जसले जाप पठाउनु पर्ने हो। बेनिफिट सियरिङको कुरालाई त सम्बन्धित समुदायको चाहिँ नि उसमा चाहिँ जाने गरिकन आउनुपर्छ। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ, वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई हो नि। अर्को यो कोर्स बनाउने कुरा एकदम महत्वपूर्ण छ, र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि, किनभने यो खाली जाने यो एक किसिमको अभौक्तिक कुरा छ, त्यस कारणले गर्दाखेरि कसले कहाँ के अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा जाने सरकारले नै होइन, सरकारको कुनै जाने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त्यो एकदम ठूलो समस्या हुन्छ नि त होइन। त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि जाने कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्, त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौं,
6: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ नि, ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
14: हामीले समितिमाको बैठकमा हामीले नै के भनेका थियौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौं, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौं भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ होइन।
6: यहाँको प्रतिबद्धता चाहिँ के हो मानिस,
14: प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ। अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावनामा देख्छु म होइन, त्यसमा पनि जो आफ्ना तर्फबाट चाहिँ यसलाई चाहिँ आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु।
6: धेरै धन्यवाद छ। अब हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ, र जति चिन्ता केही प्रश्नहरू पनि छ जसको जवाब दिइहालौँ जस्तो पनि यहाँलाई लाग्न सक्छ, छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु यहाँलाई।
13: एक दुईवटा कुरा यति रिपिट हुनु भनेको त के पनि राम्रो हो भने सबैजना सेम पेजमा एउटै एडभाइस रिपिट पनि भइरहेको छ, जस्तो उत्तराधिकारी प्रशिक्षण एकदमै, यो आर्थिक टिप्पणीमा पनि यो कोषको चाहिँ हामीले पहिल्यै राखेका थियौँ, जस्तो यो विधेयक बनाउँदै गर्दाखेरि हामी लकी के पनि भयौँ भने यो विधेयक बनाउनु हुने कर्मचारी साथी चाहिँ अहिलेसम्म पनि उहाँ नै हुनुहुँदो रहेछ डेढ वर्षमा, यो युजुअली रेयर हुन्छ, फेरि बनाउनु भएको कसले हुन्छ होइन, आउँदा आउँदै त कति महिनामा टिम पनि चेन्ज भइसक्यो भने त इन्स्टिट्युसनल मेमोरी छैन। एटलिस्ट हामी यसमा के लकी भयो भने उहाँले के निवेदन गर्नुभयो भने आर्थिक टिप्पणीको कुरा पहिला पनि गरेका थियो कोषमा, अर्थ मन्त्रालयबाट यो रिस्पोन्स आएको थियो, त्यही भएर हामीले कोषमा हालेको। त्यो रिस्पोन्स आइसकेपछि अब हामीले आर्थिक पार्ट त डेफिनेटली चाहिन्छ, तर त्यो आर्थिक पार्टलाई अप्सन एलाई अर्थ मन्त्रालयले रिजेक्ट अथवा सरी भनिसक्नु भयो भने अब हामी अप्सन बीतर्फ जान्छौँ, त फेरि डेढ वर्षपछि हामी अप्सन ए नै लगेर त जाँदैनौँ। सो यो कुराहरूमा चाहिँ हाम्रो एकदमै नै सेम पेज छ। यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि, एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ, त्यसको करेन्ट सबै यो इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर, डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ। समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन जसरी राष्ट्रिय सभाबाट आएको छ, त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो होइन उहाँ, त्यसपछि लगेर पास हुने। सो सायद हामीले यो होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ, कमिटिज चाहिँ प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहे। हस् धन्यवाद।
6: धेरै धन्यवाद मानिसु। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक अहिले प्रक्रियामै छ, छलफलको प्रक्रियामा। यहाँ जति कुराहरू सभापतिज्यूले सुन्नुभयो, यहाँ मनमा लागेको कुरा अथवा यहाँ जति चिन्ता चासो व्यक्त गरिएको छ त्यो चिन्ता सम्बोधन गर्ने बारेमा यहाँको कुनै विचार अथवा प्रतिबद्धता छ भने पनि त्यो पनि राखिदिनु हुनुको लागि म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासजीलाई अनुरोध गर्दछु।
15: आजको भौतिक संस्कृति सम्पदा विधेयक सम्बन्धी छलफलमा मलाई आमन्त्रण गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। राज्यको जिम्मेवारी संस्कृति सम्पदाको सूची बनाउनु मात्र होइन, सक्रिय रूपमा संरक्षण गर्नु हो। यो विधेयकको सैद्धान्तिक छलफल र एक्सपर्ट कन्सल्टेशनमै धेरै महत्वपूर्ण कुराहरू आएको छन्। संस्कृतिलाई आर्थिक रूपमा जोड्ने कुराहरू पनि अस्ति धेरैचोटि कमिटीमा आइसकेको छ, मन्त्रालयको रिप्रेजेन्टेटिभ्सहरूले भनिसकेको भएकै त्यो चाहिँ अलिक कम्प्लिकेटेड हुन सक्छ, तर कसरी के गर्न सकिन्छ त्यो चाहिँ हेर्न सकिन्छ होला। नम्बर तीन, समुदायको सहभागिता प्रभावकारी रूपमा बनाउने सन्दर्भमा सो हाउ डु वी इन्क्लुड मोर अफ द कम्युनिटिज नै हो मेन, सो हाउ डु वी इन्क्लुड मोर अफ देम। एकीकृत सूचीको बारे पनि छलफल भएको थियो कि यो अघि पनि कुरा आयो, दोहोरोपन नहोस्, यो त युनिफाइड मेसेज जाओस्। र यो विधेयकको नामको पनि धेरैचोटि कुरा आइसकेको छ कमिटीमा, अनि अस्ति मन्त्रालयको रिप्रेजेन्टेटिभ्सहरूले पनि भन्नुभयो कि यो अनुष्का मानेजीले पनि भनेको यो 5-6 महिना लगाएर नै यो छलफल भएर यहाँसम्म आइसकेको कुरा हो, यसको फेरि छलफल गरे तापनि लास्टमा गर्नु भन्ने कुरा मन्त्रालयको सजेसन थियो हामीलाई। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्क मा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौं। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौं र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौ। यति भन्दै म यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै बिदा पनि माग्दछु। धन्यवाद।
0: सरकारवाला बीचको संवाद छलफलपछि अब भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकको समीक्षाको बेला भएको छ। यो विधेयकमा गरिएको व्यवस्था र थप सुधारको आवश्यकताका बारेमा चर्चा गर्दै हुनुहुन्छ अभौतिक सांस्कृतिक सम्पदा विज्ञ भीम नेपाल।
16: विधेयकका प्रोभिजनहरूलाई हेर्दाखेरि यो चाहिँ नेपालको सन्दर्भमा पहिलो कानून हुनेछ। यो आईसीएस संरक्षणका सबै कुराहरू समेट्न नसके तापनि धेरै विषयहरू यो विधेयकमा उठान भएका छन्। सर्वप्रथम आईसीएसलाई कानूनी रूपमा नेपालको सन्दर्भमा परिभाषित गर्ने प्रयास गरेको छ यो विधेयकले। आईसीएसको राष्ट्रिय सूची तयार गर्ने प्रावधान यसमा समावेश गरिएको छ। समुदायलाई केही मात्रामा भए पनि अधिकार दिने प्रावधान यस विधेयकमा राखिएको छ। अर्को महत्वपूर्ण कुरो चाहिँ राज्यले देशभित्रका इन्टेन्जिबल कल्चरल हेरिटेजलाई संरक्षण गर्ने प्रतिबद्धता कानूनी रूपमा जाहेर गरेको छ। लिभिङ ह्युमेन ट्रेजर भनेर अन्यत्रतिर कोरिया जापानमा चाहिँ यो प्रावधान थियो, तर नेपालको सन्दर्भमा पनि सजीव मानव सम्पदा घोषणा गर्ने प्रावधान यसमा राखिएको छ। यी यसका महत्वपूर्ण पाटाहरू हुन्। तीन महलेकै हुबहु कपी गरेर यहाँ राखेको छु। विधेयकको दफा 2 खण्ड क 11 लोपोन्मुख तथा हाल अभ्यासमा नरहेका भन्ने शब्दको ठाउँमा त्यो लोपोन्मुख चाहिँ उतापट्टि नमिलेको हुनाले लोपोन्मुख हटाएर हाल अभ्यासमा नरहेका तर कुनै अभ्यासकर्ताको स्मरणमा रहेका अभिलेखीकरण गरी संरक्षण गर्न सकिने सांस्कृतिक अभिव्यक्ति कला अभ्यास एवं कार्यान्वयन तथा अभ्यास गर्ने स्थलहरू। विधेयकको दफा 2 खण्ड क को 12 चाहिँ अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास कार्यान्वयन तथा अभ्यास गर्ने स्थल लाई पनि यो अभौतिक सांस्कृतिक सम्पदा भनेर परिभाषित गरिएको छ भने यो हामीले संशोधनको क्रममा अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास एवं कार्यान्वयन गर्ने उपकरणहरू तथा स्थलहरू यो इन्टान्जिबल कल्चरल हेरिटेजलाई इम्प्लिमेन्ट के अरे अभ्यास गर्न उपयोग हुने उपकरणलाई पनि इन्टान्जिबलको परिभाषाभित्र राखिन्छ। दफा 2 खण्ड खमा अभिलेखीकरण भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अवस्था लिपिबद्ध वा फोटोजन्य श्रवदृश्य वा अन्य कुनै माध्यमबाट अभिलेखन गर्ने कार्य सम्झनुपर्छ भन्ने वाक्य रहेकोमा यो अभिलेखीकरणमा चाहिँ सामान्यता के हुन्छ भने वर्तमान अवस्थाको चाहिँ डिटेल अभिलेखीकरणलाई जनाउने हुनाले गर्दा त्यसमा हामीले वर्तमान शब्द मात्रै थपेका छौं। तथा 2 खण्ड गमा यो जीवन्त मानव सम्पदा भन्ने चाहिँ प्रावधान रहेको छ, त्यसलाई चाहिँ हामीले यो जीवन्त मानव सम्पदा भन्दा सजीव मानव सम्पदा हुनुपर्ने त्यस्तो व्यक्तिहरू जसले अहिलेसम्म पनि इन्टान्जिबल कल्चरल हेरिटेजको मास्टर माइन्ड मास्टर आर्टिस्ट अझ हामीले बुझ्ने भाषामा हो त्यस्ता व्यक्ति विशेषहरूलाई दिइने उपाधि हो यो, मतलब जीवित छँदै त्यसलाई जीवन्तको ठाउँमा सजीव मानव सम्पदा भन्ने चाहिँ उपयुक्त हुन्छ भन्ने लाग्यो हामीलाई। अर्को चाहिँ यो समुदायको परिभाषाको सन्दर्भमा अस्ति संसदको के अरे समितिको छलफलमा पनि धेरै कुरोहरू उठेको थियो र अहिलेको विधेयकमा समुदायको परिभाषा समुदाय भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास तथा संरक्षण गर्ने नेपाली समुदाय नेपाली नागरिक वा नेपाली नागरिकहरूको समूह सम्झनुपर्छ भन्ने परिभाषा राखेको छ र संसदमा त नेपाली भन्ने शब्द नराख्दा के हुने भन्ने पनि कुरो उठेको थियो र त्यसैमा त्यो समुदायलाई चाहिँ हामीले सम्पदाको पछि संवाहक अथवा त्यो अमूर्त सांस्कृतिक सम्पदाको संवाहकको रूपमा रहेको जुन समूहहरू हुन्छ त्यसलाई पनि यसभित्र समावेश गर्नुपर्छ भनेर यो परिभाषामा सामान्य गर्यो। होल विजय संरक्षणको वरिपरि घुम्छ, सेफ गार्डिङको वरिपरि, तर परिभाषाको खण्डमा चाहिँ संरक्षण भन्ने शब्दको परिभाषा नभएको हुँदा हामीले यसलाई चाहिँ संरक्षणको परिभाषा थप्नको लागि सिफारिस गरेका छौं। जबसम्म समुदायलाई हामी यो गर्न प्रेरित गर्दैनौ, यसको बारेमा चाहिँ सहयोग गर्दैनौ, तबसम्म नहुने भएकोले उत्तराधिकारी प्रशिक्षणको एउटा नयाँ टर्मिनोलोजी उल्लेख गर्न खोजिएको र यी जे जति कार्यक्रम छन् युवा वर्ग र बालबालिका लक्षित सचेतनामूलक अथवा जागरूकता जगाउने खालका कार्यक्रमहरू सञ्चालन गरियो भने सम्भवत यो ल यो विधेयक भोलि ल बनेर आउँदा पनि यसको इम्प्लिमेन्टेशनमा सहजता हुनेछ भन्दै मलाई दिएको जिम्मेवारी यही टुङ्ग्याए। धन्यवाद।
1: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल, सरकारवालाको सुझाव तथा तपाईँका विचार तथा प्रतिक्रिया सुनाउँदा सुनाउँदै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौ।
0: साझाखबर@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आईभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
1: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौंला। तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार, नमस्कार।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 9857072397 र 9845942914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: दिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
11: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
12: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
11: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
12: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
11: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
13: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोलेका छौ कि क्या हो, यतिका औषधि लिएर बसिरहेको छौ त।
14: के भनौँ भाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
13: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र, सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
15: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चार नयाँ मिल रूपन्दै। सम्पर्क फोन 071-5921183, मोबाइल 98570-68805, 97676, 091-99900। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
16: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली।
17: हाम्रा सेवाहरू
16: जनरल फिजिसियन,
17: स्त्री तथा प्रसुति,
16: बाल रोग,
17: छाला तथा यौन रोग,
16: हार जोड्ने नसा तथा बाथ रोग,
17: टाउको तथा मनोरोग,
16: नाक कान घाँटी,
17: जनरल सर्जरी,
16: भिडियो एक्सरे,
17: डिजिटल एक्सरे,
16: ईसीजी,
17: डेन्टल तथा प्याथोलोजी,
16: फिजियोथेरापी
17: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
18: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
19: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
20: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-5628-832, मोबाइल
21: 98-5701-835।
22: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
23: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दै थम क्या।
22: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बचेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
24: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
22: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
25: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
26: सबै मिलाइ खुवाऊ।
25: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
26: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
24: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणाजन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
2: स्वास्थ्यमा बटवल।
3: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा।
2: असल अभ्यासदेखि नीतिका कुरा।
3: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: साउजी गुड्खा दिनु न।
5: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: सिकल सेल रोगको एक जानकारी।
9: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
8: सिकल सेल रोगका लक्षणहरू:
10: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
9: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
10: जन्डिस हुने,
9: आँखाका समस्याहरू देखा पर्ने,
10: संक्रमणहरू भइरहने,
9: पक्षीघात समेत हुने,
10: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
3: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार।
10: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा गरिन्छ।
3: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू।
10: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ।
3: आँखाको नियमित परीक्षण गर्नुपर्छ।
10: रक्त अल्पताको उपचार गराउनु पर्छ।
3: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ।
10: पानी प्रशस्त मात्रामा पिउनु पर्छ।
3: धेरै तनाव लिनु हुँदैन।
10: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
3: सिकलसेल रोगको रोकथाम।
10: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने।
3: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने।
10: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मरिग्राम रूपन्देही।

0: आपको घर वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 9803-64460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लो दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भनेर छ, के भयो
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: अँ है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन त
3: हुन्छ
8: हुन्छ ल हुन्छ।
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको, हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठूलो रुखको फेदमा बस्छ।

0: जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: It's 9 a.m.
1: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बाजुराको बढीमालिकामा बाढ़ीका कारण 13 परिवार विस्थापित, 83 जनालाई सुरक्षित स्थानमा सारियो।
0: बाढ़ी पहिरोका कारण 9 वटा राजमार्ग पूर्ण रूपमा बन्द, आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना।
1: 2 लाख भन्दा बढ़ी अवैध बेटिङ एप बन्द गरेको सरकारको दावी, अवैध रूपमा कुनै एप चलाएको पाइए जानकारी गराउन आग्रह।
0: भारतका सामाजिक अभियन्ता वाङसुकको 26 दिनपछि अनसन अन्त्य, कक्रोच पार्टी देशव्यापी प्रदर्शनको तयारीमा।
1: र काबा पुरूष भलिबलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय।

0: अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। लगातारको वर्षापछि आएको पहिरोले बाजुराको बढीमालिका नगरपालिका 9 सेलागाडका 13 घरधुरी जोखिममा परेका छन्। पहिरोका कारण घरभित्र पानी पसेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय बाजुरा र सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर गुल्म बाजुराबाट खटिएको टोलीले प्रभावित परिवारका सदस्य अन्नपात लत्ता कपड़ा भाँडाकुँडा तथा अन्य सरसामान सुरक्षित स्थानमा सारेको जनाएको छ। उच्च जोखिममा रहेका 3 घरमा बसोबास गर्न नमिल्ने अवस्था रहेको छ। ती घरमा 22 जना बसोबास गर्दै आएका छन्। जोखिममा रहेका अन्य 13 घरधुरीमा 83 जना परिवारका सदस्य छन्। पहिरोका त्रासका बीच स्थानीय प्रेम थापाकी 30 वर्षीय श्रीमती बेहोस भएकी थिइन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको र जोखिममुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश राईले जानकारी दिनुभयो। यस्तै पहिरोका कारण बढीमालिका नगरपालिका 8 राप्का स्थित टोटके सिंचाई नहरमा पनि क्षति पुगेको छ। यसैबीच अविरल वर्षाका कारण खसेको पहिरोले बाजुराका 2 ठाउँमा सड़क अवरूद्ध भएको छ। बढीमालिका नगरपालिका 6 र जिल्ला कारागार पछाडि पहिरो खस्ता सड़क अवरूद्ध भएको प्रहरीले जानकारी दिएको छ। अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ।
2: तामाकोशी नदीको कटानका कारण अवरूद्ध बनेको तामा साँगु रामेछाप सड़क खण्ड खुलाउन नसकेपछि वैकल्पिक बाटोबाट सवारी सञ्चालनमा ल्याइएको छ। दोलखाको तामाकोशी गाउँपालिका 5 किर्नेटार स्थित तामाकोशी नदीको कटानका कारण अस्ति रातीदेखि सड़क अवरूद्ध भएपछि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। यसैबीच प्रहरीका अनुसार देशभर 9 सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध बनेका छन्। प्रहरीको पछिल्लो विवरण अनुसार बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर स्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिका स्थित घोराई थवाङ शहीद राजमार्ग, मुगुको छायानाथ राणा नगरपालिका 7 पिनाखोला स्थित नागमगमगढ़ी सड़क पूर्ण रूपमा अवरूद्ध छन्। रसुवाको गोसाई कुण्ड गाउँपालिका स्थित पासाङ लामो सड़क खण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका 4 पानीखोला स्थित मध्यपहाड़ी लोकमार्ग र लमजुङको मर्स्याङदी गाउँपालिका 4 म्याग्दी भीर स्थित बेसी सहर चामी मनाङ सड़क खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध बनेका छन्। प्रहरीका अनुसार काभ्रे प्लाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा लगाइएको रोक जारी छ। कान्ति लोकपथ इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग सड़क पूर्ण रूपमा अवरूद्ध छन्। सिन्धुपाल्चोकको भोटे कोशी गाउँपालिका स्थित 0 किलो र कोदारी क्षेत्रमा पहिरोले अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ।
1: संघीय संसद मातहतका विभिन्न 3 समितिको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्दैछ। बिहान 11 बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। बिहान 11 बजे नै बस्ने विधान व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ। यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। समितिको बैठक दिउँसो 2:30 बजे बस्नेछ।
2: नेपाल दूरसंचार प्राधिकरणले अनलाइन सट्टेबाजी र अवैधानिक वित्तीय कारोबार हुने 2 लाख भन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत 13 जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमै यस्ता साइटहरू बन्द गर्ने उल्लेख गरिएको थियो। यो वर्षको फिफा विश्वकप आयोजना भए यता फेरि 2,23,568 त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। विश्वकपका बेला यस्ता बेटिङ एपको प्रयोग हुन सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले पनि यसमा विशेष चासो देखाएपछि प्राधिकरणले छुट्टै टास्क फोर्स नै गठन गरेको छ। दूरसंचारका सहायक निर्देशक तथा इन्जिनियर ओम प्रकाश महतोका अनुसार आईपीएस संघको सहकार्यमा यस्ता वेबसाइट चल्ने यूआरएललाई ब्लक गरिन्छ। कसैलाई यस्ता अवैधानिक वेबसाइटबारे थाहा भए अपडेट गराउन समेत प्राधिकरणले अनुरोध गरेको छ।
1: आभार संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको परवर्द नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
0: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिका निजी जीवनबारे भ्रम फैलाएको आरोपमा पक्राउ परेकी बेदीका केसी हाजिर जमानीमा रिहा भएकी छिन्। आज बिहान 10 बजे जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित हुने शर्तमा हिजो राति रिहा भएको साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीप कुमार गिरीले जानकारी दिनुभयो। उनलाई सरकारी वकिलकै कार्यालयको सहमतिमा छोड़िएको हो। कथावाचीका राधिका दासीले दिएको जाहेरीका आधार मा केसी हिजो दिउँसो पक्राउ परेकी थिइन्। प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धानका लागि 10 दिनको म्याद माग गरे पनि 1 दिन मात्र म्याद थप भएको थियो। जारीकर्ता दासीले केसीलाई थुनामा नराखी सहमति गर्न खोजे पनि फौजदारी अभियोगमा जारी दर्ता भइसकेपछि मिलापत्र गर्न मिल्दैन।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले 26 दिनपछि अनशन अन्त्य गर्नुभएको छ। उहाँले केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंहका साथै लेह लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन तोड्नु भएको हो। उहाँका अनुसार लामो छलफल, केही शर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यान दिँदै अनशन अन्त्य गर्ने निर्णय गरिएको हो। यसअघि विभिन्न राजनैतिक दलका 65 जना सांसदले उहाँलाई पत्र लेखेर अनशन अन्त्य गर्न आग्रह गरेका थिए। मेडिकल शिक्षा सम्बन्धी नीट यूजी प्रश्नपत्र चुहावट प्रकरणको विरूद्धमा विद्यार्थीहरू विगत 1 महिनादेखि नयाँ दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन्। यही मागको समर्थनमा सोनम वाङसुक विगत 26 दिनदेखि आमरण अनशनमा बस्नु भएको थियो। यसैबीच कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा आज भारतभर प्रदर्शन हुने भएको छ। केही दिन यता जारी प्रदर्शन नयाँ दिल्ली तथा बिहारमा केन्द्रित भनेकामा अब देशभर प्रदर्शन आह्वान गरिएको हो। कक्रोच पार्टीले शिक्षा मन्त्रीको राजीनामालाई अस्तित्वको विषय बनाएको छ। प्रदर्शनबाट हुने सम्भावित हिंसा रोक्न भन्दै दिल्ली लगायतका शहरमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ।
2: अब खेल समाचार। पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएशन काबा च्याम्पियनशीपमा नेपालले आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुका 5:45 शुरू हुनेछ। पछिल्ला 2 खेलमा पराजित नेपाली टोली पहिलो जीतको लक्ष्यमा छ। यसअघिका खेलमा नेपाल क्रमशः कजाकिस्तान र श्रीलंकासँग समान 3-2 सेटमा पराजित भएको थियो। नेपाल 2 अंक सहित तालिकाको अन्तिममा छ। घरेलु टोली पाकिस्तान 2 खेलमा विजय हुँदै 6 अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ। सिंगल राउण्ड रोबिन लीगपछि शीर्ष 4 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। शीर्ष 4मा आउटाउन नसक्ने टोलीले 5औं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमी फाइनल सम्भावनालाई कायम राख्न नेपाललाई आज जीतको विकल्प छैन। पाकिस्तानपछि नेपालले आइतबार बंगलादेश र सोमबार पहिलो चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग खेल्नेछ।
1: अब मौसम। आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसूनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ। अहिले बिहान देशका हिमाली तथा पहाड़ी भागमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो हिमाली तथा पहाड़ी भागमा सामान्यतया बदली रहने र तराईमा आंशिक बदली रहने जनाइएको छ। हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेकर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका 1-2 स्थानमा पनि मेकर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज खोटाङ, ओखलडुंगा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहु, स्याङ्जा जिल्लाका साना नदीहरूमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै रूकुम पूर्व, रूकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने भएकाले ती जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदाजाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: बाजुराको बढ़ी मालिकामा पहिरोले 13 घर प्रभावित, 83 जनाको उद्धार, सुरक्षित ठाउँमा सारिँदै।
1: बाढ़ी पहिरोका कारण 9 वटा राजमार्ग पूर्ण रूपमा बन्द, आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना।
2: 2 लाख भन्दा बढ़ी अवैध बेटिङ एप बन्द गरेको सरकारको दावी, अवैध रूपमा कुनै एप चलेको पाइए जानकारी गराउन आग्रह।
1: भारतका सामाजिक अभियन्ता वाङसुकको 26 दिनपछि अनशन अन्त्य, कक्रोच पार्टी देशव्यापी प्रदर्शनको तयारीमा।
2: र काभा पुरूष भलिबलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
11: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
11: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
12: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, शिशाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकी बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
5: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारि लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंशोपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: ओहो ला
7: ल ल ल ल मरे के हो?
6: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो,
6: त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: शान्तिको आवाज रेडियो।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बो।
2: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बो। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बो।
4: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन भयो। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई लाइटर लकी बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
7: चिकित्सक वा स्वास्थ्य कर्मी को सल्लाह बिना आफू खुशी प्रतिजैविक औषधि को सेवन नगरौं।
8: चिकित्सक ले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
7: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
8: अनावश्यक रूपमा प्रतिजैविक औषधि को सिफारिस नगरौं।
7: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
8: चिकित्सक वा स्वास्थ्य कर्मी को सल्लाह बिना प्रतिजैविक औषधि को बिक्री वितरण कसैले नगरौ।
7: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
11: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
10: खै के औषधि रहेछ?
11: ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
10: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
11: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा यी औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
10: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
10: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
13: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्। सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: Peace or sanity, come on.

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472128 र 9847024870।
5: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अव्वल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीए मा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर, फोन 071410380 071410479, मोबाइल 9857085188 9857020752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
6: उत्सवको पर्व
7: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
6: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
7: कृषि विकास बैङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
6: फोन नम्बर 071542569
8: साउजी क्यूआर भयो
9: है? ए, बकुलस्ता मेसेज आएको छैन।
10: घरी एसएमएस आएन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तुनिदेखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 9857072397 र 9845942914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
5: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
6: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
5: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 9857042471 फोन 0175625970 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
7: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
9: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागिमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 9826311 र 9826213054
10: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
11: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
12: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
11: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
13: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही

0: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
1: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
0: मणि मुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे लिड टुमोरो।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
3: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
2: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
3: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
2: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
4: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
5: हाम्रा सेवाहरू
4: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
5: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
4: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
5: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
4: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
6: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
7: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
8: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
9: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
8: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
10: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
11: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
10: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
11: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
12: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
13: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
12: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
14: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
12: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
15: बाटा मासु अन्डा।

0: 아닌데 나타나서 아닌데 미쳐서래만다.
1: 아니 펄풀러 싹밭 बच्चाको खाना साथ साथ
2: सबै मिलाइ खुवाउ
1: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
3: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
4: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
5: आमा सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि
6: हो र होइन होला त्यस्तो त
7: सोइता तिनीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
6: के भएन मिस
7: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेजती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
6: हुन्छ
8: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
10: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
5: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
10: हो र मैले त सोचेकै थिइन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
5: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
10: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
9: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
12: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
13: 3 दिन भयो
12: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
13: केही हुन्न मुवा छुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
12: आ जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
13: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
14: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
12: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
15: महिनावारीलाई मर्यादित बना
2: विभेद अन्त्य गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
15: पीतो सन्धिको म

0: सिकल सेल रोग को एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकार को वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम:
2: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोध: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिक्राम रूपन्देही।
0: स्वास्थ्यमा बटवल:
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यासदेखि नीतिका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: सिकलसेल रोगको एक जानकारी:
1: सिकलसेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकलसेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हाथ खुट्टा ढार में अचानक र कड़ा खाल को दुखाई हुने
2: जन्डिस हुने
1: आंखा का समस्या देखा पर्ने
2: संक्रमण भइरहने
1: पक्षीघात समेत हुने
2: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकल सेल रोगको उपचार
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्यकर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा गरिन्छ
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ
2: रक्त अल्पताको उपचार गराउनु पर्छ
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ
1: धेरै तनाव लिनु हुँदैन
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन
1: सिकलसेल रोगको रोकथाम
2: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मरिग्राम रूपन्देही
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौ
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
5: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
5: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
7: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
7: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
8: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड

नेपाल सरकार विज्ञापन बोर्ड.

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
5: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आए। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
8: लामखुट्टेको टोकाईबाट बस्नु नै डेंगु रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगुबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाईबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाईबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पुल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19 भएन।
5: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
9: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
5: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आए। जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि जस्तो मलाई सन्चो भयो भनेर भन्दैन त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाइतो नगरोस्
6: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
10: बिनिसरा मसरङ्गी गाडी हात खुट्टा चल्दैन थियो मेरो पुरै हात खुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुलिने के सबै खुट्टा नचल्ने पुरै काम नि मेडिकल गए उहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म मलाई कतार गए थेरापी गर्नु अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु
11: श्री बाबा म बेस्तरी खुसी म त अहिले
10: अब त म त बस्यो भनेछ नि म
11: सुँगै सुँदाखेरि रामराजीपुर कल्याणपुर भन्छ न पितर माडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतातै पोल्ने दुख्ने बेसरी पटौनी सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खान त पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्नु भएको
12: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
7: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934

नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 कि लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
4: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
3: पछिका लागि भनेर औषधि बचाएर नराखौं
4: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
3: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
3: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: मारगा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470240870
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
6: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
7: ए जान्त जान्त
8: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
9: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
10: क्यूआर भयो
11: है ए,

4 points. Sadly rewarded.

0: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टू ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मॉडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडवान्स्ड प्रोडक्शन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 9857072397 र 9845942914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: जुनो तमाको बढिराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354।
4: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन।
6: हो भाई आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यवहारिक सिकाइ करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
10: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
9: मणिमुकुन्द क्याम्पस योगी कुटी बुटवल 11 रूपन्देही फोन 071-424-117 मोबाइल 98-027-88-919 मणिमुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
11: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
1: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
11: सिट सीमित छ छिटो सम्पर्क गर्नुहोला।
1: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही फोन 071-414-268 मोबाइल 98-570-34-520।
12: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
13: हाम्रा सेवाहरू
12: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
13: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
12: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
13: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
12: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
14: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि
15: सम्पर्क 9857024344 9857035227 र 9857073220
16: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
17: हाम्रा सेवाहरू
16: जनरल फिजिसियन
17: स्त्री तथा प्रसुति
16: बाल रोग
17: छाला तथा यौन रोग
16: हार जोड्ने नसा तथा बाथ रोग
17: टाउको तथा मनोरोग
16: नाक कान घाँटी
17: जनरल सर्जरी
16: भिडियो एक्सरे
17: डिजिटल एक्सरे
16: ईसीजी
17: डेन्टल तथा प्याथोलोजी
16: फिजियोथेरापी
17: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
18: किशोर किशोरी युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
19: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
20: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
21: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
22: 98-570-21-835
23: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
24: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या
23: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
25: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
23: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
26: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
27: सबै मिलाई खुवाऊ
26: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
27: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
25: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
28: हेलो
29: हेलो बहिनी सन्चै छौ
28: हजुर सन्चै छु हजुरलाई कस्तो छ
29: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
28: आहा अनि हुलाकमा पो जानु
29: हो नि हुलाकमा जाऊ न
28: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
29: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
28: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
29: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
28: ए सहरमा मात्र होला नि
29: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
28: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
30: नेपाल सरकार विज्ञापन हो
31: नमस्कार स्वयंसेविका दिदी
32: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
33: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
32: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
32: हो त,
1: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
32: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: खै, जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
32: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
32: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब सुन्नुहोस् पूरा समाचार।
32: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
32: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
32: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौं।
32: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
6: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
6: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
32: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
32: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
32: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
32: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
32: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: सिकल सेल रोगको एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती पेट हातखुट्टा धारमा अचानक र कड़ा खालको दुखाई हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षीघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरूद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनुपर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनुपर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनुपर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकल सेल रोगको रोकथाम:
3: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोधक: किलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिक्राम रूपन्देही।
1: स्वास्थ्यमा बुटवल।
2: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि मिटेका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल। सिकल सेल रोगको एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकल सेल रोगको रोकथाम:
3: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा माता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोध: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं,
5: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भन्ने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगर।
7: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
9: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ, खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ, सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ, ग्यासको गन्ध आए व्यवस्था नगरौ, सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं, दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ, चुरुट तमाखु छिलिम सुल्पा नखाऊ, खाएमा आगो राम्ररी निभाऊ, बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं, घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं, आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ, हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19 भएन।
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
10: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गए, 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ, हेर्नुहोस् जमा नै फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनिसक्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: बिनिसरा मस्तराङ्गी गाइडको भन्नुभयो, दस सीताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गए थेरापी गर्नु, त्यो त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
12: श्री बाबु म बेस्तरी खुसी, म त अहिले त
11: अब त म त बस्यो भनेको छ नि। म
12: रामराजीपुर कलिम्पुर भन्छ पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि। यहाँ झस्का हानि, यहाँबाट झस्का हानि र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे, लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
8: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुक नारायणगढ चितवन, मोबाइल 9855050934।
14: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ,
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ,
14: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो,
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ,
14: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ,
15: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: होइन हो श्याम, कता हिँड्यौ, निकै हतारमा पो देखिन्छौ त।
17: कहाँ हुनुहुने, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ, मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
16: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
17: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि, त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
16: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने, अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर दिनु परेर भाई।
17: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
16: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
18: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
16: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
19: मानसिक समस्याबाट बस्ने उपायहरू।
20: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
19: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
20: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
19: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
20: असल साथीहरूसँग मात्रै संगत गरौं।
19: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
20: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
19: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: किन झुक्राउनु भन्छ काका?
23: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
22: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
23: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
24: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी हुने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चुकलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम पुलोत्तमा 3 सीताराज मेल, मोबाइल 98570 21 757 र 98472 96 228।
25: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
26: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
27: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
25: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
26: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
28: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
29: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
30: ए बुढा हेर्नुहोस् त, आज पनि ऋषि दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
31: ए जान्त जान्त
27: होइन, के भयो बाबु?
32: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
27: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
29: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
0: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन, के खुसीको खबर हो राजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
0: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
1: साउजी क्यूआर भयो
2: है? ए, बगुनुस् त, मेसेज आएको छैन।
3: घरी एस

0: होइना काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेर सुहार बजार लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बाबु, बताइहाल्नु।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि।
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहल्का मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 5625।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
11: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
10: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
11: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
10: मणिमुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
12: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
13: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
12: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
15: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15, कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
15: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
14: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
15: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
14: पशुपति कलेज तिलोत्तमा 16, कोटीहोबा बोहिया, रूपन्देही।
16: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
17: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दै छौ क्या
16: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
18: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
16: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
19: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
20: सबै मिलाइ खुवाऊ
19: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
22: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
23: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मडिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ कक्षा सञ्चालन साउन अन्तिम सातादेखि जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मलिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
24: स्वास्थ्यमा बटवल
25: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
24: असल अभ्यासदेखि नीतिका कुरा
25: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
24: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
25: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
24: कार्यक्रम स्वास्थ्यमा बुटवल
26: खै दाई दुई खेली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
27: ए ल ल लिनुहोस् भाइ
26: अनि दाई कति भयो पैसा
27: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
28: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
29: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364660।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं। ग्यासको गन्ध आए व्यवस्था नगरौं। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट, तमाखु, चिले

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न राजसभाको निर्देशन, पार्टीभित्र नातावाद र परिवारवाद पूर्ण रूपमा निषेध। 28 जिल्लामा आज बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। आज सुनचाँदीको भाव घट्यो, सुन तोलाको 2,85,500 रूपियाँमा कारोबार। पाकिस्तानमा सुरक्षा कार्यवाहीमा 10 जना लडाकू मारिए, 2 महिला आत्मघाती आक्रमणकारी पक्राउ। र काभा भलिबल च्याम्पियनशीपमा नेपालले आज पाकिस्तानको सामना गर्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तहरूलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरेको जनाएको छ। राजसभाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ। निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ। स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य र नजिकका नातेदारलाई पूर्ण रूपमा निषेध गरिएको निर्देशनमा उल्लेख छ। निर्देशनमा नियुक्ति पारिवारिक र नातागोता भन्दा बाहिरबाट गर्नुपर्ने भनिएको छ। सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्ने पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचित 2 संशोधन भएको छ। यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका 28 जिल्लाका खोला तथा नदीहरूमा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रे प्लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खामा बाढ़ीको जोखिम छ। यस्तै लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रूकुम पूर्व, रूकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने सम्भावना छ। महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी वर्षाका बेला खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आउतजाउत नगर्न र सुरक्षित ठाउँमा रहन भनेको छ। महाशाखाले मौसम र नदीको अवस्था अनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा बाढ़ी सम्बन्धी अध्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ। आज लुम्बिनी, बागमती, गण्डकी र कर्णाली प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना समेत छ। लुम्बिनीका पहाड़ी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणगढ़ मुगलिन सड़कको तुइन खोलामा पहिरोको जोखिम घटाउन दैनिक 2-3 घण्टा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। तुइन खोला र नाम्सी क्षेत्रका जोखिमपूर्ण भित्तोमा नेलिङ प्रविधिबाट पहिरो नियन्त्रणको काम गर्ने तयारी भइरहेको सड़क डिभिजन कार्यालय चितवनले जनाएको छ। पहिलो चरणमा जोखिमपूर्ण ढिस्को हटाइने र त्यसपछि जालीसहित भित्तो सुदृढ़ बनाउने तयारी छ। दैनिक झण्डै 10,000 गाड़ी गुट्ने सड़क खण्डमा अहिले विभिन्न 43 ठाउँमा पहिरोको जोखिम छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको हो। सुनको भाव तोलाको 2,85,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव 4,350 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,91,300 र चाँदीको भाव तोलाको 4,505 रूपियाँ थियो। अस्ति बुधबार सुनको भाव 2,91,000 र चाँदी 4,480 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज 1 औंस सुन 4,045 र चाँदी 57 अमेरिकी डलरमा कारोबार भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मध्य प्रदेशका अधिकांश जिल्लामा धान रोपाई अन्तिम चरणमा, हाइड्रोजन गाड़ी सम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव माग लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी

0: सूचना
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले परिवार र आफन्तलाई शोकी सचिव नराख्न राज्यसभाको निर्देशन, 28 जिल्लामा बाढ़ीको जोखिम, सुनचादीको भाव आज घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मध्य प्रदेशका धेरैजसो जिल्लामा यस वर्षको धान रोपाई अन्तिम चरणमा पुगेको छ। प्रदेशभर अहिलेसम्म झण्डै 78.5% अर्थात 3,580 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन महिनाको हिजोसम्म सबैभन्दा बढ़ी सिराहामा 94% धान रोपाई सम्पन्न भएको छ भने महोत्तरीमा सबैभन्दा कम 55% रोपाई भएको छ। बाँकी जिल्लामा पनि रोपाई तीव्र गतिमा अघि बढ़िरहेको र केही दिनभित्र अधिकांश क्षेत्रमा काम सकिने अपेक्षा गरिएको छ। निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार यस वर्ष किसानले उन्नत जातका धानका बिउको प्रयोग समेत बढ़ाएका छन्। सरकारले हाइड्रोजनमा आधारित गाड़ी सम्बन्धी नीति बनाउन सुझाव माग गरेको छ। हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित दिगो तथा प्रभावकारी विकास, संचालन र नियमनका लागि आवश्यक नीति तथा कानून व्यवस्था तयार गर्न सरकारवालासँग सुझाव माग गरेको छ। पूर्वाधार विकास मन्त्रालयले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नीतिगत तथा नियामक व्यवस्था, सुरक्षा मापदण्ड, हाइड्रोजन प्रविधिमा गाड़ीहरूको रूपान्तरणको सम्भावना तथा आवश्यक जनशक्ति विकास सम्बन्धी लिखित सुझाव साउन 20 गते पेश गर्न आग्रह गरेको छ। झापा जिल्लाको कमल गाउँपालिका 5 पाण्डाजोगीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर 38 रिजर्भ गार्डमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर ज्यान गएको छ। सशस्त्र प्रहरी बल नम्बर 1 बराहा वाहिनी मुख्यालय कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेर आज जवान सुदीम खत्रीको ज्यान गएको जानकारी दिनुभयो। सुनसरीको इटहरी उपमहानगरपालिका 13 घर भएका 30 वर्षीय खत्रीलाई हिजो बेलुकी झण्डै 5 बजे गणभित्र विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेको थियो। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले सञ्चालन गरेको विशेष कार्यवाहीका क्रममा 10 जना लड़ाकू मारिएका छन्। पाकिस्तानी सेनाको संचार शाखा इन्टर सर्विसेस पब्लिक रिलेशन्सका अनुसार विगत 48 घण्टामा सुराब र मुस्ताङ जिल्लामा गरिएका विभिन्न सैन्य कार्यवाहीका क्रममा ती लड़ाकूहरू मारिएका छन्। गुप्तचर सूचनाका आधारमा गरिएको संयुक्त कार्यवाहीका क्रममा सुराब जिल्लामा 7 जना र मुस्ताङ जिल्लामा 3 जना लड़ाकू मारिएको बीबीसीले जनाएको छ। मुस्ताङमा भएको कार्यवाहीका क्रममा सुरक्षा बलले 2 जना महिला आत्मघाती आक्रमणकारी र 1 जना सहयोगीलाई समेत पक्राउ गरेको छ। अब खेल खबर। नेपाली भलिबल टोलीले काबा पुरूष भलिबल च्याम्पियनशीपमा आज आयोजक पाकिस्तानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बेलुकी 5:45 शुरू हुनेछ। इस्लामाबादमा चलिरहेको च्याम्पियनशीपमा पाकिस्तानले दुवै खेल 3-0 सेटमा जितेको थियो। नेपालले भने 2 खेल 5 सेटमा पुगेर गुमाएको थियो। नेपालले हिजो श्रीलंकासँग भएको खेल पनि 5 सेटमा पुगेर गुमाएको छ। 2-1 सेटको अग्रता नेपालले जोगाउन सकेन। श्रीलंका ले नेपाललाई 25-18, 21-25, 19-25, 25-21, 15-11 हराएको थियो। पहिलो दिन तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरे पनि नेपाली टोली काजकिस्तानसँग 3-2 पराजित भएको थियो। नेपाल, काजकिस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश, उज्बेकिस्तान गरी 6 टोलीले च्याम्पियनशीपमा प्रतिस्पर्धा गरिरहेका छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनल खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न राज्यसभाको निर्देशन। पार्टीभित्र नातावाद र परिवारवाद पूर्ण रूपमा निषेध। 28 जिल्लामा बाढ़ीको जोखिम। नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। आज सुनचाँदीको भाव घट्यो। सुनतोलाको 2,85,500 रूपियाँमा कारोबार। पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कार्यवाहीमा 10 लड़ाकू मारिए। 2 महिला आत्मघाती आक्रमणकारी पक्राउ। र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज पाकिस्तानको सामना गर्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर दिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: पक्षी की खंती मच्छर के काटे से बचा भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सर दर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
1: अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
2: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
3: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
4: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
6: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
7: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
6: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feetको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
9: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
9: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
10: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
11: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
12: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
13: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
14: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
12: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
13: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
15: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
16: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
17: कहिले पनि यसरी कहाँ सकिन्छ?
18: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
17: ए जान्त जान्त
14: होइन, के भयो बाबु?
19: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
14: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
16: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
21: होइन, के खुसीको खबर हो दाजु?
20: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्ट कृति सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
21: हो र?
20: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
21: सौजी क्युआर भयो है?
22: ए बगनुस् त, मेसेज आएको छैन।

0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ ठिकै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छकुर्चीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नैदेखि भनेछु नि हजुरलाई
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज बान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
5: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
5: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देही
7: फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ
10: नेपाल सरकारसँगको सहकार्य यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
11: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
12: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
11: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
11: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98570-42471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
13: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
14: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
15: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
14: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
16: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
17: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
18: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
19: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
20: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
19: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
20: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
18: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
21: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
22: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो
23: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाई करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो
22: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
23: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्
22: मणिमुकुन्द क्याम्पस योगी कुटी बुटवल 11 रूपन्देही फोन 071-424-117 मोबाइल 98-027-88-919 मणिमुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो
24: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
1: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
0: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
1: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
0: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98570-34-520।
2: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
3: हाम्रा सेवाहरू
2: जनरल फिजिसियन,
3: स्त्री तथा प्रसुति,
2: बाल रोग,
3: छाला तथा यौन रोग,
2: हार जोड्ने नसा तथा बाथ रोग,
3: टाउको तथा मनोरोग,
2: नाक कान घाँटी,
3: जनरल सर्जरी,
2: भिडियो एक्सरे,
3: डिजिटल एक्सरे,
2: ईसीजी,
3: डेन्टल तथा प्याथोलोजी,
2: फिजियोथेरापी
3: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
4: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध भएको छ।
5: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
6: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
7: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
8: 98-570-21-835।
9: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
10: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या।
9: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
11: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
9: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
12: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
13: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
14: सबै मिलाइ खुवाऊ।
13: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
17: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
18: सिकल सेल रोगको एक जानकारी।
19: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो।
8: यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
14: सिकल सेल रोगका लक्षणहरू:
19: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
8: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
19: जन्डिस हुने,
8: आँखाका समस्याहरू देखा पर्ने,
19: संक्रमणहरू भइरहने,
8: पक्षीघात समेत हुने,
19: ज्वरो आउने, वाकवाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
8: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
19: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
8: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
19: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
8: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
19: रक्त अल्पताको उपचार गराउनु पर्छ,
8: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
19: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
8: धेरै तनाव लिनु हुँदैन,
19: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
8: सिकलसेल रोगको रोकथाम:
19: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
8: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
19: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
8: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
19: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
20: स्वास्थ्यमा बटवल,
21: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
20: असल अभ्यासदेखि मितिका कुरा,
21: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ,
20: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
21: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
20: कार्यक्रम स्वास्थ्यमा बुटवल।
18: सिकल सेल रोगको एक जानकारी:
8: सिकलसेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
14: सिकलसेल रोगका लक्षणहरू:
19: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
8: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
19: जन्डिस हुने,
8: आँखाका समस्याहरू देखा पर्ने,
19: संक्रमणहरू भइरहने,
21: पक्षीघात समेत हुने,
19: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने,
21: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार,
19: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा गरिन्छ।
21: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू,
19: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
21: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
19: रक्त अल्पताको उपचार गराउनु पर्छ,
21: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
19: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
21: धेरै तनाव लिनु हुँदैन,
19: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
21: सिकलसेल रोगको रोकथाम,
19: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
21: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
19: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
21: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
19: अनुरोध, तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौ।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
22: अनुरोधक, तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: आग लागि हुन नदिन सधैं सनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं। ग्यासको गन्ध आए व्यवस्था नगरौं। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागि जन्य विपदबाट बस्न सनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
1: डेंगू से बचे की खंती मच्छर के काटे से बचा भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
2: अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र, बिहेको केही सुरसारै छैन त।
8: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
7: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छ। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feetको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
10: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
10: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
11: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
12: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9842128 र 9847024870।
13: हाय दैव, फेरि मदिर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
14: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
4: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने

0: मनोरंजन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजो को समाज र आजका भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेलीमा
1: लुम्बिनी 96.8 MHz बाट हरेक हप्ताको बुधबार र शुक्रबार प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम सुस्तेली।

नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाई सम्पूर्ण सम्पूर्ण लोकपारखी मित्रमा यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज। हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि यति बेला कार्यक्रम सुचली सुन्न सकिन्छ। पक्कै पनि आज शुक्रबार व्यवसायमा कार्यक्रम लाइभ सँगै अथवा रेडियो सँगै तपाईसँग हामी उपस्थित भइसकेका छौं। प्रविधिबाट सविता ढकाल, क्यामेरामा प्रशान्त केवाली र म तपाईँको लोकसहयात्री प्रकाश नेउपाने। पक्कै पनि शुक्रबार व्यवसायलाई रमाइलो गराउनका लागि यति बेला हामी जुटिसकेका छौं। हामी रमाइलो गर्न पर्छ भनेर हामी आइसकेका छौं। पक्कै पनि रेडियो खोलिसक्नु भएको छ, कतिले फेसबुक पेजबाट हामीलाई लाइभमा हेरिसक्नु भएको छ, धेरै चाहिँ लाइभमा आइसक्नु भएको छ। कतिखेर एक बच्चा मैले फोन गर्छु भनेर हातमा मोबाइल लिएर बसिरहनु भएको छ, कतिखेर म्यासेज गर्ने, कतिखेर घड़ीले एक बजाउँछ कार्यक्रम सुचेली आउँछ अनि त्यसपछि मैले म्यासेज गर्छु, आफ्नो आफन्तजनलाई सन्देश पठाउँछु र रमाइला रमाइला गीत संगीतहरू रोज्छु भनेर धेरैले हातमा मोबाइल लिनु भएको छ। त्यो प्रतीक्षा पूरा भएको छ। अब भने तपाईँले फोन गर्नका लागि 0175 62 0 12 बाटो भएर आउनका लागि अनुरोध गर्न चाहन्छु र म्यासेज गर्नका लागि फेसबुक पेजमा रेडियो लुम्बिनी मणिक्राम नेपालीमा सर्च गर्नुहोला र हामीसँग साथी बन्नुहुन्छ। त्यसमा तपाईँले म्यासेज पठाउन सक्नुहुन्छ, गीत रोज्न सक्नुहुन्छ, आफ्ना आफन्तजनसम्म सन्देश पठाउन सक्नुहुन्छ, आफ्ना आफन्तजनलाई गीत समर्पण गर्न सक्नुहुन्छ, साथीभाइलाई सम्झन सक्नुहुन्छ। त्यसैले पनि रेडियो लुम्बिनी को शुक्रबार व्यवसाय 1 बजेबाट 2 बजेसम्म जहाँ हुनुहुन्छ हामीलाई साथ दिनका लागि अनुरोध गर्दै अहिले पनि हाँसेर बोलिदेऊ माया नारायण रायमाजी र साथीहरूको आवाजमा रहेको यो रमाइलो भाका अथवा विष्णुमाझी र नारायण रायमाझीको आवाजमा रहेको हाँसेर बोलिदेऊ मायाबाट शुक्रबार दैलो उगार्न चाहन्छु। स्वीकार्नु होला।

0: हाँसेर बोलिदेऊ माया यसै गरी भेटकैले हुन्छ र नारायण रामजी र विष्णु बाजीको आवाजमा रहेको यो रमाइलो भाकाले शुक्रबारीय बसाईको दैलो उघारिसकेका छौं। आहा कति रमाइलो गीत, हाँसेर बोलिदेऊ माया, हाँसेरै बोल्नुहोस् नाचेरै बोल्नुहोस् यो जिन्दगी मरिलानु केही छैन। त्यसैले पनि कार्यक्रम सुशीलीमा फोन गर्नुहोस्, म्यासेज गर्नुहोस्, रमाइलो गर्नुहोस्। जिन्दगी एक दिनमा एकचोटि एक घण्टा चाहिँ तपाईँले रमाइलोलाई दिनुभयो भने तपाईँको जुन मानसिक तनाव चाहिँ हट्न सक्ने सम्भावना पनि हुन्छ। त्यसैले संगीत लोकदोहोरी गीत त्यहीमाथि निकै रमाइला जसले नेपाली मौलिकपन बोकेका छन् त्यस्ता भाका तपाईँको माझमा हामी राख्दै जानेछौं। पक्कै पनि धेरै साथीले म्यासेज गरिसक्नु भएको छ, लाइभ कार्यक्रममा छौं हामी यति बेला, फेसबुक पेजबाट पनि हेरिरहनु भएको छ, रमाइलो छ। मनको साथी जीवन कार्कीले हामीलाई पोखराबाट म्यासेज गर्नु भएको छ, हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ हजुर, के छ हाल खबर, लामो समयपछि कमेन्ट गरे। पोखराबाट मनको साथी, कार्यक्रम एकदमै राम्रो लाग्छ, रेडियो परिवार आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, नेपाली गीत संगीतलाई माया गरिदिनुहोला, माया गर्नुहोला, शुभ दिन, फेरि भेटौँला हजुर, कार्यक्रम सुशीली सुनेर सबैले साथ दिनुहोला भन्नुभएको छ। मनको साथी जीवन कार्कीलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। नियमित म्यासेज गर्ने हाम्रो श्रोता पनि हुनुहुन्थ्यो, अहिले चाहिँ कता हराउनु भएको थियो, पक्कै पनि आज फेरि हामीलाई माया गरेर म्यासेज गर्नुभएको छ, म्यासेज गरेकोमा म मनको साथी जीवन कार्कीलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसै गरेर हामीलाई भीम करेलले पनि रोज्नु भएको छ अथवा बोल्नु भएको छ, भीम कडेलले दाजु नमस्ते, म तिलोत्तमा आठदेखि श्रेणी सानै नभए राजु परियार र आशा विसीको ले गाएको गीत संगीत सुनाइदिनु होला हजुर भन्नुभएको छ। पक्कै पनि तपाईँको यो भाका हामी सुनाउँदैनेछौ। तपाईँको म्यासेज पढ्दा पढ्दै कोही मित्र आइसक्नु भएको छ, कहाँदेखि को हुनुहुन्छ ढिला नगरिकन स्वागत गरौं। हजुर नमस्ते।
1: हजुर नमस्कार। नमस्कार
0: ढालानन्द चालिसजी, आरामै हुनुहुन्छ?
1: हजुर म एकदम ठिक छु, हजुरहरू चाहियो?
0: हामी पनि एकदमै आरामै छौँ, तपाईँहरू सबै आरामै हुनुहुन्छ ढालानन्दजी?
1: हजुर हामी सब ठिक छौँ। हजुर
0: के गर्दै हुनुहुन्छ तिलोत्तमा आठमा?
1: म एक ठाउँ मान्छे बितेको ठाउँमा गएको थिएँ अनि एक बन्न थाल्यो,
0: हजुर
1: रेडियोमा गर्नु पर्यो भनेर सरासर आएर रेडियो खोलेको, टक्क चाहिँ आइराखेको रहेछ।
0: तपाईँले माया गरेपछि आइहाल्छ नि कार्यक्रम सुशीली?
1: सुशेलीमा यसो केही रचना वाचन गर्नु पाइन्छ कि पाइन्छ? होइन
0: एकदमै पाइन्छ, तपाईँहरूका रचना, तपाईँका कला, तपाईँको प्रतिभा सुनाउने कार्यक्रम हो ढालानन्दजी। ढुक्क भएर तपाईँका मुक्त, कविता, लोक संगीत, दोहोरी गीतहरू जसले नेपाली मौलिकपनहरू झल्काउँछन् त्यस्ता किसिमका ती शब्दहरूलाई चाहिँ हामीले प्रसारण गर्छौ। ढालानन्द चालिसले निकै रमाइला रमाइला प्रतिभा लेख्नुहुन्छ, त्यसैले पनि आज तिलोत्तमा आठबाट यति बेला सहभागी हुनुहुन्छ। धेरैले सुन्नु भएको छ ढालानन्दजीले मुक्तक ल्याउनु भयो कि कविता ल्याउनु भयो कि के ल्याउनु भयो भनेर हामीलाई यहाँ म्यासेज गर्नु भएको छ। अब उहाँले नै सुनाउनुहुन्छ, हुन्छ शुरू गर्नुहोस् ढालानन्दजी।
1: हजुर
0: निकै राम्रो के ल्याउनु भएको छ आज?
1: आज मैले एउटा सन्देश जस्तो एउटा म्यासेज, मोबाइलमा म्यासेज आएको हुन्छ त्यो कुरालाई चाहिँ नि कनिकुथी गरेर यस्तो बनाएको छु जुन यस प्रकार छ। है त
0: ल हुन्छ शुरू गर्नुहोस्।
1: ल त्यो चाहिँ नि आमाको म्यासेज भनेर राखेँ मैले शीर्षक,
0: आमाको म्यासेज। हजुर
1: हजुर अनि सुरु हुन्छ है त यसरी?
0: हुन्छ।
1: परदेशको बिरानो ठाउँ चकमन्न अँध्यारो रात, कता कता बमबारीको आवाज ओढेर बारूदको गन्ध सुतेर, अनि सँगसँगै ड्युटीमा खटिएको रमेशको मोबाइलमा म्यासेज आएको संकेत मिल्छ कि उहाँ गर्छ, यहाँ फोनमा कुरा गर्न मिल्दैन, त्यसैले मेसो मिलाएर मोबाइलमा आमाको म्यासेज पढ्न थाल्छ। म्यासेज जुन यस प्रकारको थियो, छोरा रमेश अनन्त आशीर्वाद, यहाँ हामीहरू आरामै छौं, आशा छ त्यहाँ तिमी पनि आरामै होला। छोरा रमेश तिमी सानो सदा कहिलेकाहीँ झगडा गर्दा गर्दा रुन्थ्यौ र कहिलेकाहीँ त रुँदा रुँदै थाकेर निदाउँथ्यौ, थाकेर अनि यस्तो लाग्थ्यो थाकेर पनि मान्छे निदाउँदो रहेछ। छोरा हिजो आज मलाई रातिमा जब निन्द्रा लाग्दैन रेडियो मोबाइल सुन्न र हेर्न पनि मन लाग्दैन, कतिखेर कहाँको के अनिष्टको खबर आउँछ भनी डर मात्र लागिरहन्छ, अनि सिरानी मुनि राखेको तिम्रो फोटो निकालेर हेर्छु र थाकुन्जेल रुन्छु, रुँदा रुँदा थाकेर कतिखेर निदाउँछु थाहा हुँदैन। उतिखेर तिमी पनि रुँदा रुँदा थाकेर निदाउँथ्यौ र अहिले म पनि थाकेर रुँदा रुँदा रुँदा थाकेर निदाउँछु फरक त्यति छ छोरा तिमी उतिखेर अन्जानमा रुन्थ्यौ म अहिले जानेर रुन्छु ल छोरा अहिलेलाई यति आफ्नो जीवको ख्याल राखे उही तिम्री आमा हस्त नमस्कार
0: कति रमाइलो म्यासेज लेख्नु भएको हेर्नु त छोरो विदेशमा छ काम गरिरहेको छ होइन फोनमा कुरा गर्न मिल्दैन होइन दालानन्दजी
1: हजुर हजुर हजुर
0: आमा यता छोरो विदेश छ कहिले फर्कन्छ त्यसको प्रतीक्षा गरिरहनु भएको छ त्यस बीचमा भएका म्यासेजहरू छोराले आमाले निद्रा नलागेका कुरा छोराले थकाइ लाएर निदाएका कुरा जसरी म्यासेजबाट एउटा लेख लेख्नु भएको छ निकै राम्रो यथार्थ पनि हो अहिले साँच्चीकै विश्वमै हेर्दाखेरि अलिकति विश्व आतंकित छ त्यति रमाइला रमाइला सन्देशहरू सुन्न पाइएको छैन हाम्रा नेपालीहरू धेरै ठाउँमा छन् सुरक्षित अवस्थामा रहन् पशुपतिनाथले सुरक्षा गरिदेऊन् हामी यही कामना पनि गर्नपर्छ दालानन्दजी पक्कै पनि तिलोत्तम आठबाट भीम कणेलले एउटा गीत रोज्नु भएको छ राजु परियार र आशा विष्टको सानी नभए भन्ने एउटा गीत रोज्नु भएको रहेछ तिलोत्तम आठबाट कसैलाई सम्झना समर्पण गर्न चाहनुहुन्छ भने
1: यो मेसेजकै सन्दर्भ जस्तै हामीहरू हाम्रा अधिकांश हाम्रा छोरा भाइ भतिजाहरू विदेशको मरूभूमिमा बेलुका हानिरहनु भएको छ उहाँहरूलाई समर्पण गर्न चाहँदैछु हस् धन्यवाद
0: हुन्छ अहिले भने कार्यक्रमबाट बिदा गर्छु ढालानन्दजी नमस्ते ढालानन्द चालिसीजी आउनु भएको थियो कहिले मुक्तक ल्याउनुहुन्छ कहिले कविता ल्याउनुहुन्छ कहिले आमा छोराका म्यासेज ल्याउनुहुन्छ निकै रमाइलो प्रतिभा भएको मान्छे तिलोत्तम आठबाट हामीलाई सम्झनुहुन्छ माया गर्नुहुन्छ रेडियोलाई निकै माया गर्नुहुन्छ म्यासेज पनि गर्नुहुन्छ हामीलाई फोन गर्नुहुन्छ कार्यक्रम सफलताको शुभकामना भन्नुहुन्छ त्यसैले पनि उहाँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु जति पनि विदेशमा छन् सम्पूर्ण नेपालीहरू सुरक्षित रही उहाँहरूको लाई सुरक्षित रहँदै अब बज्ने गीत समर्पण गर्न चाहन्छु भनेर विदा हुनु भएको छ भीम कणेलले हामीलाई तिलोत्तम आठबाट दाजु नमस्ते म तिलोत्तम आठदेखि सानी नभए राजु परियार र आशा विष्टले गाएको गीत सुनाइदिनु न हजुर भन्नुभएको छ पक्कै पनि यही गीत बज्दैछ भीम कणेलजी कार्यक्रम सुन्नुहोला अन्त्यसम्म जतिले पनि कार्यक्रम सुन्नु भएको छ कार्यक्रमलाई शेयर गरिदिनका लागि पनि अनुरोध गर्न चाहन्छु त्यसै गरेर राजु भण्डारीले हामीलाई जापानबाट सुन्दैछु है प्रोग्रामबाट सम्झनु पर्दा कमला मुखिया भन्नुभएको छ स्वरू छेत्रीलाई विशेष गरेर सम्झन चाहन्छु कार्यक्रम सुशीलितको तर्फबाट अथवा जतिले पनि कार्यक्रम सुन्नु भएको छ सबैले कार्यक्रम सुनेर साथ दिनुहोला भनेर राजु भण्डारीले हामीलाई जापानबाट म्यासेज गर्नुभएको छ पक्कै पनि फेरि पनि तपाईँलाई रमाइलो गीत संगीत अथवा लोकदोहोरी भाका राख्न चाहन्छु भीम कणेलको रोजाईमा रहेको राजु परियार र आशा विष्टको आवाजमा रहेको सानी नभए यो गीत स्वीकार्नुहोला।

0: आहा, भीम कडेलको रोजाईमा रहेको यो रमाइलो लोकदोहोरी भाका, राजु परियार र आशा विश्वको आवाजमा रहेको यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुसरीको शुक्रबारी बसाईमा। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसयात्री प्रकाश नेउपाने यति बेला कार्यक्रम सुसरीसँगै छौं। तपाईँ हामीसँगै हुनुहुन्छ, हामी तपाईँसँगै छौं। रमाइला रमाइला तपाईँलाई लोकदोहोरी भाकाहरू सुनाउँदै आएका छौं। पक्कै पनि यति बेला रेडियो लुम्बिनी सुन्दै हुनुहुन्छ भने एक बजेबाट दुई बजेसम्म कार्यक्रम सुसिली आइरहेको छ। फेसबुक पेजको लाइभमा पनि तपाईँ हेर्न सक्नुहुन्छ, रेडियो लुम्बिनीबाट सुन्न सक्नुहुन्छ अथवा 96.8 मेगाहर्जबाट तपाईँ रेडियोबाट सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट हामीलाई हेर्न सक्नुहुन्छ, लाइभ छ। त्यसैले पनि रेडियो लुम्बिनी मणिक्राम नेपालीमा सर्च गरेर आउनका लागि पनि म अनुरोध गर्न चाहन्छु। सम्पूर्णलाई आएर मेसेज गर्न सक्नुहुन्छ। 71-5-62-012 बाट भएर प्रतिभा सुनाउन सक्नुहुन्छ, हामीसँग जोडिन सक्नुहुन्छ। त्यसैले कार्यक्रम सुसरी यति बेला तपाईँसँगै छ, हामी तपाईँसँगै छौं, रमाइलो गरिरहेका छौं। तपाईँकै रमाइला रमाइला मेसेजहरू जस्ताको तस्तै पढ्दै आएका पनि छौं। यति बेला धर्मराज ढकालले हामीलाई नमस्ते है, म ढकाल धर्मराज बिर्तामोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई सुरेश अन्जान र अन्जिता भिकको लौनानी यस्तो भए म किन बोलको गीत बजाइदिनुहोस् भन्नुभएको छ। पक्कै पनि तपाईँलाई यो गीत हामी केही समयमा बजाउनेछौ। हाम्रा प्राविधिक मित्र क्यामेरा प्रसन्नले यो गीत तयारी गरिसक्नु भएको छ, त्यसै गरेर बजाइदिनुहोस् भन्नुभएको छ। निकै रमाइलो मान्छे हामीलाई दुबईबाट सम्झनु भएको छ। पक्कै पनि सम्झना सन्देश राख्नु पर्दा आज साउन 8 गते जन्मदिन मनाउनु हुने सुनसरी भरौल कि साथी विपना कार्की मोरङ पथरी कि सनिश सोरे कि बहिनी जानुका जानु कार्की भोजपुरकी बहिनी मुना बस्नेत समदेनी सरस्वता पोखरेलको मम्मी उमा पोखरेल ओखलढुङ्गा एफएम का पुराना आरजी दीपक कालीकोटलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै र मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूका लागि शुभ दिनको कामना गर्दै मिठो सम्झना गर्न चाहन्छु भनेर हामीलाई दुबईबाट झापा बिर्तामोड घर भएर पनि दुबईमा भएर निकै माया गर्नुहुन्छ, निकै सम्झनुहुन्छ। आह धर्मराजजी, यो कार्यक्रमलाई शेयर गरेर अबुधाबी दुबईमा रहने अथवा हाम्रो खाड़ी मुलुकमा रहने सम्पूर्ण नेपालीहरूका लागि तपाईँका आफ्ना आफन्तजनको मोबाइलको पेजमा शेयर गरेर पुर्याइदिनका लागि पनि म अनुरोध गरिरहेको छु। धर्मराजजीले हामीलाई धेरै माया गर्नुहुन्छ, दुबईमा हुने सम्पूर्ण नेपालीका लागि हाम्रो पनि मिठो सम्झना माया सुनाइदिनुहोला यो पनि भन्न चाहन्छु। त्यसै गरेर हामीलाई सौरभ केसरी, हेलो दादा, गुड आफ्टरनून, म बागचौर नगरपालिका 8 को मान्छे, हाल भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु। मेरो घरमा हुने बुढी र छोरालाई विशेष गरेर सम्झन चाहन्छु र कार्यक्रम सुसेलीको उत्तर उत्तर प्रगतिको कामना गर्न चाहन्छु भनेर हामीलाई गुजरातदेखि सम्झनु भएको छ। सौरभ केसीजी, तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। मिसकल नहान्नुहोला, निकै मिसकल पड्काउनु भएको छ। कार्यक्रममा फोन गर्नुहोस्, रमाइला कुराकानी गरौं, कार्यक्रमलाई रमाइलो गराउं। गीत संगीत तपाईँका प्रतिभाहरू पस्कनुहोस्, यो कार्यक्रमले तपाईँलाई अवसर दिएको छ। त्यसैले पनि टाढा नजानका लागि, मिसकल नहान्नका लागि पनि म अनुरोध गरिरहन चाहन्छु। धेरै साथीहरू सम्पर्क गर्न खोजिरहनु भएको छ। पक्कै पनि यति बेला कार्यक्रम सुसेलीसँगै हामी तपाईँसँगै कुराकानी गर्नका लागि, तपाईँका मेसेज पढ्नका लागि, रमाइला रमाइला लोक दोहोरी गीतहरू सुनाउनका लागि यति बेला हामी जोड़िएका छौं। योभन्दा अगाडि पक्कै पनि ढालानन्द चालिसीजीले हामीलाई तिलोत्तमा 8 बाट सम्झनु भएको थियो, फोन गर्नुभएको थियो, एउटा मेसेज प्रतिभा सुनाउनु भएको थियो। अहिले कहाँदेखिको आउनु भएको छ कार्यक्रमलाई ढिला नगरिकन अथवा कार्यक्रममा ढिला नगरिकन उहाँलाई स्वागत गरौं। हजुर नमस्ते।
1: नमस्ते हजुर,
0: आराम हुनुहुन्छ सुरजजी?
1: आरामै छ सर।
0: के गर्दै हुनुहुन्छ सुरजजी?
1: म अहिले यो कार्यक्रम सुनिरह
0: तिलोत्तमा 17 बाट कार्यक्रम सुसेली सुनेर बस्नु भएको। बाहिर अलिकति आज सरको घाम पनि छ होइन सुरजजी?
1: हजुर हजुर, आज अलि सरको छ घाम, अस्ति त अलि शीतल शीतल थियो, आज चाहिँ सरको छ घाम।
0: अब भदौरे घाम पनि हुन सक्छ होइन?
1: हजुर,
0: अब साउने भदौरे घामले अलिकति तताउनु पनि पर्छ कि, तातेन भने फेरि धान।
1: अब भदौ त अझै 15 बाट उतापट्टि अलि हो, अब यो साउनकै घामले अब गर्छ, पानी अलि कम कम छ नि त असम भाइ।
0: असम अलि पानी पनि मूल फुट्ने गरी पानी परेको पनि छैन होइन?
1: हजुर,
0: किसानले जनतना रोपेर लगभग लगभग सिद्ध्याउनु भयो होला, अब चाहिँ रोपो बचाउने कार्यक्रम हो। थर्रफुर्र पानी आइदियो भने पक्कै पनि किसानले चाहेको धान फल्ने थियो, किसानले उत्पादन गरेपछि हामी सबैले खान पाइन्थ्यो होइन? त्यसले पनि यो घाम पनि आवश्यक कुरा हो, घरि सुक्ने घरि पानी पर्ने गर्यो भने धान पनि छिटो होला, राम्रो होला। त्यसैले पनि तिलोत्तमा सत्रबाट यति बेला हाम्रो कार्यक्रम सुनिरहनु भएको छ। सूरजजी आउनु भएको छ, निकै रमाइलो मान्छे, प्रतिभावान मान्छे, संगीतलाई माया गर्ने मान्छे, दोहोरीलाई माया गर्ने मान्छे, त्यसैले पनि सूरजजी यति बेला जोडिनु भएको छ। सूरजजी आज कार्यक्रममा पक्कै पनि केही न केही ल्याउनु भएको छ।
1: हजुर हजुर, अब के गर्ने, दोहोरी लोकगीत गाउन त त्यति आउँदैन मलाई है।
0: त्यति आउँदैन भन्नुहुन्छ, फेरि धेरै मिठो गाउनुहुन्छ।
1: होइन, त्यति अब त्यो गाउन आउन त अब त्यो भाका सुनि आउँछ, नत्र चाहिँ अब मैले पढाइ जस्तो गाउने आधुनिक दिनहरू
0: होइन।
1: अब यो अलि कस्तो कस्तो लाग्छ, तर पनि अब आफूले जान्ने चिज गाउन पर्यो है।
0: हो नि, त्यसैले पनि होइन, प्रतिभा पक्कै पनि, जस्तो प्रतिभा छ आफूसँग त्यही प्रतिभा पस्कने हो सूरजजी। दोहोरी नेपाली प्रतिभा हुन पर्यो, जस्तै अब हामीले हिन्दी गीत गाउनलाई लय हाल्न जान्दैनौँ होइन।
1: हिन्दी गीत त गाउने चाहिँ होइन नि, हामी गायो भने हामी खालि नेपाली गीत अब होइन,
0: नेपाली भूमिमा जुन भाषाहरू छन् आर्य अथवा हाम्रा भित्री भाषाहरू छन् नि, जस्तै मगर भाषा, गुरूङ भाषा, जस्तै थारू चौधरी भाषा, यी भाषा जस्तै हाम्रै भाषाहरूका गीतहरू गाउन मिल्छ नि त। त्यसरी पनि हाम्रो देशभित्र उत्पादित जुन कला छ, जुन गला छ, त्यसलाई हामीले प्रसारण गर्छौं। पक्कै पनि कार्यक्रम सुशैलीले पक्कै पनि आज कोसेली ल्याउनु भएको छ सूरजजीले। सूरजजी आउनुभयो भनेपछि धेरैले कान ठाडा गराएर रेडियो सुन्नुहुन्छ, यहाँ मेसेज गरिरहनु भएको छ, तपाईँ मेसेज हेर्नुहोस्, हाम्रो सूरजजीले के ल्याउनु भएको छ, छिटो पस्कन भन्नुहोस् न भन्नु भएको छ कि सबैले। त्यसैले पक्कै पनि प्रतिभा ल्याउनु भएको छ सूरजजी, जे ल्याउनु भएको छ, कोसेली हाम्रो जति पनि रेडियो सुन्नु भएको छ उहाँहरूलाई सुनाउन तपाईँलाई अनुरोध।
1: हुन्छ, म थोरै गुनगुनाउँछु है।
0: हुन्छ,
1: मलाई यो जिन्दगीले चोट दियो गनी गनी,

लौट दियो गनी खानी, न बिजली गारी

0: हजुर यति नै
1: आहा, मलाई यो जिन्दगीले छोड दियो गानी गानी होइन भलेको आवश्यक छन् भगवानले पनि कहिले कहिले त देवताले पनि
0: ढाक्छन्
1: होइन
0: कलियुग
1: भएर पनि होला के कलियुग भएर पनि होला के सूरजजी जो सोझो गर्छ उसलाई अलिकति समाजले किन हेप्छ कुन्नी जसले ढाँड्छ त्यसको चाहिँ मानो चल्छ भन्छ नचाल होइन सत्यको जित त एकचोटि हुन्छ नै त्यो पक्कै पनि सत्यको जित हुन्छ तर प्रतीक्षा धेरै गर्नुपर्ने यस्तो किसिमको यो राम्रो एउटा गीत गुनगुनाउनु भएको छ निकै चर्चित गीत पनि हो धर्म हाम्रो सूरजजीले तिलोत्तमा सत्रबाट जतिले पनि रेडियो सुन्नु भएको छ हाम्रो सूरजजीसँग सम्पर्क गर्नुहोला तपाईँलाई हार्मोनियम मादल वाद्य वादक कसैले पनि बजाउन अथवा तपाईँले ग्रुपिङ गराउनु भएको छ भने हाम्रो सूरजजीले तपाईँलाई सहुलियत रूपमा निकै रमाइला रमाइला बाजा चाहिँ बजाउन सिकाउनुहुनेछ यो पनि जानकारी गराउन चाहन्छु होइन र सूरजजी यति बेला चाहिँ भैरवतिर सिकाउँदै हुनुहुन्छ अथवा ठाउँ ठाउँमा सिकाउनुहुन्छ सूरजजी निकै रमाइलो मान्छे अनि धर्मराजजीले हामीलाई दुवैबाट एउटा गीत रोज्नु भएको छ अञ्जना र अञ्जिता भिकको लौ नानी यस्तो भए म किन भन्ने गीत रोज्नु भएको छ म्यासेज गरेर यो गीत कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ सूरजजी
0: हजुर हजुर सम्झिनु पर्दा अब हजुर लगायत हाम्रो प्राविधिक मित्र अनि हाम्रो क्यामेरा पर्सन भाइ हुनुहुन्छ कि के हो उहाँलाई अनि त्यसपछि हाम्रो रेडियो लुम्बिनी सम्पूर्ण टिमलाई चाहिँ एकदमै सम्झिन चाहेँ त्यसपछि मेरो घर परिवार साथीहरू भन्नुपर्दा हाम्रो पोखरातिर हुनुहुन्छ नरेन्द्र रिमाल भाइ उहाँलाई चाहिँ धेरै धेरै सम्झना अनि भैरवमा चाहिँ उहाँ पाण्डे भाइ बहिनी हुनुहुन्छ बहिनीलाई पनि धेरै धेरै सम्झना भैरवमा हाम्रो सीताराम दाई हुनुहुन्छ दाईलाई धेरै सम्झना छ त्यसपछि हाम्रो काठमाडौँमा सम्झना राई बहिनी भन्ने हुनुहुन्छ उहाँलाई एकदमै धेरै सम्झना श्रीराम दाहाल दाई लगायत मलाई सुरज भण्डारी भनेर चिन्ने नचिन्ने सबैलाई एक मुष्टमा सम्झिँदै बिदा हुन्छु नमस्ते
1: नमस्ते हा हा सुरजजी आउनु भएको थियो निकै रमाइलो मान्छे गीत संगीत दोहोरी गीत बाजा बजाउन मन पराउने सिकाउन मन पराउने प्रतिभाशील व्यक्ति आउनु भएको थियो उहाँलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु पक्कै पनि यति बेला रेडियो लुम्बिनी सुन्नु भएको छ भने 0175625012 को बाटोमा भएर सूरजजीले जस्तै तपाईँका प्रतिभा गुनगुनाउन सक्नुहुन्छ फोन गर्नका लागि अनुरोध गर्न चाहन्छु यति बेला पनि फेरि रमाइलो भाका तपाईँको माझमा राख्न चाहन्छु धर्मराज ढकालको रोजाइमा रहेको अञ्जना र अञ्जिता भिकको लौनानी यस्तो भएमा किन स्वीकार्नु

आहा लौना नि यस्तो भए मकिन अञ्जना र अञ्जिता विकको आवाजमा रहेको धर्मराज ढकालको रोजाइमा रहेको यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीको शुक्रबारी व्यवसायमा। पक्कै पनि प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसहयात्री प्रकाश नेउपाने। भर्खर चिया मिठो खाइयो, पक्कै पनि तपाईँ पनि चिया पिउँदै हुनुहुन्छ होला। चिया पिउने बेला छ, यति बेला रेडियो सुनिरहनु भएको छ, फेसबुक पेजमा हेरिरहनु भएको छ, देश विदेशबाट सबैले माया गरिदिनु भएको छ कार्यक्रमलाई। त्यसै गरेर नारायण नेउपानेले हामीलाई म्यासेज गर्नु भएको छ, कालीगण्डकी गाउँपालिका वडा नम्बर 5 स्याङ्जा मेथीबारी हाल योगीकोटी र अहिले दुहा कतारको मरमारा इस्तानबुलबाट भन्नुभएको छ। नारायण प्रसाद नेपालीलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। कार्यक्रम सुशीली निकै रमाइलो छ, हामी विदेशमा बस्ने नेपालीहरूका लागि रमाइला रमाइला नेपाली लोक दोहोरी गीतहरू सुन्दा घरमै बसे जस्तो लाग्छ भनेर नारायण प्रसाद नेउपानेले हामीलाई दुहा कतारको मरमरा इस्तानबुलबाट कार्यक्रम सुशीलीको उत्तर उत्तर प्रगतिको कामना गर्दै अब बज्ने गीत मेरो बुढी मीना नेउपाने, छोरा बुहारी र छोरा छोरी लगायत सम्पूर्ण मलाई नारायण प्रसाद नेउपाने भनेर चिन्ने नचिन्ने सम्पूर्ण बुटोलमा बस्ने अथवा कालीगण्डकी गाउँपालिका वडा नम्बर 5 बस्ने सम्पूर्णका लागि अब बज्ने गीत सुनाउन चाहन्छु। विशेष गरेर कार्यक्रमको उत्तरोत्तर प्रगतिको शुभकामना भन्न चाहन्छु भनेर हामीलाई दोहा कतारको मरमरा इस्तानबुल रेस्टुरेन्टबाट म्यासेज गर्नुभएको छ। नारायणजी तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। जति पनि मरमरा इस्तानबुल रेस्टुरेन्टमा हुनुहुन्छ सबैका लागि कार्यक्रम सुशीली रेडियो लुम्बिनीको तर्फबाट पनि सम्झना माया सुनाइदिनु होला, यो कुरा पनि तपाईँलाई जानकारी गराउन चाहन्छु। सुरक्षित रहनुहोला, विदेशको ठाउँ रोजीरोटीको लागि सम्पूर्ण आफ्नो फ्यामिली अथवा आफ्नो परिवार पाल्नका लागि देश छोडेर विदेशमा हुनुहुन्छ, सम्पूर्णलाई रक्षा पशुपतिनाथले गरिदिउन् भनेर हामी आग्रह अथवा अनुरोध अथवा पशुपतिनाथसँग हामी प्रार्थना गरिरहेका छौं। हाम्रा नेपालीहरू जहाँ छन् खुशी रहन् सुखी रहन् भनेर पक्कै पनि नारायणजी तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसै गरेर दिवाकर आचार्य जुवाङले हामीलाई नयाँ मेलबाट म्यासेज गरिरहनुहुन्छ, निकै रमाइलो मान्छे म्यासेज गरेर हामीलाई माया गर्नुहुन्छ कार्यक्रम सुशीलीलाई। कार्यक्रम सुशीलीमा नमस्कार, म नयाँ मेलदेखि कार्यक्रम लोक सुशीली सुन्दैछु, कार्यक्रम राम्रो लाग्छ, अब बज्ने लोक भाका मार्फत म रेडियो लुम्बिनीको अल युनिटसँगै मलाई दिवाकर भनेर चिन्ने नचिन्ने सम्पूर्ण लोकप्रेमी साथीहरूमा समर्पण गर्न चाहन्छु। मिल्छ भने सर र भार्सेको हावा, आहा कति रमाइलो भाका रुन्नु भएछ, मलाई पनि निकै मनपर्छ, बुलको गीत बजाउन अनुरोध गरे भन्नुभएको छ दिवाकरजी, आहा मनको गीत रोजिदिनु भयो। त्यसै गरेर श्रोताले पनि निकै माया गर्नुहुन्छ, यो गीत निकै रमाइलो छ, सर र भार्सीको हावा निकै रमाइलो गीत हो, सबैलाई मनपर्ने भाका रोज्नु भएको छ दिवाकर आचार्य जुवाङले तिलोत्तमा 5 नयाँ मेलबाट। हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। आगामी दिनमा पनि कार्यक्रम सुशीलीलाई कार्यक्रम शेयर गरेर हामीलाई माया गरिदिनुहुनेछ, सम्पूर्णको मोबाइलसम्म कार्यक्रमलाई शेयर गरेर पुर्याइदिनुहुनेछ, कार्यक्रम लाइभमा जोडिनुहुनेछ, कार्यक्रमको कार्यक्रमलाई सुझाव सल्लाह दिएर सहयोग गर्नुहुनेछ, यो पनि म आशा गरेको छु। यदि कार्यक्रम कस्तो लाग्छ तपाईँलाई, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनका लागि पनि म अनुरोध गर्न चाहन्छु। यति बेला कार्यक्रम सुशीलीको शुक्रबारी व्यवसायमा छौं, प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली, म तपाईँको लोकसयात्री प्रकाश नेपाने। तपाईँलाई नयाँ तथा पुराना लोक तथा दोहरी भाकाहरूले रमाइला रमाइला गीत संगीतहरूले मनोरञ्जन दिने प्रयास गरेका छौं, त्यो कतिको तपाईँलाई रमाइलो लागेको छ त्यो पनि कमेन्ट गरिदिनका लागि म अनुरोध गर्न चाहन्छु। यति बेला धेरै साथीहरूले म्यासेज गरिरहनु भएको छ, अहिलेलाई भने दिवाकर आचार्यको रजाइमा रहेको सर र भार्सीको आवाज स्वीकार्नु होला।

कति रमाइलो भाका रचना भएको थियो दिवाकर आचार्य जोङले नयाँ मेल तिलोत्तमा पाँच नयाँ मेलबाट पक्कै पनि कार्यक्रम सुशीलीको यो बसाईमा यो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीसँगै शुक्रबारी बसाईमा यति बेला प्रविधिमा सविता ढकाल क्यामेरामा प्रशान्त केवाली र म तपाईँको लोकसहयात्री प्रकाश नेउपाने रमाइला रमाइला गीत संगीतसँगै तपाईँका फोन उठाएका छौं तपाईँका म्यासेजहरू जस्ताको तस्तै पढ़िरहेका छौं धेरै साथीले म्यासेज गर्नुहुन्छ माया गर्नुहुन्छ कार्यक्रम सुशीली राम्रो छ भनेर हामीलाई हौसला दिनुभएको छ त्यसै गरेर विदेशबाट पनि हामीलाई धेरैले सुन्नुहुन्छ अहिले भने बालकृष्ण हरियालले नमस्ते लुम्बिनी रेडियो लुम्बिनी एफएम टीमलाई म कफी कम्पनी बिरियानीबाट हो राम्रो छ कार्यक्रम एण्ड सम्पूर्णलाई टीमलाई अब बज्ने गीत सुनाउन चाहन्छु माया मिठो छ भनेर लेख्नु भएको छ बालकृष्ण हरियालजीले हामीलाई बिरियानी हाउस कफी कम्पनीबाट लेख्नु भएको छ तपाईँको बिरियानी पक्कै पनि राम्रो छ बालकृष्णजी हामीले त्यहाँ आएर खाएका पनि छौं तपाईँले चिन्नु भएको छैन पक्कै पनि फेरि चिन्जान गरौंला बालकृष्णजीले हामीलाई निकै माया गर्नुहुन्छ प्रत्येक कार्यक्रममा म्यासेज गर्नुहुन्छ माया गर्नुहुन्छ म्यासेज गर्नुहुन्छ त्यसै गरेर सृजना मुखियाले पनि हामीलाई हेलो नमस्ते हजुर भन्नुभएको छ तर कहाँदेखि भन्नुभएको त्यो ठेगाना चाहिँ खुलाइदिनका लागि पनि म अनुरोध गर्न चाहन्छु जतिले म्यासेज गर्नुहुन्छ तपाईँ कहाँबाट म्यासेज गर्नुभएको त्यो म्यासेज गरेको स्थान अथवा आफ्ना साथीभाइहरूलाई सुनाउने ठाउँ अथवा समर्पण गरेको त्यो स्थान समर्पण गर्ने स्थानमा हामीलाई सम्झनका लागि म अनुरोध गर्न चाहन्छु यति बेला कार्यक्रम सुशीली रमाइला गीत संगीतसँगै उकाली ओराली भन्ज्याङ चौतारीमा गुन्जिने ती रमाइला भाका सँगै तपाईँसँगै हामी यति बेला रमाइलो गरिराखेका छौं पक्कै पनि टीकाराम सुनारले हामीलाई दर्शन नमस्कार म टीकाराम सुनार तीनजुरी मीडिया ग्रुपको मेम्बर रामेछाप घर भई हाल काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा भनेर धेरै साथीहरूको नाम लेख्नु भएको छ सेना कन्दवा मीडिया प्रेमी निर्मला बनेम जीवन सुब्बा राज घलेमगर त्यसै गरेर विमला घलेमगर विमला मगर त्यसै लक्ष्मण मगर भूमिका राई देव बास्कोटा त्यसै गरेर प्रेमीकला आचार्य टीका आइडो कमला मुखिया लक्ष्मण खत्री त्यसै गरेर शर्मिला सारो मगर अधिकारी अनिश रमिला सुमन सम्झना टी सुनार रमला सम्पाङ राई अबिरमान राई उषा त्यसै गरेर दिल दुखी रिया बुद्धिवीर तामाङ बराहा पोखरा उमेश सरस्वती सुनार सिर्जना माझी त्यसै गरेर सजना मिडिया प्रेमी मगरनी आयुषा सरस्वती खत्री कपिला चामलिङ राई मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टी भन्नुभएको छ टीकाराम सुनारलाई पनि म हार्दिक आभार प्रकट गर्न चाहन्छु हामीलाई माया गरेर म्यासेज गर्नुभएको छ पक्कै पनि धेरै साथीले म्यासेज गर्नुहुन्छ धेरैले फोन गर्नुहुन्छ कार्यक्रम सुशीलीलाई माया गरिदिनुहुन्छ माया गर्नका लागि पनि म अनुरोध गरिरहेको छु माया यसरी गर्नुहोस् कार्यक्रम लाइभ आइरहेको छ त्यो कार्यक्रमलाई शेयर गरेर सम्पूर्णका मोबाइलहरूमा पुर्याइदिनु भयो भने अझै हामी खुसी हुन्छौं होइन प्रशान्तजी प्रशान्तजीले क्यामेरा बोकेर बसिरहनु भएको छ यो तपाईँलाई लाइभ कार्यक्रम कस्तो लाग्छ क्यामेराले कस्तो आइरहेछ प्रविधिबाट कस्तो सुनिएको छ रेडियो उहाँहरूले पनि तपाईँको सुझाव सल्लाह प्रतिक्रिया खोज्नु भएको छ त्यसको प्रतीक्षा हामीले होल युनिटले गरिरहेका छौं त्यसैले पनि पक्कै पनि कार्यक्रम सुशीलीको शुक्रबारी बसायो कार्यक्रम सुशीली हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार एक बजेबाट दुई बजेसम्म तपाईँको रेडियो सेट फेसबुक पेजमा लाइभ र सम्पूर्णलाई सुन्न मिल्ने गरी हामी आएका छौं त्यसैले तपाईँको प्रतिभा पस्कने कार्यक्रम नयाँ प्रतिभाको खोजी गर्ने कार्यक्रम हो त्यसैले पनि कोही प्रतिभा गला कला तपाईँसँग छ भने पनि त्यो नछुटाउनका लागि अथवा त्यो कला पस्कने अवसर नछुटाउनका लागि पनि म अनुरोध गर्न चाहन्छु कार्यक्रम शुक्रबारी बसाईको घड़ीले चाहिँ दुई बजाउन लायो भनेर प्राविधिक मित्रले रातो लाइटले मलाई संकेत गर्नुभएको छ पक्कै पनि कार्यक्रमको लगभग अन्त्यमा हामी आइसकेका छौं कार्यक्रमबाट छुट्टिनुभन्दा पहिले यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्णका लागि म हार्दिक आभार प्रकट गर्न चाहन्छु
जतिले फेसबुक पेज हेर्नुभयो लाइभलाई शेयर गरेर सबैको माझमा पुर्याउनलाई सहयोग गर्नुभयो तपाईलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। विदेशमा रहेर पनि रेडियो लुम्बिनी सुनेर यो कार्यक्रम सुशीलीलाई हेरेर मेसेज गरेर आफ्ना आफन्तजनलाई सन्देश पठाउने विदेशमा रहने सम्पूर्ण नेपालीहरूका लागि पनि म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। नेपालमा रहेर जतिले पनि मेसेज गर्नुभएको छ फोन गर्नुभएको छ सबैप्रति फेरि पनि आगामी आइतबार तपाई मसँग फेरि जोडिन आउनुहुनेछ कार्यक्रम सुशीलीसँगै रहेर रमाइलो गर्नका लागि आउनुहुनेछ। आउने सम्पूर्णका लागि पनि धेरै धेरै धन्यवाद दिँदै मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि एक घण्टा लोक दोहोरी गीतहरू लगाएर तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिने सविता ढकाललाई धन्यवाद दिँदै क्यामेरामा एक घण्टा खोटिने क्यामेरा प्रशान्त गेवालीलाई धेरै धेरै धन्यवाद दिँदै आइतबार एक बजे तपाईसँग रमाइला लोक तथा दोहोरी बाका लिएर तपाईसँग रमाइलो गर्ने गरी आउने गरी म प्रकाश नेउपानेलाई पनि विदा दिनुभन्दा पहिला घरकाले गन्दैनन् भन्ने पशुपति शर्मा र निशा केसीको आवाजमा रहेको यो रमाइलो बाका पृष्ठभूमिमा छोड्दै म प्रकाश नेपानेलाई पनि आइतबार एक बजेसम्मका लागि विदा दिनुहोस्। नमस्ते। जय गीत। जय संगीत।

0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई
1: ल बारात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
5: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कूल संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
5: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देही
7: फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ
10: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
11: सधै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
12: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
11: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
11: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98570-42471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका पाँच मणिग्राम रूपन्देही
3: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
13: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
14: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
13: ठेकदार साहब हामी काम गरेका छौ उत्ति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
14: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ

0: लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
1: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ? हँ, तीन दिन भयो कपडा धुन देखु, आज पनि त्यसै असरल छन्।
3: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
4: के को छलफल हो दाई बाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
3: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
4: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
5: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
6: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
7: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
7: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
6: मणि मुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे लिड टुमोरो।
8: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
9: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्कनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
8: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
9: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
8: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा 1 शङ्कर नगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
0: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
10: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन,
10: स्त्री तथा प्रसुति,
0: बाल रोग,
10: छाला तथा यौन रोग,
0: हार जोड्ने नसा तथा बात रोग,
10: टाउको तथा मनोरोग,
0: नाक कान घाँटी,
10: जनरल सर्जरी,
0: भिडियो एक्सरे,
10: डिजिटल एक्सरे,
0: ईसीजी,
10: डेन्टल तथा प्याथोलोजी,
0: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
11: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
9: 98-570-21-835।
13: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफिदै
14: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै थम क्या?
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी।
13: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
16: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
17: सबै मिलाई खुवाऊ।
16: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना।
17: सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
19: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क रामबडी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
20: सिकल सेल रोग को एक जानकारी।
21: सिकल सेल रोग भनेको एक प्रकार को वंशाणुगत रोग हो। यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
20: सिकल सेल रोगका लक्षणहरू:
22: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
21: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
22: जन्डिस हुने,
21: आँखाका समस्याहरू देखा पर्ने,
22: संक्रमणहरू भइरहने,
21: पक्षीघात समेत हुने,
22: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
21: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
22: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
21: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
22: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
21: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
22: रक्त अल्पताको उपचार गराउनु पर्छ,
21: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
22: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
21: धेरै तनाव लिनु हुँदैन,
22: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
21: सिकल सेल रोगको रोकथाम:
22: सिकल सेल रोगको अवस्थाबारे थाहा पाउन रक्त परीक्षण गराउने,
21: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
22: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
21: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
22: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
20: स्वास्थ्यमा बटुवल:
21: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
20: असल अभ्यासदेखि निकेका कुरा,
21: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
4: कार्यक्रम स्वास्थ्यमा बुटवल।
23: शांति को आवाज रेडियो लुम्बिनी।

0: सिकल सेल रोग को एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकार को वंशाणुगत रोग हो। यो रोग बुढ़ामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकल सेल रोगको रोकथाम:
2: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: किलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिक्राम रूपन्देही।
3: किलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउँ।
4: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न, बचाइदिनुहोस्।
2: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
3: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
1: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
2: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
4: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौं।
5: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
6: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भन्ने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुख नारायणगढ चितवन, मोबाइल 9850505934।
9: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौं। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9852140934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को उन्नाइस भएन।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
10: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाइत नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: बिनिसरा मसरङ्गी गाडकोट भन्नुभयो दस हिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
12: सिर अब म बेस्तरी खुसी, म त अहिले
11: अब त म त बचे भनेछ नि।
12: रामराजीपुर कलिम्पुर भन्छ पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौने, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका बिहान बेलुका पकाउँदै, कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
8: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजपुर मोबाइल 98571 7557 र 98472 96228
4: ए बुढा हेर्नुहोस् त आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए जान्छ जान्छ
6: होइन के भयो बाबु
7: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो
6: ल ल नाच्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
9: खुसीको खबर खुसीको खबर खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु
9: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
10: हो र
9: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9826311 र 9826211354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 0175316541 5356 41।
7: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराई हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
14: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
15: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
16: के भनौँ भाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
15: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
17: हजुर, नेपालमै उत्कृष्ट
15: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन,
6: व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलोतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183 मोबाइल 98-570-68-805 97-676 091-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
18: ओमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
19: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नि?
18: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
20: रेडियो लुम्बिनी 96.4

0: भर्ना खुल्यो।
1: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
1: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
0: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
1: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
0: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्दे।
2: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
3: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै थम क्या।
2: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
2: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
5: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
6: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
7: सबै मिलाई खुवाऊ।
6: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
8: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
9: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
10: सीधा कुरा, प्रश्न विचार,
11: उज्यालो रेडियो नेटवर्क।
12: अहिले दिउँसोको 3 बज्यो।
13: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
14: राष्ट्रको शान किसान।
13: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा मुद्दा दायर, 8 जना मध्ये 5 जना फरार प्रतिवादी। चितवनको तुइन खोलामा ढिस्को काटेर हटाउने तयारी, दिनमा 2-3 घण्टा गाड़ी रोकेर काम गरिने। रासोपा सांसद बबलु गुप्ताद्वारा मोटरसाइकलमा स्टन्ट, चालकलाई 500 रूपियाँ जरिवाना। गुगललाई युरोपेली संघद्वारा 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना, आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप। र सन् 2027 को विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने।

0: राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी आठजना मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्माचार्य मात्रै पक्राउ परेका छन्। बाँकी पाँचजनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनको तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइ छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो। महोत्तरीको साविक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव सहित तीनजनाले बाल बालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको छ। तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखाका कार्यरत सूरजु शाह विरूद्ध विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष 68-69 बाल संरक्षण अनुदानको भत्ता रकम इनामिना भएको उजुरीको आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो। जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ता बापत निकासा भएको 3,07,200 रूपियाँ सम्बन्धित बाल बालिकालाई वितरण नगरी इनामिना गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुइन खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसबारे भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अघि बढ़नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुइन खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरे झण्डै 2 महिनामा जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने प्रारम्भिक अनुमान छ। दिउँसोको समयमा चाप कम हुने भएकोले प्रशासनसँग त्यसै बेला काम गर्नको लागि आग्रह गरिने घिमिरेले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाण्डौ जोड्ने मुख्य लाइफलाइन हो। नारायणगढ़ मुगलिन हुँदै दैनिक 10,000 हाराहारी गाड़ी चल्छन्। बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आड़को नारायणगढ़ तर्फको भित्तो र नाम्सीको मुगलिनपट्टिको ढिस्कोको पहिरोको जोखिम हटाउने कामका लागि 22,21,00,000 रूपियाँमा ठेक्का सम्झौता गरेको छ। अबको 10 महिनामा दुवै ठाउँको काम सक्नुपर्नेछ। पहिलो चरणमा ज्याक एम्बरको सहायताले मानिसले झुण्डिएर जोखिमपूर्ण ढिस्कोहरू तल झार्नुपर्नेछ। त्यसपछि ढिस्कोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ। यसलाई नेलिङ भनिन्छ। दुवै ठाउँमा यसरी नै काम गरिने उहाँले जानकारी दिनुभयो। पहिरोको उच्च जोखिम रहेको तुइन खोलामा गएको वर्ष असोज 3 र 7 गते पहिरो खस्दा 100 घण्टाभन्दा धेरै अवधिसम्म सड़क अवरूद्ध भएको थियो। ढिस्कोको उचाइ 105 मिटर र लम्बाई 165 मिटर छ। नाम्सीको मुगलिनपट्टिको ढिस्को 60 मिटर अग्लो र 100 मिटर लम्बाई रहेको छ। केही वर्ष अघि सड़क विस्तारको क्रममा काटिएको भित्तोमा ट्विन खोलामा गएको वर्ष एकाएक पहिरो खसेपछि उच्च जोखिममा परेको हो। यो सड़क खण्डमा मध्यमदेखि उच्च गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकोले पहिरो पछ्याउन मुगलिन र सेती दोबानमा तयारी अवस्थामा उपकरण राखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद बबलु गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कार्यवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लहान सिंहराहाले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिमाना तिराएको हो। बागमती प्रदेश 02-00-25-52-31 नम्बरको मोटरसाइकलका चालक पीताम्बर चौधरीले जरिमाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ। सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचनासहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले 500 रूपियाँ जरिमाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल

0: प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-333 493-555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनशनरत डाक्टर केसीले उठाएका मागबारे सरकारको ध्यानाकर्षण भएको र वहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशनमा हुनुहुन्छ। वहाँले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नुभएको छ। अब विदेशको खबर। युरोपेली संघ यूले बहुराष्ट्रीय प्रविधि कम्पनी गुगललाई 89 करोड़ यूरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकतामा दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा यूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको महत्वपूर्ण कानून डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका र आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीको तुलनामा अनुचित लाभ दिलाएका यूको तर्क छ। तर कम्पनीले यो निर्णयको आलोचना गर्दै युरोपेली संघका आवश्यकताहरूले लाखौं युरोपेली ग्राहकहरूले प्रयोग गर्ने सेवाहरूमा क्षति पुर्याउन सक्ने दावी गरेको छ। युरोपेली नियामकहरूसँग विवादको लामो इतिहास बोकेको गुगलले यसअघि प्रतिस्पर्धा सम्बन्धी विभिन्न मुद्दाहरूमा अरबौं यूरो जरिमाना तिरिसकेको छ। अब खेल खबर। सन् 2027 को आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो 3 विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो। क्रिकेट बोर्ड ईसीबीले आईसीसी संघको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यो निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ। चारभन्झाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाल मन्दिरको जग्गा र बजेट इनामिना प्रकरणमा मुद्दा दायर, 8 जना मध्ये 5 जना फरार प्रतिवादी। चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी, दिनमा 2-3 घण्टा गाड़ी रोकेर काम गरिने। रासोपा सांसद बबलु गुप्ताद्वारा मोटरसाइकलमा स्टन्ट, चालकलाई 500 रूपियाँ जरिमाना। गुगललाई युरोपेली संघद्वारा 1.5 अर्ब रूपियाँ भन्दा धेरै जरिवाना, आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप, र सन् 2027 विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने।
0: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
6: विशेषताहरू ₹2 करोड़ कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो।
8: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
9: Where do we begin?
8: With international news you can trust, BBC News.
9: Journeys into the heart of global events.
8: And voices from around the globe.
10: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
8: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: 9841954 वेबसाइट झुले.com.np।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242
14: Come once, you will certainly be benefited.
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारवन्झ्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सड़क पूर्वाधारको पर्याप्त विकास र व्यवहारिक नीति बिना यातायात क्षेत्रमा सुधार ल्याउन नसकिने बताउनु भएको छ। मेट्रो ट्राफिक एफएमको 14 वार्षिकोत्सवको अवसरमा आज भएको कार्यक्रममा अध्यक्ष सिटौलाले सरकारले वैदेशिक सड़क नीति र जरिमानाको सिको गरे पनि स्वदेशी धरातल र पूर्वाधारलाई भने उपेक्षा गरेको आरोप लगाउनुभयो। उहाँले नेपालको कर्मचारी तन्त्र र सरकारलाई सम्बोधन गर्दै सिंगापुर, अमेरिका र युरोपका विकसित सड़कको उदाहरण दिएर नेपालमा नीति नियम लाद्न नहुने तर्क गर्नुभयो। सिंहदरबारमा बसेर बनाइने अव्यवहारिक नीतिका कारण यातायात क्षेत्र भद्रगोल भएको दावी गर्दै सिटौलाले पूर्वाधार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न माग पनि गर्नुभएको छ। कार्यक्रममा महानायक राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्य बीच बलियो समन्वय हुनुपर्नेमा जोड़ दिनुभएको छ। त्यस्तै वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताउनु भएको छ। त्यसै गरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधि मैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड़ दिनुभएको छ। काठमाडौँ महानगरपालिका 30 का लेखा अधिकृत उद्धव भट्टराई घुस रकम सहित पक्राउ परेका छन्। उनलाई 21,000 रूपियाँ घुससहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिशका लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको र थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको अभियोगमा ललितपुर प्रहरीले पठाउका चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको मिर्चया नगरपालिका 5 घर भई ललितपुरको थसिखेल बस्ने 34 वर्षीय प्रवीण कुमार शाह रहेका छन्। महिला सेवाग्राहीलाई पठाउ बुलिङ गरी सेवा लिने क्रममा सार्वजनिक ठाउँ र उनको फोन नम्बर कल तथा म्यासेजद्वारा अश्लील अपशब्द बोली दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले शाहलाई पक्राउ गरेको हो। आयुर्वेदिक औषधिहरू गैर कानूनी रूपमा उत्पादन तथा बिक्री वितरणमा संलग्न रहेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा प्युठानका 26 वर्षीय रामप्रसाद पोखरेल, ताप्लेजुङका 29 वर्षीय आइतमान तामलिङ लिम्बु, 33 वर्षीय उज्जवल लिम्बु, ललितपुर महानगरपालिका 7का 42 वर्षीय सन्दीप महर्जन र नुवाकोटका 41 वर्षीय गोकर्ण अर्याल रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको जनाएको छ। प्रहरीले उनीहरूलाई कार्यवाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग पठाएको छ। र भक्तपुर नगरपालिकाद्वारा संचालित खोप अस्पतालले एक वर्षमा 74 जिल्लाका 3,27,000 भन्दा धेरै बिरामीलाई सेवा प्रदान गरेको छ। अस्पतालले गएको आर्थिक वर्ष 82-83 3,27,318 जना बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको हो। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा 13% भन्दा धेरै हो। अघिल्लो आर्थिक वर्षमा 2,88,946 जनाले सेवा प्राप्त गरेका अस्पतालको तथ्याङ्क छ। खोप अस्पतालमा अहिले विभिन्न स्वास्थ्य सेवा अन्तर्गत 201 जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत रहेका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाल मन्दिरको जग्गा र बजेट इनामिना प्रकरणमा मुद्दा दायर, 8 जनामध्ये 5 जना फरार प्रतिवादी। यातायात क्षेत्रको सुधारका लागि पूर्वाधार विकास र व्यावहारिक नीति हुनुपर्नेमा व्यवसायको जोड़ सरकारले उपेक्षा गरेको आरोप। र काठमाडौँ महानगरपालिका 30का लेखा अधिकृत भट्टराई घुस रकम सहित पक्राउ। अहिलेलाई चार भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: खैदाई दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
3: ए ल ल लिनुहोस् भाइ।
2: अनि दाई कति भयो पैसा?
3: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
4: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
0: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने पनि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरे दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समग्र रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म मतलब कतार गए थेरापी गर्नु त्यो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु
6: सिर अब म बेस्तरी खुसी म त अहिले त
5: अब त म त बसेँ भनेको छ नि म
6: सुँगै सुँगारे रामराजीपुर कलिम्पुर भन्छ न पितनमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतते पोल्ने दुख्ने बेसी पटौने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934
8: सापके काटे में ध्यान देवे वाला बात सापके काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
9: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
10: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
11: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
10: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
11: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
11: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
12: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
13: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
12: दुख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
13: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
14: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: वर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472882 र 98470240870।
6: किन झोक्राउनु भन्छ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
7: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
8: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने न फुट्ने, रङ गर्न नपर्ने फाइबर का ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किंग सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीताराजपुर, मोबाइल 98570211757 र 98472996228।
9: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अबको घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
2: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
3: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
1: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
2: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
4: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
5: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
6: के कुरा, हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
7: ए जान्त जान्त
3: होइन, के भयो बाबु?
8: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
3: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुशी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नानी खाना खान आऊ।
12: लाउ दिनुस।
11: हात धोयौ?
12: धोइसके बाबा।
11: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
12: ढिला भइसक्यो।
13: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
11: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
13: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
14: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
15: नेपाल सरकार विज्ञापनको।
7: उत्सवको पर्व
15: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
7: एसएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
15: कृषि विकास बैंकको गल्ली भिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
7: फोन नम्बर 0175469599
16: साउजी क्यूआर भयो
17: भगनुस् त मेसेज आएको छैन
18: घरी एसएम

0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: पछिल्लो तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
5: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
7: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्ने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
9: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलो सिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
10: फोन नम्बर 071-531-641 535-641
11: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
12: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
13: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
12: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: रेडियो लुम्बिनी 96.8 मेगा।

0: जातका फलफूल पनि खुवाए तपाईले नि।
1: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
2: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
3: सिकल सेल रोगको एक जानकारी।
4: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
3: सिकल सेल रोगका लक्षणहरू:
5: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
4: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
5: जन्डिस हुने,
4: आँखाका समस्याहरू देखा पर्ने,
5: संक्रमणहरू भइरहने,
4: पक्षीघात समेत हुने,
5: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
4: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
5: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
4: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
5: कुनै पनि रोगको संक्रमण विरूद्ध खोपहरू लगाउनु पर्छ,
4: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
5: रक्त अल्पताको उपचार गराउनु पर्छ,
4: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
5: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
4: धेरै तनाव लिनु हुँदैन,
5: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
4: सिकलसेल रोगको रोकथाम:
5: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
4: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
5: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
4: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
6: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
7: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: सिकल सेल रोगको एक जानकारी।
4: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो।

0: यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
0: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
2: जन्डिस हुने,
0: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
0: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
0: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
0: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
0: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
0: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
0: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
0: सिकलसेल रोगको रोकथाम:
2: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
0: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
6: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरौँ।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
10: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
11: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934।
12: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
12: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
7: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न, के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
14: चिज अब म बेस्तरी खुसी, म त अहिले त
13: अब त म त बचे भनेछ नि। म
14: रामराजीपुर कलिपुर भन्छ न, पिटर माडी मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि। यहाँ झस्का हानी, यहाँबाट झस्का हानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
11: बीस विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
9: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
15: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
16: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
17: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
18: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
17: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
18: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
17: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
18: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
17: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
18: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
19: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
20: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
19: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
20: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
19: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
21: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: खांची ओबीसी सीमेंट देश को सीमेंट
1: वर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीद में पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर शॉट में पाउनुहोस् 100 स्क्वायर फीट को सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9842128 र 9847024870
6: किन झोक्राउनु भयो काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीतारामपुर मोबाइल 9857021757 र 9742796228
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
10: डर लाग्नु निद्रा नलाग्नु
9: अनौठा विचार आउनु
10: निराशा बढ्नु खुसी नहुनु
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
10: छटपटी हुनु चिटचिट पसिना आउनु
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
9: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
11: नानी खाना खान आऊ
12: लाउ दिनुस
11: हात धोयौ
12: धोइसके बाबा
11: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनुपर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
12: ढिला भइसक्यो
11: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ
13: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
11: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौं
14: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
15: नेपाल सरकार विज्ञापनको
16: उत्सवको पर्व
17: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
16: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
17: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
16: फोन नम्बर 071542669 549699
18: खुसीको खबर
19: होइन के खुसीको खबर हो दाजु
18: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि
19: हो र
18: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071535823
19: साउजी क्यूआर भयो है
20: ए भगनुस् त मेसेज आएको छैन
21: घरी एसएमएस

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
6: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
8: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205।
8: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
6: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ अहिले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
9: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
8: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
10: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगु, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
11: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
12: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
13: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
14: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
15: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काट्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
13: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
15: मोबाइल 9826311 र
13: 9826213154।
16: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
17: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
16: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
13: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
18: फोन नम्बर 0715316041, 5356041।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: केको छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
9: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
10: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
9: मणि मुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
11: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
12: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्कनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
11: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
12: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
11: सम्पर्क न्यू लाइट कलेज, तिरोत्तमा 1 शङ्कर नगर, रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
13: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त? के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
14: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
15: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा।
16: तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
17: निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि।
16: हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ
17: लाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलोतमा चार नयाँ मिल रूपन्दै। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
18: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
19: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
20: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
19: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
20: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
19: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
20: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
21: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भाईल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। अहा ई होखे न तरीका सास ससुर के। हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
22: देखा पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
21: ठीक बात सुनल जाए रेडियो में लगातार बाजत बा।
23: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
21: फल फूल और साग पात बच्चा के खाना साथ साथ
22: सब मिल के खियावल जाए,
21: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
22: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जगह बेची दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जगह बेची देवल जाए।
21: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
22: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
24: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
25: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दै छौ क्या?
24: आहा यो नि तरिका सासु ससुराको हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
26: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
24: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
0: मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
1: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
2: सबै मिलाई खुवाऊ
1: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
2: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
3: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
4: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मरिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ कक्षा सञ्चालन साउन अन्तिम सातादेखि जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस सम्पर्क रामबडी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मरिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
6: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजे हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। सांसदलाई स्वकीय सचिवको निर्णय विरूद्ध सर्वोच्चमा रिट, सोमबार प्रारम्भिक सुनवाई हुने। परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न राष्ट्रपतिको निर्देशन। प्रधानमन्त्रीको सचिवालयमा 27 जनालाई नियुक्ति, 2 जनालाई मन्त्री र 2 जनालाई राज्य मन्त्री सरह सुविधा। मोटरसाइकलमा स्टन्ट गरेका राष्ट्रपा सांसद बबलु गुप्तालाई 500 रूपियाँ जरिमाना। आफ्नो व्यवहारप्रति सांसद गुप्ताद्वारा क्षमा याचना। बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा 8 जना विरूद्ध मुद्दा दायर। विदेश जाँदा श्रमिकले ऋण लिनुपर्ने बाध्यता अन्त गर्ने श्रम मन्त्रीको घोषणा। बाँझो जग्गालाई उपयोगमा ल्याउन भूमि बैंक सञ्चालन गर्ने तयारी। उत्पादनमा वृद्धि गर्दै युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने लक्ष्य। फुटबलको चौरा गोलपाक सड़क निर्माणका लागि पुनः म्याप थप, 40% काम अझै बाँकी। नवलपरासीको सुस्ता जोड्ने झोलिङ्गे पुल जीर्ण, नवलपरासीका उखु किसानले पाए 2.5 करोड अनुदान। र विश्व टेस्ट च्याम्पियनशीप 2027 को फाइनल द ओभलमा हुने। अब खबर विस्तारमा। संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा 2 वटा

सदस्यताले आफ्ना सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको जनाएको हो। महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ। सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्न पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची 2 संशोधन गरिएको छ। यो व्यवस्था अनुसार अब हरेक संघीय सांसदले शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। अनावश्यक खर्च भन्दै पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारले हटाएको स्वकीय सचिवको व्यवस्थालाई वर्तमान सरकारले पुनः कायम गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ। प्रधानमन्त्री बालन शाहले आफ्नो सचिवालयमा 27 जनालाई नियुक्ति दिएको खुलेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले प्रतिनिधि सभा नियमावली अनुसार सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सचिवालयमा गरिएको नियुक्तिको संख्या खुलाएको हो। प्रधानमन्त्री शाहले मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असीम शाहलाई मन्त्री सरहको सेवा सुविधा पाउने गरी नियुक्त गर्नुभएको छ। साथै राज्यमन्त्री सरहको सुविधा पाउने गरी नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा संचार प्रविधि सल्लाहकार विवेक मिश्रलाई नियुक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गरेकोमा आफ्नै सचिवालयमा 2 मन्त्री सरह र 2 राज्यमन्त्री सरह नियुक्ति दिनुभएको हो। प्रधानमन्त्रीले सचिवालयमा 48 राख्न सक्ने व्यवस्था छ। प्रधानमन्त्री सचिवालयमा 1 अवैतनिक स्वास्थ्य सल्लाहकार पनि नियुक्त गरिएको छ। कांग्रेस सांसद थपलियाले संसद सचिवालयमा दर्ता गराएको प्रश्नमा प्रधानमन्त्री शाहको सचिवालयमा कुन कानून अनुसार कुन तहका कस्तो सेवा सुविधा पाउने व्यक्ति नियुक्त भएका छन् भनेर सोधिएको थियो। उनीहरूले गाडी सुविधा पाए नपाएको पनि प्रश्न गरिएको छ। जवाफमा प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाले मन्त्री सरहका व्यक्तिको नियुक्ति प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2074 अनुसार गरिएको उल्लेख गर्नुभएको छ। मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बबलु गुप्तालाई ट्राफिक प्रहरीले कार्यवाही गरेको छ। पूर्व मन्त्री समेत रहेका गुप्तालाई ट्राफिक प्रहरी कार्यालय सिराहाले ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिमाना तिराएको हो। जरिमाना बुझाएपछि ट्राफिक प्रहरीले उहाँलाई जरिमाना रसिद हस्तान्तरण गरेको छ। सामाजिक सञ्जाल भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचना सहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको छ। सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले 500 रूपियाँ जरिमाना लिए तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो। नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट हिनामिना प्रकरणमा 8 विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बालबालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै आज अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धानमा प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो। बाल संगठन काठमाडौँकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक राज श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य मात्रै पक्राउ गरेका छन्। बाँकी 5 भने फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको

श्रम रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक गरिने बताउनु भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालय र आईओएमओएम को आयोजनामा पाँचौं नेपाल फोरम अन माइग्रेशन एण्ड डेभलपमेन्ट सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले चर्को ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताउनुभयो। उहाँले फ्री भिसा फ्री टिकटको नीति कागजमा मात्रै सीमित रहेको बनाउँदै सरकारले यसलाई पुनरावलोकन गर्न लागेको जानकारी दिनुभयो। वैदेशिक रोजगार ऐनको प्रस्तावित संशोधित मसौदा पारित भएपछि पालना गर्नेलाई प्रोत्साहन र उल्लंघन गर्नेलाई थप कडा सजायको व्यवस्था समेत गरिने उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा आईओएम का तर्फबाट चीफ मिशन अफिसर हेलेन फोर्स नेपालले सुरक्षित व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौतामा उत्कृष्ट नेतृत्व प्रदर्शन गरिरहेको बताउनुभयो। नेपालले सुरक्षित र व्यवस्थित आप्रवासनका लागि विश्वव्यापी मञ्चहरूमा आफ्नो प्रतिबद्धतालाई राष्ट्रिय कार्ययोजनामा उतार्दै बलियो नेतृत्व देखाएको उहाँको भनाइ छ। श्रमिकहरूको समस्या समाधानका लागि युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागमा मार्फत उजुरी.doefe नामक अनलाइन प्लेटफर्म शुरू गरेको छ। सरकारले बाँझो जमिन उपयोगका लागि भूमि बैंक सञ्चालन गर्ने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। लामो समयदेखि उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले मन्त्रालयले आवश्यक तयारी शुरू गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार भूमि उपयोग ऐन 2076 तथा भूमि उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 गरेको कानूनी व्यवस्था अनुसार पालिकाले प्रयोगविहीन निजी जग्गा पहिचान गरी भूमि बैंक मार्फत उपयोगमा ल्याउन सक्नेछन्। यस व्यवस्था अनुसार जग्गा धनीले आफै खेती गर्न नसक्ने वा लामो समयसम्म जग्गा प्रयोग नगरेको अवस्थामा स्वेच्छाले आफ्नो जग्गा भूमि बैंकमा सूचीकृत गर्न सक्नेछन्। मन्त्रालयका अनुसार यस प्रक्रियाबाट बाँझो जग्गाको उपयोग बढ़नका साथै कृषि उत्पादनमा वृद्धि युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने खेतीयोग्य जमीनको संरक्षण गर्ने तथा आयातित कृषि उपजमा निर्भरता घटाउने अपेक्षा गरिएको छ। देशका विभिन्न भागमा बसाईसराई वैदेशिक रोजगारी र श्रम अभावका कारण हजारौं हेक्टर खेतीयोग्य जमीन बाँझो रहँदै आएको छ। भूमि बैंक सञ्चालन भएपछि यस्ता जग्गालाई पुनः उत्पादनमा जोड्ने र स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने सरकारको विश्वास छ। एक दशक हुँदा समेत निर्माण कार्य पुर्याउन नसकेको बुटवलको चौरा गोलपाट सड़कको काम तोकिएको समयमा सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरिएको छ। शुरूआती निर्माण कम्पनीले लामो समय सड़क अलपत्र पारेपछि अर्को कम्पनीले ठेक्का पाएको थियो, तर राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद तौफिक अहमद खान समेत संलग्न बाबुल दर्शन मालिका देवीले पनि समयमा काम नसकेपछि पुनः पटक म्याद थपिएको हो। यसअघि असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए तापनि काम पूरा नभएपछि आगामी असोज 20 गतेसम्मका लागि म्याद थप गरिएको छ। सांसद खानले यो कम्पनी आफ्नो नभएर भाइको भएको दावी गर्दै आउनु भएको छ। शुरूमा यो सड़क निर्माणको ठेक्का कञ्चनजंघा बिरूवा देवीले लिएको थियो। 8 वर्षसम्म काम पूरा नगरेपछि उक्त कम्पनीसँगको ठेक्का रद्द गरी बाबुल दर्शनलाई दिइएको हो। तर यो कम्पनीले पनि पटक पटक गरेका प्रतिबद्धता पूरा गर्न सकेको छैन। सड़क डिभिजन कार्यालय बुटोलका सूचना अधिकारी प्रज्ञा शर्माले निर्माण कम्पनीले निर्धारित समयमा काम सक्न नसकेपछि असोज 20 गतेसम्म म्याद थप गरिएको जानकारी दिनुभयो। हालसम्म 60% काम सकिएको बताउँदै उहाँले ठेकेदारले असोज 20 भित्र काम सक्छु भनेर प्रतिबद्धता व्यक्त गरेपछि म्याद थप्ने बताउनुभयो। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर 5 सुस्तालाई जोड्न नारायणी नदीमाथि बनाइएको झोलिङ्गे पुल जीर्ण बन्न थालेको छ। पुल सुरक्षाका लागि लगाइएका जाली फाटेका छन् भने नटबुलहरू खुकुलो भएका छन्। नेपालको सबैभन्दा धेरै स्पान भएको र लामो झोलुङ्गे पुलका रूपमा चिनिने सुस्ता पुलको लागत करिब 21 करोड़ हो। झण्डै 9 वर्ष लगाएर बनाइएको यो पुल सुस्ता जाने आउने दुई पाङ्ग्रे सवारी र पैदल यात्रीले प्रयोग गर्दछन्।
पहिले पुल नहुँदा सुस्तावासीले नारायणी नदी डुंगाबाट तर्नु पर्थ्यो र भारतीय भूमिबाट घुमेर आउजाउ गर्नु पर्थ्यो। पुल बनेपछि आफ्नै नेपाली भूमिबाट सुरक्षित र सहज आवत जावत सम्भव भएको छ। पुलसँगै सुस्ता बस्तीमा विद्युत विस्तार गरिएको छ। पश्चिम नवलपरासीका ओखु किसानले आर्थिक वर्ष 2082-83 को अनुदान रकम समयमै भुक्तानी पाएका छन्। सरकारले असार मसान्तमा ओखु बापतको अनुदान रकम निकासा गरेपछि किसानहरूको खातामा 12.5 करोड़ भन्दा बढ़ी रकम पठाइएको छ। हरेक वर्ष दशैंको समयमा वितरण हुँदै आएको अनुदान यस वर्ष 40 सिजनको सोही आर्थिक वर्षमै निकासा भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालय परासीका प्रमुख कमल सापकोटाका अनुसार 12.61 करोड़ रूपियाँ असार मसान्त अगावै किसानको खातामा भुक्तानी भइसकेको छ। 464 जना किसानको आवश्यक कागजात र विवरण पेश हुन नसकेकाले 35,68,000 रूपियाँ बराबर भुक्तानी हुन बाँकी रहेको छ। गत आर्थिक वर्षमा बागमती चिनी उद्योगले 3,514 र लुम्बिनी चिनी उद्योगले 1,881 किसानको उखुद खरिद गरेको विवरण पेश गरेका थिए। जिल्लामा रहेका 4 वटा निजी मिल मध्ये बागमती, खड्कासारी चिनी मिल र लुम्बिनी चिनी उद्योग मात्र सञ्चालनमा थिए। बागमतीले 11,54,434 क्विन्टल र लुम्बिनी चिनी मिलले 6,99,083 क्विन्टल उखु क्रसिङ गरेको थियो। यही खबरसँगै हामी अपरान्ह 5 बजेको हाल खबरको अन्त्यमा छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। सांसदलाई स्वकीय सचिवको निर्णय विरूद्ध सर्वोच्चमा रिट। सोमबार प्रारम्भिक सुनवाई हुने। परिवार र आफन्तलाई स्वकीय सचिवमा नराख्न राष्ट्रपतिको निर्देशन। प्रधानमन्त्रीको सचिवालयमा 27 जनाले अनुमुक्ति, 2 जनालाई मन्त्री र 2 जनालाई राज्यमन्त्री तहको सुविधा। मोटरसाइकलमा स्टन्ट गरेका रासपा सांसद बबलु गुप्ताले 500 रूपियाँ जरिमाना। आफ्नो व्यवहारप्रति सांसद गुप्ताद्वारा क्षमा याचना। बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा 8 जना विरूद्ध मुद्दा दायर। विदेश जाँदा श्रमिकले ऋण लिनुपर्ने बाध्यता अन्त गर्ने श्रम मन्त्रीको घोषणा। बाँझो जग्गालाई उपयोगमा ल्याउन भूमि बैंक सञ्चालन गर्ने तयारी। उत्पादन वृद्धि गर्दै युवा क्षेत्रलाई कृषि क्षेत्रमा आकर्षित गर्ने लक्ष्य। बुटवलको चौरा गोलपाट सड़क निर्माणका लागि पुनः म्याद थप 40% काम सम्पन्न। नवलपरासीको सुस्ता जोड्ने झोलुङ्गे पुल जीर्ण। नवलपरासीका औको किसानले पाए 12 करोड़ रूपियाँ अनुदान। र विश्व टेस्ट च्याम्पियनसिप 2027 को फाइनलमा फाइनल द ओभलमा हुने। अवस्था अपराह्न 5 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: खै दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न।
1: ए ल ल लिनुस् भाइ।
0: अनि दाई कति भयो पैसा?
1: ल हेर भाइ, के गरेको तपाईले? तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
2: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसिंहै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: को घर वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 9803364660।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ, अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाइले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्यै छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
6: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आए। जमानै फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलात नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9850505934।
10: जडिलो बाटो बचौ र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं, जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानी पूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जनधन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डडेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी नेपाल।
11: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान, सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं। छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी नेपाल।
12: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
13: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
12: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
13: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
12: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
13: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
12: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
13: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
14: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
15: कहाँ हुनु नि? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी।
14: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
15: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
14: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
15: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा, अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
14: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
16: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
17: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा

0: आरका खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9472812882 र 9847024870
5: होइन फुर्के बा किन के भयो र
6: बाह्र चौरासी
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
5: होइन है पुर्खे बा फेरि दौडिँदै कता हो
6: ए किरिम यनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक
7: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071562744 562745
8: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
3: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
9: हाम्रा सेवाहरू:
3: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
3: बाल रोग,
9: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बात रोग,
9: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
9: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
3: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
12: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
13: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175628832, मोबाइल
14: 9857021835।
15: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
16: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
17: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
18: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
17: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
18: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
17: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
18: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
17: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
18: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
17: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
16: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
1: शरीर फुलेर जागुत जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसनाङ्गी गाडकोट नम्बर 10 सीताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ, म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: सिर अब म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बच्यो भनेको छ नि।
4: रामराजीपुर कलिमपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका बिहान बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
6: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
7: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
6: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
7: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
6: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
7: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
6: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
10: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
9: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
11: यसरी स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
10: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
12: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
14: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
13: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाको ठहर, सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न दवाब दिएको दावी, सरकारका गतिविधिप्रति चिन्ता व्यक्त।
0: चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी, दिनमा दुई तीन घण्टा गाड़ी रोकेर काम गरिने।
1: असारकै विद्युत महसुलमा नयाँ कर लगाएको भन्दै उपभोक्ताको विरोध, साउनको मात्रै भ्याट समावेश गरिएको प्राधिकरणको दावी।
2: रिडिङ डेटले गर्दाखेरि त्यस्तो भएको हो, त्यो प्र्याक्टिकल कुरा चाहिँ बुझिदिनुपर्छ सबैजनाले।
0: बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा, अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू।
1: र इटालीको प्रशिक्षक बन्ने प्रस्ताव पेप ग्वार्डियोलाद्वारा अस्वीकार, सन् 2027 विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल द ओभलमा हुने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरू एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिड्स आईसीजेले नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको ठहर गरेका छन्। संयुक्त विज्ञप्ति मार्फत ती तीन संस्थाले नेपाल सरकारका पछिल्ला गतिविधिका कारण न्यायपालिकाको स्वतन्त्रता जोखिममा परेको भन्दै गम्भीर चिन्ता समेत व्यक्त गरेका छन्। सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न बहाल वाला न्यायाधीशलाई राजीनामाका लागि दवाब दिने वा महाभियोगको धम्की दिने सम्मको प्रयास भएको विश्वसनीय रिपोर्ट प्राप्त भएका पनि विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनैतिक दवाब दिएको र उहाँहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिएको रिपोर्ट प्राप्त भएको ती संस्थाको दावी छ। सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनैतिक प्रभुत्व बढ़ाएको र बहालवाला न्यायाधीशलाई राजीनामा वा महाभियोगको दवाब दिएको आरोप लगाइएको छ। यस्ता गतिविधिले न्यायिक स्वतन्त्रता र विधिको शासनमा गम्भीर असर पार्ने उनीहरूको ठहर छ। साथै नेपाल सरकारलाई न्यायाधीशमाथि राजनैतिक दवाब नदिन, स्पष्ट संवैधानिक आधार बिना महाभियोग प्रक्रिया अघि नबढ़ाउन, न्यायिक नियुक्तिलाई पारदर्शिता र योग्यतामा आधारित बनाउन तथा संवैधानिक परिषद ऐनमा गरिएका संशोधनलाई खुला

0: पर्ने उल्लेख छ। निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्याख्या गरिएको छ। स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। निर्देशनमा नियुक्ति पारिवारिक र नातागोता भन्दा बाहिरबाट हुनुपर्ने भनिएको छ। सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्न पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। यो निर्णय विरूद्ध सर्वोच्च अदालतमा अधिवक्ता प्रेमराज सिलवाल र मणिराज उपाध्यायले आज छुट्टा छुट्टै रिट दर्ता गराउनु भएको छ। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचित 2 संशोधन गरिएको छ। यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। राष्ट्रपतिले भने राज्य कोषबाट उपलब्ध हुने सुविधाको सदुपयोग सुनिश्चित गर्न स्वकीय सचिव नियुक्ति प्रक्रिया पारदर्शी मितव्ययी र जनउत्तरदायी हुनुपर्नेमा जोड़ दिएको छ।
1: 48 पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाण्डुमा वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषयका विचार गोष्ठी भएको छ। कार्यक्रममा सहभागी भएका नेताहरूले वर्तमान सरकार विरूद्ध साझा रणनीतिसहित अघि बढ़नुपर्ने धारणा राखेका छन्। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिको रणनीति समयमै बुझ्न नसक्दा संविधान निर्माण पक्षधर राजनैतिक दलहरूले ठूलो क्षति बेहोर्नु परेको बताउनुभयो। उहाँले गएको भदौ 23 र 24 गते भएका घटनाप्रति गम्भीर समीक्षा आवश्यक रहेको समेत बताउनु भएको छ। साथै उहाँले अब सरकारलाई चौतर्फी रूपमा घेराबन्दी गर्ने गरी अघि बढ़नुपर्ने बेला आएको समेत बताउनु भएको छ।
0: नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट हिनामिना प्रकरणमा 8 विरूद्ध काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाण्डु जिल्ला अदालतमा ठगीको कसूरमा मुद्दा दर्ता दायर भएको हो। बाल संगठन काठमाण्डुका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्मचार्य र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयाग राज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्मचार्य मात्रै पक्राउ परेका छन्। बाँकी 5 भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनकी तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइएको छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो।
1: नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुइन खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर डिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसपालि भोलि

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-82 र 98-470-24-870।
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26

0: अबको घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
1: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
2: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबद्लिने हो भने
3: परिवारका प्रवक्ता राजन ढकालसँग कुराकानी गर्नुभएको छ।
4: यस्तो पहिला चाहिँ अब हाम्रो बिलिङ प्रणाली बुझ्नु पर्यो होइन, हाम्रो रिडिङ चाहिँ महिनैभरि, कसैको एक गते, कसैको दुई गते, कसैको चार, कसैको दस गरेर महिनैभरि बिलिङ रिडिङ हुन्छ होइन। अनि एक महिनाको खपत गरिसकेपछि अर्को महिना बिल जारी हुन्छ। यो आर्थिक वर्षमा अघिल्लो महिनाको कसैको दस गते रिडिङ भएको छ भने साउनको दस गते बिल जारी हुन्छ, कसैको असारको एक गते भएको छ भने साउनको एक गते बिल जारी हुन्छ। भ्याटको सिस्टम के हुन्छ भने जुन महिनामा बिल जारी हुन्छ त्यो महिनामा भ्याट लिने भन्ने हुन्छ। त्यो हिसाबले हामीले आन्तरिक राजस्व कार्यालयसँग पनि समन्वय गरेर अब यो बिल जारी भइसकेपछि भ्याट लिनुपर्छ भन्ने हो। अहिले यस्तो अलिकति त्यो नमिलेको जस्तो चाहिँ के छ भने उपभोक्तालाई वर्षमा बाह्र महिनाभन्दा बढीको भ्याट तिर्नु पर्दैन। जस्तो भनौँ न हजुरलाई अर्को वर्ष गएर असारमा तिर्दा त जेठको तिर्छन् नि त, अनि त्यसपछि असारको साउन्डमा जान्छ। अब त्यो रिडिङ डेटले गर्दाखेरि त्यस्तो भएको हो। अब त्यो बिल जारी भइसकेपछि चाहिँ भ्याट लिनुपर्छ भनेर त्यही अनुसार चाहिँ हामीले ट्याक्स अफिसर सल्लाह गरेर सिस्टम छ लागू भएको।
5: तर उपभोक्ताले त असार लगायतको शुल्कमा भ्याट जोडिएर आएपछि नीति विपरीत भयो, सरकारले नयाँ आर्थिक वर्ष
4: अर्को वर्ष के गर्ने त अब जस्तो भनौँ, अहिले त अब जस्तो ठ्याक्क जुन बेलामा नीति नियममा आयो भने एउटा त्यो कट अफ पोइन्ट हुने भयो। जस्तो अर्को वर्ष त त्यही हुन्छ नि त, अर्को वर्ष जस्तो असार कसैको त असार पन्ध्र गते रिडिङ भएको छ भने पन्ध्र दिन असारको आयो, साउनको पन्ध्र दिनको बिल आउँछ कि सबैको चाहिँ भनौँ असारको लास्टमा अथवा साउनको लास्टमा हुने भइदिएको भएदेखि एउटा कुरा हुन्थ्यो होला। त्यो रिडिङ डेटको मिसम्याच हुनाले रिडिङ डेट फरक भएर त्यो भएको हो। तर फन्डामेन्टली के हो भने एक आर्थिक वर्षमा बाह्र महिनाकै भ्याट लिने हो होइन, अब तेह्र महिनाको लिने होइन, त्यो चाहिँ टाइम हुन्छ नि। जस्तो कसैको चाहिँ साउन्डको अट्ठाइस गते पनि रिडिङ हुन्छ होइन, उन्तिस गते पनि रिडिङ हुन्छ होइन, त्यो हुँदा चाहिँ अब असारको दुई दिनको आयो होला, अनि यता त पुरै साउन्डको आयो नि त, त्यो रिडिङ डेटले गर्दाखेरि त्यस्तो भएको हो होइन। बिल एकै दिन जेनेरेट हुँदैन नि त सबैको, त्यो रिडिङ डेटले फरकले गर्दा हो। त्यो त्यो प्र्याक्टिकल कुरा चाहिँ बुझिदिनुपर्छ सबैजनाले।
5: प्राधिकरणले असारदेखि नै भ्याट थोपरेर असुल्न थाल्यो भन्ने उपभोक्ताको गुनासोप्रति यहाँको सन्देश के छ?
4: अब यस्तो भयो, त्यो लागेको हुन सक्छ होइन, अब यो आर्थिक वर्षबाट भ्याट लिने भनेर सरकारले नीति लागू गर्यो र ठ्याक्कै कट अफ पोइन्ट अब साउन्डमा गर्दाखेरि असारको बिलमा आयो भन्ने हुन सक्छ। तर के हुन्छ भने अब 83-84 असारमा जाउँदा पनि जेठको बिल मात्रै भ्याट लाग्छ, त्यसो गर्दाखेरि एउटा आर्थिक वर्षमा बाह्र महिनाभन्दा बढीको भ्याट लाग्दैन होइन, अब तेह्र महिनाको भ्याट लाग्ने हो कि भन्ने खालको चाहिँ मिसकन्सेप्सन भएको हो जस्तो लाग्छ मलाई आम जनतामा। त्यो चाहिँ हुँदैन होइन, अब एउटा आर्थिक वर्षमा बाह्रै महिनाको भ्याट लाग्ने हो। अब रिडिङ डेट फरक फरक भएको कारणले गर्दा फरक फरक डेटमा बिल जारी हुने भएको हुनाले त्यस्तो चाहिँ अलिकति मिसकन्सेप्सन भएको हो कि जस्तो लाग्यो, बुझाइ चाहिँ फरक भयो जस्तो लाग्यो।
3: उहाँ हुनुहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल। फेरि पनि खबरकै सिलसिला, नेपाल कार्पेट म्यानुफ्याक्चर्स एण्ड एक्सपोर्ट्स एसोसिएशनले कार्पेट निर्यात र कच्चा पदार्थ आयातमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएको छ। आज सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटमा एसोसिएशनका अध्यक्ष बलराम गुरूङले क्षेत्रगत समस्याहरू प्रस्तुत गर्नुभएको हो। भेटका क्रममा व्यवसायीले अल्पकालीन र दीर्घकालीन गरी दुई प्रकृतिका समस्याहरू राखेका थिए। अहिले अमेरिका निर्यात गरिएका नेपाली कार्केटमा कन्ज्युमर सेफ्टी सर्टिफिकेशनको अनिवार्य व्यवस्थाका कारण रोकिएको जानकारी गराउँदै व्यवसायले यसमा सहजीकरण गरिदिन आग्रह समेत गरेका छन्। यो विषयमा प्रधानमन्त्री शाहले तत्कालै सम्बन्धित निकायलाई कूटनैतिक पहल गर्न निर्देशन दिनुभएको अध्यक्ष गुरूङले जानकारी दिनुभएको छ।
6: शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनशनरत डाक्टर केसीले उठाएका मागबारे सरकारले ध्यानाकर्षण भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशनमा हुनुहुन्छ। उहाँले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै एनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नुभएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बब्लु गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कार्यवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लहान सिराहाले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिमाना तिराएको हो। बागमती प्रदेश 02002552131 नम्बरको मोटरसाइकलका चालक पीताम्बर चौधरीले जरिमाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचना सहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले 500 रूपियाँ जरिवाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष अर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो।
6: नेपाली यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सड़क पूर्वाधारको पर्याप्त विकास र व्यावहारिक नीति बिना यातायात क्षेत्रमा सुधार ल्याउन नसकिने बताउनु भएको छ। मेट्रो ट्राफिक एफएमको 14 वार्षिक उत्सवका अवसरमा आज भएको कार्यक्रममा अध्यक्ष सिटौलाले सरकारले वैदेशिक सड़क नीति र जरिवानाको सिको गरे पनि स्वदेशी धरातल र पूर्वाधारलाई भने उपेक्षा गरेको आरोप लगाउनु भएको छ। उहाँले नेपालको कर्मचारी तन्त्र र सरकारलाई सम्बोधन गर्दै सिंगापुर अमेरिका र युरोपका विकसित सड़कको उदाहरण दिएर नेपालमा नीति नियम लाद्न नहुने तर्क गर्नुभयो। सिंहदरबारमा बसेर बनाइने अव्यवहारिक नीतिका कारण यातायात क्षेत्र भद्रगोल भएको दावी गर्दै सिटौलाले पूर्वाधार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न माग पनि गर्नुभएको छ। कार्यक्रममा महानायक राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच बलियो समन्वय हुनुपर्ने जोड़ दिनुभएको छ। त्यस्तै वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताउनु भएको छ। त्यस्तै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधि मैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड़ दिनुभएको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
8: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
7: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
0: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। महोत्तरीको साबिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव सहित तीनजनाले बाल बालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको छ। तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखामा कार्यरत सूरज शाह विरूद्ध विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष 2068-69 बाल संरक्षण अनुदानको भत्ता रकम हिनामिना भएको उजुरीका आधारमा अनुसन्धान दर्ता भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो। जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ता बापत निकासा भएको 3,07,200 रूपियाँ सम्बन्धी सम्बन्धित बाल बालिकालाई वितरण नगरी हिनामिना गरिएको अख्तियारको अनुसन्धानमा उल्लेख।
3: यस्तै काठमाडौँ महानगरपालिका 30 का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन्। उनलाई 21,000 रूपियाँ घुससहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिशको लागि दुःख हैरानी दिई सेवा गराईसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको र थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो।
4: आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको छ। आज सुनको भाव तोलाको 2,85,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव 4,350 रूपियाँमा कारोबार भएको छ।
3: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार शेयर बजार बन्द भएको झण्डै 15 मिनटपछि नेप्से परिसूचक 1008 अर्थात 37% घटेको देखियो। नेप्से 1008 अंकले घटेर 1717 अंकमा देखिएपछि कतिपय लगानीकर्ता आश्चर्यमा पनि परे। नेप्से परिसूचक मात्रै नभई अन्य समूहगत सूचक पनि त्यसै गरी त्रुटिपूर्ण देखिएका छन्। नेप्सेको वेबसाइटका साथसाथै नेप्सेकै कारोबार प्रणाली टीएमएसमा पनि त्यस्तै त्रुटि देखिएको छ। एकाएक गणना अंकमा कसरी त्रुटि भयो भन्ने विषयमा अध्ययन भइरहेको नेप्सेले जनाएको छ।
4: आज दिउँसो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा पानी परेको छ। सुर्खेत के तनहु लगायतका जिल्लामा पानी हल्कादेखि मध्यम वर्षा भएको छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मध्य प्रदेशको 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको छ। शहाबुद्दीनले गम्भीर स्वास्थ्य समस्याको कारण राजीनामा दिनुभएको उहाँको कार्यालयलाई उद्धृत गरी समाचार संस्था रोइटर्सले जनाएको छ। निर्वाचनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि राष्ट्रपति शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको हो। शहाबुद्दीन हसिनाका पूर्व सहयोगी हुनुहुन्छ। सन् 2023 अप्रेलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका शहाबुद्दीनले सन् 2024 अगस्तमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेपछिको अस्थिर समय र त्यसको केही दिनपछि अन्तरिम सरकार गठन नभएसम्म देशको नेतृत्व सम्हाल्नु भएको थियो। बंगलादेशका राष्ट्रपति राष्ट्रप्रमुख हुन् तर यो भूमिका मुख्यतया आलंकारिक प्रकृतिको हुन्छ। कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्री परिषदमा निहित हुन्छ। बंगलादेशको समाचार साइट ढाका ट्रिब्यूनका अनुसार शहाबुद्दीनको राजीनामाले अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू गरेको छ भने राष्ट्रिय संसदका संघका सभामुख हाफिज उद्दीन अहमदले आज बेलुकाका लागि आपतकालीन पत्रकार सम्मेलन बोलाउनु भएको छ। बंगलादेशको संविधान बमोजिम नयाँ राष्ट्रपतिले पदभार ग्रहण नगरेसम्म सभामुखले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुहुनेछ।
4: युरोपेली संघ ईयूले बहुराष्ट्रिय प्रविधि कम्पनी गुगललाई 89 करोड़ यूरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा ईयूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याएको महत्वपूर्ण कानून डिजिटल मार्केट एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीहरूका तुलनामा अनुचित लाभ दिलाएका ईयूको तर्क छ।
3: नेपाल दर्पणमा अब केही खेल खबर। पेप ग्वाडियोलाले इटाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्ने प्रस्ताव स्वीकार गरेका छन्। यो हप्ताको शुरूमा इटालियन फुटबल महासंघ एफआईसीजीका अध्यक्ष जियोभानी मालागोले ग्वाडियोलासँग कुराकानी भएको र उनको तलबका सम्बन्धमा विशेष व्यवस्था गर्न सकिने बताएका थिए। इटालियन फुटबल महासंघका प्राविधिक निर्देशक पियोलो मालदिनीले बताए अनुसार गएको बिहिबार इटालीले शुरूमा आफ्ना पूर्व खेलाड़ी कार्लो एसेलोटीलाई सम्पर्क गरेको थियो। एसेलोटीले अहिले ब्राजिलको जिम्मेवारी सम्हालिरहेका छन्। एसेलोटीले ब्राजिलियन टोलीको प्रशिक्षणलाई निरन्तरता दिने र ग्वाडियोलाले खेलबाट विश्राम लिने आफ्नो योजनाबारे इटालीलाई जानकारी दिएका बीबीसीले जनाएको छ। लगातार तीनवटा विश्वकपमा छनौट हुन असफल भएको इटालीले आफ्नो टोलीको जिम्मेवारी सम्हाल्न खेल जगतका एकजना सर्वाधिक सफल प्रशिक्षकलाई आकर्षित गर्ने प्रयास स्वरूप ग्वाडियोलालाई आकर्षक तलबका साथै आफूलाई उपयुक्त लागे अनुसार कामको स्वरूप तयार गर्न सक्ने छूट दिएको थियो।
4: र सन् 2027को आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो तीनवटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले आईसीसीसँगको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यस निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई स्तरोन्नति असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाको ठहर। सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न दवाब दिएको दावी। सरकारका गतिविधिप्रति चिन्ता व्यक्त।
3: चितवनको तोइन खोलामा डिस्को काटेर हटाउने तयारी। दिनमा 2-3 घण्टा गाड़ी रोकेर काम गरिने।
4: असारकै विद्युत महसुलमा नयाँ कर लगाएको भन्दै उपभोक्ताको विरोध। साउन्डको मात्रै भ्याट समावेश गरिएको प्राधिकरणको दावी।
3: बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा। अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू।
4: र इटालीको प्रशिक्षक बन्ने प्रस्ताव पेप ग्वाडियोलाद्वारा अस्वीकार। सन् 2027को विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल द ओभलमा हुने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
5: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
6: ए जान्छ जान्छ।
7: होइन, के भयो बाबु?
8: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
7: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
6: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
8: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
9: लो किन नि के भयो सन्चो भएन
8: होइन यतिकै जाने मन लागेन
9: यतिकै पनि हुन्छ
8: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
9: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
10: नमस्ते कति टाइमले पाल्नु भयो
9: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
10: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
8: हस् म्याडम
11: नेपाल सरकार विज्ञापन बोर्ड

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: स्नातक तह भर्ना सम्बन्धी रामबाडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मरिग्राम स्थित रामबाडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क रामबाडी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मरिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 9857-42-624। बीए र बीएड को लागि 9841-29-657।
2: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857-59-934। लाइन्स चोक नारायणगढ चितवन। मोबाइल 9855-50-50-934।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइसोक नारायणगढ़। मोबाइल 9855-50-50-934। ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855-12-40-934।
6: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आज आइपुगेका छौ। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
2: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
6: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
2: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो दस सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु।
8: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
7: अब त म त बच्यो भनेछ नि।
8: रामराजीपुर कलिपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे, लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका बिहान एउटा पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सकिनु भएको।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
4: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
10: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौ,
9: पछिका लागि भनेर औषधि बचाएर नराखौ।
10: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ।
9: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
9: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
13: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
14: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
16: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
17: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सीटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएस एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 98-75-85-188 98-75-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
18: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
19: देख्नु भएन, औषधि हालेको।
18: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
19: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
18: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
19: हजुर,
18: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
19: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
18: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
19: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
18: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
19: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
20: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भयो है?
5: ए भन्नुहोस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याउं। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
4: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
2: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
5: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौँ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: पछिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-7019 र 98-672-96-018
1: सधै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागिमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-33-111 र 98-026-21-354
6: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौ उत्ति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यवहारिक सिकाई करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
11: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
12: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्
11: मणिमुकुन्द क्याम्पस योगी कुटी बुटवल 11 रूपन्देही फोन 071-424-117 मोबाइल 98-027-88-919 मणिमुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो
13: त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
14: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
13: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
14: सीट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
13: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071414268, मोबाइल 98570034520।
15: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
16: हाम्रा सेवाहरू
15: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
15: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
15: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
17: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
18: सम्पर्क 98570024344, 98570035227 र 98570073220।
19: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
20: हाम्रा सेवाहरू
19: जनरल फिजिसियन,
20: स्त्री तथा प्रसुति,
19: बाल रोग,
20: छाला तथा यौन रोग,
19: हार जोड्ने नसा तथा बाथ रोग,
20: टाउको तथा मनोरोग,
19: नाक कान घाँटी,
20: जनरल सर्जरी,
19: भिडियो एक्सरे,
20: डिजिटल एक्सरे,
19: ईसीजी,
20: डेन्टल तथा प्याथोलोजी,
19: फिजियोथेरापी
20: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
21: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
22: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
13: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
23: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि।
13: फोन नम्बर 071562683, मोबाइल
24: 98570021835।
25: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
26: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
25: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
26: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
25: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
26: सम्पर्क 98570016604, 98470078 र 071514029।
25: पशुपति कलेज तिलोत्तमा 16 कोटीहोबा बोहिया रूपन्देही।
27: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट बेलुका 7 बजेको हाल खबरमा बिन्दु भट्टराईको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइनमा www.radiolumbini.org, हाम्रो मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट पनि संसारभर सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। सांसदलाई स्वकीय सचिवको निर्णय विरूद्ध सर्वोच्चमा रिट, सोमबार प्रारम्भिक सुनवाई हुने। परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न राष्ट्रपतिको निर्देशन। प्रधानमन्त्रीको सचिवालयमा 27 जनालाई नियुक्ति, 2 जनालाई मन्त्री र 2 जनालाई राज्य मन्त्री सरह सुविधा। मोटरसाइकलमा स्टन्ट गरेका राष्ट्रपा सांसद बब्लु गुप्तालाई 500 रूपियाँ जरिवाना। आफ्नो व्यवहारप्रति सांसद गुप्ताद्वारा क्षमा याचना। बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा 8 जना विरूद्ध मुद्दा दायर। विदेश जाँदा श्रमिकले ऋण लिनुपर्ने बाध्यता अन्त्य गर्ने श्रम मन्त्रीको घोषणा। बाँझो जग्गालाई उपयोगमा ल्याउन भूमि ब्याङ्क सञ्चालन गर्ने तयारी। उत्पादनमा वृद्धि गर्दै युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने लक्ष्य। बुटोलको चौराहा गोल पार्क सड़क निर्माणका लागि पुनः म्याप थप, 40% काम अझै बाँकी। नवलप्रासीको सुस्ता जोड्ने झुलुङ्गे पुल जीर्ण, नवलप्रासीका उखु किसानले पाए 12.5 करोड़ अनुदान। र विश्व टेस्ट च्याम्पियनशीप 2027 को फाइनल द ओभलमा हुनेछ।

0: ಸಹಾಯ ಗೊಳ್ಳು. ವಾತ್ಸಲ್ಯ ಬುಟ್ವಲ್ ಕ್ಲಿನಿಕ್, ಸುಖನಗರ್, ಬುಟ್ವಲ್. ಸಂಪರ್ಕ 9800364460.
1: अब खबर विस्तारमा संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा दुई रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डाक्टर प्रेमराज सिलुवाल र मणिराम उपाध्यायले आज सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदनहरू दर्ता गराउनु भएको हो। स्वकीय सचिव राख्न दिने निर्णयले राज्य कोषमा अनावश्यक भार पर्ने दावी गर्दै उहाँहरूले सरकारको निर्णय बदर गर्नुपर्ने माग गर्नुभएको हो। उहाँहरूले प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, कानून मन्त्रालय, सभामुख प्रतिनिधि सभा लगायतलाई विपक्षी बनाउनु भएको छ। सर्वोच्च अदालतले दुवै निवेदनमाथि

यो व्यवस्था अनुसार अब हरेक संघीय सांसदले शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। अनावश्यक खर्च गर्दै पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारले हटाएको स्वकीय सचिवको व्यवस्थालाई वर्तमान सरकारले पुनः कायम गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयमा 27 जनालाई नियुक्ति दिएको खुलेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद सीता थपलियाले प्रतिनिधि सभा नियमावली 2000 अनुसार सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सचिवालयमा गरिएको नियुक्तिको संख्या खुलाएको हो। प्रधानमन्त्री शाहले मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असीम शाहलाई मन्त्री सरहको सेवा सुविधा पाउने गरी नियुक्त गर्नुभएको छ। साथै राज्यमन्त्री सरहको सुविधा पाउने गरी नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा संचार प्रविधि सल्लाहकार विवेक मिश्रलाई नियुक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गरेकोमा आफ्नै सचिवालयमा 2 जनालाई मन्त्री सरह र 2 जनालाई राज्यमन्त्री सरह नियुक्ति दिनुभएको हो। प्रधानमन्त्रीले सचिवालयमा 48 जनासम्म राख्ने व्यवस्था रहेको छ। मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद बबलु गुप्तालाई ट्राफिक प्रहरीले कार्यवाही गरेको छ। पूर्व मन्त्री समेत रहनुभएका गुप्तालाई ट्राफिक प्रहरीकारले सिराहाले ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिवाना तिराएको हो। जरिवाना बुझाएपछि ट्राफिक प्रहरीले उहाँलाई जरिवाना रसिद हस्तान्तरण गरेको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचना सहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु थियो। सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरीकारले कैलालीले 500 रूपियाँ जरिवाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो। नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट हिनामिना प्रकरणमा 8 जना विरूद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बालबालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै आज अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान प्रतिवेदनका आधारमा काठमाण्डु जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो। बाल संगठन काठमाण्डुका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक गरिने बताउनु भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालय र आईओएमको आयोजनामा 5 नेपाल फोरम अन माइग्रेशन एण्ड डेभलपमेन्ट सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले चर्को ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनु भएको हो। उहाँले फ्री भिसा फ्री टिकटको नीति कागजमा मात्र सीमित रहेको भन्दै सरकारले यसलाई पुनरावलोकन गर्न लागेको जानकारी गराउनु भएको छ। वैदेशिक रोजगार ऐनको प्रस्तावित संशोधित मस्यौदा पारित भएपछि पालना गर्नेलाई प्रोत्साहन र उल्लंघन गर्नेलाई थप कड़ा सजायको व्यवस्था गरिने समेत उहाँले उल्लेख गर्नुभएको छ। कार्यक्रममा आईओएमका तर्फबाट चीफ मिशन अफिसर हेलेन फोर्सले नेपालले सुरक्षित व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौतामा उत्कृष्ट नेतृत्व प्रदर्शन गरेको बताउनु भएको छ। सरकारले बाँझो जमीन उपयोगका लागि भूमि ब्याङ्क सञ्चालन गर्ने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा भूमि ब्याङ्क सञ्चालन गर्ने प्रक्रिया अगाडि बढ़ाएको हो। लामो समयदेखि प्रयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले मन्त्रालयले आवश्यक तयारी शुरू गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार भूमि उपयोग ऐन 2076 तथा भूमि उपयोग नियमावली 2079 तेस्रो
संशोधन 2082 गरेको कानूनी व्यवस्था अनुसार पालिकाले प्रयोगविहीन निजी जग्गा पहिचान गरी भूमि ब्याङ्क मार्फत उपयोगमा ल्याउन सक्नेछन्। यस व्यवस्था अनुसार जग्गा धनीले आफै खेती गर्न नसक्ने वा लामो समयसम्म जग्गा प्रयोग नगरेको अवस्थामा स्वेच्छाले आफ्नो जग्गा भूमि

मा सूचीकृत गर्न सक्नेछन्। एक दशक हुँदा समेत निर्माण कार्य पूरा हुन नसकेको बुटवलको चौराहा गोरुल पार्क सड़कको काम तोकिएको समयमा सम्पन्न हुन नसकेपछि पुनः म्याप थप गरिएको छ। शुरूवाती निर्माण कम्पनीले लामो समय सड़क अलपत्र पारेपछि अर्को कम्पनीले ठेक्का पारेको थियो, तर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद तौफिक अहमद खान समेत संलग्न बाबुल दर्शन मालिका जेभीले पनि समयमा काम नसकेपछि पुनः पटक म्याप थपिएको हो। यसअघि असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए तापनि काम पूरा नभएपछि आगामी असोज 20 गतेसम्मका लागि म्याद थप गरिएको हो। सांसद खानले यो कम्पनी आफ्नो नभएर भाइको भएको दावी गर्दै आउनु भएको छ। शुरूमा यो सड़क निर्माणको ठेक्का कञ्चनजंघा बिरूवा जेभीले लिएको थियो। 8 वर्षसम्म काम पूरा नगरेपछि उक्त कम्पनीसँगको ठेक्का रद्द गरी बाबुल दर्शनलाई दिइएको हो, तर यो कम्पनीले पनि पटक पटक गरेका प्रतिबद्धता पूरा गर्न सकेको छैन। सड़क डिभिजन कार्यालय बुटवलका अधिकारी प्रज्ञा शर्माले निर्माण कम्पनीले निर्धारित समयमा काम सक्न नसकेपछि असोज 20 गतेसम्म म्याद थप गरिएको जानकारी गराउनु भएको छ। अहिलेसम्म 60% काम सकिएको भन्दै वहाँले ठेकेदारले असोज 20 गते भित्र काम सक्छु भनेर प्रतिबद्धता गरेपछि म्याद थपिएको बताउनुभयो। पश्चिम नवलप्रासीको सुस्ता गाउँपालिका वडा नम्बर 5 सुस्तालाई जोड्न नारायणी नदीमाथि बनाइएको झुलुङ्गे पुल जीर्ण बन्न थालेको छ। पुल सुरक्षाका लागि लगाइएका जाली फाटेका छन् भने नट बोल्टहरू खुकुलो भएका छन्। नेपालको सबैभन्दा धेरै स्पान भएको र लामो झुलुङ्गे पुलका रूपमा चिनिने सुस्ता पुलको लागत करिब 21 करोड़ हो। झण्डै 9 वर्ष लगाएर बनाइएको यो पुल सुस्ता जाने आउने दुई पाङ्रे सवारी र पैदल यात्रीले प्रयोग गर्दैछन्। पहिले पुल नहुँदा सुस्तावासीले नारायणी नदी ढुङ्गाबाट तर्नु पर्थ्यो र भारतीय भूमिबाट घुमेर आउजाउ गर्नु पर्थ्यो। पुल बनेपछि आफ्नो नेपाली भूमिबाट सुरक्षित र सहज आवाजावत सम्भव भएको छ। पुलसँगै सुस्ता बस्तीमा विद्युत विस्तार गरिएको छ। पश्चिम नवलप्रासीका उखु किसानले आर्थिक वर्ष 2082-83 को अनुदान रकम समयमै भुक्तानी पाएका छन्। सरकारले असार मसान्तसम्ममा उखु बापतको अनुदान रकम निकासा गरेपछि किसानको खातामा 12.5 करोड़ बढ़ी रकम पठाइएको हो। हरेक वर्ष दशैंको समयमा वितरण हुँदै आएको अनुदान यस वर्ष चालू सिजनको सोही आर्थिक वर्षमै निकासा भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालय परासीका प्रमुख कमल सापकोटाका अनुसार 12.61 लाख 77 हजार रूपियाँ असार मसान्त किसानको खातामा भुक्तानी भइसकेको छ। 464 जना किसानको आवश्यक कागज र विवरण पेश हुन नसकेकाले 35,68,000 रूपियाँ भुक्तानी हुन बाँकी रहेको छ। गत आर्थिक वर्षमा बागमती चिनी उद्योगले 3,514 र लुम्बिनी चिनी उद्योगले 1,881 किसानको उखु खरिद गरेको विवरण पेश गरेका थिए। जिल्लामा 4 वटा चिनी मिलमध्ये बागमती खाँडसारी त्यस्तै चिनी मिल र लुम्बिनी चिनी उद्योग मात्र सञ्चालनमा थिए। बागमतीले 11,54,434 क्विन्टल र लुम्बिनी चिनी मिलले 6,99,083 क्विन्टल उखु क्रसिङ गरेको थियो। र सन् 2027 आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आउँदो 3 वटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको हो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलिबोन क्रिकेट क्लबले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो। इंग्ल्याण्ड क्रिकेट बोर्डले आईसीसी संघको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यस निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तरीय सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो त्यस्तै डिमेरिट पोइन्ट प्रदान गरेको छ। एमसीसीले पनि यस समस्यालाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई स्वीकार गरेको छ। विश्व टेस्ट च्याम्पियनशीपमा अहिले अस्ट्रेलिया शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका र न्यूजील्याण्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। यही खबरसँगै हामी हाल खबरको अन्त्यमा आइपुगेका छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक पुनः एकपटक। सांसदलाई स्वकीय सचिवको निर्णय विरूद्ध सर्वोच्चमा रिट, सोमबार प्रारम्भिक सुनवाई हुने। परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न राष्ट्रपतिको निर्देशन।
प्रधानमन्त्रीको सचिवालयमा 27 जनालाई नियुक्ति, दुईजनालाई मन्त्री र दुईजनालाई राज्य मन्त्री सरह सुविधा, मोटरसाइकलमा स्टन्ट गरेका राष्ट्रपा सांसद बबलु गुप्तालाई 500 रूपियाँ जरिवाना, आफ्नो व्यवहारप्रति सांसद गुप्ताद्वारा क्षमा याचना। बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा 8 जना विरूद्ध मुद्दा दायर, विदेश जाँदा श्रमिकले ऋण लिनुपर्ने बाध्यता अन्त्य गर्ने श्रम मन्त्रीको घोषणा। बाझा जग्गालाई उपयोगमा ल्याउन भूमि ब्याङ्क सञ्चालन गर्ने तयारी, उत्पादनमा वृद्धि गर्दै युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने लक्ष्य, बुटोलको चौराहा गोलपार्क सड़क निर्माणका लागि पुनः म्याद थप 40%, काम अझै बाँकी। नवलप्रासीको सुस्ता जुन्ने झोलुङ्गे पुल जीर्ण, नवलप्रासीका उखु किसानले पाए 12.5 करोड़ अनुदान। र विश्व टेस्ट च्याम्पियनशीप 2027 फाइनल द ओभलमा हुने। हवस्त, यिनै खबर शीर्षकसँगै बेलुका 7 बजेको हाल खबर सकियो। सूचना, सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: सिकल सेल रोग को एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकार को वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनुपर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनुपर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनुपर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकल सेल रोगको रोकथाम:
2: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
3: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
4: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
3: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
4: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
3: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
5: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
6: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
7: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
7: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
7: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
2: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
2: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
1: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
2: सम्पर्क 9857016604, 9847078705 र 0715140029।
1: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्दे।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुख नारायणगढ चितवन, मोबाइल 9855509934।
6: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीको सट्टा
7: महिलाको श्रम अधिकार र सम्मानको आवाज
8: कार्यक्रम साझा आवाज,
9: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
11: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर भनेछु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
9: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
7: पसिनाको सम्मान, समानताको अभियान
8: कार्यक्रम साझा आवाज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। नेपालबाट एक वर्षमा 86 करोड़ रूपियाँ भन्दा बढ़ीको अमरिसोको कुचो निर्यात। कालीमाटी बजारमा 60 वटा कृषि उपज उपभोग अयोग्य। किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोग गर्न विज्ञको आग्रह।
1: मौसमी चीजहरू होइन, त्यो सिजन अनुसारको चीजहरू चाहिँ छनौट गर्नु धेरै राम्रो हुन्छ।
0: पश्चिम एशियाको द्वन्द वार्ता र कूटनीतिबाट समाधान हुनुपर्नेमा नेपालको जोड़। सत्ता केन्द्रित हुनु कम्युनिष्टहरूको कमजोरी भएको प्रचण्डको भनाई। स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवाद निषेध गर्न रासोपाको निर्देशन।
2: पारिवारिक सदस्यहरू राख्ने विगतका कुप्रथाहरू कुचलनहरूलाई चाहिँ हामीले तोड्ने प्रयास गरेका हौं।
0: अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिला पक्राउ। काठमाण्डुमा एक वर्षमा आत्महानिका 1271 घटना। 12 जनाको जीवित उद्धार। मनसूनको 3 महिनामा सशस्त्र प्रहरीले 347 जनाको सकुशल उद्धार गर्यो। नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह।
3: संयुक्त परिवार नेपालले स्थायी युनिटहरूबाट पनि र अस्थायी युनिटहरू समेत विपद प्रति कार्यका लागि स्थापना गरेर निरन्तर रूपमा कार्य गरिरहेको छ।
0: र भारतमा पेपर लिक संशोधन विधेयकलाई मन्त्री परिषदको स्वीकृति।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: थोरै लगानीमा धेरै पैसा कमाउने उद्देश्य लिएर श्रम सम्झौता नभएका प्रतिबन्धित देशहरूमा रोजगारीमा जाने नेपाली युवाको संख्या दिनानुदिन बढ़दो क्रममा छ। आर्थिक अवस्था कमजोर भएका र नेपालमै रोजगारीको अवसर नहुँदा नेपालको पैसासँगै नेपाली श्रम विदेशमा कैदीबन्दी भइरहेको छ। युवालाई रोजगारसँग जोड्न सरकारले अहिले नै पहल नगरे गम्भीर समस्या निम्तिन सक्छ।
5: नेपालले एक वर्षमा अमरिसोको कुचो निर्यातबाट 86 करोड़ रूपियाँ भन्दा बढ़ी विदेशी मुद्रा आर्जन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 नेपालले 13,038 मेट्रिक टन अमरिसोको कुचो निर्यात गरेको छ। यसको कुल निर्यात मूल्य 86,70,98,000 रूपियाँ रहेको विभागले जनाएको छ। नेपालको कुचो विशेष गरी बंगलादेश र भारत निर्यात भएका छन्। अमरिसोको नेपालको पहाड़ी जिल्लाका किसानले उत्पादन गर्ने प्रमुख नगदे बाली मध्ये एक हो। यसको खेतीले कम लगानीमा राम्रो आमदानी दिनुका साथै भिरालो जमीनमा माटो संरक्षण र भूचय नियन्त्रणमा पनि सहयोग पुर्याउने विज्ञहरूको भनाइ छ। कुचो व्यवसायहरूका अनुसार अमरिसोको उत्पादन प्रशोधन र गुणस्तर अभिवृद्धिमा जोड़ दिन सके अन्तर्राष्ट्रिय बजारमा यसको माग अझ बढ़ने र ग्रामीण किसानको आय वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै नेपाल कुचो का अध्यक्ष राजकुमार कार्की।
6: बंगलादेश र इन्डिया गरेर हामी सालमा 1 अरब भन्दा बढ़ीको निर्यात गर्छौं भने नेपालमै त्यही मात्राको खपत छ। नेपाल आफ्नै नेपालमा पनि धेरै ठूला ठूला बजारहरू भएर शहरीकरण भएको कारणले ती बजारहरूमा त्यति नै बराबरको खपत छ। र यो चाहिँ के भन्दा किसानसँग अन्यन्याशील सम्बन्ध छ भनेको अम्लिसोको फूल बढार्नको निम्ति कुचोको रूपमा प्रयोग हुन्छ भने त्यो घाँस चाहिँ गाई वस्तु व्यवसायमा लागेका किसानहरूको निम्ति अत्यन्त पौष्टिक खानेकुरा भएको हुनाले त्यो घाँसको रूपमा चाहिँ प्रयोग हुन्छ र यसले चाहिँ एकातिर निर्यात बढाएको छ भने स्वदेशमै गाई वस्तु व्यवसाय गर्ने र गाई वस्तु पालनमा चाहिँ यसले ठुलो महत्व दिएको छ, जसले गर्दा दुध दही र मासुजन्य पदार्थहरूको आपूर्तिमा ठूलो सहयोग गरिरहेको छ।
5: कालीमाटी फलफूल तथा तरकारी बजारमा गत वर्षमा 60 वटा कृषि उपजका अत्याधिक विषादी पाएको छ। अवशेष परीक्षण प्रयोगशालाले समितिका रहेका कृषि उपजहरूको गत आर्थिक वर्ष 2082-83 4,187 वटा फलफूल तथा तरकारीका नमूना परीक्षण गरेको थियो। समितिका अनुसार परीक्षण गरिएका नमूना मध्ये 60 वटा नमूना उपभोगका लागि अयोग्य भेटिएपछि नष्ट गरिएको छ। चौथो त्रैमासिक अवधिमा मात्रै 1,474 वटा नमूना परीक्षण गरिएका मध्ये 8 वटा नमूना उपभोग अयोग्य पाइएका थिए क्या उपभोग अयोग्य ठहरिएका फलफूल तथा तरकारी तत्काल नष्ट गर्नुका साथै सम्बन्धित कृषि ज्ञान केन्द्र र किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोगबारे जानकारी तथा सचेतना प्रदान गरिएको समितिले जनाएको छ। विज्ञहरूले उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोर दिएका छन्। तरकारी किन्दा विषादी सहित तरकारी कसरी चिन्ने सीआईएनसँग कुरा गर्दै विषादी प्रयोगका विज्ञ मनोज पोखरेलले भन्नुभयो,
1: मौसमी चीजहरू चाहिँ हामीले एउटा चाहिँ छनौट गर्दाखेरि मौसमी चीजहरू होइन त्यो सिजन अनुसारको चीजहरू चाहिँ छनौट गर्नु धेरै राम्रो हुन्छ एउटा छनौट गर्दा। दोस्रो कुरा चाहिँ हामीले छान्दाखेरि होइन थोरै किराले खाएको छ भने हिचकिचावट गर्छौं त्यो गर्नु हुँदैन। हेर्नुहोस् है त्यहाँ किराले खाएको छ किराहरू देखिएको छ भने त्यो सेफ हो कि जुन सुन्दर छ किरैले खाएको छैन त्यस्तो भन्दा चाहिँ थोरै किराले होइन कुनै भाग चाहिँ खाएको अथवा किरा देखिएको चीज चाहिँ सेफ हो। तेस्रो कुरा चाहिँ छनौट गर्दाखेरि एउटै किसिमको तरकारीहरू नगर्नुहोस्। भान्डा मात्रै चाहिँ भान्सामा चाहिँ होइन त्यो मात्रै नखाने विभिन्न जरे बालीहरू गेडागुडीहरू अनि त्यसपछि कतिपय त अझ हाम्रो चाहिँ होइन वन जंगलमा पनि पाइने कन्दमूलहरू फरक फरक खालको तरकारीहरूको छनौट गर्ने।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरूलाई स्वकीय सचिव नियुक्ति गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्न निर्देशन दिएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा स्वकीय सचिवको नियुक्ति पारदर्शी मितव्यायी र जनउत्तरदायी बनाउन खुला प्रतिस्पर्धाबाट छनौट गर्नुपर्ने उल्लेख गरिएको छ। नियुक्ति हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक तह हुनुपर्ने तथा समावेशितालाई प्राथमिकता दिन पनि सांसदहरूलाई भनिएको निर्देशन अनुसार स्वकीय सचिवले अन्य कुनै सरकारी वा गैर सरकारी संस्थामा पूर्णकालीन रोजगारी गरेको वा दोहोरो आर्थिक सुविधा लिएको हुनुहुँदैन। साथै सांसदको जिम्मेवारीसँग स्वार्थ बाँचिने कुनै अवस्था पनि हुन नहुने उल्लेख गरेको छ। राष्ट्रपा सचेतक प्रकाश चन्द्र परियारले सीआईएनसँग कुरा गर्दै भन्नुभयो,
2: पारिवारिक सदस्यहरू नहुन् यस अगाडिको विकृतिको अन्त्य होस्। जस्तो उसको चाहिँ ट्यान होस् न्यूनतम स्नातक होस् होइन कानून संसदीय मामिला अथवा राजनीतिक सुजुज भएको होस् युवा होस् पार्टी जनसंगठनसँग पार्टी संसदसँग र जनतासँग पनि समन्वय सहकार्य गर्ने व्यक्ति होस् भन्ने चाहिँ मूल लक्ष्य हो। अझ सबैभन्दा बढीको ठूलो लक्ष्य चाहिँ अलिकति बढी पारदर्शितालाई चाहिँ हामीले अग्रभागमा राखेका हौं जवाबदेहीलाई अग्रभागमा राखेका हौं। यस अगाडिको विकृति विसंगति जुन थियो नातावाद लाई त्यसलाई चाहिँ अलिकति अत्यन्त न्यूनीकरण गरेर अन्त्य गर्ने सवालमा माइल स्टोन होस् भनेर पारिवारिक सदस्यहरू राख्ने विगतका कुप्रथाहरू कुचलनहरूलाई चाहिँ हामीले तोड्ने प्रयास गरेका हौं।
5: यसैबीच संघीय संसदका सदस्यलाई व्यक्तिगत स्वकीय सचिव अर्थात पीए राख्न दिने नेपाल सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि सुनवाईका लागि साउन 11 गते पेशी तोकिएको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालय प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्ष बनाएर रिट दायर गर्नुभएको हो। सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद व्यवस्थापन सहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद जोखिममा परेका 347 जना नागरिकहरूको सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीले नदी ताल तथा खहरे खोलाहरूमा डुबेका तथा बगाएका 211 घटनाहरूबाट 86 जनाको जीवितै उद्धार गरेको छ भने घटनामा परि मृत्यु भएका 122 जनाको शव निकालेको छ। विपदको उच्च जोखिम लगायत बाढ़ी डुबान तथा कटानका घटनामा परेका 239 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उहाँका अनुसार हावाहुरीमा परेका 12 जनाको उद्धार गरिएको छ। त्यसको पहाड़ी क्षेत्रमा गएको पहिरोमा परेका 4 जनाको जीवितै उद्धार गरिएको छ भने सशस्त्र प्रहरीले देशभर 226 स्थानमा भएको आगलागी नियन्त्रणमा परिचालन भई सो आगलागीमा परि घाइते भएका 4 जनाको समेत सकुशल उद्धार गरेको कार्कीले बताउनुभयो। देशका विभिन्न स्थानमा भएको सवारी साधन दुर्घटनाहरूमा 6 जनाको सकुशल उद्धार गरेको छ भने 807 जनाको घाइते अवस्थामा उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालतर्फ पठाएको छ। पानी लगातार परिरहेकाले सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गर्दै सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीले सीआईएन मार्फत जानकारी दिनुभयो।
3: यसपटक पनि अरू समय जस्तै मनसुनजन्य पानीजन्य विपदहरूबाट पीडित हुनेको संख्या उल्लेख्य छ। सशस्त्र परिबल नेपालले आफ्ना युनिटहरू स्थायी युनिटहरूबाट पनि र अस्थायी युनिटहरू समेत विपद प्रतिकारका लागि स्थापना गरेर निरन्तर रूपमा कार्य गरिरहेको छ। यसको लागि अब मैले आम नागरिकहरूलाई सचेत रहन कुनै विपद आइपरे सशस्त्र परिबल नेपालको 11-14 वा हरेक जिल्लामा विपद आपतकालीन कार्य सञ्चालन केन्द्र छ त्यसको 1234 11-14 सशस्त्र परिबल नेपालको भयो 1234 चाहिँ जिल्लाहरूमा आपतकालीन कार्य सञ्चालन केन्द्रहरू छन् त्यसमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरे।
5: सरकारले पश्चिम एसियामा जारी दण्डबारे आफ्नो धारणा यथावत रहेको जनाउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड़ दिएको छ। परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले हर्मुज जलमार्ग सञ्चालनमा ल्याउन भइरहेको अन्तर्राष्ट्रिय प्रयासलाई नेपालले समर्थन गरेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार पश्चिम एसियामा रहेका नेपाली नागरिक हाल सुरक्षित छन्। कुनै समस्या परे सम्बन्धित नेपाली नियोग वा मुफाभित्र एप मार्फत सम्पर्क गर्न आग्रह गरिएको छ। यस्तै कोमोडियाको जेलमा रहेका 49 नेपालीको रिहाईका लागि पहल भइरहेको उहाँले बताउनुभयो।
7: हालसम्म त्यहाँका स्क्याम सेन्टरबाट 860 नेपालीको उद्धार गरिएको छ भने तीमध्ये 733 कम्बोडियाबाट, 113 म्यानमारबाट, 8 लाओसबाट र 6 थाइल्याण्डबाट रहेका छन्। कम्बोडियामा हाल 49 नेपाली जेलमा रहेका छन्। उनीहरूका लागि आवश्यक कानूनी सहायता लगायतको समन्वय बैंकक स्थित नेपाली राजदूतावासबाट अगाडि बढ़ाइसकिएको छ। उक्त क्षेत्रमा प्रतिबन्धित काममा अझै पनि नेपालीहरू जाने क्रम नरोकिएको र केही नेपालीहरूको फिर्तीका लागि प्रक्रिया पूरा भए पनि उहाँहरू नफर्केको।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधान सभा निर्वाचनपछि सत्ता र काठमाण्डु केन्द्रित हुनु कम्युनिष्ट आन्दोलनको मुख्य कमजोरी भएको स्वीकार गर्नुभएको छ। 48 पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सत्ता समीकरणमा केन्द्रित हुनु कार्यनीतिक आवश्यकता भए पनि दीर्घकालीन रणनीतिकै उद्देश्यलाई पर्याप्त महत्व दिन नसकिएको बताउनुभयो। जिल्ला प्रहरी परिसर काठमाण्डौले गत आर्थिक वर्षमा आत्महानिका 1271 घटना दर्ता भएको जनाएको छ। परिसरले सार्वजनिक गरेको विवरण अनुसार ती घटना मध्ये 377 जनाको मृत्यु भएको छ भने 827 जना घाइते भएका छन्। प्रहरीको समयमै हस्तक्षेपका कारण 12 जनाको भने जीवित उद्धार गरिएको छ। प्रहरीले मानसिक तनाव वा आत्महानी सम्बन्धी सोच आएमा परिवार साथीभाइ वा सम्बन्धित स्वास्थ्य तथा परामर्श सेवा तत्काल सम्पर्क गर्न सबैलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशका खबर। भारत सरकारले सार्वजनिक परीक्षामा हुने प्रश्नपत्र चुहावट नियन्त्रण गर्न ल्याएको पेपर लिङ्क संशोधन विधेयकलाई मन्त्री परिषदबाट स्वीकृति दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्री परिषद बैठकले विधेयक पारित गर्दै यसलाई जुलाई 27 संसदमा पेश गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री मोदीले प्रश्नपत्र चुहावट लाखौं विद्यार्थी र अभिभावकसँग जोड़िएको गम्भीर विषय भएकाले दोषीमाथि कड़ा कार्यवाही हुने कानूनी व्यवस्था गरिने बताउनु भएको छ। यो विधेयक गत मे महिनामा भएको नीट यूजी परीक्षामा प्रश्नपत्र चुहावट प्रकरण पछि ल्याइएको हो। घटनाको अनुसन्धान 88 केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले गरिरहेको छ भने हालसम्म 13 पक्राउ परेका छन्। यसैबीच दिल्ली उच्च अदालतले सार्वजनिक परीक्षा सम्बन्धी मुद्दाको छिटो सुनवाईका लागि फास्ट ट्र्याक अदालत गठन गरेको छ।
8: गोठमै निशुल्क पशु उपचार पाएपछि तुलसीपुरका किसानमा खुशी।
9: खास कृषक हुन् तिनी कृषकलाई उत्साहजन्य उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्। अहिलेको यसले पक्कै पनि कृषकहरूलाई चाहिँ उत्साह जगाउनेछ।
8: महँगो उपचारको झन्झट हट्यो रिपोर्टसँगै मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली र बुझाई लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रहरीले अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा 57 जना विदेशी महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले गत आर्थिक वर्षमा पक्राउ परेका 57 जना मध्ये 47 जनालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी अध्यागमन विभाग मार्फत सम्बन्धित देशमा डिपोर्ट गरिएको जनाएको छ। परिषदले काठमाडौँमा आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको विवरण अनुसार बाँकी 10 जनाको डिपोर्ट प्रक्रिया जारी रहेको छ। पशुपालक किसानलाई बिरामी पशुको उपचार गर्न सजिलो छैन। बिरामी पशु अस्पतालसम्म लैजान समस्या हुने गर्दछ भने पशु प्राविधिकलाई गोठमै बोलाउँदा किसानलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ। तर दाङको तुल्सीपुर उपमहानगरपालिकाले गोठमै पुगेर पशुको निशुल्क उपचार शुरू गरेपछि किसानहरू खुशी भएका छन्।
13: दाङ तुलसीपुर 8 गहतेका शशिराम बुढाथोकीका अहिले 13 वटा दुहुनो सहित 25 वटा गाई छन्। तर बेला बेलामा गाईबस्तुमा देखिने समस्या निराकरणका लागि निजी स्तरबाट पशु प्राविधिकलाई ठूलो रकम खर्च गर्नु परेको थियो। पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले गोठमै पुगेर निशुल्क पशु उपचार थालेपछि उहाँलाई सजिलो भएको छ।
14: प्राइभेट सेक्टरमा पशु प्राविधिकहरूलाई बोलाएर जुन उपचार गर्ने पद्धति छ त्यो अलिक महँगो पनि छ र त्यस्तो दक्ष प्राविधिक पनि नभेटिने त्यो समस्या थियो। अब यो घरमै आएर चाहिँ गोठमै आएर पशुको उपचार हुन थाल्यो भने किसान धेरै ठूलो राहत गर्छन्। सानो कार्यक्रम भए पनि व्यवहारमा अलिक ठूलो राहत गर्छ भन्ने लाग्छ।
13: पशुपालन गरिरहेका धेरै किसानले पशु बिरामी भएमा कि त बिरामी पशुलाई पशु सेवा शाखासम्म लैजानुपर्छ कि त निजी स्तरबाट पशु प्राविधिकलाई गोठमै लैजानु पर्थ्यो। निजी स्तरबाट पशु प्राविधिक लैजाँदा किसानले महँगो शुल्क बुझाउनु परेको अवस्थामा उपमहानगरपालिकाले गोठमै पशुको उपचार निशुल्क रूपमा थालेको छ। तुलसीपुर साथ श्रीगैका छविलाल भण्डारी।
15: नेपाल सरकारले अब ठाउँ ठाउँमा सुविधाहरू दिनुभयो भने त अझ उचित हुन्थ्यो। अब किसानलाई पनि केही चाहिँ सहुलियत मिल्थ्यो भन्ने आशा हो, किनभने यस्ता कार्यक्रमहरू सानातिना कार्यक्रमहरू तुलसीपुर नगरपालिकाले राख्नुपर्छ र किसानलाई फेसिलिटी दिनुपर्छ।
13: तुलसीपुर 3 का विष्णु प्रसाद शर्मालाई पनि पशुको उपचार गोठमै हुन थालेको राम्रो लागेको छ। 4 वर्ष अघिदेखि व्यावसायिक रूपमा गाई पालन गरिरहनु भएका उहाँले किसानको गोठमै पुगेर पशुको उपचार गर्ने कार्यक्रमले उत्साह थपिएको बताउनुभयो।
9: जति पनि कृषि फर्महरूलाई अहिले चाहिँ निशुल्क पशु सेवा शाखा र कृषि शाखाको समन्वयमै कार्यक्रम हुन लागिरहेको छ। कृत्रिम गर्भधारणमा हामीले हामीले पैसातिर एआई गर्नु पर्थ्यो अनि योभन्दा अगाडि एउटा कार्यक्रम भएको थियो, त्यहाँबाट चाहिँ त्यो पनि निशुल्क गर्नुभएको छ। खास कृषक हुन् तिनी कृषकलाई उत्साह उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्, अहिलेको यसले पक्कै पनि कृषकहरूलाई चाहिँ उत्साह जगाउनेछ।
13: पशुको निशुल्क उपचार सेवा तुलसीपुर उपमहानगरपालिकाका 19 वटै ओडाका परम्परागत रूपमा पशुपालन गरिरहेका र व्यावसायिक किसानले पाउनेछन्। तर तुलसीपुर उपमहानगरपालिकाको स्थायी बासिन्दा नभएको हकमा व्यावसायिक रूपमा पशुपालन गरेको हुनुपर्ने प्रावधान छ। पशु सेवा शाखाका प्रमुख डाक्टर मनोज ओली।
16: सार्वजनिक बिदाको दिन बाहेक अरू दिनमा हाम्रो पशु सेवा शाखाको फोनमा सम्पर्क गरेर बिरामी भएको जानकारी गराउनु भएमा उक्त दिन नै हाम्रो पशु सेवा शाखाबाट प्राविधिक सर म्याडमहरू उहाँहरूको गोठमै गएर निशुल्क त्यो पशु पक्षीहरूको गाई भैँसी र बङ्गुरको उपचार गरेर फर्किनुहुन्छ। जस्तो 11, 12 र 13 नम्बरको वडा चाहिँ हाम्रो उरारी सेवा केन्द्रबाट त्यहाँको सर म्याडमहरू यो समस्यालाई समाधान गर्न हिँड्नुहुन्छ भने 14, 15 र 16 को लागि चाहिँ डुवाङपुर सेवा केन्द्रमा हुनुभएको प्राविधिक म्याडम चाहिँ उक्त क्षेत्रमा बिरामी भएको पशुलाई उपचार गर्नको लागि निस्कनुहुन्छ। बाँकी भनेको पशु सेवा शाखा दोगरेबाट।
13: तुलसीपुर उपमहानगरपालिकाले यस कार्यक्रमका लागि गत वर्षमा 4 लाख बजेट छुट्याएको थियो। चालू आर्थिक वर्षमा मागका आधारमा बजेट थप गर्न सकिने र सबै किसानले सेवा पाउने नगर प्रमुख टीकाराम खड्का बताउनुहुन्छ।
17: किसानको गोठ गोठमा चाहिँ उपचार गर्ने निशुल्क उपचार गर्ने गरी शुरू गरेका छौं। कि किसानहरू हामीसँग जोडिनुहुन्छ, त्यो सेवामा नगरपालिकाले पूर्णता सफलतापूर्वक अगाडि बढ़ाउन सक्छ, त्यो सामर्थ्य राख्छ।
13: पशु सेवा शाखाको अभिलेख अनुसार तुलसीपुरमा 43 वटा व्यावसायिक फर्म छन्, तर परम्परागत गाई भैंसी पालन गरिरहेका किसान भने धेरै छन्। उपमहानगरपालिकाले किसानको गोठमै पुगेर निशुल्क उपचार गर्ने कार्यक्रम राम्रो भए पनि निरन्तरता हुँदैन कि भन्ने चिन्ता किसानमा छ। जित सागर जीएम सीआईएन रेडियो हाम्रो पहुँच तुलसीपुर दाङ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बुझ्न आम नागरिकलाई असहज।
18: त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु।
0: मौसम पूर्वानुमानका शब्दावली नागरिकले सजिलै बुझ्न सक्न बनाउने आवश्यक लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मौसम पूर्वानुमानमा हल्कादेखि भारी वर्षा, मेघगर्जन, हावाहुरी, हिमपात, तुवालो, आंशिकदेखि सामान्य बदली तथा सम्भावना जस्ता शब्दावली प्रयोग गरिन्छ जसले मौसमको अवस्था र जोखिमको स्तर जनाउँछन्। यी शब्दहरूको सही अर्थ बुझ्दा नागरिकले पूर्व तयारी गर्न, जोखिम न्यूनीकरण गर्न र दैनिक गतिविधि सुरक्षित रूपमा सञ्चालन गर्न सजिलो हुन्छ। त्यसैले मौसम सम्बन्धी शब्दावलीलाई सरल र स्पष्ट रूपमा कसरी बुझ्ने हामीले मौसमविद रोजन लामिछानेसँग कुराकानी गरेका छौं।
18: यसरी हामीले चाहिँ अब यो जुन अलिकति एक्सटेन्डेड फोरकास्ट भन्छ, अलि लामो समयको पूर्वानुमान जुन हाम्रो नेपालभन्दा पनि साउथ एसियाको रिजनहरूमा अथवा ग्लोबल फोरकास्ट मोडलहरूले चाहिँ दिँदै गर्दाखेरि चाहिँ हाम्रो नेपाल क्षेत्रमा पनि सरदर आसपास चाहिँ वर्षा हुन सक्ने सम्भावना भनेर चाहिँ देखिन्छ। बेला बेलामा पानी पर्ने खालको मौसम चाहिँ छ र यो जुन मध्य प्रदेशतिर अथवा अलिकति तराई भूभागहरूतिर चाहिँ अलिकति कम छ कि भन्ने अनुमान चाहिँ छ। पहाड़ी भूभाग, हिमाली भूभागहरूतिर चाहिँ सामान्यतया वर्षा हुन सक्ने सम्भावना
19: के यो मौसमसँग सम्बन्धित शब्दावलीहरू जुन शब्दावलीहरू चाहिँ अलिकति बुझ्नलाई गाह्रो भयो भन्ने खालको गुनासो हामी कहाँ आइरहेका शब्दहरू जस्तो प्रतिशतमा यहाँहरूले यति प्रतिशत पानी पर्ने सम्भावना छ, पानी पर्यो भन्नुहुन्छ, त्यो कुरा चाहिँ बुझ्नलाई एकदमै धेरै गाह्रो भयो भनेर एकजना किसान दिदी हुनुहुन्थ्यो छलफुलका क्रममा उहाँले भन्नुभएको थियो। त्यो खास के हो, उहाँलाई बुझाउँदाखेरि कसरी बुझाउने हो?
18: हामीले चाहिँ यति ठाउँमा यति प्रतिशत पानी पर्छ भनेर पूर्वानुमान गर्दै गर्दाखेरि चाहिँ त्यो ठाउँ चाहिँ हामीले कति एरियामा पानी पर्छ, एरिया चाहिँ यो जुन कुनै पनि जिल्लाको चाहिँ 60% भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना चाहिँ अब कम छ अथवा बढी छ, 100% पानी पर्ने सम्भावना मध्ये त्यो क्षेत्रमा चाहिँ 60% भूभागहरूमा चाहिँ 40% मात्र पानी पर्ने सम्भावना छ भने त्यो एरियामा चाहिँ अब हामीले गुणन गर्दाखेरि चाहिँ कति भ्यालु आउँछ, त्यसरी चाहिँ हिसाब गरेर चाहिँ यति प्रतिशत पानी पर्न सक्ने सम्भावना भन्छौँ। र हामीले अलिकति सामान्य
19: धेरै प्रतिशत पानी पर्ने सम्भावना भयो त्यति धेरै पानी पर्ने सम्भावना भयो, जति कम भयो त्यति चाहिँ पानी नपर्दैन है भन्ने खालको पनि बुझ्नु पर्यो।
18: यस्तो हुन्छ यसमा चाहिँ जति धेरै पानी पर्ने सम्भावना चाहिँ
19: जस्तो 100% भयो, 100 80% सम्भावना छ भने पानी पर्ने सम्भावना चाहिँ धेरै छ है भन्ने बुझ्ने हो।
18: हजुर हजुर एकदमै, त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु।
19: एरियाको हिसाबले
18: र जुन पानी पर्ने जुन प्रतिशत कति छ त, एक्युरेसी कति छ त, त्यो हिसाबले चाहिँ हामीले यति प्रतिशत एरियामा चाहिँ पानी पर्न सक्छ, यति प्रतिशत एरियामा चाहिँ कम हुन सक्छ भनेर चाहिँ केही स्थान, थोरै स्थान अथवा धेरै स्थान भनेर त्यसरी चाहिँ हामीले पूर्वानुमानमा चाहिँ राख्ने गरेको छ।
19: अर्को भनेको चाहिँ सबैभन्दा सुरुमै हुन्छ यहाँहरूको त्यो पूर्वानुमान गर्दाखेरि आंशिक रूपमा बदली रहनेछ, पूर्णतया सफा रहनेछ भन्ने खालको, त्यसमा पनि धेरैजना चाहिँ अलिकति कन्फ्युज हुनुभएको जस्तो देखियो। यो चाहिँ खास के हो आंशिक रूपमा बदली भनेको?
18: हजुर, यो चाहिँ एकदमै टेक्निकल टर्म भएको हुन हुनाले चाहिँ सायद सर्वसाधारण अथवा सबैजना अलिअलि झुकिने भएको
19: हुन्छ।
18: अब मौसम पूर्वानुमानको हिसाबले चाहिँ हामीले दिने गर्दाखेरि हामीले त अब सधैँ प्रयोग गर्ने भएको हुनाले चाहिँ हामीले बुझ्ने हुन्छ। र यो सामान्यतया बुझ्नु पर्दाखेरि चाहिँ आंशिक बदली अथवा साधारणतया बदली भनेको चाहिँ हामीले बादल लाग्ने भनेर बुझ्नुपर्छ। र अहिले हामीले चाहिँ बिस्तारै सिम्प्लिफाइड गर्दै आंशिक बदली भन्दा पनि आंशिक बादल लाग्ने भनेर लेख्ने हो कि आंशिक भनेको चाहिँ हामीले हजुर आंशिक भनेको चाहिँ 50% भूभागहरूमा चाहिँ बादल देखिएको छ है भनेर हाम्रो आकाशमा चाहिँ 50% भूभागहरूमा चाहिँ बादल लागेको छ भने त्यसलाई हामीले आंशिक भन्छौँ। त्यसै गरी 50% भन्दा अलिकति 75% बादल लागेको छ भने चाहिँ हामीले अब साधारणतया बादल अथवा त्योभन्दा बढी लागेको छ भने चाहिँ अधिकांश स्थानहरूमा चाहिँ बादल लागेको छ भनेर भन्छौँ। अथवा पुरै बादलले पुरै ढाकेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले पूर्णतया बादल भनेर चाहिँ यसरी चाहिँ हाम्रो टेक्निकल टर्ममा चाहिँ यसरी डिफाइन गरेको छ। सामान्यतया थोर थोरै बादल लागेको छ, केही भूभागहरूमा चाहिँ निलो आकाश छ, केही भूभागहरू चाहिँ बादल छ भने चाहिँ आंशिक बादल लागेको भन्छौँ। र अलिकति बढी भूभागमा बादल छ, थोरै भूभागमा चाहिँ आकाश देखिएको खुलेको छ भने अलिक उज्यालो छ भने चाहिँ हामीले साधारणतया बादल भन्छौँ। त्यसै गरी अलि धेरै भूभागहरूमा करिब करिब सबै जस्तो भूभागहरूमा लागेको छ भने चाहिँ अधिकांश अथवा पूर्णतया बादल भनेर चाहिँ हामीले त्यसरी चाहिँ भन्ने गरेको छ।
19: अर्को धेरै कन्फ्युजन हुने भनेको चाहिँ अघि हामीले सुरुमै पनि कुरा गरिसकेका छौँ, यो हल्का वर्षा, मध्यम वर्षा, भारी वर्षा, अति भारी वर्षा भन्ने कुरा हुन्छ नि त, अनि त्यो कस्तो खालको पानी भन्ने कुरा त थोरै थोरै कुरा गरेको छट्टोमा भन्दाखेरि जस्तो भारी र अति भारीमा के फरक हुन्छ?
18: मैले अघि पनि भनिसकेको थिएँ, अब हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म 24 घण्टामा हामीले नाप्दाखेरि चाहिँ 10 मिलिमिटर मात्र पानी परेको छ कुनै एरियामा अथवा ठाउँमा भने चाहिँ हामीले हल्का वर्षा भन्नुभयो। त्यसै गरी 10 मिलिमिटरदेखि 50 मिलिमिटरसम्मको वर्षा परेको छ, अब त्यो चाहिँ एकैछिन परेको होस् अथवा लगातारको परे पनि अथवा बेला बेलामा पानी परे पनि 50 मिलिमिटर छ 24 घण्टामा भने त्यसलाई मध्यम वर्षा भन्छौँ। त्यसै गरी अब 50 मिलिमिटरदेखि 100 मिलिमिटरसम्म त्यो वर्षा परेको छ भने चाहिँ त्यसलाई हामीले चाहिँ भारी वर्षा भनेर माप्ने गर्छौँ। त्यसै गरी 100 देखि 200 मिलिमिटरसम्म हामीले वर्षा थियो दिनमा चाहिँ वर्षा रेकर्ड गर्यौँ अथवा मापन गर्यौँ भने त्यसलाई चाहिँ धेरै भारी वर्षा भन्छौँ। र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ, अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास चाहिँ 200-300 मिलिमिटर वर्षा भएको थियो, त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ।
19: कहिले कहिले आउँछ कि समाचारहरूमा, यहाँले पनि सुन्नुभयो होला, आरी घोप्टे वर्षा भन्छ, अस्ति इन्डियामा बादल फटा भनेर भन्यो होइन, कहिले कहिले चाहिँ बादल फाटेर एकदमै ठुलो पानी पर्ने त्यो धारा नै हुँदैन, त्यहाँनिर पानी घोप्टाए जस्तो पानी पर्छ, त्यो पानीलाई चाहिँ के भन्ने?
18: अब हजुरले भने जस्तै हाम्रो बोलचालीको भाषामा चाहिँ कहीँ आँडी घोप्टे वर्षा पनि भन्छ, कहीँ चाहिँ आँडी घोप्टे वर्षा पनि भन्छ, त्यो ठाउँ अनुसार फरक फरक छ। र हामीले चाहिँ त्यो 300-400 मिलिमिटर भन्दा नि बढी थोरै समयमा चाहिँ धेरै पानी पर्नु, अब जस्तै 1 घण्टामा 100 मिलिमिटर नै पानी पर्यो त्यो पनि कन्टिन्युस लगातार अब केही घण्टामा नै धेरै पानी पर्यो भने चाहिँ एकदमै 300-400-500 मिलिमिटर भन्दा नि बढी पानी पर्यो भने चाहिँ हामीले त्यसलाई आँडी घोप्टे अथवा हाँडी घोप्टे भनेर भन्छौँ। र केही वर्ष अगाडि विशेष गरी यो कञ्चनपुर आसपासको क्षेत्रहरूमा चाहिँ एकदमै ठूलो पानी परेको अवस्था थियो,
19: यसपालि पनि त्यो सम्भावना छ भन्छन् नि मौसमविद।
18: हजुर, अब यो हाम्रो
19: एकदमै धेरै कतै कतै चाहिँ धेरै नै ठूलो पानी पर्ने, आँडी घोप्टे नै पानी पर्ने सम्भावना छ, पानी नै पर्दैन भन्ने खालको,
18: जस्तै अस्ति चितवनमा थोरै समयमा धेरै पानी परे जस्तै त्यो सम्भावना चाहिँ रहन्छ, किनभने मौसम प्रणाली हो, हामीले मनसुनको समय सकिसकेको अवस्था छैन।
0: नेपालमा एक वर्षमा 86 करोड़ रूपियाँ भन्दा बढ़ीको अमरिसोको कुचो निर्यात गरिएको छ। कालीमाटी बजारमा 60 कृषि उपज उपभोग अयोग्य देखिएको छ। किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोग गर्न विज्ञको आग्रह छ। पश्चिम एशियाको द्वन्द वार्ता र कूटनीतिकबाट समाधान हुनुपर्नेमा नेपालको जोड़ छ। सत्ता केन्द्रित हुनु कम्युनिष्टहरूको कमजोरी भएको प्रचण्डको भनाई छ। स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवाद निषेध गर्न रासोपाको निर्देशन छ। अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिला पक्राउ गरिएको छ। काठमाडौँमा एक वर्षमा आत्महानिका 1000 भन्दा बढ़ी घटना भएका छन्, जसमा 12 जनाको जीवित उद्धार गरिएको छ। मनसूनको 3 महिनामा सशस्त्र प्रहरीले 347 जनाको सकुशल उद्धार गरेको छ। नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। र भारतमा पेपर लिक संशोधन विधेयकलाई मन्त्री परिषदको स्वीकृति छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
20: यति बेला रातिको 8 बज्यो।
21: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
22: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19 भएन।
23: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
22: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
23: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
24: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
25: बिनिसरा मसराङ्गी गाइडको भन्नुभयो, दस पिताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, त्यो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
26: सिर अब म बेस्तरी खुसी, म त अहिले
25: अब त म त बचेँ भनेछ नि। म
26: सुँगै रामराजीपुर कलिपुर भन्छ पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने। पानी भात अनि त्यति हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका बिहान बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद इस कार्यक्रम को सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शांति स्कूल अगाड़ी मोबाइल

0: तथा बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए, के भयो? के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
6: हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
3: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
2: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
3: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
2: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
2: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
6: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
5: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
6: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
9: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
8: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
9: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
10: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
13: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
12: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
14: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
13: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
15: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9872128 र 9847024870।
16: किन झोक्राउनु भो काका?
17: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
16: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
17: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
18: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला,
19: फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98570 21 757 र 98472 98228

0: यसरी नै पनि मुखमा कुरा आउँछ, यसरी कहाँ सकिन्छ?
1: ए बुढा हेर्नुहोस् त, आज पनि रिगे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
2: ए जान्त जान्त
3: होइन, के भयो बाबु? ल ल नाच्यौ बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै कल गर्छु।
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
5: उत्सवको पर्व
6: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
5: फोन नम्बर 0175 4969 5 50 6 99।
7: सौजी क्युआर भयो है?
8: ए भन्नुहोस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
4: ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 9857072397 र 9845942914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
6: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

0: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेरे सुहार बजार से लाएर लगाइहाले हजुर, एक दाना फलेन।
0: जहाँ पायो त्यहीँबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बाबु, बताइहाल्नु।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि?
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 5 60 205।
5: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
13: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
12: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
11: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
14: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
15: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
16: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस, अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो।
15: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
16: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
15: मणि मुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
17: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षले बीबीएस र बीएड मा भर्ना खुल्यो।
18: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलुतमा एक शङ्क नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
17: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
18: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
17: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268 मोबाइल 98-570-34-520।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
2: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 98574 24344, 98574 35227 र 98573720।
4: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोलेका छौ कि क्या हो, यतिका औषधि लिएर बसिरहेको छौ त?
5: के भनौँ दाइ, रोग पनि एक ठाउँ भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
4: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
6: हजुर, नेपालमै उत्कृष्ट
4: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98570-68-805।
7: चीनले ट्रम्प प्रशासनले 60 भन्दा बढ़ी देशमाथि ट्यारिफ लगाएपछि अमेरिकालाई नयाँ व्यापार युद्ध शुरू नगर्न चेतावनी दिएको छ। ती देशहरूले बाध्यकारी श्रम नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेकाले त्यस्तो कदम चालेको वाशिङटनको भनाइ छ। तर अमेरिकाका धेरै सहयोगी राष्ट्रहरूले ती करहरू अनुचित भएको बताएका छन्। फेब्रुअरीमा अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको अघिल्लो ट्यारिफ व्यवस्थालाई असंवैधानिक ठहराएको थियो। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आफ्नो कार्यकाल समाप्त हुन करिब 2 वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन्। अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसीनाका निकट मानिने उनले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको बताएका छन्। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, भारत निर्वासनमा रहेकी हसीनाले आफू बंगलादेश फर्किने योजनामा रहेको संचार माध्यमसँग बताएसँगै मोहम्मद शहाबुद्दीनमाथि पदबाट राजीनामा दिन दबाव परेको थियो। नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म राष्ट्रिय संसदका सभामुखले कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन्। बीबीसीका अनवर्सन इथिराजन, शहाबुद्दीनले सन् 2023 राष्ट्रपतिको पद सम्हालेका थिए। र भारतमा जारी युवा प्रदर्शनका नेताहरूले शिक्षा मन्त्रीको राजीनामाको मागबारे जवाफ दिन सरकारले 24 घण्टाको समय मागेको बताएका छन्। कक्रोच जनता पार्टी सीजेपीका प्रतिनिधि र सरकारी अधिकारीहरूबीच आज दिल्लीमा भएको वार्तामा सरकारी प्रतिनिधिहरू प्रश्नपत्र बाहिरिएको घटनाबाट प्रभावित परिवारलाई मुआवजा दिने र प्रदर्शनकारीमाथि कुनै कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत भएका सीजेपीका प्रवक्ता आशुतोष राकाले बताए। प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर शुरू भएको प्रदर्शनले पछिल्ला दिनहरूमा राजधानीलाई प्रभावित तुल्याएको छ र शिक्षा मन्त्रीको राजीनामा उनीहरूको मुख्य माग बनेको छ। यो बीबीसी नेपाली सेवा हो।
8: साझापखमा तपाईंलाई पुनः स्वागत छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई सरकारले राजीनामा दिन दवाब दिएको नभए महाभियोग लगाइदिने धम्की दिएको भन्ने अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरूको दावीको उनीहरूले नै पुष्टि गर्नुपर्ने बताएकी छन्। उनले सरकारले त्यस्तो विषय कतै नबोलेको र कसले त्यस्तो धम्की दिएको रहेछ भन्ने जवाब विज्ञप्ति निकाल्ने संस्थाहरूले दिएर त्यसको पुष्टि गर्नुपर्ने बताएकी हुन्। आज एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले सरकारले सर्वोच्च अदालतका केही न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको नभए महाभियोग लगाउने धम्की दिएको दावी गरेका छन्। सुनौ एउटा रिपोर्ट। एउटा संयुक्त विज्ञप्तिमा ती तीन संस्थाले सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दवाब दिइएको र यदि उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त गरेको उल्लेख गरेका छन्। ती संस्थाहरूका भनाईमा स्पष्ट संवैधानिक औचित्य बिना न्यायाधीशहरू विरूद्ध महाभियोगको प्रयोग वा धम्कीपूर्ण प्रयोगले अदालतको संरचनालाई प्रभाव पार्ने, संवैधानिक कार्यविधिहरूलाई प्रयोग गरिएको र सम्भवत विचाराधीन मुद्दाको नतिजामा समेत प्रभाव पार्न खोजिएको जस्तो देखिने जोखिम पैदा भएको छ। हालै प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माको नियुक्तिले चिन्ता अझ बढ़ाएको ती संस्थाहरूको ठम्याई छ। उनीहरूको लिखित धारणामा उजुरीहरूको कुनै अर्थपूर्ण सार्वजनिक परीक्षण नगरिकनै उनको नियुक्ति अनुमोदन गरेको भन्दै संसदीय सुनवाई समितिको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। उनीहरूले विज्ञप्तिमा भनेका छन् तीनजना वरिष्ठ न्यायाधीशहरू पदमा बहालै रहेको अवस्थामा शर्मालाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश लाई प्रधान न्यायाधीशको रूपमा नियुक्त गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको छ। उनीहरूको दावी सहितका यी आरोपहरूबारे हामीले कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग संक्षिप्त कुरा गर्दै शुरूमा यी आरोप युक्त धारणाबारे सरकारको भनाई के हो भनेर सोधेका छौं।
9: कसले यो धम्की दियो, कसले बाध्य पार्यो भन्ने कुराको जवाब चाहिँ उहाँहरूले नै दिनु पर्ला। गभर्नमेन्टले यस्तो काम गर्दैन, गरेको पनि छैन।
8: सरकार आफैलाई चाहिँ यसमा अब उनीहरूलाई प्रतिक्रिया दिन अथवा जवाफ माग्न आवश्यक छ भन्ने लागेको छ कि छैन?
9: तपाईँले नै मलाई पठाएर मैले थाहा पाएँ यस्तो विज्ञप्ति आएछ भनेर। गभर्नमेन्टले यस्तो काम कुनै पनि हालतमा गर्दैन। म कुन आफै पनि कानूनको विद्यार्थी भएको कारणले गर्दाखेरि न्यायपालिकाको संवेदनशीलता म बुझ्दछु। तर जुन किसिमको अहिले यहाँले मलाई चाहिँ यो पठाउनु भयो, एकदम सङ्गीन आरोप भयो। यसका विषयमा हामी थप अगाडि कसरी बढ्ने एउटा बाटो त पहिले आउँछौ नै, तर अहिले हेर्दाखेरि चाहिँ एकदम किसिमको आरोप लागेको छ। त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर भन्न पाइएन नि त, विज्ञप्ति निकाल्न पाइएन नि त। उहाँहरूले चाहिँ एकदम पुष्टि गरेरै भन्नुपर्छ जस्तो मलाई लाग्छ।
8: यसमाथि तपाईँहरू अध्ययन चाहिँ गर्नुहुन्छ र आवश्यकता अनुसार जवाफ माग्ने अथवा प्रतिक्रिया जनाउने चाहिँ गर्नुहुन्छ सरकारको तर्फबाट?
9: मन्त्री परिषदमा सल्लाह गर्छु, मन्त्रीज्यूहरूसँग सल्लाह गर्छु, किनभने विधिको शासनभित्र सरकारको सीमा कति हो, न्यायालयको सीमा कति हो भन्ने कुरा म बुझ्दछु। जति पनि यस्ता खालका कपोकल्पित कुराहरू आइराखेका छन्, विज्ञप्ति नै निकाल्ने भनिसकेपछि विज्ञप्ति निकाल्ने संस्थाहरूले चाहिँ पुष्टि गरेर भन्नुपर्छ भन्ने मलाई लाग्दछ। हेरौँ अब अगाडि बाटो कसरी जान्छ।
8: उनी थिइन् कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम। अब अर्को विषय। नेपालमा देखा परेको दुई दशक भन्दा बढ़ी भइसकेको डेंगीको जोखिम यो बर्खायाममा पनि उत्तिकै रहेको अधिकारीहरूले बताएका छन्। सन् 2004 नेपालमा पहिलो पटक पहिचान भएको डेंगी संक्रमण यो वर्ष साउनको पहिलो सातासम्म 1500 भन्दा बढ़ीमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीलाई सम्पर्क गरी शुरूमा यो वर्ष अहिलेसम्म डेंगी को जोखिमको अवस्था कस्तो छ भनेर सोधेका छौं।
10: अहिले कुरा गर्दाखेरि पनि हामीसँग भएको तथ्याङ्कले 71 जिल्लामा 1500 भन्दा बढी व्यक्तिहरू संक्रमण पुष्टि भएको अवस्था छ यो वर्षमा।
8: अहिले चाहिँ हामी पिकमा छौ कि पिक हुने समय आउँदैछ उच्च देखिने समय?
10: महिनाकै हिसाबले कुरा गर्दा अबको आउने महिनाहरू चाहिँ अलिकति संक्रमण उच्च हुने अलिक बढ्ने महिनाका रूपमा हाम्रो तथ्याङ्कहरूले विगतमा देखाएको छ। यो वर्ष पनि अब साउन भदौ असोजमा संक्रमण उच्च रहने अवस्था छ। अब अहिले नै उच्च हो भनेर भन्न सकिने कुरा चाहिँ ठ्याक्कै भएन। अहिले चाहिँ हाम्रो वर्षको बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ। आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
8: विगतको वर्ष भन्दा यो पालि अझै अवस्था खराब हुने अथवा पोहोर जति घातक नहुने भन्ने खालको छ कि के छ अवस्था हेर्दाखेरि चाहिँ?
10: हामीले त्यसरी ठ्याक्कै भन्ने भन्दा पनि संक्रमणको जोखिम उच्च रहेका महिनाहरू हुन्। अब यसलाई गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा हामी अहिले पनि जोखिममा छौं। तथ्याङ्क हिसाबले भन्दा पनि जोखिम हिसाबले कुरा गर्ने कुरा सहज होला। त्यसो गर्दाखेरि हामी जोखिमको हिसाबमा उच्च जोखिममा नै छौं। अहिले गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा तलमाथि होला, तर जोखिमको हिसाबले वर्षभरिको हिसाबले संक्रमणलाई अनुकूल हुने समयको हिसाबले हेर्यो भने हामी उच्च जोखिममा छौं।
8: यो पालि चाहिँ मौसम विज्ञान विभागले विगत वर्ष भन्दा यो पालि कम पानी पर्ने भन्ने पूर्वानुमान गरेको छ। त्यसले चाहिँ यो डेंगीलाई अलिक जोखिम बनाउने त्यस्तो हुन्छ कि हुँदैन?
10: त्यस्तो आज पानी पर्यो, अबको एक महिना पानी परेन भने चाहिँ संक्रमणको जोखिम अलिकति कम हुन सक्ला, तर आज पानी पर्यो यही हप्ताभित्रमा फेरि दुई तिन दिन फेरि पानी पर्यो, तर थोरै पर्यो फेरि पर्यो थोरै पर्यो भने चाहिँ त्यस्तोले चाहिँ संक्रमण उच्च नै बनाउन सक्छ। त्यसलाई कम गर्नका लागि चाहिँ हामीले गर्न सक्ने भने पानी जम्ने खालका ठाउँहरू हुन्छन्, थोरै सङ्लो पानी जहाँ जम्छ त्यहाँ लामखुट्टेले वृद्धि विकास त्यसको अन्डा पार्ने ठाउँ हो, ती ठाउँहरू चाहिँ कम भए हामीले सरसफाई बढी गर्यौं भने चाहिँ संक्रमण पानीसँग पनि जोडिने भयो, हाम्रो सरसफाईसँग पनि जोडिएर कम हुने अवस्था चाहिँ हुने भयो।
8: छिमेकी भारतमै पनि त्यहाँ खोप आयो भन्ने समाचारहरू आएका छन्। हाम्रो नेपालमा चाहिँ यसका लागि खोप ल्याउने विषयमा के तयारी छ सरकारको?
10: खोपको उत्पादन त्यसको पछिसम्मलाई कसरी लिएर जान सकिन्छ भन्ने कुराहरूमा हामी सम्बन्धित निकायहरूसँग समन्वय गरेर त्यसैका आधारमा हामीले काम गर्छौँ। खोप ल्याउने कुरा ल्याउने कुरा सरसफाई कुराहरू सबै कुरामा हामी केन्द्रित हुन्छौँ नै। अहिलेका लागि खोप ल्याउने गरी हामीसँग त्यस्तो खालको प्राविधिक सल्लाह अथवा प्राविधिक रूपमा गर्नै पर्छ अथवा आउँछ खोप यतिसम्म छ भन्ने खालको आइसकेको अवस्था छैन। अहिलेसम्म हामीसँग भएको सबैभन्दा बढी प्रभावकारी उपाय भनेको लामखुट्टेको वृद्धि विकासलाई रोक्ने, वृद्धि विकास भइसकेको लामखुट्टेबाट टोकाईबाट हामी बच्ने, संक्रमित व्यक्तिहरूलाई झन् अरू व्यक्तिहरूमा संक्रमण हुने खालको वातावरणलाई रोक्ने, स्वस्थ व्यक्तिहरूलाई पनि संक्रमित लामखुट्टेबाट संक्रमण हुने कुराहरूलाई रोक्ने नै सबैभन्दा बढी प्रभावकारी उपाय हामीसँग रहेको अवस्था छ। त्यही भएर अहिले सरकारले खोज र नष्ट गर अभियान सँगसँगै यो सरसफाई हप्ताको एक दिन आफ्नो वरिपरि सरसफाई गर्ने, कहीँ पानी जमेको छ भने त्यो पानी खोप्याउने पोख्ने, ताकि एक हप्ताभित्रमा त्यो अन्डाबाट वयस्कसम्म लामखुट्टे नबनोस् र संक्रमित भएको लामखुट्टेको अर्को पुस्ता तयार नहोस्, ताकि यो वर्ष र आगामी वर्षहरू पनि संक्रमण हुने जोखिम चाहिँ कायम गर्न नपाओस् भनेर हामीले काम गर्दैछौँ।
8: त्यसो भए अब अहिले खोप यही वर्ष आउँछ भन्ने अथवा कति समय लाग्छ भन्ने यकिन गर्न सकिने अवस्था चाहिँ होइन?
10: खोपका सन्दर्भमा हामीले थप अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने, प्राविधिक छलफल गर्ने, प्राविधिक रूपमा त्यसको विश्लेषण गरेर हामी यसरी जाने भन्ने कुराहरू छलफलको पाटोहरू चलिरहेको अवस्था छ। त्यसलाई हामीले अझ सघन रूपमा चलाउँछौँ। प्रमाण आधारहरू र सबै सिफारिस सबै विज्ञहरूको सिफारिसका आधारमा हामी अगाडि बढ्छौँ। अहिलेकै लागि हामीले खोप ल्याउने कुनै निर्णय गरिसकेको अवस्था छैन। खोपको विकास भएको भन्ने कुराहरू हामीले पनि सुनेका छौँ, तर त्यसको प्रयोग गर्दाखेरि त्यसको प्रभाव कस्तो हुन्छ कसरी जान्छ भन्ने कुराहरू हामी नजिकबाट हेर्छौँ। त्यसको प्रभावकारिता भयो भने पक्कै पनि सरकारले त्यसलाई प्राथमिकता दिन्छ गर्छ।
8: उनी थिए स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनको राजधानी कियेभ नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू जीवित रहेको जानकारी दिएका छन्, तर यो आक्रमण कियेभको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
7: कियेभमा रहेका बीबीसी संवाददाताका अनुसार त्यस प्रकारको सार्वजनिक कार्यक्रम आयोजना गरिएकोमा र त्यसको व्यापक प्रचार प्रसार गरिएकोमा मानिसहरूमा व्यापक आक्रोश देखिएको छ। त्यहाँका महान्यायाधिवक्ताले उक्त प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो र त्यहाँ कस्ता प्रकारका सुरक्षा उपाय अपनाइएका थिए भन्ने पत्ता लगाउन कोशिश भइरहेको बताएका छन्। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। त्यसअघि युक्रेनी सेनाले युद्धको अग्रमोर्चाबाट करिब 1000 किलोमिटर पर रहेको किरोव स्थित एउटा सैन्य केन्द्रमा आक्रमण गरेको थियो जसमा 6 जना मारिएका थिए।
8: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यति बेला रातिको 9 बज्यो।
1: रमिला, तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
2: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
1: किन त्यस्तो गरेको होला त?
2: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
1: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ, नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
3: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: झाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्नु

0: त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाथो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: बिनिसरा मसरङ्गी गाडी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
3: रामराजीपुर कल्याणपुर भन्छ न पितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855509934।
6: जातीय विभेद के अंत करा जाए, जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला, कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए, छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
8: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
8: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
10: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्। सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
13: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
12: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यो हौ? निकै हतारमा पो देखिन्छौ त।
13: कहाँ हुनुहुने? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
12: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
13: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
12: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
13: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
12: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
14: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा

0: अर्घा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: बीचों संत

0: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरीद नपाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 square feet को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
1: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9875705188 9875720752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
2: हाय दैव फेरि मदिरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
3: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
4: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
5: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
6: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
8: उत्सवको पर्व
9: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
8: टिसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
9: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
8: फोन नम्बर 071542669 549699
10: खुसीको खबर
11: होइन के खुसीको खबर हो दाजु
10: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
11: हो र
10: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071535823
11: साउजी क्यूआर भयो
12: ए बकुलस्ता मेसेज आएको छैन
13: घरी एस

0: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

जिलोतमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-72-96-18।

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
3: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
2: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
2: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 9857042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम, रूपन्देही।
4: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी, अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806637111 र 9806621354।
7: बुटवल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली,
10: हाम्रा सेवाहरू
7: जनरल फिजिसियन,
10: स्त्री तथा प्रसुति,
7: बाल रोग,
10: छाला तथा यौन रोग,
7: हाड जोड्ने नसा तथा बात रोग,
10: टाउको तथा मनोरोग,
7: नाक कान घाँटी,
10: जनरल सर्जरी,
7: भिडियो एक्सरे,
10: डिजिटल एक्सरे,
7: ईसीजी,
10: डेन्टल तथा प्याथोलोजी,
7: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
11: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
9: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562832, मोबाइल
13: 9857021835।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
15: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15, कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
15: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
14: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
15: सम्पर्क 9570016604, 9470878505 र 071514029।
14: पशुपति कलेज तिलोत्तमा 16, कोटीहवा बोहिया, रूपन्देही।
16: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
17: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी
13: सासू सालको मेसो खोज्दै छौ क्या?
16: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
16: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
18: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
19: सबै मिलाइ खुवाउ।
18: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
20: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
21: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मरिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मरिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
22: सिकल सेल रोगको एक जानकारी।
23: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्त कोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्त कोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
22: सिकल सेल रोगका लक्षणहरू:
24: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
23: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाई हुने,
24: जन्डिस हुने,
23: आँखाका समस्याहरू देखा पर्ने,
24: संक्रमणहरू भइरहने,
23: पक्षीघात समेत हुने,
24: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
23: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
24: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
23: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
24: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
23: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
24: रक्त अल्पताको उपचार गराउनुपर्छ।
23: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनुपर्छ।
24: पानी प्रशस्त मात्रामा पिउनुपर्छ।
23: धेरै तनाव लिनु हुँदैन।
24: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
23: सिकलसेल रोगको रोकथाम,
24: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
23: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
24: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
23: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
24: अनुरोध, तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।

0: स्वास्थ्यमा बटुवल।
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यास देखि नीतिका कुरा,
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल। तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसुनी आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लो दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के हो के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन त
3: हुन्छ
8: हुन्छ।
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठूलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
8: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
12: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
11: के रे नानी त भर्खर 17 की लागि होइन र?
12: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
11: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
12: ए हो र?
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
15: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
16: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
17: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
18: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
3: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: tragedy attraction. Kunduli. It's the kunduli.com.
1: यार सबैलाई नमस्कार, म डाक्टर खेम कार्की यौन तथा प्रजनन स्वास्थ्य विज्ञको रूपमा तपाईँ सामु आफ्ना कुराहरू राखिरहेको छु। हामीले थुप्रै श्रृंखलाहरूमा छलफल गरिरहेछौ, आफ्नो मनको खुल्दुलीहरू, आफ्नो परिवारको खुल्दुली, समाजको खुल्दुली को बारेमा अथवा जिज्ञासाहरूको बारेमा त्यसको वैज्ञानिक जवाब खोजिरहेछौ। हामीले खास गरी हामीसँग थुप्रै विषयवस्तुहरू छन् जसको वैज्ञानिक जवाफहरू हामीले पाइरहेका छैनौं, र कसैले भनेको जवाफलाई हामीले सत्य यही होला भनेर त्यसैलाई चाहिँ हामीले अनुसरण गरिरहेछौं। जस्तै उदाहरणको लागि, हस्तमैथुन गर्नु हानिकारक छ भनेर कसैले भन्यो, हामीले त्यो हानिकारक छ नै भनेर हामीले लिइरहेका छौं। तर वास्तवमा हस्तमैथुन एउटा किशोर अवस्थामा आउँदाखेरि कुनै एउटा व्यक्तिको शारीरिक र मानसिक परिवर्तनको रूपमा हामीले लिने गर्छौ, र यो सामान्य कुरा हो र यो स्वभावले सबै मानिसहरूले गर्छन्। संसारका 99% मान्छेहरूले विभिन्न खालको हस्तमैथुन भन्ने बित्तिकै एकै खालको मात्रै हुँदैन, विभिन्न खालको हस्तमैथुनहरू गरिरहेका हुन्छन्। तर त्यो साइन्स भन्दा हामी बाहिर गएर यो हानिकारक हो, खराब हो भन्ने कुरालाई चाहिँ बढी हामीले बुझिरहेको अवस्था छ, किनभने हामी यस्तो बारेमा कुराकानी नै गर्दैनौं। यो विषयवस्तुहरू कुराकानीहरू गर्नु भनेको राम्रो होइन, समाजले चाहिँ नपचाउने खालको कुराकानीहरू भनेका छौं र भ्रममा नै हामी बाँचिरहेछौं। तर त्यसरी हाम्रो समाज विकास हुनेवाला छैन। हामीले अनुभव गर्दाखेरि अमेरिकाको समाज, युरोपको समाज, अस्ट्रेलियाको समाज अथवा अरू देशको समाज चाहिँ किन यति उन्नत भयो भन्दाखेरि त्यहाँ कसैको चाहिँ शारीरिक विकास चाहिँ एकदम राम्रोसँग भएको छ। त्यो शारीरिक विकास भनेको के हो भने किशोरी अवस्थामा आउनुपर्ने परिवर्तनहरू आएको छ। उदाहरणको लागि चाहिँ तपाईँ स्तनको आकार बढेको छ, योनिको वरिपरि चाहिँ रौँहरू आएको छ, योनिको आकार पनि बढेको छ, अनि पुठाहरू पनि बढेको छ, स्तन पनि बढेको छ, स्वर पनि फेरिएको छ। अब यो सबै चिजहरू, यो शारीरिक परिवर्तनहरू पनि आयो, मानसिक रूपमा पनि अब यो भावनात्मक परिवर्तनहरू पनि आयो। उदाहरणको लागि चाहिँ एउटा किशोरीले चाहिँ किशोरलाई माया गर्न थालेको छ, प्रेमका कुराहरू गर्न थालेको छ, मायाका कुराहरू गर्न थालेको छ, तर उसको महिनावारी भएन होइन। यो एउटा खालको समस्या हुन्छ, कसैको चाहिँ त्यो शारीरिक परिवर्तन पनि हुँदैन अनि तर अनि त्यसपछि महिनावारी पनि हुँदैन। त्यसैले यो दुईटै खालको तरिकाबाट जुन चाहिँ महिनावारी हुँदैन त्यसलाई हामी प्राइमेरी एम्नोरिया अथवा प्राइमेरी लेभलको चाहिँ यो महिनावारी नभएको भनेर हामीले बुझ्छौँ है। र अब शरीरको विकास पनि राम्रोसँग भएन र महिनावारी पनि भएन भने चाहिँ हामी 14 वर्षलाई चाहिँ डेडलाइन मान्छौं, भनेको 14 वर्षसम्म पनि त्यस्तो केही पनि परिवर्तनहरू भएन भने अब खोजी गर्नुपर्छ है के भयो भनेर। तर शारीरिक परिवर्तन चाहिँ राम्रैसँग भएको छ तर उसको चाहिँ महिनावारी चाहिँ भएन भने चाहिँ कम्तीमा पनि हामी 15 वर्ष पूरा 15 वर्षसम्म चाहिँ हामीले यसलाई चाहिँ वेट गर्छौं अथवा चाहिँ पर्खिन्छौं, तर 16 वर्ष लाग्ने बित्तिकै अब हामीले अनुसन्धानहरू शुरू गर्नुपर्ने हुन्छ। अब यो के कारणले हुन्छ र यसमा चाहिँ कसरी हामी चाहिँ यसको कारण पत्ता लगाउने होला भन्ने कुरामा अलिकति हामी छलफल गरौं। आज हामी छलफलमा जे छलफलहरू भइरहेछ यो छलफल म एक्लै बसेर छलफल गरिरहेछु, तपाईँहरूको प्रश्नको आधारमा उत्तर दिने कोसिस गरिरहेछौ। र यो जुन भिडियो हामीले बनाइरहेछौ यो युट्युबमा आउनेछ, फर्सी नेटवर्क भन्ने चाहिँ युट्युब च्यानलमा जानुभयो भने हामीले यो विषयवस्तुहरूको बारेमा विस्तृत जुन छलफल गर्छौ त्यो छलफल गरेको कुराहरू चाहिँ यहाँहरूले हेर्न सक्नुहुनेछ। र रेडियोबाट पनि खुल्दुली.com को च्यानलबाट चाहिँ रेडियोबाट पनि यसलाई चाहिँ सुन्न सक्नुहुनेछ। र हामी रेडियोमा पहिला 10 बजे बजाउने गर्थ्यौं, अहिले 9 बजेदेखि नै हामी बजाउँदैछौ र नेपालका 100 भन्दा बढी एफएम स्टेशनबाट रेडियोबाट पनि यो कार्यक्रम चाहिँ एकैसाथ आइरहेको छ। र अरू सोसियल मिडियाहरूमा पनि फेसबुकमा अथवा चाहिँ अरू सोसियल मिडियाहरूमा रिलमा टिकटकमा पनि यहाँहरूले चाहिँ यो मैले अहिले जे कुराहरू भनिरहेको छु हाम्रो आवाजहरू र हाम्रो दृश्यहरू चाहिँ यहाँहरूले देख्नुहुनेछ सुन्नुहुनेछ। त्यसैले हामी बिस्तारै आफ्ना विषयवस्तुहरूमा छलफल पनि गरिरहेका छौं। अब आज अहिले उठाउन खोजेको विषय चाहिँ मैले भने यो अब पहिलो प्राइमरी एमनोरियाको कुरा चाहिँ पहिला गरौं भनेको महिनावारी चाहिँ हुनुपर्ने उमेरमा भएन भने त्यसको कारण हामीले कसरी खोज्ने होला भन्ने कुरा। अब मैले अघि भने यसमा दुईटा कुरा छन्, एउटा सबै शारीरिक यो परिवर्तन चाहिँ भयो, जस्तो उदाहरणको लागि चाहिँ अब स्तनको साइज बढ्यो अनि स्वर पनि परिवर्तन भयो, योनिको साइज पनि बढ्यो, आकार पनि बढ्यो र योनिको वरिपरि काखीको मुनितिर रौँहरू पनि आयो तर महिनावारी भएको छैन भने के गर्ने भन्दाखेरि त्यस्तो किशोरीहरूको लागि चाहिँ हामीले अब के गर्ने भन्दा पहिला अब चाहिँ अल्ट्रासोनोग्राफी गर्नुपर्छ भनेको भिडियो एक्सरे भन्छौ नि हामीले, भिडियो एक्सरे गर्ने। अब यो भिडियो एक्सरे गरिसके पछाडि के थाहा हुन्छ भने पाठेघर छ कि छैन भन्ने थाहा हुन्छ, किनभने महिनावारी हुनको लागि पाठेघर चाहियो, किन भन्दा महिना पाठेघरको भित्री तहमा जे चाहिँ रगत चाहिँ जम्मा भइरहेको हुन्छ त्यो यदि त्यो जम्मा भएको रगतमा चाहिँ को उद्देश्य के थियो भने त्यहाँ चाहिँ यो शुक्रकीट र डिम्ब मिलन भएर जुन चाहिँ सानो भ्रूण आएर बस्ने र त्यो भ्रूणले चाहिँ खानेकुरा हो नि त्यो मिन्सको ब्लड जुन आइरहेछ त्यो चाहिँ एकदमै न्युट्रिसियस र एकदमै सफा त्यो चाहिँ त्यस्तो खालको चाहिँ एउटा चाहिँ बेड जस्तो बनाएर पाठेघरमा बस्ने हो। तर त्यो पाठेघरमा चाहिँ अब बसेको चिज चाहिँ यदि त्यो भ्रूण चाहिँ आएन भने अब यो चाहिँदैन अब यसलाई चाहिँ फालिदिए हुन्छ भन्ने भएपछि त्यसरी चाहिँ यो फालिन्छ होइन। त्यसो भएको हुनाले त्यो फालिनु भनेको महिनावारी हो होइन। त्यसैले यो पाठेघरै छैन भने अब कसै कसैको चाहिँ पाठेघरै नभएको हुन सक्छ होइन। त्यसैले त्यो चाहिँ भिडियोग्राफी गरियो भने अथवा अल्ट्रासोनोग्राफी गरियो भने चाहिँ पाठेघर छ कि छैन भन्ने कुराहरू चाहिँ थाहा हुन्छ। अब यदि पाठेघर चाहिँ छ तर पाठेघरको मुख चाहिँ बन्द भएको छ अथवा चाहिँ पाठेघरभन्दा तलपट्टि चाहिँ केही समस्याहरू छ भने पनि हामी त्यो थोरै भए पनि अब हाम्रो अल्ट्रासोनोग्राफीबाट अथवा भिडियोग्राफीबाट थाहा हुन्छ। यदि त्यस्तो छँदै छैन भन्ने भयो भने चाहिँ अब हामीले अर्को खालको चाहिँ टेस्टहरू गर्नुपर्ने हुन्छ, त्यसलाई चाहिँ हामी चाहिँ यो अब उसको वंशानुगत केही समस्याहरू छ भन्ने कुराहरू लाग्छ, त्यसैले यसलाई चाहिँ हामीले क्यारियोटाइप एनालाइसिस भनेर भन्दो रहेछ अङ्ग्रेजीमा, कि वंशानुगत समस्याहरू जिनसँग केही समस्याहरू छ कि क्रोमोजोमसँग केही समस्याहरू छ कि भन्ने कुराहरू हामीले हेर्नु पर्यो। त्यसमा चाहिँ अब प्राय गरेर दुईटा खालको समस्याहरू चाहिँ बढी देखिँदो रहेछ। हाम्रो शरीर बन्नको लागि चाहिँ 46 क्रोमोजोम चाहिन्छ, त्यो 46 भनेको 23 आमासँग हुन्छ 23 चाहिँ बाबासँग हुन्छ, आमासँग भएको र बाबासँग भएको 23 क्रोमोजोम आइसके पछाडि चाहिँ 46 हुन्छ। त्यो 46 चाहिँ एक ठाउँमा फ्युज भएपछि एक ठाउँमा चाहिँ जम्मा भएपछि त्यसले चाहिँ एउटा मानव शरीरको शरीर चाहिँ धारण गर्छ, भ्रूण भन्छौँ नि हामीले सानोमा भ्रूण चाहिँ धारण गर्छ। अब यो क्रोमोजोममा यदि चाहिँ 22 चाहिँ हाम्रो शरीरको वृद्धि विकाससँग जोडिएको क्रोमोजोम हुन्छ, एउटा क्रोमोजोम चाहिँ हाम्रो चाहिँ केटा हुने हो कि केटी हुने हो त्यसलाई निर्धारण गर्ने क्रोमोजोम हुन्छ, त्यसलाई हामीले चाहिँ सेक्स क्रोमोजोम भनेर भन्ने गर्छौं। त्यसमा यदि अब 46 क्रोमोजोम हुनुपर्ने 46 पनि भयो अनि XY भन्ने अर्को क्रोमोजोम त्यो अर्को क्रोमोजोम पनि आयो भने एक खालको चाहिँ हाम्रो समस्या आउँदो रहेछ, त्यसलाई हामीले चाहिँ एन्ड्रोजेन इनसेन्सिटिभिटी सिन्ड्रम भनेर इनसेन्सिटिभिटी सिन्ड्रम भन्दो रहेछ। भनेको त्यो पनि अब के भयो भने अब यहाँ चाहिँ XY आएको हुनाले वाईको क्रोमोजोम आउने बित्तिकै पुरूषहरूको डोमिनेन्सी, पुरूषहरूको हर्मोनहरू आउने, पुरूषहरूको जस्तो चाहिँ वृद्धि विकास हुने खालको चाहिँ शरीरमा त्यो विकास हुन्छ, त्यसले गर्दाखेरि पनि महिनावारी नभएको हुन सक्छ भन्ने हो। अर्को चाहिँ 46 क्रोमोजोम आयो अनि फेरि XX भनेर अर्को केटी मान्छे हुने, एक्स क्रोमोजोमले चाहिँ केटी मान्छे केटी भन्ने सेक्सलाई जन्माउनको लागि चाहिँ एक्स चाहिन्छ, XX आयो भने त्यसमा पनि केही न केही यो ऊ चाहिँ वृद्धि विकास हुँदाखेरि केही समस्याहरू भएको छ, मुलेरियन एजेन्सिज भन्छौँ हामीले, एजेन्सिज भनेको त्यहाँ केही न केही डिफेक्टहरू भएको भनेर. अब यो मैले यति धेरै चाहिँ जार्गन वर्डहरू बोलेँ, जार्गन भनेको एकदम अप्ठ्यारो शब्दहरू बोलेँ, यो सबै अप्ठ्यारो शब्द यहाँलाई जानकारी हुनुपर्छ भन्ने छैन. तर के चाहिँ जानकारी हुनु पर्यो भने, यदि पाठ्यघर राम्रोसँग बनेको छैन, पाठ्यघरै छैन, अथवा पाठ्यघरको मुख नै छैन, अथवा बिग्रिएको छ, अथवा भित्रपट्टि चाहिँ पाठ्यघरमा को मुखमा सेप्टमहरू भनेको यो खापा खापा लागेर बनेको छ, पाठ्यघर राम्रोसँग बनेको छैन भने पनि महिनावारी हुँदैन भन्ने. अनि यसको कारण चाहिँ यदि त्यस्तो हो भने चाहिँ यो वंशानुगत कारण हो भन्ने हामीले बुझ्नुपर्छ, होइन. हाम्रो क्रोमोजममा केही न केही समस्या छ भन्ने बुझ्नुपर्छ है. अब त्यसपछि चाहिँ अर्को, यदि अब ल पाठेघर चाहिँ एकदम राम्रो छ तर पनि महिनावारी भएको छैन भन्यो भने चाहिँ अब के कुराहरू होला भनेर हामीले चाहिँ हेर्नुपर्ने हुन्छ. अब एउटा कुरा चाहिँ के छ भने, आउटफ्लो अब्स्ट्रक्सन हुनसक्छ. भनेको अब पाठेघरबाट महिनावारी चाहिँ भइरहेछ, तर अब यो हाइमेन भन्छौँ हामीले अङ्ग्रेजीमा, हाइमेन भनेको चाहिँ अब योनीको योनीलाई चाहिँ ढाकेर राख्ने एक खालको झिल्ली हो, होइन. त्यो झिल्ली चाहिँ एकदम बलियो भएर, बाक्लो भएर, त्यो झिल्लीबाट चाहिँ कतै बाहिर रगत त आएको होइन भन्ने कुराहरूमा चाहिँ हामीले हेर्नुपर्ने हुन्छ. त्यो भयो भने चाहिँ अब यदि छ, त्यस्तो छ होइन, अब झिल्ली छ भन्ने भयो भने चाहिँ त्यो चाहिँ अब एक खालको हाम्रो चाहिँ इन पर्फोरेट हाइमेन भनेर भन्ने गर्छौँ, अथवा यो चाहिँ ट्रान्सभर्स भेजाइनल सेप्टमहरू, भेजाइनामा केही चाहिँ सेप्टमहरू भएको भन्ने गर्छौँ. यसलाई त हामीले सर्जिकल करेक्सन गरेर तुरुन्तै हामीले चाहिँ त्यसलाई चिरफारबाट त्यसलाई बनाउन सकिन्छ, सजिलो हुन्छ. त्यसलाई त्यस्तो भयो भने भित्रबाट महिनावारी चाहिँ भइराखेको हुन्छ तर चाहिँ बाहिर देखिँदैन, भनेपछि अब त्यो भिजा, त्यो हाम्रो योनीको क्यानलमा अथवा चाहिँ त्यो नलीमा चाहिँ त्यो रगत चाहिँ जम्मा भएर बसिरहेको हुन्छ, जम्मा भएर बसिरहेको हुन्छ. र कसै कसैले त एकदम पेटै फुल्यो भन्दै पनि आइरहेका हुन सक्छ, महिनावारी नभएको तर पेटै फुल्यो भनेर ठुलो हुँदै गएको हुनसक्छ. त्यसैले त्यो कन्सिल भएर अथवा लुकेर बसिरहेको हुनसक्छ. अब अर्को भनेको चाहिँ अब यो त्यस्तो केही पनि छैन, पाठेघर पनि राम्रो छ, पाठेघरको बाटो पनि ठिक छ, योनी पनि ठिक छ भन्यो भने अब के कारणले हुनसक्छ त भनेर फेरि हामीले अर्को खोज्नुपर्ने हुन्छ है. अब यो अरू धेरै कारणले, यो त मैले अघि भनेको त वंशानुगत कारणले हुनसक्छ अथवा संरचनागत कारणले महिनावारी चाहिँ नभएको हुनसक्छ भन्ने हो है. अब यदि तपाईँको अब यो अब दुइटैलाई फेरि हामी चाहिँ भन्यो नि, अब सबै चिज राम्रो भएर पनि महिनावारी भएको छैन भने पनि हामीले सेकेन्डरी एम्नोरिया भन्छ कि, अरू महिनावारी बन्द हुनको लागि हुने अरू चिजहरू के हो भन्ने कुराहरूको खोज्ने कुराहरू हामी फेरि छलफल गरौँला. अब तर कसैको अब 14 वर्षको उमेरसम्म पनि, 13 वर्षको उमेरसम्म पनि अब शरीरमा वृद्धि विकासै भएको छैन, स्तनहरू पनि विकास भएन, योनी पनि विकास भएन, रौँहरू पनि आएको छैन, स्वर पनि परिवर्तन भएको छैन, अनि त्यो बालिका चाहिँ केटाकेटी जस्तै छ, 9-10 वर्षको केटाकेटी जस्तै छ सबै हिसाबले, तर उसको चाहिँ वृद्धि विकास भनौँ न, शरीर चाहिँ बढ्दै गएको छ तर स्तनहरू बढेको छैन भन्यो भने अब त्यस्तोमा चाहिँ के हुनसक्छ भन्ने कुराहरू पनि हामीले खोज्नु जरुरी हुन्छ होइन. अब त्यो भनेको चाहिँ के हुन्छ भने, त्यसमा हामीले अब त्यो महिनावारी गराउनको लागि चाहिने हर्मोनहरूको विकास भएको छ कि छैन भनेर हेर्ने हो होइन. त्यो हर्मोनमा चाहिँ मुख्य हर्मोन दुईटा हर्मोन हुन्छ, एउटा फोलिकुलर स्टिमुलेटिङ हर्मोन भन्छ, अर्को चाहिँ ल्युटिनाइजिङ हर्मोन भन्छ. यो फोलिकुलर स्टिमुलेटिङ हर्मोन र ल्युटिनाइजिङ हर्मोन, यो दुईटा हर्मोनको विकास भएको छ कि छैन भनेर हामीले टेस्ट गर्नुपर्छ, त्यो जाँच गर्न सकिन्छ, रगतबाट जाँच गर्ने हो. यदि दुईटै हर्मोन कम छ भने हामी एउटा चाहिँ एउटा निर्कुलमा पुग्छौँ, त्यसलाई चाहिँ हामीले के भन्छौँ भने यो हाइपोगोनाडोट्रोफिक हाइपोगोनाडिजम भन्छ त्यसलाई. त्यस्तो भनेको के हो भने, एकदम यो जार्गन हो, यो जार्गन तपाईँले जानिराख्नु पर्दैन, तर मैले खालि मेडिकल टर्मिनोलोजी किन भनेको हो भने, अस्ति प्रतिक्रियाहरूमा चाहिँ साथीभाइहरूले के दिनुभएको छ भने, यो मान्छे को हो, यो चाहिँ नपढेकै मान्छेले चाहिँ यहाँ भटाभट भनिरहेछ कि क्या हो, नजानेको मान्छेले चाहिँ भटाभट भनिरहेछ कि क्या हो भने जस्तो चाहिँ भएको हुनाले मैले यसको मेडिकल टर्मिनोलोजिजहरू पनि यहाँहरूलाई भन्दैछु है. बुझ्नको लागि चाहिँ तपाईँले मेडिकल टर्मिनोलोजी जरुरी छैन, तर बुझ्नु के पर्यो भन्दाखेरि, अब हाम्रो यो ल्युटिनाइजिङ हर्मोन अथवा फोलिकुलर स्टिमुलेटिङ हर्मोन आउनलाई चाहिँ ब्रेनभित्र या हाम्रो गिरीभित्र चाहिँ एउटा ग्रन्थी हुन्छ, त्यसलाई हामीले पिट्युटरी ग्रन्थी भन्छौँ। त्यो पिट्युटरी ग्रन्थीबाट चाहिँ यो फोलिकुलर स्टिमुलेटिङ हर्मोन, ल्युटिनाइजिङ हर्मोन जस्तो हर्मोनहरू निस्किने हो। त्यसैको वृद्धि विकासहरू राम्रोसँग भएको छैन र त्यहीँनिर समस्या छ भन्ने कुराहरू देखिन्छ। अब त्यो के कारणले हुन्छ, त्यस्तो चाहिँ एकदमै पिट्युटरी ग्रन्थीमै समस्या आउने पनि त कारण होला नि, त्यस्तो धेरै कारणहरू हुनसक्छ। एउटा त वंशानुगतै कारण हुनसक्छ, क्रोमोजममै केही समस्याहरू भएको हुनसक्ला, होइन। अर्को चाहिँ अब मैले भने पिट्युटरी ग्रन्थी आफैमा चाहिँ केही न केही समस्या भएको हुनसक्ला। अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ अब यो चाहिँ खास गरी अब यो जिनसँग जोडिएको, मैले जिनसँग जोडिएको विषयवस्तु चाहिँ हुनसक्छ भन्ने कुराहरू चाहिँ यसमा लाग्न सक्छ है। अब तर अर्को कुरा फेरि, यदि बढी भयो फोलिकुलर स्टिमुलेटिङ हर्मोन अथवा ल्युटिनाइजिङ हर्मोन अथवा यो चाहिँ किशोरीहरूमा आउनुपर्ने हर्मोनको मात्रा चाहिँ बढ्यो, एकदम बढी भयो भने पनि महिनावारी हुँदो रहेछ, त्यसलाई हामीले चाहिँ हाइपर गोनाडोट्रफिक भन्छौँ, हाइपर गोनाडोट्रफिक, हाइपर गोनेरिजम भनेर भन्दो रहेछौँ, होइन। अब यो भयो भने पनि अब यसकोमा पनि अब पहिलो कारण चाहिँ के हो भन्दाखेरि वंशानुगत कारण नै हुन्छ अथवा जेनेटिक कारण नै हुन्छ, जिनको कारणले गर्दाखेरि यस्तो हुँदो रहेछ, होइन। र त्यो भनेको पनि अब जुन चाहिँ बच्चा चाहिँ गर्भमा रहँदैखेरि चाहिँ जसरी जिनहरूको चाहिँ 46 क्रोमोजम मात्रै हुनुपर्ने, 46 ठाउँमा 46 र एउटा एक्स थपिने अथवा 46 र दुईटा एक्स हुने, यस्तो सिन्ड्रमहरू भयो भने चाहिँ त्यसलाई टर्नर सिन्ड्रम पनि भन्दो रहेछ। 46 र अनि एउटा एक्स हुने, अर्को के पनि हुने, दुईटा एक्स हुनुपर्नेमा एउटा एक्स हुने, भनेपछि 46 अनि एक्स भयो भने चाहिँ 47 क्रोमोजम भयो, एक्सको मात्रा बढी भयो, त्यसलाई टर्नर सिन्ड्रम भन्दो रहेछ, होइन। अब यस्तो चाहिँ सानो खालको कदको बच्चा हुने अनि त्यसपछि यो सबै सेकेन्डरी हामीले क्यारेक्टरिस्टिक्सहरू भन्छौँ, यौन किशोरी अवस्थामा आउँदाखेरि चाहिँ उसको शारीरिक विकास हुनुपर्ने, यौनाङ्गहरूको विकास हुनुपर्ने, प्रजनन अङ्गहरूको विकास हुनुपर्ने कुरामा चाहिँ विकास नभएको भन्ने हुँदो रहेछ, त्यसमा चाहिँ यो क्रोमोजमको कारण चाहिँ बढी हुँदो रहेछ भन्ने कुरा चाहिँ देखियो। त्यसैले अब यसलाई हाम्रो छलफललाई छोटो बनाउने हो भने अथवा बुझ्नलाई सजिलो बनाउने हो भने हामीले महिनावारी नहुनुको कारणमा चाहिँ कि त वंशानुगत कारण छ, कि चाहिँ तपाईँको अब संरचनागत कारण छ, कि वंशानुगत कारण छ, कि चाहिँ संरचनागत संरचनामा केही समस्या भएको हुनसक्छ, होइन। अब कि चाहिँ तपाईँको अब पिट्युटरी ग्रन्थीमा केही समस्या छ, कि क्रोमोजम अथवा वंशानुगत कुरामा समस्या छ, कि चाहिँ पिट्युटरी ग्रन्थीमा केही समस्या छ, कि चाहिँ संरचनामा समस्या छ। यो तीनटा समस्या भयो भने, संरचना भनेको योनि र योनिभन्दा तलका संरचनाहरूमा चाहिँ यदि समस्या छ भने चाहिँ महिनावारी नै हुँदो रहन्छ, पहिलो महिनावारी पनि हुँदो रहन्छ। पहिलो महिनावारी सामान्यतया चाहिँ 15 वर्षभित्रमा भइसक्नुपर्छ र हामीले यो एउटा श्रृङ्खलामा छलफल पनि गरिसकेका छौँ। महिनावारी हुने भनेको चाहिँ अब 9 वर्ष पुगेर 10 वर्षदेखि 15 वर्षको बीचमा अनि किशोरीहरूलाई चाहिँ महिनावारी हुन्छ र महिनावारी त अहिले पहिलाभन्दा अलिकति छिटो छिटो हुन थालेको छ। पहिला 13-14-15 वर्षमा हुन्थ्यो भने अब अहिले चाहिँ 10-11 वर्षमै महिनावारी भइरहेको घटनाहरू चाहिँ देखिन्छ है। त्यसैले अहिले प्राइमेरी एम्नोरियाको लागि हामीले कारणहरू यही तीनटा कारण मेजर कारणहरू नै रहेछ भनेर यहाँहरूले चाहिँ बुझ्नु पर्यो। अब यो जुन चाहिँ हाइपर गोनाडोट्रफिक अथवा हाइपोगोनाडोट्रफिक हाइपोगोनेडिजम भनेर जुन चाहिँ हामीले एकदम गाह्रो शब्दहरू प्रयोग गरिरहेछौँ नि, त्यो भनेको चाहिँ त्यो पनि फेरि अब हर्मोनको उत्पादन नहुने भन्ने कुरा क्या। त्यसमा चाहिँ वंशानुगत कुरा त छँदैछ तर कहिलेकाहीँ चाहिँ के हुने रहेछ भने हाम्रो व्यवहारले पनि यो ल्युटिनाइजिङ हर्मोन फोलिकुलर स्टिमुलेटिङ हर्मोन चाहिँ उत्पादन नहुँदो रहेछ। त्यो भनेको चाहिँ जस्तो हामीले एकदमै कहिलेकाहीँ चाहिँ बडी कन्सियस हुन्छौँ नि, शरीर एकदम राम्रो बनाउनको लागि चाहिँ हामीले खाना एकदम खाँदै नखाने, अथवा अनि खाँदै नखाने अनि एक दुई दिन चाहिँ एकदम मेन्टेन गर्छु भनेर खाँदा नखाने खाँदै नखाने अनि खाएको बेलामा बेसरी खाने होइन यस्तो खालको एउटा चाहिँ यसलाई चाहिँ अलिकति नराम्रो कुरा नै भनौँ न एबनर्मल कुरा नै भनौँ न मान्छेको चाहिँ एक खालको डिजिजको कन्डिसन जस्तो बन्छ क्या त्यसलाई चाहिँ हामीले चाहिँ एनोरक्सिया बुलिमिया अथवा नर्भोसा भनेर भन्ने गर्छौँ त्यस्तो खालको किशोरीहरूमा अथवा महिलाहरूमा पनि यो हाइपोगोनाडिजम हुने रहेछ भनेको ल्युटिनाइजिङ हर्मोन र फोलिकुलर स्टिमुलेटिङ हर्मोन चाहिँ आउनलाई कम गर्दोरहेछ त्यसैले वंशानुगत मात्रै कुरा होइन रहेछ कहिलेकाहीँ हामीले गरेको व्यवहारको कारणले गर्दाखेरि पनि आउँदो रहेछ होइन अनि ट्युमर भयो भने अब सेन्ट्रल नर्भस सिस्टमको ट्युमर भयो भने अथवा पिट्युटरी ग्रन्थीको ट्युमर भयो भने त्यो क्यान्सर भयो भने पनि महिनावारी चाहिँ नहुने रहेछ भनेर बुझ्नुपर्ने हुन्छ होइन त्यसैले अब अरू चाहिँ अब एकदमै कसैलाई मानौ न क्यान्सर भयो क्यान्सर भएर चाहिँ हामीले केमोथेरापी गर्यौँ रेडियोथेरापी गरौँ औषधि दियौँ होइन भने पनि यो चाहिँ एक खालको महिनावारी नहुने हुँदो रहेछ त्यसैले एउटा जेनेटिक वंशानुगत कुरा एउटा छ र कहिलेकाहीँ हामीले चाहिँ हाम्रो वातावरणको कारणले अथवा चाहिँ हाम्रो अरू कारणले पनि जस्तो चाहिँ खानपिनमै समस्याहरू आयो भने पनि हुँदो रहेछ ट्युमर आयो क्यान्सर आयो भने पनि हुँदो रहेछ क्यान्सरको औषधि गरेको बेलामा पनि यो नहुँदो रहेछ यस्ता धेरै कारणहरू हुन सक्छन् है त्यसैले यो कसैलाई यस्तो बच्चाको चाहिँ किशोरीको चाहिँ पहिलोचोटि महिनावारी पनि भएन भने पहिलोचोटि पनि महिनावारी भएन भने चाहिँ चिकित्सकलाई देखाउनुपर्छ र त्यो चाहिँ हामीले 13-14 वर्षसम्म पुग्दाखेरि पनि महिनावारी हुने छाटकाटै देखिएन अनि शरीरको वृद्धि विकास भएन भने हामीले चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ अब चिकित्सकले सल्लाह लिइसकेपछि चिकित्सकले सक्ने कुराहरू चाहिँ चिकित्सकले गर्न सक्छन् तर कहिलेकाहीँ चाहिँ वंशानुगत कारणले भएको रहेछ भने चाहिँ अब चिकित्सकले पनि यसको बारेमा चाहिँ अब धेरै यहाँलाई सहयोग गर्न नसक्ने स्थिति पनि हुन सक्छ त्यसैले यो चीजलाई चाहिँ हामीले एकदमै ख्याल गर्नुपर्छ भन्ने मलाई लाग्छ यहाँहरू अहिले हामी चाहिँ महिनावारीकै बारेमा छलफल गरिरहेछौँ र महिनावारीको पनि महिनावारी चाहिँ किन हुँदैन भन्ने कुरामा छलफल गरिरहेछौँ र अहिले हामीले योभन्दा अगाडिको छलफलमा एकदम धेरै कुराहरूमा पहिलोचोटि नै महिनावारी नहुने कारण के होला यसको कसरी उपचार गर्ने होला भन्ने कुराहरूको बारेमा हामीले छलफल गर्यौँ उपचारभन्दा पनि निदान कसरी गर्ने होला भनेर छलफल गर्यौँ अबको दुई चार मिनट चाहिँ हामी महिनावारी एकचोटि चाहिँ भयो तर महिनावारी एकचोटि भइसके पछाडि चाहिँ अब लगातार 3 महिनासम्म महिनावारी भएन त्यस पछाडि चाहिँ महिनावारी हुन पनि सक्छ तर लगातार 3 महिनासम्म कसैलाई महिनावारी भएन भने चाहिँ त्यहाँ पनि केही न केही समस्याहरू होला भनेर हामीले खोज्नुपर्ने हुन्छ त्यस्तोलाई चाहिँ हामीले सेकेन्डरी एम्नोरिया अथवा चाहिँ अब यो दोस्रो पटकको महिनावारी बन्द भएको होइन यो चाहिँ प्राइमेरी भएन सेकेन्डरी भयो त्यसैले सेकेन्डरी महिनावारीको पनि त कारण हुनसक्छ भन्ने कुराहरू चाहिँ यहाँ हामीले छलफल गर्न खोजिरहेको छ अब त्यो सेकेन्डरी कारणमा चाहिँ दुईटा कुरा एकदमै महत्वपूर्ण ढंगले लिइन्छ एउटा चाहिँ थाइरोइडको फंक्सन कस्तो छ भन्ने कुरा हेरिन्छ है थाइरोइड फंक्सन्समा यदि एबनर्मालिटिजहरू छ भने पनि महिनावारीमा गडबड हुँदो रहेछ त्यसमा पनि स्पेसली थाइरोइड स्टिमुलेटिङ हर्मोनले यसमा धेरै चाहिँ प्रभाव पार्दो रहेछ अनि अर्को प्रोल्याक्टिन भन्ने हर्मोन हो यो पनि पिट्युटरी ग्रन्थीबाट निस्किने हर्मोन हो र यो प्रोल्याक्टिन हर्मोन भनेको चाहिँ वास्तवमा बच्चालाई बच्चा जन्मिसके पछाडि दुध चाहिँ बाहिर निकाल्नु पर्यो नि दुध खान्छ नि बच्चाले दुध बाहिर निकाल्नु पर्यो र यो दुध चाहिँ स्तनपानसँग जोडिएको हर्मोन हो स्तनपानलाई रेगुलराइज गर्ने चाहिँ कामसँग जोडिएको हर्मोन हो अब यो हर्मोनको गडबड भयो भने दुईटा थाइरोइड हर्मोनको र यो प्रोल्याक्टिन हर्मोनको गडबड भयो भने पनि एकचोटि भएको महिनावारी पनि बन्द हुँदो रहेछ भन्ने कुराहरू चाहिँ छ त्यसैले यदि नर्मल छ तर यो दुईटै हर्मोन नर्मल छ भने चाहिँ के भएको हुनसक्छ भन्ने कुरा पनि हामीले हेर्नु पर्यो यदि त्यस्तो छ भने चाहिँ अब हामीले अरू टेस्टहरू पनि गर्छौँ होइन अरू टेस्टहरू पनि गर्छौँ यो टेस्टहरू गर्दाखेरि अल्टिमेटली के छ भन्दाखेरि यो जेनेटिक कुरा पनि हुन सक्छ भनेर एकचोटि महिनावारी भएर रोकिने कुराहरूमा पनि अल्टिमेटली जेनेटिक कुरा अथवा चाहिँ हाम्रो पिट्युटेरी ग्रन्थीसँग जोडिएको विषयवस्तु पनि हुन सक्छ, हाइपोगोनेडिजमको कारण पनि हुन सक्छ, हाइपोट्रोफिक हाइपोगोनेडिजम भनेर हामीले चाहिँ हाइपोगोनेडोट्रोफिक हाइपोगोनेडिजम पनि हुन सक्ला अथवा हाइपर गोनाडोट्रोफिक हाइपर गोनेरिजम पनि हुन सक्दो रहेछ। त्यसको कारण चाहिँ वंशानुगत मात्रै होइन, क्रोनिक इलनेसेसको कारण, खानेकुराहरूमा खानपिनमा चाहिँ एकदमै गडबडी भएको कारणले अथवा औषधि कन्टिन्यू औषधि खाइरहेको कारणले पनि हुन सक्ने रहेछ होइन। त्यसैले यो चिजहरू हामीले एकचोटि हेर्नु पर्यो। अब यदि तपाईँको चाहिँ अब प्रोलाक्टिन हर्मोन चाहिँ ठिक छ तर थाइरोइड हर्मोनमा चाहिँ समस्या आयो भनेपछि त एकदमै स्ट्रेट फरवर्ड भइहाल्यो, थाइरोइडसँग सम्बन्धित डिजिज भयो। अब थाइरोइड स्टिमुलेटिङ हर्मोन एकदम बढी देखियो भने त्यो हाइपोथाइरोइडको कन्डिसन भयो, हाइपोथाइरोइडको कन्डिसनलाई हामीले त्यो टिएसएस भनेको थाइरोइड स्टिमुलेटिङ हर्मोन चाहिँ लाई घटाउने खालको चाहिँ औषधिहरू हामीले दिनुपर्छ। त्यसो हुने बित्तिकै महिनावारी पनि सजिलोसँग भइहाल्छ। अब तर फेरि के छ भने थाइरोइड चाहिँ नर्मल भयो, अब प्रोलाक्टिन हर्मोन चाहिँ बढी अथवा घटी भयो भने हामीले चाहिँ त्यसको पनि कारणहरू खोज्नुपर्छ। त्यसको कारण खोज्नको लागि पनि हामीले फेरि अरू थुप्रै स्टडिजहरू गर्नुपर्ने हुन्छ। पिट्युटेरी ग्रन्थीको समस्या हो कि अथवा यो चाहिँ क्रोमोजोमको समस्या हो कि अथवा उसलाई चाहिँ अरू पिट्युटेरीको ट्युमरको क्यान्सरको कारणले गर्दाखेरि भएको हो कि होइन, यो चिजहरू चाहिँ हामीले फेरि हेर्नुपर्ने हुन्छ। त्यसैले अब महिनावारी एकचोटि भइसके पछाडि पनि समस्या आयो भने पनि हामीले खोजी गरेर त्यसको समाधान खोज्न सक्छौ र महिनावारी चाहिँ पहिलोचोटि महिनावारी नै भएन भने पनि त्यसलाई हामीले चाहिँ अब खोजी गरेर त्यसको उपचारहरू गर्न सकिन्छ। त्यसैले यो महिनावारीको बन्द भयो भनेर हामीले चिन्ता गर्ने भन्दा पनि यो चिकित्सकहरूसँग सल्लाह गर्नुपर्ने हुन्छ र चिकित्सकहरूले चाहिँ यो कारणहरू पत्ता लगाएर के कारणले गर्दाखेरि चाहिँ यो महिनावारी चाहिँ नभएको रहेछ भन्ने कुराहरू पत्ता लगाइसकेपछि त्यो कारणलाई हटाउने खालको औषधि उपचारहरू गर्नुहुन्छ होइन। र जस्तो तर अब हामीले के छ भने सामान्यतया चाहिँ यो आफ्नो तौल एकदम धेरै बढ्यो अथवा चाहिँ खानेकुराहरूमा एकदमै त्यो न्युट्रिसन चाहिँ एकदम नपुग्ने खालको एकदम अन्डर न्युट्रिसन भइयो, एकदम दुब्लाइयो अथवा एकदम मोटाइयो भने पनि महिनावारी चाहिँ गडबड हुँदो रहेछ। अनि कतिपय चाहिँ बेलामा चाहिँ एकदम फिजिकल एक्सर्साइज एकदम धेरै भयो, रेस्ट भएन, स्ट्रेस भयो भने पनि महिनावारीमा चाहिँ गडबड हुँदो रहेछ, महिनावारी नै नहुने पनि हुँदो रहेछ होइन। त्यसैले यी चिजहरू चाहिँ हामीले आफैले हटाउनु पर्यो। त्यसदेखि बाहेक चाहिँ हामीले यसलाई लुकाएर छिपाएर लाजको विषय बनाएर राख्ने होइन, यो चाहिँ चिकित्सक कहाँ हामी चाहिँ गयौँ भने चाहिँ अधिकांश यो महिनावारी बन्द हुने महिनावारी हुँदै नहुने विषयवस्तुहरूलाई चाहिँ चिकित्सकहरूले चाहिँ उपचार गरेर निको बनाउन सक्नुहुन्छ, ठिक बनाउन सक्नुहुन्छ। त्यसो भएको हुनाले हामीले नहिचकिचाइकन बिना हिचकिचावट अप्ठ्यारो नमानिकन चिकित्सकहरूको सल्लाह चाहिँ लिनुपर्ने हुन्छ। अब यसमा थप तपाईँहरूलाई कुनै प्रश्नहरू आयो, जिज्ञासाहरू आयो अथवा चाहिँ यसमा चाहिँ अरू विषयवस्तु जान्न मन लाग्यो भने यहाँहरूले चाहिँ सुझाव सल्लाहको रूपमा चाहिँ राख्न सक्नुहुनेछ। हाम्रो युट्युबमा फर्सी नेटवर्कबाट आउनेछ यो सबै चिजहरू, फर्सी नेटवर्कमा गएर डिटेलमा हेर्नुहोला, त्यसमा चाहिँ हामीलाई सुझाव सल्लाहहरू पनि दिनुहोला। हाम्रो फेसबुकमा पनि अपलोड हुन्छ, हाम्रो चाहिँ सोसियल मिडियाको अरू प्लेटफर्महरूमा टिकटकमा पनि अपलोड हुन्छ, त्यहाँ पनि यहाँहरूले चाहिँ प्रतिक्रियाहरू दिनुहोला, रचनात्मक प्रतिक्रियाहरू दिनुहोला र तपाईँहरूलाई चाहिँ आलोचना गर्न मन लागेको छ भने आलोचना पनि गर्नुहोला। तर हामी विनम्र अनुरोध के गरिरहेको छ भन्दाखेरि चाहिँ समाजमा यस्ता कुराहरू चाहिँ हामीले छलफल गरेनौँ, एकअर्कामा चाहिँ यो कुराहरू चाहिँ कुराकानीहरू गरेनौं भने त हामी त जहिले पनि अन्धोको अन्धै हुन्छौं। त्यसैले यी विषयवस्तुहरूको बारेमा पनि हामीले चाहिँ खुलेर छलफल गर्ने खालको एउटा वातावरण सिर्जना गरौं। हामीले राजनैतिक रूपमा हामीले ठूलो परिवर्तन गर्यौं, अब हामीले सामाजिक रूपमा सांस्कृतिक रूपमा पनि हाम्रो समाजलाई उन्नत असल र सबै कुरा बुझ्ने समग्रमा सबै कुरा बुझ्ने खालको समाज बनाउनु पर्ने भएको हुनाले पनि हामी यो समाजलाई उन्नत समाज बनाउनको लागि पनि यो आजको हाम्रो छलफलले अथवा हामीले गरेको छलफलहरूले चाहिँ सहयोग गर्नेछ भन्ने हाम्रो चाहिँ आशा छ। यसको साथसाथै आजको श्रृंखलामा हामी यति नै कुराकानीहरू गरौं, थप तपाईँहरूको सल्लाह सुझाव सहितको अरू श्रृंखलाहरूमा हामी थुप्रै थुप्रै कुराकानीहरू गर्नेछौ। आजलाई बिदा पाऊ, नमस्कार।
2: पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटाउ कन्फ्युजन गेट द सोल्युसन इट्स अ कुल धुली डट कम गेट द सोल्युसन इट्स अ कुल धुली डट कम।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो न।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 98550-50934।
6: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934।
8: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
8: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दा नि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिलो मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यही एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: बिनिसरा मसरङ्गी गाइडबाट भन्नुभयो दस सीताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
10: सिर अब म बेस्तरी खुसी, म त अहिले
9: अब त म त बचे भनेको छ नि। म
10: सुझाएँ रामराजीपुर कलिपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
11: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
12: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
2: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
1: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
2: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
1: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
2: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
1: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
3: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
1: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ए दिलकुमारी, आज त काम गर्ने जागरै छैन.
2: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन.
3: ओ दिलकुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन.
2: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ. ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्.
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ.
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही.
6: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त.
7: के भनौँ भाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो.
6: ए साइला पनि, दुनियादारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम.
8: हजुर, नेपालमै उत्कृष्ट
6: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा. तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ. निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि. हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ. निवान हस्पिटल प्राली, तुलोतमा चार नयाँ मिल रूपन्देही. सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99. स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली.
4: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली.
9: हाम्रा सेवाहरू
4: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
4: बाल रोग,
9: छाला तथा यौन रोग,
4: हार जोड्ने नसा तथा बाथ रोग,
9: टाउको तथा मनोरोग,
4: नाक कान घाँटी,
9: जनरल सर्जरी,
4: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
4: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
4: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्.
10: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ.
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
12: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
13: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि. फोन नम्बर 071-562-832, मोबाइल
14: 98-570-21-835.
15: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा. आहा, ई होखे न तरीका सास ससुर के. हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही.
16: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत.
15: ठीक बात सुनल जाए, रेडियो में लगातार बाजत बा.
17: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
15: फल फूल और साग पात बच्चा के खाना साथ साथ
16: सब मिल के खियावल जाए,
15: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
16: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए।
15: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने।
16: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
14: नमस्ते है नमस्ते होइन बुढेसकाल में के कुरामा हो बुढा बुढी गफित
18: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दै छम क्या
14: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
19: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
14: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
20: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
21: सबै मिलाई खुवाऊ।
20: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
22: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
23: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
24: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
25: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
24: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
25: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
24: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
25: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
24: सचेत बनाऊ।
25: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
26: शुभ प्रभात गुरुआमा।
27: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौं?

বাবা এখন 99.8 মেগাহার্টজ।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ, पक्नुहोस् है। ए नानी, छोरी,
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लो
5: दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, म किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई

0: र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
5: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ हेर्नुहोस्, जमा नै फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
6: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: बिनिसरा मथरङ्गी गाडकोट भन्नुमा 10 सिताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
8: सिर अब म बेस्तरी खुसी, म त अहिले
7: अब त म त बचेँ भनेको छ नि। म
8: सुँगै सुँदाखेरि रामराजीपुर कल्याणपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन्
9: अनि हासिल हुन्छ।

0: जस्तो सुकै रोगमा पनि सफलता, नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
2: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सिल्क इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
3: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
4: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
5: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
6: तिलोत्तमा 5 मणिग्राम, रूपन्देही।
4: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
7: सम्पर्क नम्बर 0175-60-90, मोबाइल नम्बर 98472-82 र 98470-24-870।
8: किन झोक्राउनु भन्छ काका?
9: के भन्नु नि नानी, त्यति बेला बेस्तरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
8: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
9: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
10: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानिने न फुट्ने, रङ गर्न नपर्ने फाइबर का ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किंग सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीतारायस्वीर, मोबाइल 98570-21757 र 98472-96228।
11: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएस, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98570-85188, 98570-20752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सिल्क इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
12: होइन पुर्खे बा, किन के
13: भयो?
12: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या? एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
14: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, इसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
12: होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
13: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
14: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6 मणिग्राम, रूपन्देही। फोन 071-562-744, 562-745।

0: हाय दैव फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
1: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
2: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
1: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
3: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि सिबिन नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
5: आज पनि ऋषि दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
6: ए धन्त धन्त
2: होइन, के भयो बाबु?
7: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
2: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
8: उत्सवको पर्व
9: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
8: एनएसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
9: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
8: फोन नम्बर 071-542-6999-549-6999।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
11: होइन के खुसीको खबर हो दाजु?
10: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
11: हो र?
10: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-8823।
12: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याउ। ग्यास गुनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
13: हो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
14: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
15: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
13: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
16: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडवान्स प्रोडक्शन सिस्टममा उपलब्ध छ। सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा।
6: ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ।

नमस्कार, रेडियो लुमिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुमिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक सुनौ एकपटक। आज निर्जला एकादशी, एकादशीका अवसरमा घर घरमा तुलसी रोपेर धार्मिक श्रद्धाका साथ मनाइँदै सांसदलाई स्वकीय सचिवको निर्णय विरूद्ध सर्वोच्चमा रिट, सोमबार प्रारम्भिक सुनवाई हुने, परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न रासोपाको निर्देशन, प्रधानमन्त्रीको सचिवालयमा 27 जनालाई नियुक्ति, 2 जनालाई मन्त्री र 2 जनालाई राज्यमन्त्री सरह सुविधा, मोटरसाइकलमा स्टाण्ड गरेका रासोपा सांसद बबलू गुप्तालाई 500 रूपियाँ जरिवाना, आफ्नो व्यवहारप्रति सांसद गुप्ताद्वारा क्षमा याचना, बालमन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा 8 जना विरूद्ध मुद्दा दायर, विदेश जाँदा श्रमिकले ऋण लिनुपर्ने बाध्यता अन्त गर्न श्रम मन्त्रीको घोषणा, शान्ति नमूना माविमा वेब विकास कार्यशाला, विद्यार्थीले बनाए एआईमा आधारित विभिन्न वेब, ताजो जग्गालाई उपयोगमा ल्याउन भूमि बैंक सञ्चालन गर्ने तयारी, उत्पादनमा वृद्धि गर्दै युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने लक्ष्य, होटलको चौराहा गोलपार्क सड़क निर्माणका लागि पुनः म्याद थपियो, 40% काम अझै बाँकी, नलप्रासीको सुस्ता जोड्ने झोलुङ्गे पुल जीर्ण, नलप्रासी गाउँको किसानले पाए 12.5 करोड़ अनुदान, र विश्व टेस्ट च्याम्पियनशीप 2027 को फाइनल द ओभेलमा हुने। अब हाल खबर विस्तारमा। आज हिन्दू धर्मावलम्बीहरूले अत्यन्तै श्रद्धा र भक्तिभावका साथ निर्जला एकादशी मनाइरहेका छन्। यो दिन बिहानैदेखि व्रतालुहरूले स्नान, पूजा, आराधना र भगवान विष्णुको उपासना तथा दान पुण्य कर्म गरी मनाइरहेका छन्। निर्जला एकादशीका अवसरमा बिहानै नुहाउने, चोखो नितो गर्ने, तुलसी रोप्ने लगायतका कार्यहरू गरिन्छ। धेरै भक्तजनले घर, मठ, मन्दिर तथा आँगनमा तुलसी रोप्ने परम्परालाई पनि निरन्तरता दिएका छन्। धार्मिक मान्यता अनुसार आजको दिन तुलसी रोपेर नियमित पूजा गरेमा सुख, शान्ति, समृद्धि र पुण्य प्राप्त हुने विश्वास छ। तुलसीलाई भगवान विष्णुको प्रिय वनस्पति मानिने भएकाले आजको दिन तुलसी रोप्नु र संरक्षण गर्नु विशेष फलदायी मानिन्छ। मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो देखिन्छ भने व्रतालुहरूले दिनभरि उपवास बसेर भगवान विष्णुको नाम शरण गरी भक्तिभावका साथ एकादशी व्रत बस्ने गर्दछन्। विभिन्न स्थानमा धार्मिक कथा, भजन, कीर्तन तथा सामूहिक पूजा आराधनाका कार्य समेत आयोजना गरिएका छन्। धार्मिक आस्थासँगै वातावरण संरक्षणको सन्देश समेत दिने तुलसी रोप्ने अभियानले समाजमा हरियाली प्रवर्धन र सांस्कृतिक परम्पराको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ। अहिले रोपिएको तुलसीलाई कार्तिकमा बिहे गरिदिने पनि चलन रहेको छ। संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा 2 रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डाक्टर प्रेमराज सिलवाल र मणिराम उपाध्यायले सर्वोच्च अदालतमा शुक्रबार छुट्टा छुट्टै रिट निवेदनहरू दर्ता गराएका हुन्। स्वकीय सचिव राख्न दिने निर्णयले राज्यकोषमा अनावश्यक भार पर्ने दावी गर्दै उनीहरूले सरकारको निर्णय बदर हुनुपर्ने माग गरेका हुन्। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, कानून मन्त्रालय, सभामुख, प्रतिनिधि सभा लगायतलाई विपक्षी बनाएका छन्। सर्वोच्च अदालतले दुवै निवेदकहरूमाथि आगामी सोमबार प्रारम्भिक सुनवाई गर्ने जनाएको छ। यो बीचमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरेको